0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हामी यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-7054 01-4770-7054 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ जीवन छान्नुहोस्। व्यवस्थाको पुस्तक 30 अध्यायको 19 पदमा यहाँ यस प्रकारले परमेश्वरको वचनमा लेखिएको छ, आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षी राख्दछु कि मैले तिमीहरूको अघि जीवन र मृत्यु, आशिष र श्राप राखेको छु। अब जीवन नै रोज ताकि तिमीहरू र तिमीहरूका बाल बच्चाहरू जिउन सक भनिकन यस खण्डमा परमेश्वरको वचनले भनिएको छ। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ मूसाले इजरायलीहरूलाई जीवन रोज्नु पर्छ। हाम्रो अगाडि श्राप पनि छ, आशिष पनि छ, जीवन पनि छ, मृत्यु पनि छ, तर हामीले रोज्न पर्ने कुरा चाहिँ जीवन हो भनिकन उहाँले यस खण्डमा बताउँदै हुनुहुन्छ। र प्रभु येशूले मत्तीको पुस्तक 7 अध्यायको 13 र 14 पदमा उहाँले दुईटा बाटोहरूको कुरा उहाँले गर्नुभयो, एउटा साँगुरो बाटो, एउटा फराकिलो बाटो। र हामीलाई प्रभु येशूले सृष्टिकर्ता परमेश्वर धरतीमा आउनु हुँदाखेरि उहाँले साँगुरो बाटोबाट हिँड, जसले तिमीहरूलाई जीवनमा पुर्याउँदछ भनिकन त्यहाँ भन्नुभयो। यस खण्डलाई पनि म पढ्दिन्छु। यहाँ यसरी लेखिएको छ, साँगुरो ढोकाबाट भित्र पस्छ किनभने विनाशमा पुर्याउने ढोका फराकिलो हुन्छ र बाटो सजिलो हुन्छ, यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्, किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेटाउने थोरै नै हुन्छन् भनिकन यो भनाई सृष्टिकर्ता परमेश्वर जो मसीहा येशू भइकन धरतीमा आउनु हुँदाखेरि उहाँले भन्नुभएको। र जीवनमा प्रवेश गर्ने ढोका साँगुरो हुन्छ, जीवनमा प्रवेश गर्ने बाटो साँगुरो हुन्छ, र साँगुरो ढोका साँगुरो बाटो छान भनिकन प्रभु येशूले मत्तीको पुस्तक 7 अध्यायको 13 र 14 पदमा भन्नुभयो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, जीवनमा दैनिक हामीले निर्णय गर्नुपर्ने हुन्छ र निर्णय गर्नुपर्ने कुराहरूमा जो मृत्युमा पुर्याउने कुराहरू छ त्यो चाहिँ शरीरलाई हिँड्नको लागि सजिलो जस्तो लाग्दछ र फराकिलो बाटोबाट नै हाम्रो शरीर हिँड्नको लागि मन पराउँदछ। तर यहाँ प्रभुले भनिराख्नु भएको छ, जीवनमा प्रवेश गर्ने हो भने साँगुरो ढोकाबाट भित्र पस्नुपर्छ, साँगुरो बाटोबाट यात्रा गर्नुपर्छ भनिकन प्रभु येशूले स्पष्ट यस खण्डमा भन्नुभएको छ। र प्रभु येशूले जीवनमा प्रवेश गर्ने ढोका म हुँ र त्यो बाटो म हुँ भनेर पनि उहाँले भन्नुभयो। र प्रभु येशू मार्फत भएर जाने कुराहरूमा चाहिँ हामी जिन्दगीको बाटोलाई हामीले परमेश्वरको वचन मानौ। परमेश्वरको वचनले देखाएको जो बाटो छ, जो दिशा छ, जो डाइरेक्सन छ, त्यसमा हिँड्नको लागि हाम्रो शरीरलाई मन नपर्ला, त्यो अप्ठ्यारो होला, तर हामीले त्यही प्रकारले परमेश्वरको वचनले हामीलाई देखाएको, निर्देशित गरेको बाटोमा नै हामी हिँडिएको खण्डमा हामी जीवनमा पुग्दछौ, हामी अनन्त जीवनमा पुग्दछौ। र प्रभु येशूले देखाउनु भएको ढोका, जो ढोका उहाँ स्वयं हुनुहुन्छ, म ढोका हुँ भनेर चाहिँ उहाँले भन्नुभयो। उहाँ ढोका स्वयं हुनुहुन्छ र उहाँले भन्नुभएका कुराहरूमा बाट हामीले जिन्दगी लिएर गएको खण्डमा हामी जीवनमा प्रवेश गर्दछौ। तर हाम्रो शरीरले यस प्रकारले हिँड्न मन पराउँदैन, हाम्रो शरीरले त्यो जीवनतर्फ लाग्न मन पराउँदैन। हाम्रो शरीरले मन पराउने कुराहरू त तपाईँ र मलाई थाहा छ, मृत्यु नै मन पराउँदछ, यो फराकिलो बाटो नै मन पराउँदछ, ठूलो ढोका नै हाम्रो शरीरले छान्दछ। तर परमेश्वरको वचनले हामीलाई चाहिँ साँगुरो ढोका छान्नु र साँगुरो बाटो कठिन बाटोबाट, जिन्दगीको बाटो कठिन बाटो भन्नाले परमेश्वरको वचनको बाटोबाट नै हिँड्नु भनिकन यहाँ बताइएको छ। हामीले पुरानो करारमा एउटा उदाहरण रुथको पुस्तकबाट लिन सक्दछौ। रुथ एक मुआबी स्त्री थिइन्, तर उहाँले विश्वासी परिवारमा बिहा गर्नुभयो र साँचो परमेश्वरलाई उहाँले चिन्न भयो। उहाँको श्रीमान बित्नुभयो र त्यसपछि उहाँको परिवार नै छताछुल्ल भयो, जुन परिवारमा उहाँले बिहा गर्नु भएको थियो। त्यो पछि सासू नाओमीले फर्क रुथ, तिम्रो जवानी छ, उमेर सानो छ, तिमीले फेरि बिहाबारी गर, घर बसाल, आफ्नो जिन्दगी चलाओ भनेर चाहिँ भन्नुहुँदाखेरि रुथले साँगुरो ढोका उहाँले छान्नुभयो र रुथले कुनै हालतमा पनि उहाँको जो सासू नाओमी हुनुहुन्थ्यो उहाँलाई छोड्न मान्नु भएन र रुथले भन्नुभयो, तपाईँको परमेश्वर मेरो परमेश्वर, तपाईँको परिवार मेरो परिवार, र तपाईँका मानिसहरू अब मेरो मानिसहरू भइसकेका छन् र मृत्युले बाहेक अरू कुनै पनि कुराले अब तपाईँ र मलाई छुटाउन सक्ने छैन भनेपछि रुथले नाहुमीलाई पछ्याउनु भयो पछि गएर बेथलेहममा उहाँहरू पुग्न पनि भयो र उहाँले साँगुरो बाटो र साँगुरो ढोका छान्नु भएको कारणले गर्दाखेरि रुथको पछिको जीवन असाध्य राम्रो भयो। लामो घटनालाई हामीले छोटकरीमा भन्दा रुथ पछि गएर दाउद राजाको जिजु हजुर आमा हुन पुग्नु भयो। रुथले आफ्नो नाउँ यहाँ बाइबलको पुस्तकमा लेखाउनु भयो। अहिले विश्वभरि रुथको नाउँको विषयमा प्रचार प्रसार हरेक चर्चहरूमा हरेक मण्डलीहरूमा हुँदछ। र आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, रुथले अनन्त जीवन प्राप्त गर्नुभयो, त्यो स्वर्गको जीवन त्यो त छँदैछ, तर धरतीमै पनि रुथले साँगुरो बाटो साँगुरो ढोका मसिहा येशूको तरिका यहाँ मोसाले व्यवस्थाको पुस्तकमा भने जस्तो नै जीवन छान्नु भएको कारणले गर्दा अलि छनौटमा गाह्रो त थियो। जवान स्त्रीले वृद्धा एक सासु आमालाई पछ्याएर जानुपर्ने भयो, त्यो पनि विदेशको भूमिमा जहाँ उहाँलाई घृणा गर्दथे। यी सबै नै अप्ठ्यारो बाटो थियो, तर पनि रुथले सृष्टिकर्ता परमेश्वर, उहाँको आँखाले नदेख्नु भएको परमेश्वर, तर साँचो सृष्टिकर्ता परमेश्वरको बाटो उहाँले छन्न भएको कारण मृत्युले बाहेक उहाँलाई र तपाईँलाई अरू कुनै पनि कुराले छुटाउन नसकोस् भनिकन बाइबलको तरिकाले उहाँले छान्नु भएको कारणले गर्दा उहाँले आफ्नो जीवन उज्यालो बनाउनु भयो, आफ्नो भविष्य उज्यालो बनाउनु भयो। त्यति मात्र होइन, आउने सबै सन्ततिको भविष्यलाई पनि उज्यालो धरतीमा पनि बनाउनु भयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, जिन्दगी एउटा छनौटको हो, दैनिक हामीले छनौट गर्नुपर्ने हुन्छ। के छान्ने भन्ने कुराहरू हरेकै कुराहरूमा पर्दछ। कुनै पनि चिज तपाईँ किन्न जानुभयो भने पनि अब त्यो कुन प्रकारको चिज छान्ने, शरीरलाई स्वास्थ्य हुने चिज छान्ने कि लुगा पनि त्यही प्रकारको इज्जतिलो छान्ने कि, यानि खाने कुरादेखि लिएर लाउने कुरादेखि लिएर हरेकै कुराहरू, घरमा किन्ने अन्य कुराहरू पनि त्यो भलाइको कुराहरू छान्ने कि हामीले त्यो प्रकारको जङ्क प्रकारको कुराहरू छान्ने, हाम्रो अगाडि हरेक दिनको छनौट छ। त्यस्तै गरेर हामीले भविष्यमा के विषय छान्ने पनि त्यहाँ छँदैछ, र समय समयमा देशमा चुनावहरू आउँदछ र कस प्रकारको नेता छान्ने भन्ने कुराहरू पनि आउँदछ। त्यसले गर्दाखेरि हामीले कुनै पनि कुराहरू छान्दाखेरि हामीले ठिक छानिएको खण्डमा भविष्य ठिक भएर जाँदछ। परमेश्वरको भय राख्ने व्यक्तिहरूलाई छानिएको खण्डमा उहाँहरूले परमेश्वरको भय अनुसार भविष्यमा राम्रो नेतृत्व दिनुहुन्छ। लगायत हामीले घरमा राख्ने चिजहरू पनि ठिक प्रकारका चिजहरू छानिएको खण्डमा हाम्रो स्वास्थ्य लगायत मानिसहरू त्यहाँ घरमा बसोबास गर्नेहरूको सबैको मनस्थिति ठिक राख्ने प्रकारको कुराहरू हुँदछ। त्यस्तै गरेर विषय छान्ने कुराहरूमा पनि आफ्नो वरदान अनुसारको विषय छान्ने कि रहर लागेको कुराको विषय छान्ने भन्ने कुराहरू पनि आउँदछ। त्यसले गर्दाखेरि हाम्रो दैनिक जीवनमा हरेक अवस्थामा छनौटको कुराहरू छ, तर हामीले जीवन छान्न पर्छ भनिकन व्यवस्थाको पुस्तकमा मोसाले इजरायलीहरूलाई यही सन्देश उहाँले दिनुभयो। र छान्ने क्रममा हामीले विश्वास सहित छानेको हुन पर्दछ। हितोपदेशको पुस्तक 3:5-6 यसरी लेखिएको छ परमेश्वरको वचनमा, र हामीले छान्ने कुराहरूमा परमेश्वरमा भरोसा राखिकन उहाँलाई सोधेर हामीले छान्न पर्छ भनेर चाहिँ बाइबलले यो बताएको छ। यो खण्ड म पढिदिँदछु। आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समझ शक्तिमा भर नपर, आफ्नो सारा मार्गमा उहाँलाई नै सम्झी र उहाँले तेरो मार्गहरू सोझो तुल्याइदिनुहुनेछ भनिकन यस खण्डमा भनिएको छ भने हामीलाई मत्तीको पुस्तक 6:33 प्रभु येशूले ईश्वरको राज र उहाँको धार्मिकतालाई हामीले खोजी गरिएको खण्डमा सबै कुराहरू उहाँले थप्नुहुन्छ र हामीले ठिक छानेको हुँदछ, साँगुरो बाटोमा हिँडेको हुँदछ, साँगुरो ढोकाबाट भित्र पसेको हुँदछ र हामीले जीवन छानेको हुँदछ भनिकन त्यहाँ बताइएको छ भने हामीले जिन्दगी जिउँदाखेरि जो साथी मित्रहरू हामी बनाउँदछौ ती साथी मित्रहरू पनि ईश्वरीय स्वभावको धार्मिकता स्वभावको साथी मित्रहरू हामीले छान्न पर्ने हुन्छ। धार्मिक स्वभावका साथी मित्रहरू छानिएको खण्डमा हामीले जीवन छानेको हुँदछ र हामीलाई पवित्र बाइबलले यो स्पष्ट गरेको छ हामीले जीवन छान्न पर्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सिक्नामा सबैजना जेमसी, विशेष गरी मेरो नाम चाहिँ हन्ना मगर हो अनि मेरो जन्म घर चाहिँ भक्तपुर साँगा हो अनि मेरो विवाह पछिको घर चाहिँ सिन्धुपाल्चोक अनि हामी बसाई चाहिँ अहिले जडीबुटीमा बस्छु। अनि मैले चाहिँ कसरी प्रभुलाई पाएको भन्ने गवाई चाहिँ हजुरहरूको माझमा म भन्न गइरहेको छु। मैले चाहिँ प्रभुलाई पाएको चाहिँ 13-14 वर्षको बेलामा पाएको। कसरी प्रभुलाई पाएँ भन्दाखेरि चाहिँ मेरो छ्यामा दादा अनि मेरो छ्यामाले चाहिँ जसरी चर्चमा जानुभएको रहेछ उहाँले 2-3 वर्ष हुनुभएको रहेछ मण्डली गएको त्यति मलाई थाहा थिएन। पछि अनि मैले छ्यामाको घरमा जाँदै गरेछ उहाँलाई सुसमाज सुनाउन गएँ अनि एकचोटि चाहिँ चर्चमा गएर हेरौँ न त भनेर म चर्चमा गएको थिएँ। अनि सुरुमा मैले चर्चमा जाँदा चाहिँ भक्तपुर यल्लो मण्डली हो अनि त्यसरी त्यहाँ मण्डलीमा एकचोटि म जाँदाखेरि चाहिँ सुरुमा हामी चाहिँ बाल सङ्गतिमा राख्दो रहेछ अनि बाल सङ्गतिमा चाहिँ म बसेको थिएन अनि मैले चाहिँ म बाल सङ्गतिमा बसिनँ अनि म चाहिँ आराधना सेवामै बस्छु नि भनेर छ्यामासँग तासेर बसेको थिएँ। म सानो थिएँ त्यतिखेर अनि जब त्यहाँ आराधनाहरू गरेँ अनि मलाई एकदम मन पर्यो अनि त्यसरी त्यहाँ चाहिँ एउटा गुरुबाले चाहिँ अनि युहन्ना 3:16 पदबाट सुरु गरेर वचन बाँड्नु भएको थियो अनि म सानो चाहिँ ठप्प त्यो टपिक चाहिँ मलाई याद छ। परमेश्वरले संसारले यस्तो प्रेम गर्नुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् अनि उसले चाहिँ अनन्त जीवन पाओस् भन्ने शब्दमा चाहिँ मलाई दिमागमा टच छुयो अनि त्यसरी त्यो हृदयमा चाहिँ मलाई के भने अनन्त जीवन भन्ने एउटा चाहिँ खट्यो के मलाई अनि त्यसपछि मैले घरमा गएर अनि छ्यामालाई छ्यामा यो चाहिँ अनन्त जीवनको विषयमा चाहिँ के हो भनेर भने के अनि त्यसपछि छ्यामाले चाहिँ अनन्त जीवन भनेको चाहिँ हाम्रो शरीरमा मरे तापनि हाम्रो आत्मा चाहिँ जीवित हुन्छ भन्ने विषयमा उहाँले बनाउनु भयो अनि त्यसरी नै म मण्डली जाँदै गरेँ अनि मैले ग्रहण गरेँ अनि ग्रहण गर्दाखेरि चाहिँ ग्रहण गर्नुभन्दा अगाडि चाहिँ मैले के भयो भने मेरो खुट्टैभरि मुसा थिएँ कि त्यहीभरि माथि खुट्टासम्म यति धेरै मुसा थियो यति धेरै ठुलो मुसा थियो। जब मैले ग्रहण गरेर भोलिपल्ट 3 दिनपछि मेरो मुसा खसे कि अनि जब अनि 3 दिनपछि मैले याद गरेकै थिएँ कि मेरो खुट्टामा मुसा छ भनेर नै मुसा सम्झा त मुसा थिएन छाला मात्रै थियो एउटा मुसा यति धेरै थियो कि पानीले भिज्दाखेरि नि कस्तो त्यो पिठो जस्तो आउँथ्यो कि अनि त्यसरी आउँथ्यो अनि त्यसरी यस्तो छक पऱ्यो कि अनि झन् मलाई विश्वास बढ्यो अनि त्यसरी विश्वास गर्दै गर्दाखेरि चाहिँ अनि मेरो छ्यामाले मलाई प्रभुमा डोर्याउनु भयो अनि मेरो छ्यामाको चाहिँ 12 वर्षसम्म बच्चा भएको थिएन उहाँको चाहिँ 12 वर्षपछि चाहिँ गर्भमा नानी आयो कि नानी आयो अनि त्यसपछि त्यो नानी अलि ठुलो भइसक्यो 8-9 वर्षक भइसक्यो अनि झन् मलाई उहाँको विश्वास अनि उहाँले प्रभुमा डोराउनु भएको बाट झन् मैले प्रभुमा बढ्ने मौका पाएँ अनि त्यसरी म काठमाडौँ रहेँ। काठमाडौँ आएर मैले यो गृहस्थमा मण्डलीमा आउने मौका पाएँ अनि म यहाँ हुर्किने मौका पाएँ यहाँको वचनद्वारा यहाँको सेवा सङ्गति अनि विशेष गरेर चाहिँ म गुरुबा गुरुमा धेरै धन्यवाद दिन चाहन्छु किनभने उहाँको वचनको कारणले गर्दा आज मैले यति धेरै असल जीवन बिताउने मौका होइन अवसर पाएको छु। उहाँको वचन असल सेवा असल सङ्गति नपाएको भए सायद म जवान अवस्थामा बाटो बिराउँथ्यो होला तर उहाँको वचनद्वारा कारणले गर्दा चाहिँ मैले प्रभुमा हुर्किने मौका पाएँ अनि मैले यही मण्डलीको एउटा छोरासँग बिहा गर्ने मौका पाएँ अनि यति धेरै असल श्रीमान पाएँ है अनि उहाँ चाहिँ प्रभुको सेवाकाई गर्दै जस्तै कोइरमा सेवाकाई गर्दै हुनुहुन्थ्यो अहिले चाहिँ उहाँ कोरिया हुनुहुन्छ अनि हाम्रो जीवनमा चाहिँ बिहापछि धेरै समस्याहरू त आयो तर त्यो समस्यामा चाहिँ उहाँले मलाई डोराउँदै लाने मौका अझै प्रभुको नजिक आउने मौका चाहिँ उहाँले बनाउनु भयो। हामीले चाहिँ सानै उमेरमा बिहा गऱ्यौँ परमेश्वरको इच्छा नै यही रहेछ कि मैले सानै उमेरमा बिहा गरेर नि प्रभुमा हुर्किने मौका पाओस् भनेर किनभने मेरो मम्मी बुवा कोही पनि विश्वासी हुनुहुन्न तर मलाई चाहिँ मण्डली जाने अनुमति चाहिँ मम्मी बुवाले दिनुभयो। अनि मैले चाहिँ के सोचेको थियो भने चाहिँ हामीले चाहिँ मानिस माथि भरोसा नगर भनेर परमेश्वरको वचनले चाहिँ त्यतिकै भन्नुहुन रहेछ त्यो जीवन कुरा चाहिँ मेरो जीवनमा लागू भयो अनि मैले विवाह गरेँ अनि त्यसपछि पवित्र विवाह नै गरेँ अनि पवित्र विवाह गरिसकेपछि हाम्रो जीवनमा धेरै समस्याहरू आए हामी 0 लेभलदेखि सुरु गर्ने जिम्मेवारीहरू आए हाम्रो जीवनमा अनि आइसकेपछि मेरो गर्भमा बाबु आए अनि बाबु आइसकेपछि धेरै गाह्रो भयो अनि उहाँ पढ्दै थिए समस्याहरू धेरै आए तर नि हाम्रो जीवनमा चाहिँ एउटा हामीले चाहिँ एउटा भिजन बनाएको थियो कि यो कुरा चाहिँ प्रभुले हामीलाई दिनुहुन्छ भन्ने कुरा हामीले चाहिँ 3 भिजन राखेको थियो एकचोटि गुरुबाले चाहिँ वचन बाँड्नुहुँदा चाहिँ 3 हाम्रो जीवनमा चाहिँ एउटा भिजन हुनुपर्छ भनेर अनि हामीले चाहिँ 3 भिजन गरेको थियो अनि सुरुमा चाहिँ हामीले स्टेसनरीको भिजनको फोटो झिकेर अनि एउटा वर्कसपको अनि एउटा बाइक बनाउनेको चाहिँ भिजन झिकेको थिएँ त्यो भिजन चाहिँ 3 भिजन चाहिँ हामीले भित्तामा तासेको थिएँ अनि त्यसपछि हामीले बिहान उठेर चाहिँ यो भिजन चाहिँ हाम्रो जीवनमा पुरा हुन्छ भनेर घोषणा गर्नुपर्छ भनेर गुरुबाले भन्नुभएको थियो अनि त्यो तासेको भिजन चाहिँ हामीले दिनदिनै त्यो कुरा घोषणा गर्दै गरे थकन लगाए त्यस्तै 8 गतेतिर होला मेरो बाबु ठुलो छोरा चाहिँ 1 गते जन्मेको अनि त्यसपछि 8 गतेको दिन चाहिँ त्यो भिजन हाम्रो जीवनमा पुरा भयो कि सुरुमा हामीले स्टेसनरी भनेको थियो स्टेसनरी हाम्रो जीवनबाट खोल्यौँ अनि त्यो स्टेसनरी अहिलेसम्म चलिरहेको छ त्यसपछि हामीले वर्कसप खोल्यौँ अनि वर्कसप नै हामीलाई प्रभुले दिनुभयो अनि त्यसपछि वर्कसप पछि हामीले एउटा 220 बाइक भनेर हामीले त्यो फोटो नै तासेको थियौँ अनि परमेश्वरले त्यो कुरा चाहिँ हामीले दिनुभयो कि त्यही भएर हामीले हरेक जीवनमा चाहिँ हामीले एउटा मान्छेको जीवनमा एउटा भिजन हुनुपर्छ अनि त्यो भिजनमा चाहिँ प्रभुले हामीलाई सफलता दिनुहुन्छ अनि त्यसपछि फेरि हामीले वर्कसप खोल्यौँ बोल्दै गरेको थियौँ अनि हामीले घरमा सल्लाह गऱ्यौँ, तपाईँ बाहिर जानुहुन्छ भने प्रोसेस गरौँ न त भनेर भन्नुभयो। अनि हामीले सल्लाह गर्दाखेरि चाहिँ उहाँले कोरियन भाषा सिक्दै हुनुहुन्थ्यो, अनि कोरियन भाषा सिक्दै गर्दाखेरि एक वर्ष जति सिकेको थियो, अनि पोहोर चैतामा उहाँको एक्जाम थियो, अनि त्यस एक्जाम थिँदाखेरि सायद उहाँले चाहिँ अब परिवारको कारणले गर्दा क्लास गयो आयो, घरमा बुकहरू सुन्न पाउने थिएन किनभने नानीहरू पढाउनु पनि घर खर्चहरू यता गर्नुपर्ने कारणले गर्दा पसल भएको कारणले गर्दा त्यति पढ्न भएकै थिएन ठक्क। अनि आज जस्तो उहाँको चाहिँ यति घरे है तिम्रो एक्जाम चाहिँ भनेर नोटिस आउँदो रहेछ, अनि नोटिस आउँदाखेरि चाहिँ अब ल कसरी एक्जाम दिने त, अब फर्म त भरिसकेको थियो, अब राम्रोसँग पढेको छैन भनेर हामीले प्रोसेस गऱ्यौँ। त्यसरी हामीले चाहिँ फास्टिङ बसौँ किनभने जसरी परमेश्वरले चाहिँ अतिमेहरूमा असम्भव कुराहरू चाहिँ ममा सम्भव छ भनेर भन्नुभएको जस्तै गरेर हामीले चाहिँ फास्टिङ बस्यौँ। अनि 40 दिनको फास्टिङ बस्यौँ, अनि 40 दिनको फास्टिङ बस्दै गर्दाखेरि हामी श्रीमान श्रीमती 40 दिनको फास्टिङ बस्दै गर्दाखेरि उहाँले क्लास चाहिँ जानुभयो, अनि तपाईँ 40 दिनको फास्टिङ सक्यो उहाँले एक्जाम दिनुभयो, अनि एक्जाम दिएर चाहिँ त्यो दिनै थाहा हुँदो रहेछ कि तिम्रो चाहिँ यति मार्क्स हो भनेर, अनि त्यहीँ देखाउँदो रहेछ कि यति मार्क्स भनेर। अनि उहाँको चाहिँ 37 मार्क्स आएको थियो, अनि त्यो चाहिँ घरमा आयौँ, घरमा आएर नि अनि सबैले 38 कटलाइन हो भनेर भन्नुभएको थियो। अनि त्यसरी हामीले सबै कुरा परमेश्वरको हातमा राखौँ, अब किनभने सबैको परमेश्वर सबै कुरा जानुहुन्छ, परमेश्वरको इच्छा छ भने त्यो ठाउँमा तपाईँले पहिला टेक्नेछ, अनि परमेश्वरको इच्छा छैन भने परमेश्वरले तपाईँको निम्ति अर्को ढोका खुल्नेछ भने त्यही दिनको दिनमा चाहिँ मैले त्यस्तो भने। अनि त्यसरी हामीले 15 दिन जति वेट गर्यो, अनि 15 दिनमा चाहिँ परमेश्वरमा चाहिँ के कुरा भयो भने चाहिँ 37 नम्बर नै कटलाइन हो भनेर भन्नुभयो कि। अनि हामी यति खुसी भयौँ, अनि यति खुसी भयौँ परमेश्वरमा चाहिँ सबै कुरा चाहिँ प्रार्थनाद्वारा चाहिँ प्रभुले सबै कुरो सम्भव गर्नुहुँदो रहेछ कि, अनि गर्नुहुन्छ तपाईँहरूको जीवनमा नि गर्नुहुन्छ। अनि हामीले प्रार्थना गरेको उत्तर चाहिँ हामीलाई दिएमा त्यसरी हामी लगायत 1 वर्षपछि चाहिँ 82 महिना भयो, फागुनको 20 गते चाहिँ मेरो श्रीमान उड्नु भएको हो कोरियामा। अनि कोरियामा पुग्नु हुँदा नि कतिको चाहिँ काम राम्रो छैन यस्तो उस्तो भनेको थिएँ, अनि मैले मेरो श्रीमान 20 गते उड्दाखेरि चाहिँ मैले 21 गतेको दिनदेखि फेरि मैले परमेश्वरले हामीलाई प्रभुलाई मागेको कुरा प्रभुले हामीलाई दिनुहुन्छ भने हामी प्रभुको लागि धन्यवादी किन नहुने भनेर चाहिँ मैले 40 दिन चाहिँ फास्टिङ मेरो श्रीमानको लागि धन्यवादीको विषयमा मैले प्रभुसँग फास्टिङ बसेको थिएँ। अनि अहिले चाहिँ उहाँको यति धेरै असल काम छ कि, यति धेरै असल काम छ, एकदम धेरै सजिलो काम, अनि उहाँले प्रभुसँग समय बिताउने मौकाहरू पाइरहेको छ, अनि काम धेरै सजिलो छ, 8 जना मात्रै ड्युटी, त्यो नै आशिषको कुरा हो। अनि म तपाईँलाई भन्न चाहन्छु जीवनमा उतार चढाव आउँछ, समस्या परिस्थिति आउँछ, तर एउटा श्रीमान श्रीमती मिलेर परमेश्वरमा प्रार्थना गरेर अनि माग्यो भने चाहिँ प्रभुले हाम्रो जीवनमा दिनुहुन्छ भन्न चाहन्छु म चाहिँ। तपाईँहरूले मेरो गवाई सुनेर आशिषित हुनुहोला, अनि परमेश्वरले चाहिँ हरेक व्यक्तिलाई सम्मान प्रेम गर्नुहुन्छ। जसरी मेरो जीवनमा धेरै समस्याहरू आए तर त्यो समस्याहरूमा चाहिँ परमेश्वरले मेरो जीवन विजय गर्नुभयो, अनि विजय गर्दै लाँदै हुनुहुन्छ। तपाईँहरूको जीवनमा नि विजय हुन चाहनु हुन्छ। रोगी बिरामीहरू हुनुहुन्छ भने आउनुहोस् प्रभुमा निको हुन्छ, तर प्रभुमा आएर निको हुने कुरा मात्रै होइन, तपाईँले विश्वास गर्नु पर्यो कि हरेक रोगी बिरामीहरूमा चाहिँ चङ्गाई छुटकारा हुन्छ।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 9749588699, 9749588699।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भो भन त।
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडे कि नि?
0: लौन, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
0: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: प्रशस्तताको लागि परमेश्वरमा विश्वास गर्नुहोस्। जयमसी, आज मंगलबार जुन 2 तारीक जेठ 19 गते। आजको बाइबल खण्ड व्यवस्थाको पुस्तक 30:9 रहेको छ र यहाँ यसरी लेखिएको छ, तिमीहरूका हातका सबै काममा आफ्ना परमेश्वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ। एक दिन एकजना जवान कलाकारले आफ्नी काकी पर्ने नातेदारलाई फोन गरेर थाहा दिन् कि तिनी काठ कुदेर बनाएका समुद्री चराहरूको कलाकृतिहरू एक उपहार पसलका मालिकलाई बेच्नका लागि यात्रामा जाँदैछिन्। तिनले आफ्नी काकीलाई आफ्नो यात्रा सफल होस् भनेर प्रार्थना गरिदिन अनुरोध गरिन्। तिनकी काकीले आश्वासन दिन् कि तिनले आजसम्म पाएको सबैभन्दा ठूलो अर्डरको लागि प्रार्थना गर्नेछिन्। त्यो साँझ ती कलाकारले आफ्नी काकीलाई फेरि फोन गरिन्। त्यो उपहार पसलको मालिकले तिनका सबै कलाकृतिहरू खरिद मात्रै गरेनन्, तर धेरै उपहार पसलका मालिकले पनि तिनले बनाउन सक्ने जति धेरै कलाकृतिहरूको माग गरेका थिए। परमेश्वरले प्रार्थनाको जवाफ कति प्रशस्त मात्रामा दिनुभएको छ भन्ने कुरामा तिनी छक्क परिन्। तिनले आफ्नी काकीलाई भनिन्, अब प्रार्थना गरिदिनुहोस् कि म उहाँको माग पूरा गर्न सकू। तिनकी काकीले जवाफ दिन्, परमप्रभुले तबसम्म धोका खोल्नुहुन्न जबसम्म उहाँले हामीलाई सफलतापूर्वक त्यो बाटो पार गर्ने आशा गर्नुहुन्न। हामी वर्षाका लागि प्रार्थना गर्छौं भने मुसलधारे पानी पर्दा छक्क नपर। के तपाईँ आफ्नो जीवनमा कुनै आवश्यकता पूरा गर्न परमेश्वरलाई प्रार्थना गर्दै हुनुहुन्छ? तपाईँ कस्तो जवाफको अपेक्षा गर्दै हुनुहुन्छ? इमानदार बन्नुहोस्। न्यूनतम, थोरै तर सन्तोषजनक, के तपाईँ प्रचुर मात्रामा वा अत्याधिक मात्रामा उपलब्धताको अपेक्षा गर्दै हुनुहुन्छ? परमेश्वरको यो वचनमा खडा हुनुहोस्। तिमीहरूका हातका सबै काममा आफ्ना परमेश्वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ। यशुले भन्नुभयो, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। यो कुरा तपाईँले यहुन्नाको पुस्तक 10:10 हेर्न सक्नुहुन्छ। पाउलले लेखेका छन्, परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 9:8 हेर्न सक्नुहुन्छ। त्यसै कारण आज तपाईँको जीवनमा कुनै क्षेत्रमा घटी कमी छ भने प्रशस्तताको लागि परमेश्वरमा विश्वास गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 9802408870।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: त तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा

प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजिक राई गुड न्यूज एफएम 105.1 मेगाहर्जमा हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिन उपस्थित भएको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यदि तपाईँ येशु ख्रिस्टलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुसी हुनुहुन्छ। हामी पनि यहाँ स्टुडियोमा रहेका सबैजना खुसी आनन्दित छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकै क्षण यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के हामीहरू जो आफैलाई विश्वासीहरू भन्दछौ यस देशमा रहेको जनसंख्या मध्ये करिब 95% मानिसहरू जसले ख्रिस्ट येशूलाई पाएका छैनन्, चिनेका छैनन्, उनीहरूका सामान्यमा ख्रिस्टको असल साक्षी भएर साँच्चै नै जिइरहेका छौ त? ख्रिस्ट येशूको शरीर चर्च निर्माणमा हाम्रो भूमिका के परमेश्वरको इच्छा अनुसारकै छ त? के तपाईँ यस नेपाल देशलाई प्रभु येशूमा जित्नका लागि अगाडि बढ़िरहेको परमेश्वरको एक साँचो योद्धा हुनुहुन्छ? मित्र, यदि भर्खरै सोधिएका प्रश्नहरूको जवाफ तपाईँको क्रिस्टियन जीवनले सकारात्मक नै दिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ़न उत्साह दिन्छौ र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आज तपाईँले पनि ख्रिस्टको सेवामा लागिरहनु भएका आफ्ना नजिक रहेका मित्रहरूलाई यस बिहानीमा धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिस्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्छौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उहाँका आत्मिक जीवनमा प्रोत्साहनका लागि कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिस्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस्, ताकि तपाईँले जिएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानीमा तपाईँ हामीले यो पनि याद राख्नु जरुरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरूभन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिस्ट येशू प्रभु परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा यस

हामी हृदयदेखि नै धन्यवाद दिउँ। प्रिय श्रोता, यिनै कुराहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म आइजेक राई बिदा हुन चाहन्छु। जय मसीह। तपाईँको दिन आशिषमय रहोस्।

गुण्डिच एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। तदनि श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि केन्द्रित रहेर कुराकानी गर्नुको साथसाथै तपाईँ श्रोताले नै टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौ र साथसाथै प्रार्थना किन गर्नुपर्छ र प्रार्थना कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी परमेश्वरको वचन धर्मशास्त्रबाट तपाईसँग बातचित गर्ने गर्दछौ। तादनि श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रममा तपाईँ हामीसँग मिलेर प्रार्थनामा सहयात्रा गर्न सक्नुहुन्छ र साथसाथै हामी पनि तपाईँको प्रार्थनाको जीवनमा अर्थात प्रार्थनाको समयमा सहयात्रा गर्न चाहन्छौ र यही उद्देश्यको लागि हामी यी दिनहरूमा हरेक बिहान 7 बजेदेखि 7:30 बजेसम्म हामी तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आउने गर्दछौं। त श्रोता, आज पनि हामी सदा झैं तपाईँको घर आँगनमा रेडियो सेट मार्फत आइपुगिसकेका छौं। त आउनुहोस्, अबको करिब करिब आधी घण्टा हामी एकसाथ मिलेर प्रार्थनामा सहकार्य गरौं। श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै अनुरोधहरू छ जुन प्रार्थना हामीले गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं र तपाईँले फोन मार्फत अथवा भोइस मेसेज अथवा टेक्स्ट मार्फत हामीसँग तपाईँको आफ्नो प्रार्थनाको अनुरोध संसारभरिबाट, संसारको जुन कुनै कुनाबाट पनि हामीसँग बाँड्न सक्नुहुनेछ र जसको लागि हाम्रो फोन नम्बरहरू रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-23-44-646 हजुर 97798-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तादनि श्रोता, यदि तपाईँ संसारको कुनै पनि कुनाबाट हाम्रो वेबसाइट www.goodnewsfm.com.np मार्फत प्रत्यक्ष हामीसँग सुन्दै हुनुहुन्छ भने पनि तपाईँले हाम्रो वाट्सएप अथवा फेसबुक पेज मार्फत भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँको प्रार्थनाका अनुरोधहरू बाँड्न सक्नुहुनेछ। तादनी श्रोता, अब भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोधहरू हामीसँग बाँड्दै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि केन्द्रित रहेर अबको केही समय तपाईँसँग बातचित गर्न गइरहेको छु। तादनी श्रोता, हामीले प्रार्थनाको विषयमा कुराकानी गर्दै जाने क्रममा प्रार्थना तब तपाईँ हाम्रो जीवन अथवा तपाईँ हाम्रो हृदयबाट प्रस्फुटित हुन्छ, तब हामी भनौं जब हामी सृष्टिकर्ता परमेश्वरसँग हाम्रो सम्बन्धलाई असल बनाउन सक्छौ। अर्थात जति हामी ख्रिष्ट यीशुको नजिकमा पुग्न सक्छौं, अझ भनौ परमेश्वरको नजिकतामा पुग्न सक्छौ, तब अनि हामी प्रार्थना गर्न सक्छौ। हामी सृष्टिकर्ता परमेश्वरसँग हाम्रो सम्बन्धलाई
असल र सुमधुर नबनाइकन हामी कहिले पनि उहाँसँग प्रार्थना गर्न सक्दैनौं। यस्तै एउटा घटना घटेको छ, पहिलो सामुएलको पुस्तक 7 अध्यायमा। यहाँ हामी देख्छौं एक पददेखि हामीले 17 पदसम्म 18 पदसम्म हामीले हेर्दै जाने हो नि, यसरी एउटा घटना घटेको देख्छौं। र त्योभन्दा अगाडि 6 अध्यायमा चाहिँ हामीले हेर्छौं भने इसरायलीहरूको पाप अनि त्यसै गरेर एली पुजारीको छोराहरू र एलीको घरानाले गरेको अधर्मको दण्ड स्वरूप इसरायलमा पालिस्तीहरूले त्यहाँ आक्रमण गरेका थिए र आक्रमण गर्दा उनीहरू विजय भए अनि फेरि इसरायलीहरूले ठाने सायद हाम्रो छाउनीमा करारको सन्दुक नल्याएको कारण परमेश्वरको सन्दुक नल्याएको कारण परमेश्वर हामीहरूको बीचमा आउनु भएन र हामीहरूको बीचमा नआउनु भएको कारणले गर्दा यी पालिस्तीहरू हामीमाथि विजय भएका होलान् भन्ने सोचे। अनि परमप्रभुको भेटु नेपाल त्यो दिनमा सिलोमा थियो र सिलोदेखि परमप्रभुको सन्दुक लिएर इसरायलीहरू पुगे तर फेरि पनि लडाईँमा हारे र परमप्रभुको सन्दुक पालिस्तीहरूले आफ्नो देशतिर खोसेर लगे, किनभने पालिस्तीहरूलाई एउटा विश्वास के थियो भने इसरायलीहरूमा अरूका बीचमा रहेको करारको सन्दुक चाहिँ इसरायलीहरूको देवताको सन्दुक हो, त्यो चाहिँ यिनीहरूका देवता हो। यसकारण यदि अब यिनीहरूको देवतालाई नै खोसी दियौं भनेदेखि चाहिँ फेरि यिनीहरूलाई हामीले लडाई गरिराख्नु पर्दैन, यिनीहरूलाई हामीले सधैँको लागि जित्नेछौ भन्ने ठानेका थिए। वास्तवमा सृष्टिकर्ता परमेश्वर करारको सन्दुकमा बस्नुहुने थिएन, त्यसभित्र हो उहाँको उपस्थिति हुने एउटा सिंहासनको चित्र भनौँ एउटा नमूना चाहिँ त्यसको सन्दुकको ढक्कनमा त्यो माथि थियो। तर सृष्टिकर्ता परमेश्वर जब मानिसहरूसँग बातचित गर्नु पर्यो, उहाँको अगुवाहरूसँग कुराकानी गर्नु पर्यो, इसरायलीहरूलाई कुनै आज्ञा दिनु पर्यो, निर्देशन दिन पर्यो भनेदेखि उहाँका प्रधान पुजारीहरू जो उहाँको करारको सन्दुकको अगाडि बसेर प्रार्थना गर्दथ्यो, त्यतिखेर मात्रै त्यो सन्दुकको कृपा आसनमा उहाँको आत्माको उपस्थिति हुन्थ्यो र त्यसबाट त्यहाँ त्यो सिंहासनबाट बोलेर निर्देशन दिने गर्नुहुन्थ्यो। प्रेसवता अब त त्यो सन्दुक पलिस्टीहरूले लगेर गएका थिए र सृष्टिकर्ता परमेश्वरले त्यो सन्दुकलाई त्यहाँ राख्न दिनु भएन। विभिन्न गिर्खाहरूका समस्याहरू, मुसाहरूको समस्या र विभिन्न रूढीहरूले गर्दा त्यहाँ इसरायलीहरूले कुनै सङ्घर्षै नगरिकन त्यो करारको सन्दुकलाई पलिस्टीहरूले डर र त्रासमा परेर परमप्रभुको त्यो प्रकोपमा परेर इसरायलीहरूलाई फिर्ता गरिदिएका थिए। प्रेसवता जब इसरायलीहरूले त्यो सन्दुकलाई फिर्ता ल्याए त्यसपछि उनीहरू खुसी भए र त्यो सन्दुकमा उनीहरूले परमप्रभुद्वारा वर्जित गरिएका कुराहरू जो कामहरू थिए त्यो काम गरेको कारण त्यहाँ धेरै मानिसहरूको मृत्यु भएको कुरा हामी पाउँछौं र तब त्यो सन्दुक उनीहरूले किरियत यारिममा पठाएको हामी पाउँछौ र किरियत यारिममा लगेर त्यो सन्दुकलाई अम्मी नादाबको घरमा राखेर एलाजार नाम गरेका व्यक्तिलाई त्यो सन्दुकको हेरचाह गर्ने काममा जिम्मा दिएपछि अब
इसरायलीहरूले त्यो विपत्ति हामीमाथि किन आएको थियो भन्ने कुरा मान्नुको सट्टा अथवा परमेश्वरसँग प्रार्थना गरेर आफ्नो गल्ती के हो भनेर खोजी गर्नुको सट्टा सन्दुकलाई त्यहाँ थन्काइराखेर आफूहरू आफ्नो मन मर्जीका कामहरू गर्न लागे। उनीहरू अर्थात पापद्वारा अधर्ममा जुन प्रकारले उनीहरू डुबेका थिए त्यसबाट निस्कन चाहेनन्। परिणामस्वरूप त्यो देशमा संकटमाथि संकट, संकटमाथि संकट, शत्रुको आक्रमण जस्ता कुराहरू त्यहाँ आइ नै रहेको कुरा हामी देख्न सक्छौं। श्रोता, दुई पदले भन्छ, यसरी धेरै समय अर्थात कुल 20 वर्षसम्म सन्दुक किरियत यारिममा नै रह्यो र इसरायलका सबै मानिसहरूले शोक मनाए र परमप्रभुको बाटो खोजे। अब यो दुईवटा खण्डको बीचको अवधिमा हामीले 20 वर्षको अवधिमा के भएको थियो भनेर हामी तीन पददेखि तल पढ्दै जान्छौं भने थाहा गर्न सक्छौं। लेखेको छ, अनि सामुएलले समस्त इसरायल जातिलाई यसो भने, यदि तिमीहरू आफ्ना पूरा मनले परमप्रभुतिर फर्कदछौ भने तिमीहरूको माझबाट पराई देवताहरू र अस्तोरेत देवताहरूका मूर्तिहरू निकालेर फ्याँकिदियो र आफ्नो पूरा मन र हृदयले परमप्रभुतिर फर्क र उहाँको मात्रै सेवा गर, अनि उहाँले तिमीहरूलाई पलिस्तीहरूका हातबाट मुक्त गर्नुहुनेछ। यसरी इसरायलीहरूले बाल देवताहरू र अस्तोरेत देवताहरूलाई निकालिदिए र परमप्रभुको मात्रै सेवा गरे। तब सामुएलले भने, सबै इसरायलीहरूलाई मिस्पामा भेला गराओ र म तिमीहरूको लागि परमप्रभुसित प्रार्थना गर्नेछु। आदरणीय श्रोता, अब हामी थाहा गर्न सक्छौ त्यो 20 वर्षको अवधिभित्र यद्यपि परमप्रभुको सन्दुक पालिस्टियरको देशबाट फिर्ता आइसकेपछि उनीहरूले त्यो सन्दुक किरियत यारिममा लगेर राखेपछि उनीहरूको जीवनशैली कस्तो थियो भन्ने कुरा यो खण्डले हामीलाई बताउँछ। उनीहरूले परमप्रभुलाई बिर्सिएका थिए, परमेश्वरको सन्दुक त्यहाँ थियो, यो यति चाहिँ उनीहरूलाई थाहा थियो, तर त्यो सन्दुक द्वारा जो परमेश्वरले आफ्नो शक्ति र आफ्नो महिमा इसरायलमा प्रकट गर्नुभएको थियो त्यो कुरालाई बिर्सिसकेका थिए उनीहरूले। र उनीहरूले त्यहाँका वरपरका जातिहरूले पुज्ने जुन परमप्रभु परमेश्वरको अगाडि घृणित थियो र परमेश्वरलाई मन पर्दैन थियो, ती देवता ती मूर्तिहरूलाई उनीहरूले दिनरात धूप बाल्दै आराधना गर्दै बस्थे, अनि ती देवी देवताहरूलाई ती मूर्तिहरूलाई पुज्नको लागि एउटा विधि थियो। त्यो के हो भने उनीहरूलाई पशु पंक्षीको रगतको बलि होइन मानव रगतको बलि चाहिन्थ्यो, अनि उनीहरूले तिनीहरूलाई खुशी पार्नको लागि आफ्ना नवजात शिशुहरूलाई बलि गर्ने गर्थे। यसरी उनीहरू एक हत्यामाथि अर्को हत्या, अर्को हत्यामाथि अर्को हत्या गर्दै गर्दै झुटा देवताको नाममा त्यो इसरायलको पवित्र भूमिमा निर्दोषको रगत बगाएर परमेश्वरको नजरमा श्रापमाथि श्राप, श्रापमाथि श्राप त्यो आफूमाथि थप्दै थिए। अनि यो पाप र यो अधर्मबाट उनीहरू तबसम्म फर्किन चाहेनन् जबसम्म उनीहरूको जीवनमा दुष्टले पूर्ण रूपले कब्जा गरिसकेन र पूर्ण रूपले उनीहरूले आफ्नो जीवन आफ्नो समुदायमा प्रतारणा भोगेनन्। आदरणीय श्रोता, हामी देख्छौ इसरायलीहरूको इतिहास अनुसार हर समय जब उनीहरूको आत्मिक पतन हुन्छ तब त्यो आत्मिक पतनको सिलसिला 99.5% पुगिसक्दाखेरि मात्रै अनि बल्ल उनीहरूको होस फिर्ने गरेको हामी पाउँछौ। र यहाँ पनि त्यस्तै भएको छ। अब उनीहरूको देश, उनीहरूको समुदाय अब पृथ्वीको तलबाट भनौँ आकाशमुनिबाट मेट्टिन मेट्टिन आँटिसकेको छ।
र तब मात्र उनीहरूलाई अब सिंहासनमा विराजमान हुनुहुने करूबहरूको बीचबाट बोल्नुहुने परमप्रभु परमेश्वरको याद आएको छ। प्रेस्वता, जे होस् उनीहरूले अन्तिम अवस्थामा भए पनि आफ्नो पापको पश्चाताप गरेका छन्। यद्यपि सामुएल अगमवक्ता त्यहाँ थिए, उनले घरिघरि त्यो 20 वर्षको अवधिमा परमप्रभुतिर फर्केर आउनको लागि चेतावनी दिए होलान् र परमेश्वरको विरूद्धमा तिनीहरूले गरेको पाप जो छ त्यसको विरूद्धमा उनले प्रचार पनि गरे होलान्। तर कसैले पनि सामुएलको कुरालाई सुनेन 20 वर्षको अवधिमा। जब उनीहरूको होश फिर्यो तब त्यसपछि उनीहरूले शोक मनाएर परमप्रभुलाई खोज्ने अठोट गरेका छन्। श्रोता, त्यसपछि 5 पदमा तब इसरायलीहरूलाई मिस्पामा संगति गर्नको लागि सामुएलले बोलाएका छन् र अनि त्यहाँ परमप्रभुसँग प्रार्थना गर्ने कुरा गरेका छन्। 6 पद, जब तिनीहरू त्यहाँ भेला भए तिनीहरूले पानी भरेर परमप्रभुको सामु खन्याए र त्यस दिन हामीले परमप्रभुको विरूद्धमा पाप गर्यौं भनी स्वीकार गरी दिनभरि नै तिनीहरू उपवास बसे अनि सामुएल मिस्पामा इसरायलका अगुवा भए। 7 पद, इसरायलीहरू मिस्पामा भेला भएका छन् भनी जब पालिस्तीहरूले सुने तब उनीहरूका शासकहरू इसरायलीहरूका विरूद्धमा लड़ाई गर्नलाई निस्किए। पालिस्तीहरू अघि बढ्दै आएको कुरा सुनेर इसरायलीहरू डराए। तिनीहरूले सामुएललाई भने, पालिस्तीहरूका हातबाट हामीलाई बचाउन परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्न नछोड्नुहोस्। आदरणीय श्रोता, त्यसै गरी 9 र 10 पदमा तब सामुएलले भेडाको एउटा दुधे बच्चा लिएर होमबली चढाए र इसरायलको निम्ति परमप्रभुसँग कराएर प्रार्थना गरे अनि परमप्रभुले तिनीहरूको प्रार्थनाको उत्तर दिनुभयो। तब सामुएलले होमबली चढाइरहँदा पलिस्थीहरू इसरायलीहरूसँग लड़ाई गर्नलाई अघि बढे। तर त्यस दिन परमप्रभु पलिस्थीहरूका विरूद्धमा ठूलो स्वरले गर्जनुभयो र पलिस्थीहरूको बीचमा खलबली पार्नुभयो। आतंकले भरिएर उनीहरू इसरायलको सामुबाट भागे। इसरायलीहरू मिस्रबाट पलिस्थीहरूलाई खेद्दै निस्किएर बेतकरको मुन्तिरसम्म उनीहरूलाई खेद्दै रहे र त्यही नै मिस्पा र सेनको बीच सामुएलले स्मारकको रूपमा एउटा ढुङ्गा खड़ा गरे र त्यसलाई एबेन एजर भन्ने नाउँ राखे। तिनले भने, परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको हो। आमेन। आदरणीय श्रोता, फेरि 13 पद पनि म तपाईँको बीचमा बताउन चाहे। यसरी पलिस्टीहरू बसमा पारिए र इसरायलको इलाकाभित्र फेरि पसेनन्। सामुएलको जीवनभरि नै परमप्रभुको हात पलिस्टीहरूको विरूद्धमा रह्यो। आमेन। आदरणीय श्रोता, यसरी हामी देख्न सक्छौ कसरी मानिसहरूले परमप्रभु परमेश्वरमा आफ्नो पापलाई स्वीकार गरिसकेर पश्चाताप गरेपछि प्रार्थना सुन्नुवाई भयो र त्यो प्रार्थना अनुसारको जवाब परमेश्वरले दिनुभएको कुरो हामी यो घटनामा थाहा गर्न सक्छौ। श्रोता, यसबाट हामी के थाहा गर्न सक्छौ भने, तपाईँ हामीले गर्दै रहेका पाप र अधर्महरू जो छ, जो लुकेर रहेको छ, जो छिपेर रहेको छ, हामीलाई थाहा छैन भने पनि त्यो पापले हामीलाई हाम्रो विरूद्धमा दुष्ट दियाबलसलाई आएर काम गर्नको लागि बाटो खोलिदिन्छ। पापले हामीलाई मृत्यु र विनाशको बन्धनमा राख्छ, पापको बन्धनमा राख्छ। श्रोता, जसले पाप गर्दछ त्यो पापको कमारो हो र उसले ज्याला पाउँछ मृत्यु। यो वास्तविकता हामी सबै धर्मशास्त्र बाइबल अध्ययन गर्ने जो कोहीलाई पनि थाहा छ। आदरणीय श्रोता, हामीले जतिसुकै लामो समयसम्म पाप गरिरहेको किन नहौं? जुन दिन हामी हाम्रा पापहरूलाई स्वीकारेर, गल्तीहरूलाई स्वीकारेर परमप्रभुतिर फर्काएर प्रार्थना चढाउन थाल्छौं,
त्यसै दिन सृष्टिकर्ता परमेश्वरले तपाईँ र मेरो प्रार्थनालाई सुनेर हामीलाई जवाफ दिन थाल्नुहुन्छ। हामी देख्छौ इसरायलीहरूले परमप्रभुको सन्दुक आफ्नो देशमा आइसकेपछि पनि 20 वर्षसम्म पाप गरे। अनि वास्तवमा मैले अघि नै भने इसरायलीहरूको बीचबाट पलिस्टियरले त्यो सन्दुक खोसेर लानुको पछाडि पनि उनीहरूकै पाप थियो। भनेपछि पाप चाहिँ उनीहरूकोमा 20 वर्ष मात्रै होइन, त्योभन्दा अगाडिदेखि नै गर्दै आएका थिए, जुन कुरा परमप्रभु परमेश्वरलाई मन परेको थिएन। उहाँले तिनीहरूलाई घरिघरि चेतावनी दिनुभयो, तर उनीहरूले सुनेनन्। जब नसुनिसकेपछि उनीहरूमाथि संकटको बादल मडारियो र अब उनीहरूको स्मृति आकाश मुनिबाट मेटिन्छ भन्ने भइसकेपछि बाध्य भएर आफ्नो पिता पुर्खाका परमेश्वर पवित्र परमेश्वर परमप्रभुतिर उनीहरू फर्केर पश्चाताप गरेको हामी पाउँदछौ। श्रोता, तपाईँ मसीहतमा हुनुहुन्छ, ख्रिस्टलाई विश्वास गर्ने विश्वासी हुनुहुन्छ, तर तपाईँले लामो समयदेखि पुरानो संसारमा छँदा गर्दै आएको पापहरूलाई छोड्न सक्नुभएको छैन, त्यसलाई निरन्तरता दिइराख्नु भएको थियो भने पनि अब तपाईँ सम्पूर्ण हृदयले परमेश्वरतिर फर्कनुहोस् र उहाँसँग प्रार्थना गर्नुहोस्। अवश्य पनि तपाईँले त्यो पापलाई छोड्नको लागि उहाँले सहायता गर्नुहुन्छ र तपाईँको प्रार्थनालाई उहाँले सुन्नुहुन्छ। अनि हामी देख्छौ जब उनीहरू सम्पूर्ण रूपले पश्चाताप गरेर एउटै मनको भएर परमप्रभुमा प्रार्थना गरे, त्यसपछि उनीहरूलाई सताउने शत्रु पालिस्तीहरूको विरूद्धमा उहाँ गर्जनुभयो, खलबल पारिदिनुभयो र फेरि कहिल्यै उनीहरूलाई आक्रमणै गर्न नसक्ने गरी पछि हटाइदिनुभयो। यदि तपाईँ र हामी पनि आज त्यही तरिकाले पश्चाताप गरेर उहाँसँग प्रार्थना गर्छौं भने उहाँले हामीलाई सदाको लागि तपाईँ र हाम्रो विरूद्धमा उठ्ने दुष्टबाट छुटकारा दिन सक्नुहुन्छ र त्यस विपत्तिलाई सदाको लागि पर हटाइदिन सक्नुहुन्छ। यसकारणले गर्दा तपाईँ जस्तो हुनुहुन्छ, आफ्नो लुकेको छिपेको पाप र अधर्मलाई पश्चाताप गर्दै परमप्रभुसँग प्रार्थना गर्नुहोस्। अवश्य पनि तपाईँको प्रार्थना सुन्नको लागि उहाँले आफ्नो कान तपाईँतिर लगाएर पर्खिराख्नु भएको छ। भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि तपाईँ श्रोताले टिपाउनु भएको प्रार्थनाका अनुरोधलाई लिएर म आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने यतिखेर ढिला नगरिकन तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा चारजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ। र सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ सूरज पन्तज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो आमा शान्ता पन्त बिमारी हुनुहुन्छ, मुटुको समस्या देखिएको छ, चंगाई भएको समय प्रार्थना गरिदिनु होला भन्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ ओखलढुङ्गाबाट हन्ना बिकज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो आमालाई सपनामा दुष्ट आत्माले धेरै सताउँछ, छुटकारा भएको होस् भनेर प्रार्थना गरिदिनु हुन भन्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ हरिबोल बुढाथोकीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो छोरा सचिनको टाउको दुख्ने समस्या आइरहेको छ तर अहिले धेरै कम भएको छ, प्रभुलाई धन्यवाद भएको होस्। साथै श्रीमतीलाई घुँडा दुख्ने समस्या छ, चंगाई भएको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अन्तिम श्रोता हुनुहुन्छ अमिता महर्जन ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। नानु श्रेष्ठलाई घाँटी दुख्ने, टाउको र हात खुट्टा दुख्ने र बान्ताउने भइरहेको छ, चंगाई भएको होस्। साथै मेरो हातमा भएका गिर्खाहरू दुखिरहेको छ, चंगाई भएको होस् र भोलि हामी प्रार्थना संगतिमा जाँदैछौ, यात्रा सफल हुन सकेको होस् र कार्यक्रम आशिषमय भएको होस् भनेर प्रार्थना गरिदिनु होला भन्नुभएको छ। तादनी श्रोता, हामी सबैजना मिलेर उहाँ चारजना श्रोताहरूको प्रार्थनाको अनुरोधहरूलाई लिएर हामी केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र हामी तपाईँलाई धन्यवाद दिन्छौ। तपाईँ परमेश्वरले जसरी हाम्रा प्रार्थनाहरूलाई सुनेर तपाईँले जवाब दिइराख्नु भएको छ, पिता हामी प्रार्थना गर्दछौ सूरज पन्तज्यूको आमाको लागि। प्रभु उहाँको आमालाई जुन मुटुको समस्या देखिएको छ, प्रभु येशूको नाममा त्यो मुटुको समस्या चंगाई हुन सकेको होस् हामी प्रार्थना गर्छौं। र तपाईँको शक्तिशाली हातले आफ्नो छोरीलाई पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको होस् हामी प्रार्थना गर्दछौं। त्यसै गरी हन्ना बिकज्यूको आमाको लागि पनि हामी प्रार्थना गर्दछौं र उहाँको आमालाई जुन सपनामा दुष्ट आत्माले सताइरहेको छ पूर्ण रूपले त्यो छुटकारा हुन सकेको होस् र यीशुको नाउँमा ती दुष्ट आत्माहरूका बाटोहरूलाई सदाको लागि म बन्द गर्दछु। पिता परमेश्वर, तपाईँले उहाँको आमामाथि तपाईँको सुरक्षा र तपाईँको अनुग्रह राखिदिनु भएको होस् हामी प्रार्थना गर्छौ र उहाँलाई तपाईँको स्वर्गीय दर्शन र स्वर्गदूतहरूको दर्शन र सपनाद्वारा हर रात उहाँलाई आशिषित पार्नुभएको होस् हामी प्रार्थना गर्छौ। त्यसै गरी हामी प्रार्थना गर्छौ हरिबोल बुढाथोकीको छोरा सचिन बुढाथोकीको लागि। प्रभु तपाईँ परमेश्वरले उहाँको टाउको दुख्ने समस्यालाई धेरै कम गरेर निको पार्दै हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौं र तपाईँले पूर्ण रूपले उहाँलाई चंगाई गर्नुहुन्छ र छुटकारा दिनुहुन्छ। प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँदछौ र त्यसै गरी उहाँको श्रीमतीको जुन घुँडा दुख्ने समस्या छ तपाईँको चंगाई र छुटकारा उहाँमाथि हुन सकेकोस्, त्यो सबै समस्या यीशु ख्रिस्टको नाममा हटेर जान सकेकोस् र एउटा असल सुस्वास्थ्य चंगाई आरोग्यता तपाईँले दिनुभएको हामी प्रार्थना गर्दछौं। त्यसै गरी हामी प्रार्थना गर्दछौ अमिता महर्जन ज्यूको प्रार्थनाका अनुरोधहरूलाई लिएर। पिता हामी प्रार्थना गर्छौ नानु श्रेष्ठलाई जुन घाँटी दुख्ने, टाउको र हात खुट्टा सुन्निने र बान्ताउने भइरहेको छ, पिता परमेश्वर यी सब कुराहरू कसरी भए र किन भइरहेछन् हामी जान्दैनौ, तर तपाईँ परमेश्वर हरेक बिमारीको प्रभु तपाईँ विशेषज्ञ हुनुहुन्छ र तपाईँ परमेश्वर जान्नुहुन्छ। यसकारणले पवित्र परमेश्वर हामी प्रार्थना गर्छौं विनम्र रूपले कि परमेश्वर पिता त्यो तपाईँको छोरी नानु श्रेष्ठलाई पूर्ण रूपले सबै बिमारीहरूबाट चंगाई छुटकारा दिनुभएको होस्, तपाईँ निको पार्नुहुने प्रभु यहोवा राफा हुनुहुन्छ। र साथै अमिता महर्जन ज्यूको हातमा भएका गिर्खाहरू दुखिरहेको छ, पिता परमेश्वर तपाईँले छुटकारा दिनुभएको होस्, प्रभु तपाईँ निको पार्नुहुने प्रभु चंगाई दिनुहुने प्रभु यहोवा राफा परमेश्वर तपाईँ नै हुनुहुन्छ। प्रभु हामी प्रार्थना गर्छौं र भोलि उहाँहरू जुन प्रार्थना संगतिमा जाँदै हुनुहुन्छ उहाँहरूको त्यो कार्यक्रम सफल हुन सकेको होस् र त्यहाँ आउन जानको लागि जुन सवारी साधनहरू प्रयोग गरेर
चाहनुहुन्छ त्यहाँमा तपाईँको सुरक्षा रहन सकेको र उहाँहरूको यात्रालाई सफल बनाउनु भएको हामी प्रार्थना गर्छौ। धन्यवाद छ पिता परमेश्वर, तपाईँ पवित्र परमेश्वरले हाम्रा यी प्रार्थनाहरूलाई सुनेर तपाईँले अवश्य पनि जवाफ दिनुहुनेछ भन्ने हामी विश्वास गर्दछौ र प्रभु तपाईँले जवाफ दिइसक्नु भएको छ। धन्यवाद, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधहरूको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा सुजन जीका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। हवस् त, जय मसीह।

क्याल्भरी च्यापल नक्खु द्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले योन्नाको सुसमाचारको पुस्तक एक अध्यायबाट हामीले हेरेका थियौं, जहाँ एक अध्यायको कुराहरू हामीले 53 पददेखि लिएर 51 पदसम्म हामीले हेरेका थियौं। र आज म तपाईँहरूको बीचमा युहन्ना दुई अध्यायबाट म हेर्न गइरहेको छु, एक पददेखि आज हामी हेरौं। तर त्यो हेर्नभन्दा अघि हामी थोरै पुनर्वलोकन गर्ने कार्य गर्नेछौ। यहाँ थोरै पुनर्वलोकन कार्य गर्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ गएको दिनमा फिलिप भन्ने एकजना व्यक्ति छ जसलाई प्रभुले भेट्टाउनु भएको छ, उसलाई आफ्नो राज्यमा बोलाउनु भएको छ। अनि उसले के गर्दछन् भने गएर नाथानियल भन्ने व्यक्तिलाई पनि येशूको विषयमा सुनाउँछन्, जो येशु चाहिँ मोसाको व्यवस्थामा अगमवक्तामा उहाँको विषयमा लेखिएको थियो भनेर प्रमाण दिन्छन्। अनि उहाँ चाहिँ नासरतबाट आउनुभएको हो भनेर भन्दा उनले विश्वास गर्न चाहँदैनन् र भन्छन् यदि मलाई विश्वास गर्न नचाहे तापनि आएर हेर भनेर भन्छन्। अनि कति धेरै पटक हाम्रो जीवनमा पनि परमेश्वरले है कतिचोटि मानिसले विश्वास नगर्दा आएर हेर भन्न आवश्यक छ। अनि हामीले हेर्ने हो भने नाथानियलको जब नाथानियल प्रभु येशूको नजिक आए, प्रभु येशूले उसको सम्पूर्ण कुराहरू गोप्य कुराहरू भन्दछन् जसबाट प्रभु येशूले आफ्नो महिमा प्रकट गर्दछ। अनि प्रभु येशूले भन्नुहुन्छ यी भन्दा बढी ठूलो कुराहरू तिमीहरूले देख्नेछौ। अनि हामी हेर्न सक्छौ प्रभु येशू हाम्रो जीवनमा यो प्रकारले काम गर्नुभएको हामी हेर्न सक्छौ। अनि आज म तपाईँहरूको बीचमा यो प्रभु येशूले एउटा रित्तो जीवनलाई रूपान्तरित गर्नुहुन्छ भन्ने विषयमा हामी हेर्छौं। अघि भर्खर मैले पुनर्वलोकन गर्दाखेरि पहिलो चेलाहरूको विषयमा भन्दै थिएँ, नाथानियलको विषयमा भन्दै थिए, जस्तै प्रभु उहाँ नाथानियलले प्रभु येशूलाई चिन्दछन्, प्रभु येशूले आफूलाई प्रकट गर्नुहुन्छ, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ इजरायलको राजा हुनुहुन्छ, उहाँ येशू हुनुहुन्छ भनेर होइन। अब हामी दुई अध्यायमा चाहिँ के देख्दछौँ भन्दाखेरि उहाँले चाहिँ प्रथम पटक आश्चर्य कर्म गर्नुभएको छ, जसलाई योहन्ना जसलाई यो लेखक हो उसले चाहिँ आश्चर्य कर्म भन्दा पनि चिन्ह भन्ने शब्द प्रयोग गरेका छन्। यो चाहिँ कानाको विवाह भोजको विषयमा हामी हेर्न गइरहेको छौँ। हामीले हेर्ने हो भने यसलाई चाहिँ योहन्नाले चिन्ह भनेर सम्बोधन गर्छ, किनभने यो चाहिँ एउटा आश्चर्य कर्म भन्दा पनि अझै गहिरो कुरा हामी यो पाठमा हामी हेर्न गइरहेको छौँ। अनि यहाँ प्रभु येशूले चाहिँ पानीलाई दाखमतमा परिणत गर्नुभएको कुरा हामी देख्न सक्छौँ। अनि यो चाहिँ एउटा विवाहको समस्या मात्र नभएर यो एउटा ठूलो समस्या हो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि यहाँ हामी हेर्न सक्छौँ येशूले एउटा मानिसको जीवनमा लाई परिवर्तन गर्न सक्नुहुन्छ भन्ने विषयमा हामी देख्न सक्छौँ। यो खण्ड चाहिँ हामीले हेर्नेमा धेरै मानिसले शिक्षा दिन्छन् यही खण्डमा, कसरी मानिसको जीवन ख्रिस्ट बिना रित्तो छ भनेर मानिसले शिक्षा दिएको कुरा हामी यसबाट हामी हेर्न सक्छौँ। अनि आज हामी त्यसैको विषयमा हामी अध्ययन गर्नेछौँ, कसरी आज्ञाकारिता पूर्ण विश्वासले चाहिँ परमेश्वरको कामहरूलाई प्रदर्शन गर्छ भन्ने विषयमा हामी हेर्न सक्छौँ। त्यसै गरी यीशुले कसरी एउटा रित्तो कुरालाई रूपान्तरित गरेर आनन्दले भरिदिनुहुन्छ भन्ने विषयमा हामी हेर्नेछौँ। अनि यहाँ पहिलो कुरा हामीले हेर्ने हो भने मानवको रित्तोपना आज ख्रिस्ट बिना भन्ने कुरा हामी हेर्न सक्छौँ। यहाँ तपाईँले यो चाहिँ दुई अध्यायको एक पददेखि लिएर पाँच पदसम्म यो उल्लेख गरिएको छ, म तपाईँहरूको लागि पढिदिँदैछु। तेस्रो दिन गालिलको काना नगरमा एउटा विवाह थियो, येशूकी आमा त्यहाँ थिइन्, येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए। दाखमध्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, तिनीहरूसित दाखमध्य छैन। येशूले तिनलाई भन्नुभयो, हे नारी मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, मेरो समय अझसम्म आएको छैन। उहाँकी आमाले चाकरलाई भनिन्, उहाँले भन्नुभयो मजिम तिमीहरूले गर। यहाँ यो विवाहको एउटा समारोह छ जहाँ तपाईँले देख्न सक्नुहुन्छ एउटा लाजमर्दो कुरा भएको छ। हो दाखमध्य सिद्धिनु भनेको चाहिँ त्यो एउटा लाजमर्दो कुरा थियो,
अनि यहुदी संस्कृति अनुसार चाहिँ उनीहरूको विवाह चाहिँ लगभग 7 दिन हुने गर्दथ्यो। अनि यहाँ यो 7 दिन विवाहको समयमा यो दाखमा चाहिँ सिधेको कारणले गर्दा यो समाजमा चाहिँ एउटा लाजको कुरा हुन्थ्यो त्यो परिवारको निम्ति भन्ने कुरा हामी बुझ्न सक्छौ। तर हामी हेर्ने हो भने आत्मिक रूपमा चाहिँ अनि यो रित्तोपना हुनु चाहिँ हामीले हेर्ने हो भने त्यो भन्दा पनि अर्को गहिरो कुरा हो भन्ने कुरा हामी हेर्न सक्छौ। आजकल संसारले हामीलाई होइन धेरै कुराहरूबाट सन्तुष्ट दिने प्रतिज्ञा गर्छन्। हामीले हेर्ने भने रुपियाँ पैसाबाट म सन्तुष्ट दिन्छु, सफलताबाट म सन्तुष्ट दिन्छु, खुसीहरूबाट म सन्तुष्ट दिन्छु, सम्बन्धहरूबाट म सन्तुष्ट दिन्छु, मनोरञ्जनका कुराले म सन्तुष्ट दिन्छु, धर्मको कुराले म सन्तुष्ट दिन्छु। तर पनि हामीले हेर्ने हो भने मानिसको हृदय चाहिँ उनीहरू रित्तो भएको हामी देख्न सक्छौ। मानिसहरूले धेरै कुराहरूले आफ्नो प्राणलाई सन्तुष्ट तुल्याउन खोजिरहेको हामी बुझ्न सक्छौ। तर ख्रिस्ट बिना उनीहरूले आनन्द भन्ने कुराहरू चाहिँ धेरै लामोसम्म जाँदैनन् प्रिय। जस्तै एउटा मानिस बाहिरी रूपमा एकदम सफलता देखिन्छन् प्रिय, उसले सफलता पाएको जस्तो देखिन्छ, उसँग राम्रो काम छ, उसको राम्रो प्रतिष्ठा छ, धेरै साथी संगत छ। तर कतिचोटि हामीले हेर्ने भने एउटा यस्तो उदाहरण हो जहाँ मानिसहरू कतिचोटि उनीहरू एक्लोपनमा जिरहेको हुन्छन्, डरमा जिरहेको हुन्छन्, दोषहरूमा जिरहेको हुन्छन् र खोक्रोपनामा जिरहेको छन्। किनभने मानिसको हृदय चाहिँ परमेश्वरसँगको संगतको निम्ति हामी सृष्टि भएको कारणले गर्दाखेरि यो प्रकारको कार्य हुन गएको, उनीहरू रित्तो महसुस गर्न सकेको, संसारको अरू कुराहरूले उनीहरूले भर्न खोजिरहेका छन् तर त्यो कुराहरूले भर्न सक्दैनन् है, त्यो प्रकारको एक्लोपना। अनि विशेष गरी उपदेशकको पुस्तकले हामीलाई शिक्षा दिन्छ, परमेश्वरले हाम्रो हृदयमा अनन्तको कुरा राखिदिनु भएको छ भनेर भन्दछ। अनि प्रभु येशूले मात्र हाम्रो भित्री तृष्णालाई मेटाउन सक्दछन् प्रिय। अनि हामीले हेर्ने हो भने त्यही भएको कारणले गर्दा यो पाठमा प्रभु येशूले मानिसहरूको भित्री तृष्णालाई त्यो रित्तिएकोलाई आफूले उहाँले आफूलाई राख्न चाहनुभएको हामी हेर्न सक्छौँ। अनि अर्को कुरा आज हामी अध्ययन गर्नेछौँ जहाँ रित्तो गाग्रोको विषयमा हेर्नेछौँ। यो कथामा तपाईँले रित्तो गाग्रोहरू देख्नुहुन्छ। युहन्नाले विशेष गरी यो 6 रित्तो गाग्रोलाई प्रयोग गरेका छन्, यसको विषयमा बात गर्दछन्। यो चाहिँ मानिसहरूले त्यति बेलाको समयमा विभिन्न उनीहरूले शुद्धिकरण गर्ने विधिको निम्ति प्रयोग गर्ने गर्दथ्यो। अनि यसले चाहिँ यहुदीहरूको एउटा शुद्धि गर्ने परम्परालाई प्रतिनिधि गर्छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। मानिसहरूसँग विभिन्न धर्मका कुराहरू थिए, रीतिरिवाजका कुराहरू थिए, बाहिरी रूपमा शुद्धि हुने पर्ने कुराहरू थिए। तर हामीले हेर्ने हो भने यो चाहिँ बाहिरी मात्रै थिए, जस्तै एउटा रित्तो गाग्रो जस्तै हो भन्ने कुरा हामी बुझ्न सक्छौँ। यो चाहिँ एउटा धार्मिक चित्र हो जहाँ चाहिँ सम्बन्ध भन्दा पनि धर्मसँग सम्बन्ध त यहाँ चाहिँ धर्म चाहिँ छ तर सम्बन्ध चाहिँ छैन। अनि यो चाहिँ यस्तो प्रकारको मानिस जस्तै हो जो चाहिँ चर्च जान्छन्, बाइबल पढ्छन्, सेवा गर्छन्, आराधना गर्छन् तर उनीहरूको आत्मिक रूपमा उनीहरू चाहिँ खोक्रो छन्, किनभने उनीहरूको केन्द्र ख्रिस्ट होइनन्। त्यही भएको कारणले गर्दा यो चाहिँ सम्बन्धमा नभएर उनीहरू चाहिँ बाहिरी रूपमा धर्मको कुरा मात्रै उनीहरूले लिएका हुन्छन्। आज तपाईँ र मलाई पनि यो चुनौती छ प्रिय, आज परमेश्वरसँगको हाम्रो सम्बन्ध कस्तो छ त? अनि आज हामीलाई धर्मले बाहिरी रूपमा सफा गर्ने कामहरू त गर्छ तर भित्ती रूपमा रूपान्तरित गर्ने काम चाहिँ प्रभु येशूले मात्र गर्न सक्नुहुन्छ। अनि हामी हेर्न सक्छौँ जब त्यो उनीहरूसँग त्यो दाखमध सिद्धिए मरियमले के गरे त, मरियमले चाहिँ येशु ख्रिस्ट कहाँ त्यो प्रकारको समस्या लिएर आएका हामी हेर्न सक्छौँ। यहाँ मरियमले भन्दछ है उनीहरूसँग दाखमत छैन। अनि हामी मलाई मनपर्छ यहाँनिर मरियमले समस्याहरू चाहिँ येशु ख्रिस्टमा ल्याएको कुरा, अनि साँचो विश्वासले चाहिँ है अत्ताउनुको साटो, अरूलाई यसको विषयमा बताउनुको साटो, मानिसहरू कहाँ गएर चाहिँ यसको हल गर्नुको साटो, उनले चाहिँ के गर्छन् त्यो समस्याहरू येशु ख्रिस्टमा ल्याएको कुरा तपाईँले यो खण्डमा देख्न सक्नुहुन्छ। धेरैजनाले
ठिक विपरीत तरिकाले कार्य गर्ने गर्छन्। अनि हामी चाहिँ के गर्ने गर्छौँ, फिक्री गर्ने गर्दछौँ, त्यसलाई नि त्यो समस्यालाई नियन्त्रण गर्न खोजिरहेको हुन्छ, हामी गनगन गर्ने गरिरहेको हुन्छ, मानिसहरूमा भर पर्ने पहिले कुरा गरिरहेको हुन्छ। तर हामी चाहिँ हामीले प्रभु येशु कहाँ जानुभन्दा अगाडि तर विश्वासले चाहिँ जहिले पनि के गर्छन्, त्यो आवश्यकताको कुराहरू, समस्याका कुराहरू येशु ख्रिस्ट कहाँ ल्याउने काम गर्दछ। आज तपाईँ र म पनि आजको दिनमा, आज सायद हाम्रो जुन दिनमा पनि हामी हाम्रो आनन्दमा सुखोपना आयो भने चाहिँ है हामीले के गर्छौँ त, आज अब आत्मिक रूपमा हामी रित्तो अनुभव गरेको बेला हामी के गर्छौँ त, अनि कतिचोटि हामी भावनात्मक रूपमा थकित भएको अवस्था हामी के गर्छौँ त है, अनि आज एकदम विचार गर्नुपर्छ कहाँ जानुपर्छ, अनि हामीले विचार गर्न आवश्यक छ। अनि अर्को कुरा जस्तै कानामा भएको यो सन्देशले चाहिँ येशु ख्रिस्ट चाहिँ उहाँ त्यो रित्तो जीवनमा हामीलाई भर्ने काम गर्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छौँ। अनि उहाँ चाहिँ कहिले पनि मानिसहरूको कमजोरीलाई लिनलाई उहाँ डराउनुहुन्न, उहाँले चाहिँ कहिले पनि तोडिएकाहरूलाई उहाँले इन्कार पनि गर्नुहुन्न, तर उहाँले चाहिँ है उहाँले चाहिँ के गर्नुहुन्छ, त्यो रित्तो अवस्थामा भएको कुरालाई उहाँले भर्ने काम, रूपान्तरित गर्ने काम गर्नुहुन्छ। हुन्छ, म तपाईँहरूको बीचमा दोस्रो कुरा गर्न गइरहेको छु यो खण्डबाट, जुन चाहिँ पाँच पददेखि लिएर आठ पदसम्म हामी हेर्न सक्छौँ। के हेर्न सक्छौँ भन्दाखेरि एउटा आज्ञाकारी विश्वासले चाहिँ परमेश्वरको कामको ढोका खोल्ने काम गर्दछ है, जुन पाँचदेखि आठसम्म यसरी देखिएको छ। उहाँकी आमाले चेलाहरूलाई भनिन्, उहाँले भन्नुभए बमोजिम तिमीहरूले गर, अब यहुदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय 100 लिटर अटाउने ढुङ्गाका 6 घ्याम्पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, घ्याम्पाहरू पानीले भर। तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए। उहाँले तिनीहरूलाई भन्नुभयो, अलिकता उगाएर भोजका मुखिया कहाँ लैजाओ। तिनीहरूले सो लगे। मरियमले त्यहाँ चेलाहरूलाई भन्दछ, जे कुरा उहाँले भन्नुहुन्छ त्यही कुरा गर भनेर भनिएको हामी हेर्न सक्छौ। अनि यो चाहिँ हामी हेर्ने हो भने चेलापन गर्ने कार्यमा वचनबाट दिने एउटा वाक्यांश मध्ये महान वाक्यांश हो भन्ने कुरा बुझ्न सक्छौ। अनि इसाई जीवनमा चाहिँ हामीले हेर्ने हो भने येशु ख्रिस्टको कुरा सुन्नु मात्र होइन, उहाँको आज्ञा पालन गर्नु पनि एकदम महत्वपूर्ण छ प्रिय। अनि कतिचोटि मानिसहरूले हामीले खालि कुनै मात्रै छानेर उहाँको आज्ञा पालन गर्छौँ, कुनै खण्ड मात्रै थोरै रूपमा उहाँ छानेर आज्ञा पालन गर्छौँ, अनि कतिचोटि हामीलाई कुनै अर्थ आएन भने हामी त्यसको आज्ञा पालनै गर्दैनौँ। हामीले हेर्ने भने चाहे जेसुकै भनेको होस् उहाँले, वचनमा जेसुकै लेखिएको होस् उहाँले, आज त्यो अनुसार हामीले गर्न आवश्यक छ प्रिय। अनि हामीले हेर्ने भने येशूले कतिचोटि हामीलाई अनौठो प्रकारका कुराहरू भन्नुहुन्छ, अनौठो कुरा गर्नको लागि उहाँले आज्ञा गर्नुहुन्छ, अनि त्यो अनुसार पनि हामीले बुझ्न आवश्यक छ, हरेक कुराहरू हामीले उहाँले भन्नुभए अनुसार गर्न आवश्यक छ। अनि कतिचोटि समस्याहरू यहाँ एउटा समस्या देख्दछौँ जहाँ चाहिँ दाखमद्ध सिद्धिएको थियो, प्रभु येशूले भन्नुहुन्छ त्यो सिद्धिएको अवस्थामा, त्यो घैँटोहरू पानीले भर भनेर भन्नुहुन्छ, अनि मानिसको अवधारणा अनुसार कुनै अर्थ हुँदैन त, कसरी त्यो दाखमत सिद्धिएको छ पानीले घैँटो भर्नु भन्दैछन्। यहाँ हामी हेर्न सक्छौँ, सायद यहाँ नोकरहरूले के सोचिरहेको थिए, हामीलाई त दाखमत पो चाहिएको त, पानी चाहिएको होइन, अनि यो पानी हालेर अनि यो समस्या हल हुँदैन भनेर सोचिरहेको थियो। तर परमेश्वरले कति धेरै पटक मानिसको समझभन्दा पर गएर उहाँले काम गर्नुहुन्छ, अनि कतिचोटि परमेश्वरले हामीलाई त्यो आज्ञा पालन गर्नुहुन्छ, आज्ञा पालन गर्नलाई लाउनुहुन्छ जुन कुरा हामी कहिले पनि बुझ्दैनौँ। अनि परमेश्वरमा भरोसा, ख्रिस्टमा भरोसा गर्नु चाहिँ कतिचोटि अनौठो भए तापनि उहाँमा भरोसा गर्न आवश्यक छ, उहाँले आज्ञा गर्नुभएको कुराहरूमा। जस्तै नोआले चाहिँ है पानी पर्नभन्दा अगाडि जहाज बनाएको कुरा हामी हेर्न सक्छौँ। अनि जस्तै मोसाले चाहिँ है त्यो समुद्रलाई दुई भाग हुनुभन्दा अगाडि आफ्नो हातमा भएको लट्ठी माथि उचालेको छ, अनि योशूले पनि त्यो पर्खालहरू लड्नुभन्दा पनि अगाडि ऊ चाहिँ यरियोको वरिपरि
घुम्ने काम गरेको हामी हेर्न सक्छौँ। परमेश्वरले धेरैभन्दा धेरै पटक है उहाँले चाहिँ पहिला आज्ञाकारी हौ भनेर हामीलाई बोलाउनु भएको कुरा हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ यो चेलाहरू यो जुन नोकरहरू छ पूरा रूपमा प्रभु येशूको आज्ञा पालन गरेको तपाईँले देख्न सक्नुहुन्छ। योन्नाले भन्दछ उनीहरूले त्यो भाँडोहरू है मुखसम्मै तिनीहरूले के गरे घाँटीसम्मै है त्यो गाग्रोको मुखसम्मै त्यो पानी भरिदिए भनेर भन्छ। त्यो सम्पूर्ण रूपले आज्ञाकारी भयो भनेर भन्छ। आदि भरेनन् उनीहरूले केही अंश मात्रै भरेनन्। धेरै विश्वासीहरू परमेश्वरको आज्ञा पालनहरू पनि कति जति हामीले हेर्ने भने यदि सजिलो छ भने मात्रै आज्ञा पालन गर्छ। कति जति मान्छेले भन्ने गर्छन् हे प्रभु म मेरो आइतबारको दिन म तपाईँलाई दिन्छु त अरू दिन चाहिँ दिन्न भन्छन् होइन। हे प्रभु म तपाईँलाई आराधना गर्दछु तर म चाहिँ तपाईँसँग सम्बन्ध बनाइरहन चाहिँ सक्दिनँ। अनि कति चाहिँ म मेरो भविष्य दिन सक्दिनँ मेरो आर्थिक कुराहरू दिन सक्दिनँ मेरो लुकेको पापहरू दिन सक्दिनँ। अनि यो चाहिँ केही अंश मात्रै हामीले उहाँलाई समर्पण गर्दैछौँ। सीमितता रूपमा हामी के हुने गर्छौँ आत्मिक रूपमा वृद्धि हुने गर्छ। परमेश्वरको इच्छा चाहिँ आज हामीले सम्पूर्ण रूपले उहाँलाई समर्पण गरेको चाहनुहुन्छ। अनि हामीले हेर्ने भने आज्ञाकारी हुने कुराले चाहिँ परमेश्वरको आश्चर्य कुराहरू हाम्रो जीवनमा देख्ने गर्दछौँ प्रिय। जसरी यो यो नोकरहरूले हामीले हेर्ने आफैले यो आश्चर्य काम गरेको होइन प्रभु येशूले गर्नुभयो। तर जब उनीहरू आज्ञाकारी भए अनि उनीहरूको आज्ञाकारिताले चाहिँ के भने गरे भन्दाखेरि परमेश्वरको शक्तिको गवाही दिएको हामी हेर्न सक्छौँ। अनि आजको समयमा पनि यो एकदम सत्य छ। हामीले केही कुरा रूपान्तरित गर्न सक्दैनौँ आफैलाई रूपान्तरण गर्न पनि सक्दैनौँ। हामीले जागृति आफैबाट उत्पन्न गर्न सक्दैनौँ। हामीले हृदय परिवर्तन गर्न सक्दैनौँ प्रिय। यो कार्य चाहिँ परमेश्वरले गर्ने काम गर्नुहुन्छ। अनि आज्ञाकारितामा परमेश्वरको काम हामीले जहिले पनि हुन दिन आवश्यक छ। कति जति विश्वासीहरूले प्रश्न गर्ने गर्दछ किन मैले परमेश्वरलाई सम्पूर्ण रूपले गहिरो रूपले अनुभव गर्न सकेको छैन। अनि यो चाहिँ समस्या चाहिँ के हो भने हामीले जानकारी नपाएको कारणले गर्दा होइन तर हामीले सम्पूर्ण रूपले समर्पण नगरेको कारणले गर्दा हो प्रिय। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने परमेश्वरले आजको दिनमा पनि उहाँले हामीलाई भन्दै हुनुहुन्छ विन्ती गर्दै हुनुहुन्छ अरूलाई क्षमा गर विश्वासका कदमहरू बढाऊ आफ्नो पापहरू पश्चाताप गर अप्ठ्यारो स्थितिमा पनि उहाँको भरोसा गर विश्वास योग्य छ त उहाँको सेवा गर उहाँको वचनहरू पालना गर। अनि आज प्रश्न चाहिँ यो होइन ओ के मैले सम्पूर्ण रूपले बुझ्नुपर्छ यो कुरा नबुझे पनि हुन्छ प्रिय तर उहाँले भन्नुभए अनुसार गर्न चाहिँ आवश्यक छ सम्पूर्ण कुरा नबुझे तापनि। तर बुझ्नुपर्ने कुरा चाहिँ प्रश्न चाहिँ के हो भन्दाखेरि के मैले येशूलाई पर्याप्त रूपमा उहाँको आज्ञा पालन गरेको छु त है बुझ्नुपर्ने कुरा चाहिँ त्यो अनि तपाईँले मैले आफैलाई प्रश्न गर्दै जीवन अगाडि बढाउनु पर्ने हुन्छ। तेस्रो कुरा म तपाईँहरूको बीचमा गर्न गइरहेको छु येशूले रित्तोपनालाई रूपान्तरित गरेर आनन्दले भरिदिने काम गर्नुभएको कुरा हामी हेर्न सक्छौँ जुन चाहिँ 9 पददेखि लिएर 12 पदसम्म लेखिएको छन्। यहाँ भन्छन् भोजका मुखियाले त्यो पानी चाखे जो अब दाग मध्यमा परिणत भएको थियो त्यहाँ त्यो कहाँबाट आएको सो तिनलाई थाहा थिएन तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुल्हालाई बोलाएर भने हरेक मानिसले पहिले असल दाग मध्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कम असल दाग मध्य राखिदिन्छ तिमीले त असल दाग मध्य अहिलेसम्म राखी छोड्छौ उहाँको चिन्हहरू मध्ये यो पहिलो चिन्ह येशूले गालिलका कानामा गर्नुभयो यसरी उहाँले आफ्ना महिमा प्रकट गर्नुभयो अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे त्यसपछि उहाँ आफ्ना आमा भाइहरू र चेलाहरूसँग कपर्नुमा जानुभयो र केही दिन त्यहाँ बस्नुभयो। प्रिय यहाँ हामी के हेर्न सक्छौँ भने सायद कुन समयमा हो सायद कुनै एउटा समयमा सायद त्यो पानी भर्दा भर्दै त्यो पानी दाखमदमा परिवर्तन भएको हुन सक्छ अथवा उगाउँदा उगाउँदै त्यो पानीमा
पानी दाखमतमा परिणत भएको हुन सक्छ अथवा दिँदा दिँदै त्यो पानी दाखमतमा परिणत भएको हुन सक्छ, हामी थाहा छैन कुन समय, तर यो शान्त रूपमा शक्तिशाली रूपले पूर्ण रूपले यो पानी चाहिँ दाखमतमा परिणत भएको हामी हेर्न सक्छौ। यो उनीहरूले के कुरा हामी हेर्न सक्छ, कुन खण्ड कुन समयमा भनेर त्यो उल्लेख गरेको छैन, तर विशेष गरी चाहिँ के कुरा भन्न खोज्दैछन् भने येशु ख्रिस्टलाई दृष्टिगत गर्छ यो सम्पूर्ण घटनाले। येशु ख्रिस्टले चाहिँ रूपान्तर गर्न सक्नुहुन्छ भन्ने कुरा त्यो चित्र गरे कोरिएको छ। अनि हामी हेर्ने हो भने मुक्तिको चित्र यहाँ हामी तपाईँले थोरै देख्न सक्छ। येशुले के रूपान्तरित गर्न सक्नुहुन्छ त, उहाँले पापीलाई सन्तमा रूपान्तरित गर्न सक्नुहुन्छ, उहाँले दोषीलाई क्षमा दिएर रूपान्तरित गर्न सक्नुहुन्छ, उहाँले बन्धनमा परेकोलाई स्वतन्त्र गरेर रूपान्तरित गर्न सक्नुहुन्छ, उहाँले आशा नभएकोलाई आशा दिएर उहाँले रूपान्तरित गर्न सक्नुहुन्छ, उहाँले रित्तो कुराहरूलाई भरिएर रूपान्तरित गर्न सक्नुहुन्छ। इसाई जगत चाहिँ उहाँ चाहिँ आफैलाई होइन आफैलाई सुधार्नु मात्र नभएर यो चाहिँ आफैलाई सुधार्ने कार्य होइन तर ख्रिस्टद्वारा रूपान्तरित हुने कार्य हो भन्ने कुरा हामी बुझ्न सक्छौँ प्रिय। अनि यहाँ हामी हेर्न सक्छौँ अनि यो पुरानो त्यो घैटोले के प्रतिनिधि गर्छ भने चाहिँ बाहिरी धर्म सक्नुहुन्छ, उहाँले आशा नभएकोलाई आशा दिएर उहाँले रूपान्तरित गर्न सक्नुहुन्छ, उहाँले रित्तो कुराहरूलाई भरिएर रूपान्तरित गर्न सक्नुहुन्छ। इसाई जगत चाहिँ उहाँ चाहिँ आफैलाई

छ, त्यो पानीलाई तापमानमा परिणत गर्नुभएको छ। अनि हामी यहाँनिर चाहिँ एउटा धर्म र सम्बन्धको कुराहरू, फरकको कुरा हामी हेर्न सक्छौँ। धर्मले चाहिँ के भन्छन्, अझै प्रयास गर भनेर भन्छन्, तर येशूले भन्नुहुन्छ रूपान्तरित हौ भनेर भन्छ। अनि हामी हेर्न सक्छौँ त्यो उत्कृष्ट दाख उनीहरूको अगाडि अन्तिममा ल्याएको कुरा हामी हेर्न सक्छौँ। यहाँ हामी हेर्नु अनि यहाँ त्यहाँको भोजको मुखियाले के भन्दछन् भन्दाखेरि, तिमीले असल दाखमा त अहिलेसम्म राखेको छौ, अनि संसारले पनि आज हामीलाई येशु भन्दा ठिक विपरीत कुरा दिने गर्दछ। होइन, पापले कतिचोटि हामीलाई उत्कृष्ट कुरा सुरुमा दिने गर्छ, क्षणिक आनन्दको कुरा, उत्साहको कुरा, स्वार्थले सन्तुष्ट बनाउने कुरा, तर अन्त्यमा यसले के कुरा ल्याउँछन् भने रितोपना ल्याउँछन्, होइन, लतको कुरा ल्याउँछन्, पछुतोको कुरा ल्याउँछन्, सर्वनाशको कुरा ल्याउँछन्। अनि येशूले चाहिँ यही कुराहरू फरक तरिकाले गर्नुहुन्छ। अनि जीवन, ख्रिस्टसँगको जीवन चाहिँ गहिरो गहिरो बनाउने कामहरू गर्छ, अझै प्रशस्तताको कुरा हाम्रो हृदयमा भरिदिने काम गर्नुहुन्छ, बलियो अनि बलियो बनाउने काम गर्नुहुन्छ, अनि अझै आनन्दले हाम्रो जीवनहरू व्यतीत हुने काम गर्छन्। ठिक फरक कुरा ल्याउँछन् प्रिय। अन्तमा प्रभु ख्रिस्टसँग एकदम अनन्तको जीवन हामीले जिउने कामहरू गर्छन् जुन संसारले दिन सक्दैनन्। अनि आज विश्वासीहरू, अनि हामीले हेर्ने भने हाम्रो निम्ति चाहिँ उत्कृष्ट कुरा अझै आउन बाँकी नै छन्। प्रभु येशूले आफ्नो महिमाका कुरा यो आश्चर्य कामबाट प्रकट गर्नुभएको हामी हेर्न सक्छौँ। अनि येशूले भन्नुहुन्छ आफ्नो महिमा प्रकट गर्नुभएको कुरा त हामी हेर्न सक्छौँ, यो उनीहरूले प्रदर्शन गरेको छ। अनि यो आश्चर्य यो चाहिँ कसैलाई मनोरञ्जन दिनको लागि चाहिँ यो कुरा गरिएको होइन, तर प्रभु येशू को हुनुहुन्छ भन्ने कुरा व्यक्त गर्नको लागि, उहाँको अद्वितीय शक्तिको कुरा व्यक्त गर्नको लागि, उहाँको अधिकारको कुरा व्यक्त गर्नको लागि, र उहाँको क्षमता जुन चाहिँ जीवन परिवर्तन गर्ने क्षमता व्यक्त गर्नको लागि। अनि आज हामी सम्पूर्ण चेलाहरूले पनि यो कुरा देखेर गहिरो रूपमा विश्वास गरेको छ, जुन तपाईँ र मैले पनि गर्न आवश्यक छ। अनि विश्वास वृद्धि भएको छ भने हामी हेर्न सक्छौँ, अनि उहाँ चाहिँ विश्वास योग्य हुनुहुन्छ, उहाँको अनुग्रहले, उहाँको रूपान्तरित गर्ने कामले चाहिँ कुराहरू हाम्रो जीवनमा हुने गर्दछन् प्रिय। निष्कर्षमा भन्नुपर्दा सुन्दर खण्डले चाहिँ तीनवटा महत्वपूर्ण सत्यताको कुराहरू देखाउँदछ। मानिसको जीवन चाहिँ ख्रिस्ट बिना रित्तो छन्। जसरी यो हामी हेर्ने हो भने है, यहाँ चाहिँ दाखमत चाहिँ अन्तिममा गएर सिद्धिएको छन्। परमेश्वरको काम चाहिँ हाम्रो आज्ञाकारिताबाट हुँदछ भन्ने कुरा चाहे जेसुकै प्रभु येशूले भन्नुभएको होस् हामीले गर्न आवश्यक छ। येशूले चाहिँ एउटा रित्तो कुराहरूलाई लिएर हाम्रो आनन्दले हाम्रो हृदय भरिदिनुहुन्छ। जस्तै उहाँले चाहिँ पानीलाई तापमत परिणत परिणत गर्नुभयो, धर्मलाई चाहिँ सम्बन्धमा परिणत गर्न सक्नुहुन्छ, अनि लाजलाई चाहिँ प्रशस्ततामा परिणत गर्न सक्नुहुन्छ। अनि आजको दिनमा पनि प्रभुजीले त्यो काम गर्नुहुन्छ, उहाँले हाम्रो रित्तो कुराहरू लिनुहुन्छ र अनुग्रहले भरिदिनुहुन्छ, उहाँले आफ्नो महिमा हाम्रो जीवनबाट रूपान्तरित गर्ने काम गर्नुहुन्छ। नि अन्तिम चुनौती तपाईँहरूको लागि आज के, त्यहाँनिर तपाईँको जीवनमा कतिवटा रित्तो कुराहरू छ तपाईँको क्षेत्र जीवनको कुनै क्षेत्रहरूमा, येशू कहाँ ल्याउनुहोस्, उहाँले जेसुकै भन्नुहुन्छ त्यो कुराहरू गर्नुहोस्। हामी प्रार्थना गरौँ। हे परमेश्वर पिता, म तपाईँलाई मेरो जीवन अर्पण गर्दछु, प्रार्थना गर्दछु हाम्रो जीवनलाई तपाईँ लिनुहोस्, हाम्रो रित्तो जीवनलाई भरिदिनुहोस्। अनि आज प्रभु हरेक प्रार्थना तपाईँको अगाडि ल्याउनलाई सहायता गर्नुहोस्, तपाईँ जे गर्नु भन्नुहुन्छ तपाईँको वचनबाट गर्नलाई सहायता गर्नुहोस्। धन्यवाद तपाईँले हाम्रो बिन्तीहरू सुनिदिनु भएकोमा, आशीर्वाद माग्छौँ येशूको नाममा। हे प्रिय, धेरै धेरै धन्यवाद तपाईँहरूसँग यो पाठहरूबाट बात गर्न सक्यौं। र बाइबल कलेज अब खुल्न गइरहेको छ यो आउँदो जुलाई महिनाको 1 तारिकबाट, जुन चाहिँ असारको 18 गतेदेखि हो। यदि तपाईँहरू कोही तपाईँको आफन्त, तपाईँको साथीभाइ, परिवारजनहरू, मण्डलीका सदस्यहरू बाइबल कलेज पढ्न चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बरमा तपाईँले कल गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98421334370। फेरि पनि भन्न चाहन्छु 98421334370। हस्त, धन्यवाद।

आदरणीय श्रोता जय मसीह नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा म डाक्टर तेज रोका यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदाझै आज पनि कार्यक्रम तपाईँको रेडियो सेटमा आइसकेको छ। तपाईँ जहाँ हुनुहुन्छ कुशलै हुनुहुन्छ भन्ने आशा गर्दै अब हामी आजको कार्यक्रमलाई शुरू गर्ने अनुमति चाहन्छौ। श्रोता म प्रार्थना गर्नेछु र हामी कार्यक्रम शुरू गर्नेछौ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता तपाईँलाई धन्यवाद छ आजको यो सुन्दर समयको लागि, तपाईँ प्रभुले दिनुभएको यो आशिषको लागि। कार्यक्रम सफल यात्रा सबैको लागि एउटा आशिषको कारण बन्न सकोस् प्रभु म प्रार्थना गर्छु। धन्यवाद छ प्रभु। अब यस कार्यक्रमको समय अवधिमा हुने भजन प्रवचन र प्रार्थनामा तपाईँको प्रशस्त आशिष रहोस्। श्रुतिदेखि अन्तसम्म तपाईँ प्रभुले आशिष दिनुहोस्। बिन्ती प्रार्थना चढाउँछु येशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता अब हाम्रो पालो भएको छ यति बेला एउटा मिठो सुमधुर ख्रिस्टीय भजन पस्कने र त्यस भजन सँगसँगै तपाईँ जहाँ हुनुहुन्छ परमेश्वरलाई महिमा दिनुहोस्। यो ख्रिस्टीय भजन श्रोताको लागि।

0: प्रिय श्रोता, यो मीठो ख्रिष्टे भजन पछि कार्यक्रम सफल यात्रामा यहाँलाई पुनः हार्दिक स्वागत गर्दछु। र अब पालो भएको छ जीवित परमेश्वरको जीवित वचनबाट सन्देश सुन्ने, र आजको यस श्रृंखलामा परमेश्वरको वचनको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मिशनरी चर्च काठमाडौँका पास्टर कर्णरोका, र यो समय अब कर्णरोकालाई।
1: सम्पूर्ण आदरणीय प्रभुका जनहरूमा फेरि पनि ख्रिस्टी शुक्रको उच्च अनि पवित्र नाममा जय मसीह भन्न चाहन्छु। र आज यस रेडियो सेट अगाडि आएर प्रभुको वचन सुन्नलाई तयार हुनुभएका सम्पूर्ण आदरणीय दर्शकहरूमा ख्रिस्टी शुक्रको सालोम नमस्कार पनि भन्न चाहन्छु। म आशा गर्छु यहाँहरू सन्चै हुनुहुन्छ। आउनुहोस् आज हामी फेरि पनि प्रभुको वचन सुन्नका लागि तयार भइरहनु भएका सबैलाई स्वागत गर्दै हामी वचनको खण्डमा जानेछौँ। आजको बाइबलीय खण्ड छ दोस्रो सामुएल 9 अध्याय, हामी 1-13 पदसम्म यसलाई हेर्नेछौँ। म यसलाई पाठ गर्नेछु, यहाँले सुन्न सक्नुहुन्छ प्रभुको वचन। दोस्रो सामुएल 9 अध्यायको 1 देखि दाऊदले सोधे, के साउलका घरनाको कोही बाँचेको छ जसलाई म जोनाथनको खातिर दया देखाउन सक्छु? साउलको घरनामा शिवा नाउँ भएको एकजना नोकर थियो, त्यसलाई दाऊदले बोलाइ पठाए। राजाले सोधे, के त शिवा होस्? त्यसले जवाब दियो, हजुरको दास शिवा म नै हो। तब राजाले भने, के साउलका घरनाको कोही जीवित छ जसप्रति परमेश्वरको दया म देखाउन सक्छु? शिवाले भने, हजुर, जोनाथनका एकजना छोरा जीवित छन्, उनी दुवै खुट्टाका लङ्गडा छन्। राजाले सोधे, उनी कहाँ छन्? अनि शिवाले जवाब दिए, उनी लोदेभारमा अमियलका छोरा माकिरका घरमा छन्। तब राजाले मानिसहरू पठाएर लोदेभारदेखि अमियलका छोरा माकिरको घरबाट उनलाई झिकाए। जब जोनाथनका छोरा साउलका नाति मपिबोसेत दाऊद कहाँ हाजिर भए, तब उनले घोप्टो परेर राजालाई दण्डवत गरे। दाऊदले उनलाई भने, मपिबोसेत? उनले जवाब दिए, हजुर, म तपाईँको दास। दाऊदले भने, नडराऊ, म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्छु। म तिमीलाई तिम्रा बाजे साउलका सबै जग्गा जमिन फर्काइदिनेछु, तिमी मेरो टेबलमा बसेर मसँगै खानेछौ। मपिबोसेतले फेरि घोप्टो परेर दण्डवत गरी भने, म को हुँ र हजुरले म एउटा मरेको कुकुरलाई अनि ख्याल गर्नुहुन्छ? तब दाऊदले साउलको नोकर शिवालाई आफू कहाँ बोलाउने हुकुम गरेर यसलाई भने, म तेरा मालिकका नातिलाई साउल र उनको घरनाका सबै सम्पत्ति दिँदैछु। तैले तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्गा जमिनमा खेतीपाती गरेर त्यसको फसल तेरा मालिकको घरनलाई जुटाउनु पर्छ, अनि मपिबोसेत तेरा मालिकका नातिले मेरो टेबलमा बसेर खानेछ। शिवाका 15 छोरा र 20 चाकर थिए। तब शिवाले राजालाई भन्यो, हजुरले हुकुम गर्नुभएको भने म सबै गर्नेछु। श्री राजाका छोराहरू मध्ये एकजना भए झैं मपिबोसेतले दाऊदको टेबलमा खान लागे। मपिबोसेतको मिका नाउँ भएको एकजना सानो छोरो थियो। शिवाको घरनाका सबैजना मपिबोसेतका नोकर भए, अनि मपिबोसेत चाहिँ यरुसलेममा बस्न लागे र राजाकै टेबलमा त्यो राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गडा थिए। आमेन। स्वर्गमा विराजमान हुनुहुने प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँछौ आजको यो समयमा। फेरि पनि तपाईँको जिउँदो वचन हामीहरू सुन्नेछौँ। तपाईँ परमेश्वर हामीसँग बोल्नुहोस् र हामी सबैको बीचमा तपाईँ मध्यस्थ हुनुहोस् र पवित्र आत्माले काम गर्नुभएको होस्। माफलाई सुन्ने सबैमाथि तपाईँको अनुग्रहमा छ, यीशु प्रभुको नाम। आमेन। आदरणीय श्रोता, आज हामी यहाँबाट वचनको शीर्षक हेर्नेछौ, सुसमाचार अर्थात् मण्डली ले समाजलाई कसरी प्रभाव पार्न सक्छ। आदरणीय श्रोता, सुसमाचार ख्रीष्ट यीशु हुनुहुन्छ। सुसमाचारले मानिसहरूको जीवनलाई पुनस्थापना गर्छ। सुसमाचारले मानिसहरूको जीवनलाई रूपान्तरण गर्छ। सुसमाचारले मानिसहरूलाई समाजमा र समूहमा र परमेश्वरसँग जोड्छ। यीशु ख्रिस्टले सुसमाचार हुनुहुन्छ। कन्या मरियमको कोखबाट आजभन्दा 2024 वर्ष अगाडि यस धरतीमा मानिस रूप धारण गरेर उहाँ यरुसलेमको बेथलेहम भन्ने गाउँमा उहाँ जन्मनुभयो। उहाँको जन्म र उहाँको जीवन, उहाँको हिँडाइ, उहाँको सेवकाई र उहाँको अन्तमा दुःख कष्ट सतावट र अन्तमा क्रुसको मृत्यु बलिदान, 3 दिनको चिहानमा बसाएपछि फेरि स्वर्गमा पुनत्थान भएर मृत्युलाई जितेर स्वर्गारोहण हुनुभयो। फेरि फर्की आउनुहुनेछ संसारको न्याय गर्नको लागि। त्यस कुरामा विश्वास गर्नु र यो कुरालाई जान्नु सुसमाचार। सुसमाचार भित्र यीशुको जन्म, जीवनी, मृत्यु, पुनरुत्थान र स्वर्गारोहण र फेरि दोस्रो आगमन लुकेको हुन्छ। आज हामीले हेरेको यो खण्डमा अलिक फरक छ। मपिबोसेत जो जोनाथनका छोरा, जो चाहिँ कमजोर थिए, खास दाउद राजा भइसकेपछि उनको कुनै पनि मूल्य गनेको थिएन। उनले सोचेका थिए अब दाउदले सबै कुरा मलाई पनि मार्न सक्छन् भनेर डर थियो। तर दाउद राजाले त्यस्तो गरेन। दाउदले मपिबोसेतलाई आफ्नो टेबलमा खान सक्ने हैसियतको बनाए, किनभने परमेश्वरको जन दाउदले शत्रुलाई पनि प्रेम गरे। दाउदले मपिबोसेतलाई टेबलसम्म ल्याए, यो उनको महानता हो। आज येशु ख्रिस्टले पनि मानिसलाई पापको दासत्वबाट, मृत्युको दासत्वबाट, अन्धकारको खाडलबाट हामीलाई येशु ख्रिस्टले उहाँसँगको टेबलमा खाने बनाउनुहुन्छ। के तपाईँ त्यो विश्वास गर्नुहुन्छ? प्रभुको वचनमा लेखिएको छ, हामी लुकाको सुसमाचार 4 अध्यायको 18 पदमा पढ्यौं भने प्रभुको वचनले यसरी भन्दछ। येशु प्रभुले भन्नु, परम प्रभुको आत्मामा माथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्नको निम्ति र अन्धहरूलाई दृष्टि दिन र खिचोमिचोमा परेकालाई स्वतन्त्र गराउनको निम्ति। आमेन। येशु ख्रिस्ट पनि मानिसहरूलाई उहाँको टेबलमा खाने अवसर दिन चाहनुहुन्छ। के तपाईँ येशुको टेबलमा, परमेश्वरको टेबलमा आउन इच्छा गर्नुहुन्छ? यदि इच्छा गर्नुहुन्छ भने तपाईँले आफ्नो हृदय त्यो येशु ख्रिस्टको लागि खोलेर निम्तो दिनुपर्ने हुन्छ। प्रभुको वचन प्रकाश दिनको 20ले पनि यसरी बताउँछ, हेर म ढोकामा उभिएर ढकढकाउँछु, यदि कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यसका भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। हामी यो उहाँसँगको भोज खानको लागि सुसमाचारलाई विश्वास गर्नुपर्छ, सुसमाचारलाई ग्रहण गर्नुपर्छ, सुसमाचारलाई आफ्नो बनाउनुपर्छ र त्यो हृदय चाहिँ आज येशु प्रभुसँग छ। जसरी दाउद राजासँग थियो, जसले केही पनि नभएको, हुन त उसको बुवाले, उसको हजुरबुवाले सबै कुरा गर्नुभएको थियो, तर उनको पालामा उनी केही पनि नभएको जसले बसेका थिए, तर राजाले उनलाई सबै कुरा दिए, जग्गा, जमिन, नोकर, चाकर, घर, सबै सुविधा दिएर उनलाई आफ्नै टेबलमा खानेसम्मको हैसियत बनाए। त्यो चाहिँ जीवनमा परमेश्वरको काम हो, परमेश्वरको हृदय हो। अनि येशु ख्रीष्ट पनि आज त्यही हृदय छ जसले मानिसहरूलाई पुनर्स्थापित गर्न सक्छ। कमजोर मानिस, हारेको मानिस, थाकेको मानिस स्थापना गर्न सक्छ। यसकारण प्रभुको वचन मत्तीको सुसमाचार 11 अध्यायको 28 पदमा प्रभुले भन्नुहुन्छ, हे सबै, यसलाई बाइबलबाट पढ्नेछु, यहाँ लेखिएको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। आमेन। प्रेज द लॉर्ड। थाकेकाहरू प्रभुका आउन सक्छ, दबिएकाहरू प्रभुका आउन सक्छ, हेपिएकाहरू प्रभुमा आउन सक्छ, सबै कुराबाट उनीहरू चाहिँ एकदमै पिछडिएकाहरू, दुःखमा परेकाहरू येशुका आउन सक्छ। त्यो सुसमाचार येशु ख्रीष्ट हुनुहुन्छ। के तपाईँ त्यो सुसमाचारमा विश्वास गर्नुहुन्छ? उहाँले भन्नुहुन्छ, म तिमीहरूलाई विश्राम दिन्छु, मेरो जुवा बोक, मसँग सिक, विनम्र हौ, अनि तिमीले आफ्नो आत्मामा विश्राम पाउनेछ। आज सबैभन्दा ठूलो कुरो आदरणीय श्रोता, मानिसको हृदयमा शान्तिको कुरा, तपाईँले मलाई मनमा, मस्तिष्कमा शान्ति र आनन्द दिन आज जुनसुकै कुराहरू आए तापनि असम्भव छ, तर एउटै ख्रिस्ट येशुको अनुग्रहले, ख्रिस्ट येशुको सुसमाचारमाथिको विश्वासले तपाईँले मलाई छुटकारा दिन सक्छ। यसकारण यो कुराको लागि तपाईँ र मैले हरेक तरबाट प्रभु येशू ख्रिस्टले आत्मिकी शारीरिक भौतिक सबै कुराको छुटकारा गर्न चङ्गाई गर्न येशूमा चङ्गाई छ, येशूमा छुटकारा छ, येशूमा जीवन छ। हामीले यहाँनिर देख्न सक्छौँ बाइबलमा थुप्रै त्यस्ता उदाहरणहरू छन्। प्रभु येशू ख्रिस्टलाई विश्वास गर्नेहरू विभिन्न तरिकाबाट उनीहरूको छुटकारा भएको छ। मानिसहरूले भन्ने गर्छन् आत्मिकी छुटकारा, शारीरिक छुटकारा, सबै छुटकारा येशूमा सम्भव छ। प्रभुको वचनमा लेखिएको खण्डलाई पढ्न चाहन्छु। मत्ती 29 यसरी लेखिएको छ, उहाँहरू एरियोबाट जाँदै गर्नुहुँदा एउटा ठूलो भीड उहाँको पछि लाग्यो। बाटोको छेउमा बसिरहेका दुईजना अन्धहरूले येशू त्यो बाटो जाँदै हुनुहुन्छ भन्ने सुनेर येशू भने चिच्याए, हे प्रभु, दाऊदका पुत्र, हामी माथि दया गर्नुहोस्। भीडले तिनीहरूलाई चुप लाग भनी हप्कायो, तर तिनीहरू येशू भन्दै झन साह्रो गरी कराए, हे प्रभु, दाऊदका पुत्र, हामी माथि दया गर्नुहोस्। तब येशू अडिनु भयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, तिमीहरू के चाहन्छौ, म तिमीहरूको निम्ति के गरिदिऊ? तिनीहरूले उहाँलाई भने, प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्। येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनु भयो र त्यतिखेर तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे। आमेन। आदरणीय श्रोता, येशू प्रभुको अगाडि दुईजना दृष्टिविहीन मानिसहरू खडा हुन्छन् र उनीहरूले येशू जाँदै गर्नुभएको थाहा भएपछि उनीहरूले येशूलाई अनुरोध गर्छन्, आग्रह गर्छन्, कराउँछन्, चिच्याउँछन् र भन्छन्, प्रभु, हामीलाई तपाईँले निको पार्नुहोस्। तर धेरैजनाले उहाँलाई रोक्न पनि खोज्छन्। यहाँ देख्छौ चेलाहरूले पनि रोक्न खोजेको, चुप्लाउन खोजेको, तर प्रभु येशू ख्रिस्टले उनीहरूको पुकारालाई सुन्नुभयो। त पुकारा सुन्नुभयो, सोध्नु मात्रै भएन, फर्केर हेर्नु मात्रै भएन, तर उहाँले काम गर्नुभयो। त्यसैले भन्छन् डु द एक्सन, कार्य गर्नुपर्छ। येशूले गर्नुभयो, येशूले फर्किनुभयो, सोध्नुभयो, उनीहरूको मनको कुरा सोध्नुभयो, विश्वासको कुरा सोध्नुभयो। उनीहरूले भने, प्रभु, हामीलाई देख्ने बनाइदिनुहोस्, हामी हेर्न चाहन्छौँ। प्रिय श्रोता, आज पनि धेरै मान्छेहरू संसारमा परमेश्वरलाई देखिरहेका छैनन्। उनीहरूको आत्मिक आँखाहरू बन्द छ, उनीहरूको मनको आँखाहरू बन्द छ। यसकारण सुसमाचारले मानिसको आत्मिक आँखालाई खोलिदिन सक्छ। के तपाईँ आँखाहरू खुलिएका छन्? यी दुईजना दृष्टिविहीन अन्ध मानिसहरूले प्रभुलाई भने, प्रभु, हामी त साँच्चै देखिरहेका छैन। उनीहरूको त शारीरिक आँखै बन्द थियो, उनीहरूले बाहिरी कुराका दुनियाहरू देख्न सक्ने थिएनन्, तर प्रभुले त्यो पनि देख्ने बनाउनु भयो। त्यसकारण आज प्रभुले हाम्रो आत्मिक आँखा, शारीरिक आँखा सबै खोल्न सक्नुहुन्छ, किनकि उहाँले त्यो सुसमाचारको शक्ति लिएर धरतीमा आउनु भएको छ। यसकारण लुका 4:18 उहाँले भन्नुभयो, अन्धहरूलाई दृष्टि दिन प्रभु येशू आउनुभयो, गरिबहरूलाई सुसमाचार सुनाउनमा आउनुभयो। यसकारण त्यो सुसमाचारमा पुनस्थापना छ, रूपान्तरण छ। प्रिय आदरणीय श्रोता, तपाईँले के त्यो सुसमाचारमा विश्वास गर्नुभएको छ? के तपाईँ पनि येशू ख्रिस्टसँगै टेबलमा भोज खान चाहनुहुन्छ? के तपाईँ पनि आत्मामा विश्राम पाउन चाहनुहुन्छ? तपाईँले त्यो प्रभु येशू ख्रिस्टको सुसमाचारको जन्म, मृत्यु र पुनरुत्थान र स्वर्गारोहण र आगमनको बारेमा तपाईँले विश्वास गर्नुपर्ने हुन्छ। येशू एक दिन फेरि तपाईँलाई र मलाई लिन आउनुहुनेछ। परमेश्वरको वचन, जहाँ तपाईँ विश्वास गर्नुहुन्छ, जहाँ तपाईँ रहनुहुन्छ, जहाँ तपाईँ जानुहुन्छ, त्यसपछि तपाईँलाई एउटा समाजमा तपाईँ बस्नुहुन्छ। प्रभु येशू ख्रिस्टको समयमा जति पनि मानिसहरूलाई प्रभुले आफ्नो सुसमाचारको शक्तिद्वारा ख्रिस्टको राज्यमा ल्याउनु भयो, आफ्नो टेबलमा ल्याउनु भयो, सबैजना मण्डलीमा समाहित भए, समूहमा आए, तिनीहरूलाई चर्च भनिन्छ। अनि आज पनि ख्रिस्टको मण्डली, ख्रिस्टको चर्च, ख्रिस्टको दुलही जसलाई हामी भन्छौ, अनि त्यो आज मण्डली समाजमा छ। अनि त्यो मण्डलीको एउटा उद्देश्य छ, त्यो मण्डलीको उद्देश्य, त्यो चर्चको उद्देश्य, त्यो चर्चभित्र भएका तपाईँ अनि म जो ख्रिस्टलाई विश्वास गर्छौँ, जो उहाँको टेबलमा बस्छौ, अनि उनीहरू नै त्यो मण्डली हुन्। त्यो मण्डलीलाई प्रभु येशूले यसरी भन्नुहुन्छ, तिमीहरू पृथ्वीका नुन हौ, तर नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने छ? त्यो त बाहिर फालिने र मानिसका खुट्टाले कुल्चन बाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालेको सहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन् र घरमा उनी सबैको निम्ति त्यसले त्यो उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुले चम्कोस् र तिनीहरूले तिनीहरूका सुकर्म देख्नेछन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरौं र गर्नेछन्। हालेलुया, प्रभुलाई धन्यवाद होस्। यसो प्रभुले मण्डलीलाई, चर्चलाई एउटा यस्तो उपमा दिनुभएको छ कि त्यो नुनसँग उहाँले दाँस भएको छ। तपाईँ अनि म ख्रिस्ट यसुमा रूपान्तरित भएका मानिसहरू, पुनस्थापित भएका मानिसहरू, रेस्टोरेसन भएका भान्सेहरूको जीवनबाट आज धेरैको जीवनमा हामीले रूपान्तरण ल्याउनु छ, परिवर्तन ल्याउनु छ, उनीहरूलाई हामीले पुनस्थापना गर्नु छ। त्यो ख्रिस्टको उद्देश्य आज हामीलाई दिनुभएको छ। त्यो कसरी? त्यसको लागि हामी आफै पहिला नुनिलो हुनुपर्छ, हामी आफै काम लाग्ने हुनुपर्छ, स्वादिलो हुनुपर्छ, अनि हामी आफै ज्योति दिने हुनुपर्छ। किनभने हामीलाई डाँडामा राखिएको छ, हामीलाई सबैले देख्छन्, अनि हामी साँच्चै नै डाँडा बसालिएको कुरा, अन्य ठाउँ भएको कुरा कुनै पनि लुक्न सक्दैन। आदरणीय श्रोता, तपाईँ सुसमाचारद्वारा बाँचेको मानिस हुनुहुन्छ, तपाईँ सुसमाचारद्वारा बाँच्न चाहनुहुन्छ, तपाईँ सुसमाचारद्वारा बाँचेर ख्रिस्टको सेवा गर्न चाहनुहुन्छ, तपाईँको लागि मौका छ। अनि मण्डली चाहिँ एउटा यस्तो ठाउँ हो, चर्च चाहिँ एउटा यस्तो समाज हो जसले पुरै समुदायलाई परिवर्तन गर्न सक्छ। हालेलुया, येशूको समयमा त्यस्तै भयो। अनि प्रेरितको पुस्तकमा हामीले पढ्यौं भनेदेखि जब 120 जना माथिल्लो तलामा प्रार्थना गरिरहेका थिए अनि ती मानिसहरूको प्रार्थना पश्चात थुप्रै समाजमा परिवर्तन भयो। धेरै मान्छेहरूले ख्रिस्ट येशूलाई विश्वास गरे, धेरैले आफ्नो जीवन प्रभुलाई दिए, धेरैजना प्रभुको टेबलमा आए अनि उनले साँच्चै प्रभुको दयाको महसुस गर्न पाए, किनकि उनीहरूले त्यो ख्रिस्टको सुसमाचारलाई अर्थात त्यसको पुनरुत्थानको शक्तिलाई विश्वास गरे। आज विश्वास जब हामी गर्छौं अनि परमेश्वरले हामीलाई त्यो प्रकारको गवाही बन्नको लागि चुन्नुहुन्छ। मानिसहरूले कसैले पनि बत्ती बालेर खाटमुनि पक्कै कसैले राख्दैन कि तपाईँ राख्नुहुन्छ, पक्कै राख्नुहुन्न। बत्ती हामी अग्लो ठाउँमा राख्छौँ जहाँबाट सबैलाई उज्यालो पुगोस्, सबैले उज्यालो देखुन्, सबैको निम्ति बाटो स्पष्ट होस् भनेर हामी बत्ती चाहिँ माथि नै राख्ने गर्छौँ। त्यस्तै गरेर हामीलाई परमेश्वरले जहाँ राख्नु भएको छ त्यो चाहिँ माथिल्लो ठाउँमा राख्नु भएको छ। हामी जहाँ पुग्छौँ त्यहाँ उज्यालो छर्छ, हामी जहाँ जान्छौँ त्यहाँ प्रभुको वचन छर्छ, हामी जहाँ जान्छौँ त्यहाँ असल कुराहरू छर्छौँ। हाम्रो जीवनबाट, हाम्रो परिवारबाट, हाम्रो रहन सहनबाट, हाम्रो बोली वचनबाट, किनभने घरमा हुने सबैको लागि त्यसले उज्यालो बत्तीले दिन्छ भनेको जस्तै हामी पनि जुन समाजमा बसिरहेका हुन्छौँ, जुन ठाउँमा बसिरहेका हुन्छौँ, हाम्रो जीवनबाट चिन्हलाई ज्योति चम्किन सकोस्, यो प्रभुको इच्छा हो। किन हामीले त्यो गरिराख्ने भन्दा प्रभुको वचनले हामीलाई स्पष्ट भन्दछ कि तपाईँ र मेरो असल कामहरू, तपाईँ र मेरो रूपान्तरणको कामहरू, तपाईँ र मेरो परमेश्वरले दिनुभएको त्यो उद्देश्य पूरा गर्दाखेरि समाज र हितलाई गरेको असल कामको कारणले गर्दा उनीहरूले हामीहरूको जीवनमा प्रभु येशूलाई देख्न सक्छ। जब प्रभुलाई देख्छन् उनीहरूले भन्छन् कसरी यो तिम्रो जीवनमा सम्भव भयो, यो चाहिँ परमेश्वरको काम हो। भन्नुहोस् त्यो परमेश्वर कस्तो परमेश्वर, म पनि चिन्न चाहन्छु, म पनि सुन्न चाहन्छु, म पनि जान्न चाहन्छु र विश्वास गर्न चाहन्छु। त उनीहरूले चिने भने, उनीहरूले प्रभुलाई विश्वास गरे भने कसको महिमा गर्छ? परम प्रभु परमेश्वर। यसकारण यहाँ लेखिएको छ, यसरी तिनीहरूको ज्योति मानिसहरूको सामने चम्कोस् र तिनीहरूले तिनीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिनीहरूका पिताको महिमा गर। तपाईँ र मैले सोचिरहेका हुन्छौँ उसले नै विश्वास गरिदिए हुन्थ्यो, उसले नै विश्वास गरिदिए हुन्थ्यो, उसले नै कुरालाई मानिदिए हुन्थ्यो, यसले त जीवनमा पुर्याउँछ, यसले त हामीलाई शान्ति दिन्छ, यसले त हामीलाई आशिष दिन्छ, यसले हामीलाई पाप क्षमा गराउँछ हामी भनिरहेका हुन्छौँ। तर हाम्रो जीवन चाहिँ हामीले ख्रिस्ट येशूको इच्छा अनुसार जिरहेका हुँदैनौँ भने मानिसले कहिले पनि येशूलाई चिन्न सक्दैन। त्यसकारण सुसमाचारले हाम्रो जीवनलाई रूपान्तरण गर्छ। यसकारण पाउलले गएर रोमीको 12 अध्यायमा यसकारण पनि भन्नुभएको होला, संसारको ढाँचामा नचल भनेको छ, भाइ हो परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। प्रभुको इच्छा, सिद्धता, उद्देश्य जब हामी बुझ्छौ अनि साँच्चै हामी परमेश्वरको त्यो सुसमाचारद्वारा रूपान्तरित समाजलाई देख्न सक्छौ, बनाउन सक्छौ। यसकारण मपिबोसेतलाई जसरी दाउदले दया देखाए र आफ्नो टेबलसम्म लिएर आए, आज प्रभु येशू ख्रिस्टको दया, प्रेम, अनुग्रह, बलिदानले हामीलाई उहाँको टेबलमा लिएर आएको छ। आदरणीय श्रोता, तपाईँलाई पनि त्यो प्रभु येशूले आज दया देखाउँदै भन्दै हुनुहुन्छ, म कहाँ हो हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। के तपाईँ त्यो विश्राम लिन चाहनुहुन्छ? आज नै तपाईँलाई स्वागत छ। आउनुहोस् र उहाँलाई खोज्नुहोस् र विश्वास गर्नुहोस् र येशु ख्रिस्टले तपाईँलाई मलाई त्यो टेबलमा ल्याउनु भयो अनि त्यो टेबलमा ल्याएर अब हामीलाई तपाईँ र मलाई ख्रिस्टको शरीर मण्डलीसँग प्रभुले जोड्नु भएको छ र हामी उहाँका मण्डलीका अङ्गहरू हौ र त्यो मण्डलीले चाहिँ आज समाजको रूपान्तरणको लागि चेन्जको लागि परिवर्तनको लागि निरन्तर काम गर्छ जुन कामका लागि प्रभुले तपाईँ र मलाई नुन र ज्योति बनाएर डाँडामाथि राख्नु भएको छ। यदि हाम्रो स्वाद गयो भने यदि हाम्रो जीवन खल्लो भयो भने यदि हाम्रो चरित्र बिग्रियो भने यदि हाम्रा स्वभावहरू खराब भयो भने हामीहरूको जीवनबाट मानिसहरूले रूपान्तरण पाउन सक्दैनन्। तसर्थ आदरणीय श्रोता के तपाईँ मानिसहरूलाई पुनस्थापना गर्ने काममा लाग्नु भएको छ के तपाईँ रूपान्तरणको अनुभव जीवनमा गरिराख्नु भएको छ र मानिसहरूलाई गराइराख्नु भएको छ के तपाईँले साँच्चै नै आफ्नो समुदायलाई ख्रिस्ट येशूको त्यो शक्तिशाली उपस्थिति र उहाँको आशिष सुसमाचारद्वारा के प्रभाव पारिराख्नु भएको छ पार्नु भएको छैन भने प्रभुलाई भन्नुहोस् हे प्रभु मलाई पनि तपाईँले यस्तै गरेर डाँडामाथिको सहर जस्तै बनाउनुहोस् ज्योति र उज्यालो दिने पत्ती जस्तै बनाउनुहोस् र म सबैको सामने तपाईँको निम्ति चम्किन सकौं तपाईँको निम्ति बोल्न सकौं र धेरै मानिसहरूले त्यो कार्य देखेर त्यो जीवन देखेर त्यो चरित्र देखेर त्यो स्वभाव देखेर ती प्रकारका हाम्रा क्रियाकलापहरू देखेर उनीहरूले ख्रिस्ट येशूको महिमा गर्न सकुन्। आदरणीय श्रोता हामी पुनस्थापित भइराखेका छौँ कि छैनौँ हामी ख्रिस्ट येशूमा परिवर्तन भइराखेका छौँ कि छैनौँ हामीले जान्छौँ र प्रभुलाई भनौँ कि प्रभुले तपाईँ र मलाई आज त्यो परिवर्तनको बाटोमा बोलाउँदै हुनुहुन्छ अनि सुसमाचार एउटा त्यस्तो शक्ति पनि हो जसले मानिसहरूको जीवनलाई बदल्छ। त्यसको लागि महत्वपूर्ण कुरा भनेको विश्वास चाहिन्छ। विश्वास छैन भने चाहिँ विश्वास नगर्नेको लागि सुसमाचार चाहिँ वास्तवमा केही पनि होइन। यसकारण पनि पावलले पहिलो कोरिन्थीको पत्रमा भन्नुभएको होला किनकि नष्ट भइरहेकाहरूका निम्ति चाहिँ क्रुसको सन्देश मूर्खता हो तर हामी उद्धार पाइरहेकाहरूका निम्ति चाहिँ परमेश्वरको शक्ति हो। हालेलुया। विश्वास गर्नेको निम्ति उद्धार पाएका हामी त उद्धार भनेको प्रभु येशूलाई पाएर उहाँको टेबलमा हामीले भोज गरिरहेका छौँ रमाइराखेका छौँ जीवन जिइरहेका छौँ त हामीहरूको लागि चाहिँ त्यो शक्ति हो पावर हो। त्यस कारणले गर्दाखेरि परमेश्वरको वचनले भन्दछ कि आज तपाईँ र मलाई प्रभुले जुन अवस्थाबाट चुन्नु भएको छ बोलाउनु भएको छ हामी त्यहाँ खडा भएर प्रभुको निम्ति त्यो शक्तिको घोषणा गर्नुपर्दछ र हाम्रो मण्डलीद्वारा हाम्रो जीवनद्वारा समाज रूपान्तरणको महत्वपूर्ण अङ्गको रूपमा हामी स्थापित हुन सक्छौँ र आज प्रभुको वचनले भने चाहिँ तिमीहरू मेरा साक्षी हुनेछौ अनि साक्षी र गवाही चाहिँ पवित्र आत्माले बनाउनुहुन्छ किनकि यो परमेश्वरले उहाँका चेलालाई दिनुभएको धेरै शक्तिशाली उपमा हो किनकि प्रेरितको 8 पदमा के भन्दछ भने पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ तिमीहरू यरुसलेममा सारा यहुदियामा सामरियामा पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछ। आज ख्रिस्टको साक्षी उहाँको बारेमा बोल्ने साक्षी भनेको त्यही नै हो जे कुरो हाम्रो आँखाले देखेको छ जे कुरो हामीले भोगेका छौँ प्रत्यक्ष देखेका छौँ त्यो कुरो चाहिँ हो भनेर त्यसको बारेमा बोलिदिने साक्षी हो विटनेस। अनि यो साक्षी चाहिँ आज तपाईँ र मलाई प्रभुले एक ठाउँमा मात्र होइन प्रिय हामीलाई एक ठाउँबाट हरेक ठाउँमा जिल्ला होइन अञ्चल राष्ट्रको देशको सिमानासम्म र देशको सिमानाभन्दा बाहिरसम्म पनि प्रभुले हामीलाई जाने आज्ञा दिनुभएको छ अनि त्यो काम चाहिँ आज तपाईँ र मेरोबाट प्रभु भएको चाहनुहुन्छ। त्यसकारण सुसमाचारले तपाईँ मेरो जीवनलाई प्रभुको टेबलसम्म ल्याउँछ कि तपाईँ त्यो प्रभुको टेबलमा प्रभुको राज्य र सिंहासनको अगाडि चाहनुहुन्छ भने आजै त्यो सुसमाचारलाई विश्वास गर्नुहोस् ग्रहण गर्नुहोस् प्रभु येशु ख्रिस्टमा अनन्त जीवन प्राप्त गर्नुहोस्। यहाँहरू सबैलाई परमेश्वर धेरै आशिष दिनुभएको होस् सबैजनाबाट बिदा हुन चाहन्छु।
0: प्रिय श्रोता हाम्रो निर्धारित समय कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको संकेत मलाई मिलेको छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि धेरै धेरै धन्यवाद छ। म विश्वास गर्छु आशा गर्छु यो कार्यक्रम तपाईँको लागि लाभदायक भएको छ। श्रोता भजन सुन्दा प्रवचन सुन्दा यहाँको मनमा पक्कै पनि जिज्ञासाहरू हुन सक्छन्। यदि तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना छ कार्यक्रम सफल यात्रा पोस्ट बक्स नम्बर 3304 काठमाडौँ बागमती नेपाल। हाम्रो टेलिफोन नम्बर छ 98 40 27 81 79 98 40 27 81 79। श्रोता, परमेश्वरले यहाँलाई प्रशस्त आश दिनुभएको होस्। यहाँहरूलाई कार्यक्रम कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। र यस्तै आशिषमय भजन र प्रवचन लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तोता यहाँहरूबाट बिदा हुन्छु र यहाँहरू सबैजनालाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। धन्यवाद। जय मसीह। प्रभुको आशिष रहोस्।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आदरणीय श्रोता मित्र, हामीले तपाईँको बीचमा मत्तीको सुसमाचारबाट ख्रिष्ट येशूको जन्मको महत्वपूर्णता मानिसको जीवनमा कति छ त्यसको बारेमा कुरा गरिराखेका छौं। पश्चाताप गर्ने कुरा हामी तपाईँसँग गर्यौं, ख्रिष्ट येशूको राज्यमा हुनुपर्ने कुरा हामीले तपाईँसँग गर्यौं, र अझै पनि हामी यो हप्ता उहाँको राज्यको बारेमा नै चर्चा गर्नेछौ। राज्य भनेको के हो, राज्यमा को रहनुहुन्छ र उहाँसँग को उहाँको राज्यमा बस्नेछन्, यो कुराहरू हामीले यो हप्ता पनि चर्चा गर्नेछौ। राज्य अझै आउनु बाँकी छ, किन तपाईँलाई थाहा छ, किनभने हाम्रो राजा ख्रिष्ट येशू आउँदै हुनुहुन्छ। जब राजा आउनुहुन्छ तब पूर्ण रूपले राज्यको महसुस गरिनेछ, उहाँले जब राज्य गर्न थाल्नुहुनेछ हामीले राज्यको महसुस गर्नेछौ। तिनीहरूको प्रयास र सेवाद्वारा पृथ्वीमा परमेश्वरको राज्यको निर्माणको बारेमा हामीले थाहा गर्नेछौ। साँचो सुसमाचार प्रचार भनेको राज्यको कार्य हो, जुन कुरा तपाईँले मत्तीको सुसमाचारमा 24 अध्यायको 14 पदमा पढ्न सक्नुहुन्छ। राजा नउन्जेलसम्म पृथ्वीलाई हटाइने छैन। तपाईँलाई थाहा छ, तपाईँको लागि असल सुसमाचार यहाँ छ, ख्रिष्ट येशू तपाईँको लागि आउँदै हुनुहुन्छ, तपाईँलाई राज गर्नको लागि आउँदै हुनुहुन्छ, तपाईँसँग बास गर्नको लागि आउँदै हुनुहुन्छ उहाँको राज्यमा। मैले तपाईँलाई एकचोटि फेरि सोध्न चाहन्छु यो हप्ताको शुरूमै, के तपाईँ ख्रिष्ट येशूको राज्यमा आउनु भएको छ? अहिले अनुग्रहमा जो जतिले राजाको रूपमा उहाँलाई बाँकी समयमा शासन र महिमा संसारभरि आफ्नो बनाएका छन्, राज्यको सिद्धान्तले स्वर्गको राज्यको अर्थलाई वर्णन गर्दछ। तपाईँले डाँडाको उपदेशमा पढ्न सक्नुहुन्छ, 5 अध्याय, 6 अध्याय अनि 7 अध्यायमा राज्यको सिद्धान्तको बारेमा त्यहाँ उल्लेख गरिएको छ। 5 अध्यायको 20 पदमा येशूले यसरी भन्नुहुन्छ, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा पस्न सक्ने छैनौ। राज्यको सिद्धान्तहरूको केन्द्र र डाँडाको उपदेशको नैतिक शिक्षाप्रति यस वाक्यले व्याख्या गर्दछ। व्यक्तिगत धार्मिकताको सिकाइ, सुसमाचार र वैधानिक आज्ञाकारिताको रूपमा यसलाई प्रस्तुत गर्दैछ। स्वधर्मी धर्मको राजपत्रको रूपमा उदारवादीहरूले यसलाई लिन्छन्। तपाईँ जे गर्नुहुन्छ त्यसको कारणले तपाईँ असल इसाई बन्नुहुनेछ। धार्मिक विधि विधानको रूपमा समय अवधि छुट्याउनेहरूले यसलाई हेर्ने प्रवृत्ति छ र त्यसकारण यसलाई अनुग्रहको सुसमाचार र मण्डलीको जीवनबाट विच्छेद गरिन्छ। भविष्य राज्यको युगप्रति तिनीहरूले यसको प्रयोगलाई हेर्ने गर्दछन्। जे होस्, हामीले राज्यको बारेमा कुरा गरिरहेका छौं। मत्ती 5 अध्यायको 20 पदमा ख्रिष्टको वाक्यले यसरी हामीलाई देखाउँदछ कि राज्यको सिद्धान्तहरू सुसमाचारको सिद्धान्तहरू हुन्, तिनीहरू अनुग्रहको सिद्धान्त हुन्, वैधानिक नियम पालन होइनन्। नियमको लागि त्यो कुरा दिएको होइन, संस्कारको लागि, धर्मको लागि त्यो कुरा दिएका होइनन्, तिनीहरू वास्तविक आत्मिक सिद्धान्तहरू हुन्। सबै सुसमाचार धार्मिकताको असल खबर हो, त्यो फरिसीहरूभन्दा असल छ। ख्रिष्टलाई हाम्रा निम्ति परमेश्वरले धार्मिकता बनाउनु भयो, तपाईँले 1 कोरिन्थी 1:30 पढ्न सक्नुहुन्छ। हामी पापी थियौं, मैले अघि नै तपाईँलाई भने हामी पापी थियौं, हामीलाई धार्मिकताको आवश्यकता थियो र त्यो काम परमेश्वरले ख्रिष्टद्वारा हाम्रो लागि गराउनु भयो। 1 कोरिन्थी 1:30 तपाईँले फेरि एकचोटि नोट गर्नुहोस्। उहाँको आज्ञाकारिताले उहाँका मानिसहरूलाई धर्मी बनाउँछ। तपाईँले देख्नुभयो यहाँनिर, जब तपाईँ उहाँसँग आज्ञाकारी हुनुहुन्छ, ख्रिष्ट येशूसँग आज्ञाकारी हुनुहुन्छ, यसले तपाईँलाई धर्मी बनाउँछ, तपाईँ धार्मिकतामा जिउनुहुनेछ। रोमी 5 अध्यायको 17-20 पदसम्म आज तपाईँले तपाईँको छिमेकमा धेरै ख्रिस्चियन इसाई विश्वासीहरू देख्नुहुन्छ होला, सायद तपाईँको आफ्नै चर्चमा पनि, आफ्नै मण्डलीमा पनि तपाईँले देख्न सक्नुहुन्छ। एकछिन विचार गर्नुहोस्, के ती विश्वासीहरू, के ती विश्वासी इसाईहरू परमेश्वरको निम्ति धर्मी बनेका छन्? धर्मी बन्नको लागि एउटा कुराको आवश्यकता पर्छ, त्यो हो आज्ञाकारिता। त्यो दिएको धार्मिकताले पवित्र जीवनतिर अगुवाई गर्दछ। जब एकजना विश्वासी, एकजना इसाई आज्ञाकारी हुन्छ, उसले धर्मी जीवन प्राप्त गर्न सक्छ। जब धर्मी जीवन उसको अगाडि आउँछ, उसले थाहा गर्छ उसलाई पवित्र जीवन जिउनतिर अगुवाई गर्दछ। तपाईँले रोमी 6 अध्याय यो हप्ता पढ्नुहोस् भनेर म तपाईँलाई अनुरोध गर्न चाहन्छु। तपाईँले यो अध्यायमा
पवित्र जीवन कसरी जिउने, मानिसको अगाडि कसरी आफूलाई शुद्ध राख्ने भन्ने कुरा पढ्न सक्नुहुन्छ। हाम्रो अगाडि हामी पापको थुप्रोमा छौं। हाम्रो समाज, हाम्रो देश, हाम्रो धर्म हामी पाप गरी पठाएका छौं। र यहाँनिर तपाईँले खोज्नुहोस् रोमी 6 अध्यायमा पवित्र जीवन कसरी जिउनुपर्छ। यीशुले कपटीपन बाहिरी क्रियाकलापलाई आलोचना गर्नुभयो। मानिसहरूले धर्मको वस्त्र लगाउँछन्। प्रिय मित्र, तपाईँलाई थाहा छ मानिसहरूले धर्मको लुगा लगाउँछन्, धर्मी बन्नलाई देखावटी रूप धारणा गर्छन्, तर वास्तविक जीवन चाहिँ उनीहरूको कुहिराखेको हुन्छ। हामीले बाइबल अनुसार भन्न सक्छौ, धिकार तिमीहरूलाई शास्त्री र फरिसीहरू हो, पाखण्डीहरू हो, किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ, सफा गर्दछौ, तर भित्रपट्टि भने लोभ, अनैतिकता र असंयमले भरिएका हुन्छौ। तपाईँले देख्नुभयो यहाँनिर एकजना व्यक्ति जो धर्मको भेष धारण गर्छ तर उसको भित्री जीवन चाहिँ कुहिराखेको हुन्छ। मत्तीको सुसमाचार 23 अध्यायको 25 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। त्यसकारण हाम्रो जीवन भित्रबाट शुद्ध हुँदै बाहिर निस्किनुपर्छ। भित्रबाट व्यवहारद्वारा उहाँले मानिसहरूलाई आज्ञा गर्न शुरू गर्नुभयो। उहाँको हृदयले धर्मलाई माग गर्नुहुन्छ। यो राज्यको सिद्धान्त हो। यदि तपाईँ ख्रिस्टको राज्यमा हुनुहुन्छ भने तपाईँले बाहिरी देखावटी जो शास्त्री र फरिसीहरूको जस्तो पाखण्डीपना देखाउनु हुँदैन। तपाईँ साँच्चीकै तपाईँले पश्चाताप गरे, ख्रिस्ट येशूमा विश्वास गरे, उहाँको आज्ञा पालन गरे, पवित्र जीवन, शुद्ध जीवन जिउनलाई कोशिश गर्नुपर्दछ। यो राज्यको सिद्धान्त हो। तपाईँ राज्यमा छु भन्नुहुन्छ, ख्रिस्टलाई विश्वास गर्छु भन्नुहुन्छ, तर तपाईँको जीवन देखावटी छ भने यो व्यर्थ हुनेछ। तपाईँले अझै त्यहाँ देख्न सक्नुहुन्छ डाँडाको उपदेशको सिद्धान्तको बारेमा। प्रभु येशू ख्रिस्टले राज्यलाई यसरी वर्णन गर्नुहुन्छ। यसको सिद्धान्त धार्मिकता मध्ये एउटा हो। फरिसीहरू विधि विधानबाट त्यो फरक प्रकारको थियो। यो वास्तवमा धार्मिकता हो। पूर्ण रूपले यसले परमेश्वरको व्यवस्थाको स्तरलाई भेट्दछ। जब हामी धार्मिकतामा जिउन खोज्छौ, यसले ख्रिस्ट येशूको राज्यमा हामीलाई स्थापना गर्दछ। येशूको व्यवस्थाको स्तरलाई यसले भेटाउँदछ। यसकारण यो हाम्रो बीचमा दिएको धार्मिकता हो, जो हामीले उहाँलाई विश्वास गरेपछि हाम्रो आज्ञाकारिताको जीवन जियाएपछि हामीलाई प्राप्त हुँदछ। जसरी पौलले हामीलाई होसियार भनेर देखाइराखेका छन्, राज्यको इच्छा प्रति हामी होसियार हुनुपर्छ। यसले सत्य हृदय निश्चयता प्रति डोर्याउँदछ। राज्यको शक्तिले स्वर्गको राज्यको अर्थलाई वर्णन गर्दछ। सिद्धान्त वा धर्म विज्ञान मात्र होइन। 8 अध्यायमा हामीले कुष्ठ रोगीलाई देख्न सक्छौ, जसले ख्रिस्ट येशूमा विश्वास गरे, अनि कप्तानलाई पनि देख्छौ जो ओछ्यानमा पड़िरहेको थियो। दुवै कुरामा प्रभु येशूले तत्काल चंगाई प्रदान गर्नुभयो। त्यो मानिसको शक्तिमा वा कुनै धार्मिक आन्दोलनमा भएको कुरा थिएन। हामीले एकछिन विचार गरौं, उहाँले त्यो धार्मिकता, त्यो शक्ति मानिसहरूको बीचमा प्रदर्शन गर्नुभयो। फरिसीहरू जो हामी धर्मी छौ भनेर घोषणा गर्थे, वास्तवमा उनीहरू जाली थिए, उनीहरू धर्मी थिएनन्। हामीले थाहा गरौं, यो राज्यमा शक्ति छ, यहाँ यो मुक्तिको सन्देश पनि हो। ख्रिस्टमा आश्चर्यका उपदेशहरू पनि हामीले देख्छौ। शरीरमा पापीहरू कुष्ठरोगी नहुन सक्छ, तर आत्मामा तिनीहरू कुष्ठरोग जस्तै हुन सक्छन्। उनीहरू आत्मिक रूपमा मरेका अर्थात रोगी कुहिएको हुन सक्छ। जति समयसम्म तिनीहरू ख्रिस्ट बिना हुन्छन्, उनीहरू आत्मिक रूपमा मरेका हुन्छन्, कुष्ठरोगी जस्तै काम बिनाका हुन्छन्। शरीरमा मानिसहरू पश्चघाती नहोलान्, तर आत्मिक रूपले तिनीहरू पूरै पश्चघाती हुन सक्छन्। ख्रिस्ट बिना कुनै पनि मानिसमा शक्ति छैन, योग्यता छैन, हामी केही पनि होइनौ। बाइबलले भन्छ यूहन्ना सुसमाचारमा, ख्रिस्ट येशू बिना हामीले केही पनि गर्न सक्दैनौ। कुनै पनि चिज गर्नलाई उसको आत्मालाई बचाउनको लागि उसँग शक्ति छैन। उसले धर्म कर्म गर्न सक्छ, उसले असल कामहरू गर्न सक्छ, तर त्यो उसको आत्मा बचाउनको लागि माध्यम हुन सक्दैन। प्रिय मित्र, परमेश्वरको वचन यस्तो स्वतन्त्र मुक्तिको सन्देश हो। परमेश्वरले मात्रै, ख्रिस्ट येशूले मात्रै एकजना पापीलाई छुटकारा गर्न सक्नुहुन्छ। यो भविष्यवाणीको सन्देश पनि हो। यसैया 2 अध्यायमा तपाईँले देख्न सक्नुहुन्छ, हेर पछिल्ला दिनमा
परमप्रभुको पर्वत उठ्नेछ। यसले ख्रिष्टको हजार वर्षीय महिमाको सम्बन्धमा बताइरहेको छ। ध्वाँसो चाहिँ थुमासित बस्नेछ र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा सिंह र एक वर्षीय पशु एकैसाथ रहनेछन् र एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ। गाई र भालु जस्तै एकैसाथ चढ्नेछन्। तिनीहरूका बच्चाहरू एकैसाथ ढल्किएर बस्नेछन् र सिंहले गोरुले झैं पराल खानेछ। दुधे बालकले गोमन सर्पको कुरको नजिक खेल्नेछ र भर्खर दूध छाडेको बालकले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिए झैं पृथ्वी परम प्रभुको ज्ञानले भरिपूर्ण हुनेछ। यसरी 11 अध्यायको 6 9 पदसम्म तपाईँले यो कुरा पढ्न सक्नुहुन्छ। यसले समयको बारेमा वर्णन गरेको छ, जुन संसारले सृष्टिदेखि नै देखेको छैन। अब पूर्ण रूपले स्वर्गको राज्यको अर्थलाई यसले वर्णन गर्नेछ। त्यसकारण आदरणीय श्रोता मित्र, म तपाईँसँग फेरि पनि प्रश्न गर्न चाहन्छु, के तपाईँले राज्यको अर्थ बुझ्नुभयो? के तपाईँले राज्यमा को हुनुहुन्छ थाहा गर्नुभयो? हामीले विचार गरौं, हाम्रो अगाडि जुन परिस्थिति छ, जुन समय छ, जुन बेला कालहरू छन्, हामीले कसरी ख्रिस्ट येशूमा जी राखेका छौं, हामी कसरी उहाँको राज्यमा प्रवेश गरिराखेका छौं, कसरी हामीले आफूलाई मानिसहरूको अगाडि प्रस्तुत गरेका छौं, फरिसीहरू जस्तै या सदुकीहरू जस्तै या साँचो धार्मिकतामा हामी जी राखेका छौं। मैले तपाईँलाई भने, तपाईँले पापबाट पश्चाताप गर्नुहुन्छ, ख्रिस्टको राज्यमा आउनुहुन्छ र तपाईँले धार्मिकता पाउनुहुन्छ, अनि यो धार्मिकता तपाईँले उहाँमा आज्ञाकारी भएपछि मात्रै पाउनुहुन्छ र यसले तपाईँलाई पवित्र जीवन जिउनको लागि मद्दत गर्नेछ। त्यसकारण म तपाईँलाई फेरि भन्न चाहन्छु, आज आउनुहोस्, हामी एकचोटि सँगै पश्चाताप गरौं र ख्रिस्टको राज्यमा पस्नको लागि प्रार्थना गरौं। र म आशा गर्छु यो साता तपाईँले ख्रिस्ट येशूको जन्मको बारेमा, ख्रिस्ट येशूको जन्मको महत्वपूर्णताको बारेमा थाहा गर्नुभयो र आफ्नो जीवनलाई ख्रिस्ट येशूतर्फ फर्काउनुभयो र तपाईँले आशिष पाउनुभयो। मेरो आशा छ तपाईँले छिटै आफूलाई परिवर्तन भएको महसुस गर्नुहुनेछ, थाहा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। कतिले यसो भन्दै जीवन र मृत्युलाई सहज लिन्छन्, खाइसार कि लाइसार, मरेपछि लम्पसार। जीवन र मृत्युको भेट कहिले र कहाँ हुन्छ, के थाहा छ तपाईँलाई? यो प्रश्न कति रोचक छ, होइन त? जीवनको यात्रा कहिले टुङ्गिन्छ हामी भन्न सक्दैनौ। बाँचुन्जेल हामीले जीवनलाई माया गर्नुपर्छ। एक दिन यो संसारबाट विदा त हुन्छौ नै, तर जीवनको आनन्द उठाउन हामीले भुल्नु हुँदैन। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीत भजन तथा यी सन्देशहरू MP3 सीडी मार्फत उपलब्ध छन्। यदि तपाई प्राप्त गर्न चाहनुहुन्छ भने हामीलाई आज नै लेख्नुहोस्, हामी तपाईलाई उपहार स्वरूप पठाइदिनेछौ। तपाईसित अनुरोध छ, हुलाक खर्चको निम्ति केही अनुदान पठाइदिनु भए हाम्रो निम्ति ठूलो सहयोग हुनेछ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। तपाईँको सुविधाको निम्ति हाम्रो ठेगाना फेरि पनि यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनु सधैँ झैं आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय तयार गरौं।

हामी जीवित छौं र नै म बोलिरहेको छु, तपाईँ सुनिरहनु भएको छ। शरीरबाट प्राण निस्केर गएपछि त न हामी केही सुन्न सक्छौ न त बोल्नै नै सक्छौ। जबसम्म हामी जीवित छौं उचित कुराहरू गर्नपर्छ, उचित कुरा बोल्नपर्छ। हाम्रो यो जीवनका निम्ति काम लाग्ने कुराहरू मात्र होइन तर अरूको जीवनको निम्ति पनि काम लाग्ने कुराहरू हुन सक्छन्। हाले म एउटा विशाल अस्पतालमा जानु परेको थियो। मेरा केही मित्रहरू थिए र म त्यहाँ गएको थिएँ। तपाईँ कल्पना गर्न सक्नुहुन्छ अस्पतालको दृश्य कस्तो हुन्छ। कोही आया आया आया कराइरहेका छन्, कोही पीड़ा र रोगले ग्रस्त भई निश्चल भई सुतिरहेका छन्, कोही निको हुँदै गएका छन्। कसैको लास निकालेर लगिने गरेको दृश्य त्यहाँ देख्न पाइन्छ। यस्तो दृश्य देख्दा त मेरो मन साह्रै दुखित भएर आउँछ। त्यो दिन पनि अस्पतालको वातावरण यस्तै थियो। मेरो मन धेरै भारी भएको थियो। म त्यहाँदेखि केही परको चिया पसलमा गए। चित्रले भनेको त्यो चिया पसलमाथि प्लास्टिकको छानो लगाइएको थियो। बस्नको निम्ति बाँसका लामा लामा बेन्चहरू बनाइएका थिए। एउटा बेन्चमा म बसे। त्यहाँ अर्को बेन्चमा एकजना व्यक्ति लम्पसार परेर सुतिरहेको थियो। मैले यताउति आँखा दौड़ाए। त्यो पसलदेखि लगभग 150 पाइला उता ठूलो झ्याममा परेको रूख थिए अनि त्यसको छेउछाउमा 2-3 सुन्दर भवनहरू थिए। वास्तवमा ती भवनहरू अस्वाभाविक मृत्यु हुने व्यक्तिहरूको छिरफार गर्ने ठाउँ रहेछ। मैले त्यतितिर हेरिरहेको बेला त्यो बेन्चमा पसरेको मान्छे गुवाँ गुवाँ गरेर रोएको जस्तो मलाई लाग्यो। मैले हेरे, ऊ साँच्चै रोएकै रहेछ। मैले केही सोध्ने आँट गरिन किनकि ऊ अर्कै भाषा बोल्ने अनेपाली मानिस थियो। मैले चिया पिउन थाल्दा त्यो व्यक्तिले हिन्दी भाषामा भन्यो, मानिसको जीवनको कुनै ठेकान नहुँदो रहेछ, कसैलाई विश्वास गर्न नसकिँदो रहेछ। उसले मलाई हेरेर त्यो भनेको रहेछ किनकि त्यहाँ त्यो पसलकी बुढी आमा र म बाहेक अरू कोही पनि थिएन। मलाई उसित बोल्न करै लाग्यो। मैले भने, दाई तपाईँको कुनै आफन्तको मृत्यु भएको छ? उसले भन्यो, मेरी एकमात्र छोरीको अस्वाभाविक मृत्यु भएको छ। उसले वित्रान्त भन्न थाल्यो, मेरी छोरी 16 पुगेकी थिए, 8 पढ्थी, पढ़ाईमा धेरै असल थिए, घरका कामहरू पनि कुनै सिकाउन नपर्ने सिपालु थिए। हालै म गर्मीको बिदा सकेर पहिलो दिन स्कूल जान्छु भनेर गएकी थिए तर बेलुकी घर फर्केर आइन। हामीले साँझसम्म पर्ख्यौं, घर आइन। वास्तवमा त्यो दिन ऊ स्कूल नै गइनछ। हामीले थाहा पायौं घरदेखि परको एउटा केटोसँग उसको प्रेम भएको रहेछ र त्यही केटोसँग भागेर विवाह गरिछे। हामीले सोच्यौं अब जाने छोरी गइहाली होस्, उसलाई आशीर्वाद नै दिउ। हामीले आफ्नो कर्तव्य पूरा गर्यौं तर विवाह भएको 1 महिनाभित्रै मेरो छोरीको शरीरमा आगो लाग्यो भन्ने खबर हामीलाई दिइयो। हामीले सोधखोज गर्दा कसैले भन्यो स्टोभबाट उसको साडी सल्क्यो, कसैले अगेनाको आगोले उसको साडी सल्क्यो भने, कसैले अघिल्तिर सल्क्यो भने, कसैले पछिल्तिर सल्क्यो भने, कसले सत्य कुरा भन्यो हामीले बुझेनौं। तर मेरो छोरी कम्मरदेखि तल पुरै जलेकी थिए। हामीले केही दिन अस्पताल राख्यौं, केही राम्रो हुँदैछ जस्तो देखिएकी थिए तर उसले हामीलाई छोडे। विवाह भएको 1 महिनाभित्रै मेरो छोरीको शरीरमा आगो लाग्यो भन्ने खबर हामीलाई दिइयो। हामीले सोधखोज गर्दा कसैले भन्यो स्टोभबाट उसको साडी सल्क्यो, कसैले अगेनाको आगोले उसको

0: यति भनेर ऊ भक्क न छोडेर रोयो। मैले उसलाई सान्त्वना दिए। कलिलो उमेरको निर्णयले ती केटीलाई बराल्यो पनि साथै उसको ज्यान पनि लियो। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यदि तपाईँ कलिलो उमेरको व्यक्ति हुनुहुन्छ भने होसियार हुनुहोस्। वैंसको सपनाले लट्ठिएर बिहे गर्ने हतार नगर्नुहोस्। प्रेमले अन्धो भएर जो पाए त्योसँग हाम नफाल्नुहोस्, लोट्नुहोला। म त्यो दिनको घटना तपाईँलाई बताउँदैछु। मैले यो काल्पनिक कथा भनेको होइन, तर सत्य कुरा। त्यो ठूलो अस्पतालको मूल ढोकाबाट तीनवटा ठेला गाड़ीहरू निस्किए। मैले निहालेर हेरे, ती तीनैवटा लासहरू थिए, अस्वाभाविक मृत्यु भएका व्यक्तिहरू। एउटा जवान केटो, अर्की जवान केटी र अझ अर्को केही प्रौढ उमेरको मानिस। तिनीहरूमध्ये एकले विषपान गरेको रहेछ, अरू दुईले पनि केही उपायद्वारा आत्महत्या गरेका रहेछन्। मलाई तिनीहरूको लास देख्दा धेरै दुःख लाग्यो। त्यो जवान केटोको बुवा छाती पिटी पिटी रोइरहेको थियो। मानिसले आखिर जीवनलाई के सम्झेका छन्? मानिसको सहनशीलता धैर्यको बाँध किन भत्किँदै गइरहेको छ? एक बारको अमूल्य जीवनलाई मानिसले किन खेलाइची गरेका? पवित्र बाइबलले भन्छ, जीवन परमेश्वरको वरदान हो। जुन जीवनलाई हामी जीवन भन्ने गर्छौं, वास्तवमा त्यो हाम्रो जीवन होइन, तर परमेश्वरको वरदान हो। वरदान हामीले जीवनमा भोग्न पर्ने परिस्थितिका कारण आफ्नो जीवनलाई अन्त्य गर्ने विचार गर्नु हुँदैन। साथै हामीले अरूलाई पनि त्यस्तो निर्णय लिने स्थितिमा पुर्याउनु हुँदैन। कसैलाई घृणा गर्नु, कसैलाई अपमान गर्नु, कसैलाई असहनीय पीड़ामा पार्नु उचित हुन्छ। परमेश्वरको दृष्टिमा सबै मानिसको मूल्य बराबर छ। मानिसको प्राण र आत्मालाई परमेश्वरले अमूल्य ठान्नुहुन्छ। जसले अरूको प्राण लिन्छ वा जसले आफ्नै प्राण लिन्छ, बाइबल अनुसार त्यो व्यक्तिले परमेश्वरको विरूद्धमा पाप गर्छ। बाइबलले भन्छ, हत्याराहरू साथै आत्महत्या गर्नेहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, म तपाईँलाई आग्रह गर्दछु कि जीवनका परिस्थितिहरूसित हार मानेर आफ्नो जीवन अन्त्य गर्ने कुरा कहिले पनि नसोच्नुहोस्। जीवन संघर्ष हो, जीवन चुनौती हो, यसको सामना गर्नुपर्छ। हामीले धान्न नसक्ने, हामीले खप्न नसक्ने जीवनका परिस्थितिहरूका निम्ति हामी परमेश्वरमा भर पर्न सक्छौं। पवित्र वचन बाइबलले हामीलाई सल्लाह दिएको छ, तिमीहरूका फिक्री उहाँमा राखिदेऊ, किनकि उहाँले तिमीहरूलाई वास्ता गर्नुहुन्छ। तपाईँको जीवनको परिस्थिति जस्तो सुकै भए पनि त्यसका निम्ति तपाईँ परमेश्वरमा भरोसा राख्न सक्नुहुन्छ। परमेश्वर तपाईँको भार उठाउन चाहनुहुन्छ। यदि तपाईँले परमेश्वरमा भरोसा दिई हिँडेको, भाँडाकुँडी खेलेको, तर समय त कहाँ पुगिसक्छ? हामीले खुशी साथ जीवन जिउनु पर्छ। हाम्रा आफ्नै दुःख सुख त छँदैछन्, दुःख सुख जीवनको भाग हो। यो बिना जीवनको कुनै स्वाद हुँदैन। परमेश्वरमा विश्वास राखेर जिउनु पर्छ। प्रभु यीशुले भन्नुभयो, म पछि हिँड्ने मानिस अन्धारोमा हिँडुल गर्ने छैन, तर उसले जीवनको ज्योति पाउनेछ। यीशुमा विश्वास गरिएको जीवन मिठासले भरिएको जीवन हुन्छ। एकपल्ट चाखेर हेर्नुहोस्। जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, कर्तव्य र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। मृत्यु र जीवन कति डरलाग्दो कुरा। हामी सबैलाई मृत्युदेखि डर लाग्छ, तर साँचो जीवन हामीले यस पृथ्वीमा बिताउन सकौं। मृत्यु पारी फेरि हाम्रो निम्ति एउटा नयाँ जीवन, अजम्बरी जीवन पर्खिरहेको हुन्छ। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा जागेर आएको छ भने निसंकोच मलाई लेख्नुहोस्। म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले ढोका बन्द गर्नुहुँदा कृतज्ञ रहनुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथका जीवनका क्षणहरू श्रृंखलाको अंक 22 यहाँहरूलाई स्वागत छ। धेरै पटक हामी ती चीजहरूको लागि प्रार्थना गर्छौ जुन हामीलाई चाहिन्छ जस्तो लाग्छ, तर हामीले सोध्नुपर्ने प्रश्न यो हो कि परमेश्वरलाई थाहा छ कि हामीलाई त्यो चाहिन्छ। योहन्नाको पुस्तक 5:30, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहरछ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, जब हामी आफूलाई खुशी पार्ने प्रयास गर्छौ यसले हामीलाई त्यस्तो कुराको पछि लाग्न बाध्य पार्न सक्छ जुन हाम्रो लागि उत्तम छैन। परमेश्वरबाट आउने बुद्धि हाम्रो आफ्नै बुद्धि भन्दा धेरै ठूलो छ र परमेश्वरले हाम्रो जीवनमा प्राय त्यस्ता ढोकाहरू बन्द गर्नुहुन्छ जुन ढोकाबाट भएर जाँदा हामीले हानि र असफलता भोग्नु पर्ने हुन सक्छ। हामीले खोजिरहेको यो कुरा सफल नभएकोमा हामी निराश हुन सक्छौ, तर हामी वास्तवमा कृतज्ञ हुनुपर्छ किनकि यसको अर्थ परमेश्वरले हामीलाई गल्ती गर्नबाट रोक्नु भएको छ र उहाँसँग हाम्रो लागि राम्रो योजना छ। पहिलो राजाको पुस्तक 17:7-8, केही समयपछि देशमा पानी नपरेकोले त्यो खोलाको पानी सुक्यो, तब परमप्रभुको यो वचन तिनीहरू कहाँ आयो। यो खोला सुक्नुले बन्द ढोकालाई जनाउँछ। कहिलेकाहीँ परमेश्वरले हाम्रो जीवनमा खोलाहरूलाई सुकाउनुहुनेछ किनभने उहाँ चाहनुहुन्छ कि हामीले त्यो खोला वा व्यक्तिलाई छोडौं जुन यो खोलाले प्रतिनिधित्व गर्दछ र त्यसको सट्टा अरू कोही खोजौ। यो त्यस्तो परिस्थिति हुन सक्छ जहाँ तपाईँ त्यस्तो सम्बन्धमा हुनुहुन्छ जुन तपाईँको लागि गलत छ। परमेश्वरले तपाईँलाई त्यो कुरा त्याग्न लगाउन खोजिराख्नु भएको हुन सक्छ ताकि उहाँले तपाईँलाई फरक बाटोमा लैजान सकुन्। तपाईँको वर्तमान परिस्थितिमा काम नगर्नुको कारण यो हुन सक्छ कि परमेश्वरले तपाईँलाई उहाँको लागि भएको अर्को कुरामा भुलाइराख्नु भएको छ र तपाईँले विश्वासमा त्यो अर्को कदम चाल्नु भएपछि उहाँले तपाईँलाई ठूलो आशिष प्रदान गर्नुहुनेछ। पहिलो राजाको पुस्तक 17:9, अब झट्टै सिदोनमा सार्पदमा गएर त्यहाँ बस, तलाई खुवाउन मैले त्यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु। यहाँ एलियालाई परमेश्वरले उनको पालन पोषण गर्न लाग्नु भएको नयाँ ठाउँमा जान आज्ञा दिँदै हुनुहुन्छ। उहाँले एलियालाई त्यो पुरानो कुरालाई छोड्न, परमेश्वरले बन्द गर्नुभएको ढोका र नयाँ कुरामा पाइला चाल्न भनिराख्नु भएको थियो। कहिलेकाहीँ परमेश्वरले जानी जानी तपाईँको जीवनमा खडेरी पर्न दिनुहुन्छ किनभने उहाँ चाहनुहुन्न कि तपाईँ अहिले जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थामा रहनुहोस्। इफिसीको पुस्तक 3:20, उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरसँग तपाईँको लागि एउटा महान योजना छ, एउटा योजना जसमा धेरैले आशिषहरू समावेश छन्। तर जबसम्म तपाईँ त्यो पुराना ठाउँमा बस्न चाहनुहुन्छ तबसम्म उहाँले तपाईँलाई ती आशिषहरू दिन असमर्थन हुनुहुन्छ। मानिसहरू प्राय आफूलाई परिचित र सहज हुने ठाउँहरूमा घुम्न मन पराउँछन्। जब हामीलाई विकल्प दिइन्छ, हामी सम्भवतः हामी जहाँ थियौं त्यही बस्ने छनौट गर्छौं, चाहे त्यो हाम्रो लागि राम्रो नहोस्। अनि मानिसहरू नयाँ ठाउँ राम्रो छ भने ग्यारेन्टी नदिएसम्म फरक दिशामा जान पनि हिचकिचाउँछन्। परमेश्वरले हामीलाई 5 इन्द्रियहरूको ग्यारेन्टी दिनुहुन्न। हामीसँग भएको एक मात्र ग्यारेन्टी भनेको उहाँको वचनमा भएका प्रतिज्ञाहरू हुन्। उहाँ हामीबाट विश्वासद्वारा हिँड्ने अपेक्षा गर्नुहुन्छ, दृष्टिले होइन। उहाँ चाहनुहुन्छ कि हामी नयाँ ठाउँतर्फ कदम चालौं, त्यसपछि उहाँले हाम्रो जीवनमा यस कदमको फाइदाहरू प्रकट गर्नुहुनेछ। भजन संग्रहको पुस्तक 32:8, म तलाई शिक्षा दिनेछु त कुन मार्गमा हिँड्नु पर्ने सो तँलाई सिकाउनेछु, म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु। अनिश्चित भविष्यले तपाईँलाई डराउन नदिनुहोस्। तपाईँको लागि परमेश्वरको योजनाहरूमा भरोसा राख्नुहोस्। चाहे त्यसको लागि तपाईँले आफूलाई आरामदायी ठाउँबाट टाढा लैजानु परोस् जहाँ तपाईँ बस्नुभएको छ। तपाईँको भविष्य परमेश्वरका प्रतिज्ञाहरू जत्तिकै उज्जवल छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: यता नआऊ है बुहारी, तलै बस, छातुक नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो एसई पनि सकियो,
6: मेरो प्लस टूको इक्जाम पनि सकियो,
7: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
8: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: सही हो।
8: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
9: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
8: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
9: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी, नियतवश, आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर, लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
15: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
16: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
15: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
16: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
15: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
16: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
15: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
17: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
15: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
17: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
16: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
17: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ ल, अहिले चाहिँ म निस्केँ है।
16: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
15: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: रायोको दाना। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म तोरीको दानाको बारेमा एउटा सुन्दर कथा लिएर आएकी छु। तपाईँलाई त्यो दृष्टान्त त थाहै छ, मत्ती 13 अध्यायको 31 र 32 पदमा भएका दृष्टान्त, जहाँ येशूले भन्नुभयो, स्वर्गको राज्य रायोको दाना जस्तो हो जो एकजना मानिसले लगेर आफ्नो बारीमा रोप्यो। त्यो सबै बिउहरूमा सानो हुन्छ, तर जब बढ्छ तब त्यो सबै सागपातहरू भन्दा ठूलो हुन्छ र रुख नै भइहाल्छ। म यो दृष्टान्तबाट सधैँ प्रभावित भएकी छु। तर केही वर्ष पहिले जब म र केनले पवित्र भूमि यरुसलमको भ्रमण गर्यौं, तब म यसबाट अझ बढी प्रभावित भए। एक दिन हामी यरुसलमको डाँडा पारी रहेको बेथानी भन्ने सानो गाउँमा गयौं। त्यहाँ एउटा सेतो पर्खालको छेउमा एकजना अरब मूलका मानिसले सानो टेबल राखेर सिसाका साना साना बट्टामा रायोको बिउ बेचिरहेका थिए। केनले एउटा सानो बट्टा किन्नुभयो, गाड़ीमा फर्केर आउनुभयो र त्यसभित्रका कुराहरू आफ्नो हत्केलामा खनाउनुभयो। तर त्यो देख्दा म अलिकति निराश भए। ती त केराउका दाना जत्रा साना साना कोसा जस्ता थिए। मैले मनमनी सोचे, यो सानो त छ तर त्यति धेरै सानो पनि त होइन रहेछ। तर मेरो त्यो निराशा तुरन्तै एउटा ठूलो अचम्ममा बदलियो जब केनले ती तोरीका कोसाहरूमध्ये एउटालाई आफ्नो हत्केलामा किस्नुभयो। त्यो कोसाभित्र हजारौं हजार एकदमै मसिना ससाना कणहरू थिए। ती दानाहरू यति धेरै मसिना र सूक्ष्म थिए कि हेर्दा पेन्सिलले साना साना थोप्लाहरू राखे जस्तै देखिन्थे। अब यस दृष्टान्तबाट हामीले धेरै पाठहरू सिक्न सक्छौ। आखिर यो स्वर्गको राज्यको बारेमा भनिएको दृष्टान्त हो, तर यसको अर्को पाटो भनेको रायोको त्यो सानो दाना बढेर बगैंचाको सबैभन्दा ठूलो रूख बन्ने कुरा हो। यसको अर्थ के हो त? आउनुहोस् हामी अर्को एउटा पदलाई हेरिहालौं, जहाँ मत्ती 17 अध्यायको 20 पदमा येशूले आफ्ना चेलाहरूलाई भन्नुहुन्छ, तिमीहरूका अल्पविश्वासको कारणले हो, साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूमा एउटा रायोको दाना जति विश्वास भएदेखि यस डाँडालाई यहाँबाट हटिजा भन्यो भने त्यो हटिजानेछ र तिमीहरूका निम्ति केही असम्भव हुने छैन। अब यहाँ एउटा कुरा ध्यान दिएर बुझ्नुहोस्, येशूले यहाँ रायोको दाना जत्रो विश्वासलाई कुनै ठूलो विश्वाससँग तुलना गरिरहनु भएको छैन। उहाँले त हाम्रो थोरै विश्वाससँग तुलना गरिरहनु भएको हो। मेरा मित्र, मुख्य कुरा त के हो भने हाम्रो विश्वास वास्तवमा कति धेरै कमजोर, सानो र थोरै छ भन्ने कुराको हामीलाई अलिकति पनि अन्दाज छैन, ज्ञान छैन र बुझाइ नै छैन। येशू भन्नुहुन्छ कि यदि हाम्रो त्यो थोरै विश्वास कम्तीमा एउटा रायोको दाना जत्रो मात्र भइदिएको भए पनि हामीले सुसमाचारको बाटोमा खड़ा भएका पहाड़हरूलाई पन्छ्याउन सक्ने थियौं। तर तपाईँलाई थाहा छ, जसरी रायोको त्यो सानो दाना विस्तारै बढ़ेर एउटा ठूलो रूख बन्छ, त्यसरी नै हाम्रो विश्वास पनि बढ़न सक्छ। यदि हामी सहन्छौ, स्थिरताका साथ लागिरहन्छौ, येशूमाथिको विश्वासलाई थामी राख्छौ, उहाँकै भर पर्छौं, वहाँमाथि भरोसा राख्छौ र वहाँलाई दह्रो गरी समात्छौ भने हाम्रो त्यो रायोको दाना जत्रो सानो विश्वास पनि बलियो र ठूलो बन्नेछ। र त्यसपछि हेर्नुहोस्, तपाई ख्रिस्टको लागि जिउँदा परमेश्वरले कसरी तपाईँका बाटोका पहाड़हरू पन्छ्याउनुहुन्छ त्यो देख्नुहुनेछ। तपाईँका निम्ति कुनै कुरा असम्भव हुने छैन, तपाईँले चढ़ाउनु भएको कुनै पनि प्रार्थना अस्वीकार हुने छैन, सुसमाचारको लागि तपाईँले चाल्नु भएको कुनै पनि कदम असफल हुने छैन। तपाईँको काम त केवल स्थिर रहनु र ख्रिस्टमा आफ्नो विश्वास राखिरहनु हो। र जब तपाईँले यसो गर्नुहुन्छ, स्वर्गको राज्य अर्थात रायोको त्यो रूख जो कति ठूलो र फराकिलो हुन्छ, त्यो सबैका सामु छर्लङ्ग देखिनेछ। तपाईँको ख्रिस्टमा विश्वास छ भन्ने कुरालाई कसैले पनि अनदेखा गर्न सक्ने छैन। म आशा गर्छु कि यस कुराले आज तपाईँलाई ठूलो उत्साह दिएको छ, किनभने मत्ती 13 अध्यायमा भएका स्वर्गका राज्यका दृष्टान्तहरू कति धेरै गहिरा र आत्मिक रूपमा उत्साह दिने खालका छन्। आज अलिकति समय निकाल्नुहोस् र सुसमाचारका पुस्तकहरूमा भएका अरू दृष्टान्तहरू पनि पढ्नुहोस्। केवल रायको दानाको मात्र होइन, तर लुकेको धनको दृष्टान्त, हराएको भेडाको दृष्टान्त, तोडाको दृष्टान्त र अरू सबै कथाहरू पढ्नुहोस्। ती कथाहरूमा गहिरा आत्मिक सत्यहरू लुकेका छन् जसले मलाई थाहा छ तपाईँलाई ठूलो आशिष दिनेछन्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: किन आँखा मिचेको मिचेको गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
5: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.led.nepal.com।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444
6: र 40225742।
0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
9: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: एक्जाम पनि सकियो। मेरो एसी पनि सकियो,
15: मेरो प्लस टू को एग्जाम पनि सकियो,
14: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
16: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ, यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू।
5: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
17: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
5: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
17: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले

0: हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
8: कहाँ छ?
3: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96,
8: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। पछि यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम जय मसीह।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा। आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत तपाईँले आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ। न्यानो अभिवादन, सम्झना स्वरूपको अभिवादन जय मसीह एक मुष्टमा तपाईँले व्यक्त गर्न सक्नुहुनेछ। टाढा नजिक रहनुभएका तपाईँले आफूले सम्झिनु भएको प्रियजनहरूलाई यो समयमा सम्झिनु भएर जय मसीह अभिवादन भन्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-47-70-754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-646। हामी अर्को एउटा महत्वपूर्ण कार्य पनि गर्छौं। कार्यक्रम मार्फत हामी क्षमा लिन्छौं, क्षमा दिन्छौं। संसारमा छौं मानिसहरू, चाहेर नचाहेर कचोटि एकअर्काको हृदयहरू दुखाई पठाइदिन्छौं र हामीले क्षमा लिनु दिनु चाहिँ एकदमै सुन्दर कुरा रहेको छ भनेर हामी उत्साह पनि दिँदै आइरहेको छौं र तपाईँसँग कुराकानी गर्न अब हामी एकदमै उत्साहित छौं। फोन गरेर अब हामीलाई फटाफट साथ दिन सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई, नजिकका साथीभाइ मित्रहरू, टाढाका साथीभाइ मित्र परिवारहरू, जो जसलाई तपाईँ सम्झिरहनु भएको छ उहाँहरूलाई सम्झना स्वरूपको चाहिँ अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जयमसी तपाईँ सुन्दै हुनुहुन्छ श्रोता, फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँले आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ, एक मुष्ठमा जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र हामी टाढा नजिक हुनुभएका हाम्रा प्रियजनहरूलाई कार्यक्रम मार्फत सम्झिँदै आइरहेको छौं र तपाईँले पनि सम्झना स्वरूपको न्यानो अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र त्यति मात्र होइन तपाईँले क्षमा लिन क्षमा दिन पनि सक्नुहुनेछ अनि हामी कसरी व्यक्तिगत जीवनमा पनि क्षमा लिने दिने कुराहरूमा चाहिँ प्रोत्साहन गर्दछौ, उत्साह दिँदछौ र आफ्नो हृदयमा भएका बोझहरूलाई हृदयमा भएका तितोपनाहरूलाई हटाइकन एकदमै आनन्दमा शान्तिमा स्वतन्त्र भएर जीवन यदि हामी चाहन्छौ भने क्षमा लिन दिने कार्य चाहिँ हामीले गर्नुपर्दछ र यही कार्य चाहिँ हामी निरन्तर कार्यक्रम मार्फत गर्दै आइरहेको छौं र फोनलाइन एकदमै खुला रहेको छ, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई तपाईँले सम्झिन सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला। अर्को एउटा मिठो गीतको साथ फेरि पनि म तपाईँलाई दिन चाहन्छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर म्याम, जय मसी। हजुर
0: जय मसी, हाम्रो लक्ष्मी मगरजी बोल्दै हुनुहुन्छ।
1: हजुर म्याम।
0: हजुर, आरामै हुनुहुन्छ तपाईँ?
1: एकदम ठिकै छु, परमेश्वरको अनुग्रहले।
0: हजुर, आज कार्यक्रम मार्फत तपाईँको कसलाई जय मसी अभिवादन भन्न चाहनुहुन्छ?
1: हजुर, सर्वप्रथम त यो समयको लागि परमेश्वरलाई धेरै धन्यवाद। फेरि पनि आजको यो दिनमा हामीलाई सुरक्षा राखेर प्रभुको महिमा गर्ने अवसर मौका दिनुभयो हजुरहरूसँग
0: बोल्ने
1: यो अवसर मौका परमेश्वरको प्रेमको कारण नै त हामीले पाएका छौँ। अनि त्यसको लागि परमेश्वरलाई नै मेरो हृदयदेखि धन्यवाद भन्न दिन चाहन्छु। यो समयले दिशा छ, यो बोल्ने मौका पाएको छु, अनि हजुरलाई पनि धन्यवाद। आज जुन अभिवादन भन्नुपर्दा म्याम, सम्मा हजुरलाई मेरो हृदयदेखि जयमसी अभिवादन, हजुरको सम्पूर्ण परिवारलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु। फोन उठाउने सरलाई, उहाँको परिवारलाई म जयमसी अभिवादन भन्न चाहन्छु। ज्ञानु म्यामलाई जयमसी अभिवादन, सन्ध्या म्यामलाई जयमसी अभिवादन, कुमार अफराम सरलाई पनि जयमसी अभिवादन, जनाथन गिरी सरलाई जयमसी अभिवादन, सुनिल सरलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि लगायत गुड न्युज एफएम चलाउनु हुने सम्पूर्ण होल टिमलाई म जयमसी अभिवादन भन्न चाहन्छु। गायककार, संगीतकार, रचनाकार जति पनि वचन ल्याउनु हुने, अनि कार्यक्रममा त्यो हरेक कार्यक्रम ल्याउनु हुने सर अनि म्याम सम्पूर्णलाई म हृदयदेखि जयमसी अभिवादन भन्न चाहन्छु यो समय। अनि मेरो मण्डली गुरुबा गुरुआमालाई जयमसी अभिवादन, अर्को सम्पूर्ण परिवार मेरो ताल्ची खेल मुलपानी दुइटै मण्डली परिवारलाई म जयमसी अभिवादन भन्न चाहन्छु नछुटाइकन। अनि पुना दिदीलाई जयमसी अभिवादन, संगीता दिदीलाई जयमसी अभिवादन, चन्द्रमाई मगर दिज्जुलाई जयमसी अभिवादन, पम्फा रोक्का दिज्जुलाई जयमसी अभिवादन, पम्फा गोपाली दिज्जुलाई, सारा तामाङ दिज्जुलाई जयमसी अभिवादन, कुमार राईलाई जयमसी अभिवादन, माई दिज्जुलाई जयमसी अभिवादन, अर्जुन प्रधानलाई जयमसी, हजुर बोल बुढा थुकी उहाँलाई पनि जयमसी अभिवादन, दार्जिलिङबाट फोन गरिसिन्छ उहाँलाई पनि जयमसी अभिवादन, यसु भक्तलाई पनि जयमसी अभिवादन, दिल कुमार राई अभिवादन, सुमन दाईलाई जयमसी अभिवादन, उहाँको सम्पूर्ण परिवारलाई, दुर्गा दिदीलाई, बिना दिदीलाई जयमसी अभिवादन, उत्तम शिवाकोटी पास्टर बुवा उहाँलाई पनि जयमसी अभिवादन, संगीता रिमाल दिदीलाई जयमसी अभिवादन, अनिता महर्जन दिदीलाई जयमसी अभिवादन, गोविन्द आचार्यलाई पनि जयमसी अभिवादन, सावित्री खड्का दिदीलाई जयमसी अभिवादन, माया मगर दिदीलाई जयमसी अभिवादन, अनि सन्ध्या बहिनीलाई जयमसी अभिवादन, रश्मिला बोहरा उहाँलाई पनि जयमसी अभिवादन, अनि गुड न्युज एफएममा फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, अनि सुन्नुहुन्छ उहाँहरू सम्पूर्णलाई पनि म मेरो हृदयदेखि जयमसी अभिवादन, देश विदेश पोखरा भारत इन्डिया सबै ठाउँबाट जो जति सुन्दै अब कार्यक्रममा फोन गरेर माया गरिसिन्छ, मैले नाम छुटेकोहरू पनि धेरैजना आइसिन्छ होला, अनि अरू सम्पूर्णलाई पनि म धेरै सम्झना अनि जयमसी अभिवादन भन्न चाहन्छु म्याम यो समय।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला लक्ष्मीजी?
1: हो नि म्याम, क्षमा धेरै कुरामा माग्नु पर्ने छ नि म्याम, हामी किनभने संसार शरीरमा छौँ, अनि हामीले जानी नजानी धेरै कुराहरू हामीले हाम्रो बोलाइबाट, सोचाइबाट, गराइबाट पनि हामीले जानी नजानी कति कुराहरूमा भुल गल्तीहरू गरिराखेका हुन्छौँ, त्यो कारण अनि परमेश्वरलाई हामीले कति कुरामा अनजानमा जानमा चित्त दुखाइराखेका हुन्छौँ होला। मेरा सबै गल्तीहरू, मैले जानी नजानी गरेका पापहरू म परमेश्वरकै अगाडि स्वीकार गर्दै प्रभुसँगै म दिदीदेखि क्षमा माग्न चाहन्छु। समय अनि मैले अब गुरुनन्द जसमा फोन गरिराख्दा फेरि हरेक भजनहरू गाउँदा अब कति कुराहरू मैले जानी नजानी गरेको हुन्छु, कति ठाउँमा त्यो गल्ती भइराखेको हुन्छ होला म्याम। त्यो कारण म हजुरसँग अनि सम्पूर्ण गुड न्युज एफएम परिवार सम्पूर्णसँग पनि म क्षमा माग्न चाहन्छु। अनि मेरो साथीभाइ जनहरू लक्ष्मी मगर भनेर चिन्नुहुने, मलाई माया गर्नुहुने अनि सम्पूर्णसँग पनि मेरो कारण कतिको चित्त दुखेको छ भने मैले जानी नजानी बोलेको बोलीहरूबाट म्याम त्यो सम्पूर्ण मेरो साथीहरू जनहरू सम्पूर्णसँग म क्षमा माग्न चाहन्छु। अनि कतिजनाले अब ओहो मैले उहाँको चित्त दुखाएँ होला भने जस्तो लाग्ने सोच्ने साथीहरू होइसिन्छ भने अरू सम्पूर्णलाई पनि मेरो तर्फबाट क्षमा माग्न पनि म चाहन्छु अनि क्षमा दिन पनि चाहन्छु म्याम।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि लक्ष्मीजी। र यसलाई चाहिँ छुटौँ हामी,
1: जयमसी।
2: हजुर, हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो र सम्पूर्णलाई उहाँले एकदमै आफ्नो न्यानो अभिवादन अनि सम्झना राखेर जानुभएको छ। र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ कार्यक्रम जयमसीह। तपाईँ सुन्दै हुनुहुन्छ न्यानो अभिवादन जयमसीह। आफ्ना प्रियजनहरूलाई सम्झिनु भएर तपाईँले व्यक्त गर्न सक्नुहुनेछ, क्षमा लिन दिन पनि सक्नुहुनेछ। र एउटा गीतको साथ हामी तपाईँलाई फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो मिस
0: जय मिस्टी पम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छु, हामी एकदमै ठिक छौ पम्फाजी। र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ, जय मिस्टी भन्न चाहनुहुन्छ?
1: विजय सरलाई जमिसी टक्राउँछु, एकदमै वास्ता ठिकरी गर्दै प्रेमको साथ आदरको साथ विजय सरलाई जमिसी टक्राउँछु। सबैजना टेक्निसियन सरहरू मिसलाई दुवै हात जोडेर सम्मानको साथ वास्ता ठिकरी गर्दै प्रेमको साथ म सन्ध्या मिसलाई जमिसी टक्राउँछु। अनि अनि सन्दीप घले सरलाई जमिसी टक्राउँछु। अनि अनि सुदन सरलाई जमिसी टक्राउँछु। अनि राजवंशी सरलाई जमिसी टक्राउँछु। अनि अब्राम सरलाई जमिसी टक्राउँछु। अनि सुनिल सरलाई जमिसी टक्राउँछु। ताजन गुरुङ सरलाई जमिसी टक्राउँछु। ज्ञान मिश्रलाई जमिसी टक्राउँछु। अनि सुनिल अनि साथीहरू सबैजनालाई जानको प्रार्थना, जो जति आउनु भएको छ उहाँहरूलाई, नआउनु भएकोलाई नै सुनिल अनि साथीहरू, भाग लिने साथीहरू, अनि जो जति भाग लिएर जानुभयो सबैलाई एकदम प्रेमको साथ वास्ता छेत्री गर्दै सम्मानको साथ म आदरको साथ वास्ता छेत्री गर्दै हजुर सबैजनालाई जमसी टक्राउँछु है साथीहरू। सबैलाई एकदमै प्रेम छ, माया छ, वास्ता छेत्री गर्दछु, प्रार्थना याद गर्छु, हजुरहरूलाई एकदमै सम्झिरहेको छु, एकदमै म दुवै हात जोडेर म जमिसी टक्राउँछु। साथीहरू सबै सुनिर अनि साथीहरू, भाग लिने साथीहरू, देशका कुना कुनामा भएका मण्डली परिवार गुनिरहेको सुन्ने नसुन्ने सबै परमेश्वरको जन छोजीहरूलाई भारतबाट सुन्नुहुन्छ, भाग लिनुहुन्छ, इन्डियाबाट भाग लिनुहुन्छ, सिक्किमबाट भाग लिनुहुन्छ, सुनिरहनु भएको छ, अमेरिकाबाट जुन जुन ठाउँबाट सुनिरहनु भएको छ साथीहरू, भाग लिनुहुन्छ साथीहरू, परमेश्वरको जन छोजीहरू सबैलाई म दुवै हात जोडेर सम्मानको साथ आदरको साथ वास्ता छेत्री गर्दै प्रेम गर्दै म दुवै हात जोडेर जमिसी टक्राउँछु। अनि मेरो भक्तपुर मण्डली परिवार, प्रांचल मण्डली परिवार सबैलाई सम्झिँदै म जमिसी टक्राउँछु। अनि मेरो घर परिवार सबैलाई म दुवै हात जोडेर जमिसी टक्राउँछु हजुर।
0: र पम्फाजी, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला हजुर?
1: क्षमा माग्नु पर्छ, परमेश्वरसँग क्षमा माग्नु पर्छ। परमेश्वरको वचन उल्लङ्घन गरिन्छ कि, परमेश्वरलाई मन नपर्ने कुराहरू हृदयमा उब्जिन्छ कि, परमेश्वरलाई मन नपर्ने शब्दहरू बोल्छु कि, सबै परमेश्वरको दृष्टिमा लुकेको छैन, छिपेको छैन, परमेश्वरको चरणमा पर्दै म परमेश्वरसँग क्षमा माग्छु। अनि मेरो घर परिवारसँग क्षमा माग्छु। अनि सबै सुनेर अनि साथीहरूसँग क्षमा माग्छु। मैले गल्ती भुलहरू बोल्छु कि, कार्यक्रममा भागिँदाखेरि हजुरसँग सबैजना क्षमा माग्छु। अनि गुणीजन्य कार्यालयमा हजुरसँग नि कार्यक्रममा फोन गर्दा बोल्दा ओर्दा हजुरहरूलाई कुनै चित्त बुझेको छैन भए टेक्निसियन सरहरूलाई सबैजनासँग दुवै हात जोडेर क्षमा माग्छु हजुर।
0: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि पम्फाजी। र यसलाई चाहिँ छुटौँ हामी, जय मिस्टी। हजुर, हाम्रो पम्फा रोक्काजी हुनुहुन्थ्यो र सम्पूर्णलाई उहाँले न्यानो अभिवादन जय मिस्टी व्यक्त गरेर जानुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ। र कार्यक्रम जय मिस्टी तपाईँ सुन्दै हुनुहुन्छ अनि हामी प्रियजनहरूलाई सम्झिँदै आइरहेको छौं, एक मुष्टमा उहाँहरूलाई जय मिस्टी अभिवादन व्यक्त गर्दै आइरहेको छौं। र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो हेलो, हजुर जय मिस्टी, हजुर जय मिस्टी, हजुर पुनाजी कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर धन्यवाद बहिनी,
0: हजुर आरामै हुनुहुन्छ?
2: पछाडि फोन लगाउँदै आएको, म हजुरको कुरा मैले बढी अगाडि बोलेछु कि जस्तो लाग्यो। अनि म छैगामा त्यो सीताको आमा हुनुहुन्छ, कान्छी बुहारी भट्टमा जानुभएको छ, पुना आएन भनेर है गरिरहनु हुँदछ। म पछि तपाईँले बित्ने उठ्ने नि रमाउने नि गर्नुहुन्छ, मलाई त आज चाहिँ म जान्छु भनेर निक्लिएर
0: हिँड्छु भनेपछि तपाईँ बाटोमै हुनुहुन्छ
2: लागेको भर्खर लाग्यो।
0: हजुर पुनाजी,
2: हजुर
0: हुन्छ, तपाईँको जयमसी अभिवादन यो समयमा व्यक्त गर्न सक्नुहुनेछ।
2: म छोटकरीमा बोलिहाल्छु होइन,
0: हुन्छ
2: धन्यवाद परमेश्वरलाई मलाई त, किनभने यो खाना मोबाइल चासेर हिँडेका थिएँ अलिअलि पनि सुन्दाखेरिमा, आज यो दिन पाउनु त म त साह्रै खुसी र भाग्य मानेको, परमेश्वरको अगाडि म धेरै आनन्द र खुसी भएको छु के, किनभने यो जयमेसी हामीले यसो भेट्टाउनु त एउटा ठुलो दबाई जस्तो छ कि, मेरो लागि त ठुलो दबाई जस्तो हो। अनि मेरो प्रभुलाई धन्यवाद, अनि गुटियोज परिवारलाई धन्यवाद, अनि जो जति फोन म एकवटा भन्न सक्दिनँ, जो जति फोन गरेर जानुभयो सम्पूर्ण गुटनियोजमा जोडिने साथीहरूलाई सबैलाई जयमसी, अनि त्यहाँ मेरो मण्डली परिवारलाई जयमसी, छोरी महाजन बोल्दै सुन्दै हुनुहुन्छ अनि उहाँलाई जयमसी, सम्पूर्ण मेरो मण्डली परिवारलाई जयमसी अभिवादन, अनि हजुरहरूलाई जयमसी अभिवादन। अनि मैले चाहिँ धेरै म भन्नै सक्दिनँ, एक उन्डा दुडा अनि बहिनीहरू हुनुहुन्छ मैले चिनेको बहिनीहरू सबैलाई, अनि जयमसी, अनि मैले चाहिँ क्षमा माग्दाखेरिमा म कहाँनिर चुकेको छु मेरो प्रभुलाई थाहा छ है, तर म के भन्छु भने कुन योजना राखेर मलाई चुन्नु भएको छ, ममा के मन पराउनु भयो हजुरले, ममा के छ इच्छा, सबैले मलाई के देखेर मन पराउनु भयो म यो भन्छु के, अनि मेरो प्रभुलाई धन्यवाद, अनि म क्षमा माग्छु है ल, सबैसँग म क्षमा माग्छु साथी हो, मैले बोलेको कुनै भुल गल्तीमा म क्षमा माग्छु, बुझ्ने पनि जोडिरहन्छु, अनि हामीले क्षमा माग्नुपर्छ त्यस्तो गल्ती कुराहरू भयो नि नभए नि, म क्षमा माग्छु क्षमा दिन सकौँ, अनि कहीँबाट पनि मबाट म बोल्न जान्दिनँ एकदम, कहिले आत्तिएर बोलिदिन्छु कहिले बोल्छु भनेर कुरा नि मिलाउनै सक्दिनँ, अनि धन्यवाद, अनि
0: धेरै धेरै धन्यवाद सुनाजी, र यसलाई चाहिँ छुटौँ हामी, जयमसी हजुर। र पुना थापाजी हुनुहुन्थ्यो, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको थियो, उहाँ बाटोमा हिँड्दै गर्दाखेरि पनि कार्यक्रममा सहभागिता जनाएर जानुभएको छ, खुसी लाग्यो। र तपाईँले पनि यसरी नै आफ्नो न्यानो अभिवादन जयमसी आफ्ना प्रियजनहरूलाई सम्झिएर तपाईँले कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ, र सँगसँगै क्षमा लिन र क्षमा दिन पनि सक्नुहुनेछ। र कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो
3: हेलो
0: जयमसी हजुर,
3: जयमसी हजुर,
0: चन्द्रमायाजी बोल्दै हुनुहुन्छ
3: हजुर,
0: हजुर आरामै हुनुहुन्छ तपाईँ?
3: हजुर म्याम म आराम छु, अनि हजुर कस्तो हुनुहुन्छ?
0: एकदमै एकदमै ठिक छु म, अजी पनि एकदम ठिक हुनुहुन्छ चन्द्रमायाजी,
3: सबैलाई धन्यवाद भएको हो सबै ठिक हुनु त्यसरी नै,
0: हजुर हुन्छ,
3: माया भएर आशिष आशिषको कुराहरू लिएर आउनुलाई सधैँ परमेश्वरले ठिक राख्नु भएको
0: हुन्छ, एकदम धन्यवाद, म भनिदिन्छु हजुरलाई है त र हामी जयमसी तर्फ अगाडि बढौँ। चन्द्रमायाजी कसलाई सम्झिन चाहनुहुन्छ र जयमसी भन्न चाहनुहुन्छ?
3: सर्वप्रथम परमेश्वरलाई धन्यवाद, अनि हजुरहरूलाई गुणी परिवारलाई सर्वप्रथम त धन्यवाद भन्न चाहन्छु, किनभने हामीलाई यसरी समय दिनुहुन्छ, हाम्रो दुःख सुखको कुराहरू राख्नु पाइन्छ, अरूको पनि सुन्नु पाइन्छ, आफ्नो पनि दुःख सुखको कुरा राख्नु पाइन्छ, अनि एक अर्कालाई प्रार्थना गर्नु पाइन्छ, अनि धेरै धन्यवाद गुणी एफएमलाई धन्यवाद दिन चाहन्छु, अनि हजुरलाई जयमसी भन्न चाहन्छु, विजय सरलाई जयमसी, सुजन सरलाई जयमसी, सन्ध्या म्यामलाई जयमसी भन्न चाहन्छु, हाम्रो अब्राम सरलाई, हाम्रो ज्ञानु म्यामलाई, अनि सुनिरा सरलाई, काजन गुरुङ सरलाई जयमसी भन्न चाहन्छु, अरू पनि जति पनि गुणी परिवार हुनुहुन्छ, कार्यक्रम चलाउनुहुन्छ, वचन बोल्नुहुने आदरणीय गुरुजनहरूलाई, हाम्रो निम्ति प्रार्थना गरिदिने हुने गुरुजनहरू सम्पूर्णलाई नछु ढकन धन्यवाद जयमसी भन्न चाहन्छु, अनि मेरो मण्डली परिवारलाई जयमसी भन्न चाहन्छु, अनि यतिखेर जतिजना गुरुनेतले सुनिरहनु भएको छ, गुरुनेतले मलाई माया गर्नुहुन्छ, सबैजनालाई जयमसी भन्न चाहन्छु। अहिले मैले नाम लिँदा कतिजनाको छुट्याउँछ, तर जतिजनाले सुनिरहनु भएको छ सबैलाई म पहिले नै जयमसी नछुट्याइकन भन्न चाहन्छु। अनि हाम्रो भर्खरै फोन गर्नुहुने हाम्रो लक्ष्मी बहिनीलाई जयमसी, हाम्रो पुना थापा दिदीलाई जयमसी भन्न चाहन्छु, अनि रोका दिदीलाई जयमसी भन्न चाहन्छु, अनि हाम्रो सुमन दाईलाई जयमसी भन्न चाहन्छु, यशु भक्त दाईलाई जयमसी भन्न चाहन्छु, हाम्रो उत्तम सिपाको देवगुरुबालाई जयमसी भन्न चाहन्छु, हाम्रो माधव विश्वकर्म दाईलाई जयमसी भन्न चाहन्छु, अनि हाम्रो हरि रोका दाईलाई पनि म सम्झिरहन्छु। उहाँले त अहिले फोन गर्नुहुन्न, कहिले काहीँ गर्नुहुन्छ, उहाँलाई पनि जयमसी अनि उहाँको परिवारलाई जयमसी भन्न चाहन्छु। अनि हाम्रो हाम्रो कुमार राई भारतबाट फोन गर्ने दाईलाई जयमसी भन्न चाहन्छु, अनि हाम्रो हरिबोल दाईलाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो सूर्य श्रेष्ठ दाईलाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो अर्जुन प्रधान सरलाई पनि जयमसी भन्न चाहन्छु, हाम्रो चित्र मगर, अनि हाम्रो सुशील मगया, अनि रुबेन राई, अनि जति पनि गुणे सुन्नुहुने सम्पूर्णलाई जयमसी भन्न चाहन्छु, हाम्रो पम्फा गोपाली दिज्यूलाई, अनि हाम्रो सारा तामा साथीलाई, अनि हाम्रो दुर्गा बस्ने दिज्यूलाई, शर्मिला गौतम दिज्यू, लक्ष्मी सुन्दास, अनि हाम्रो अमिता महर्जन दिज्यू, विद्या श्रेष्ठ दिज्यू, अनि मिस्ता महर्जन दिज्यूलाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो सङ्गीता रिमाल, सावित्री खड्का, अनि शान्ता सुनार, अनि हाम्रो सुनिता राई, अनि हाम्रो रश्मिला बोरा, नैना थापा, हन्ना दिक, अनि जति पनि गर्ने एफएम सुन्नुहुन्छ, फोन गर्नुहुन्छ, सबैजनालाई माया मगर आन्टीलाई जयमसी सम्झना भन्न चाहन्छु, अनि जो जति सुनिरहनु भएको छ सबैजनालाई धेरै धेरै माया जयमसी भन्न चाहन्छु म्याम।
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला चन्द्रमायाजी?
3: हामी मानिस जाति चाहिँ आफ्नो गल्ती भुलहरू चाहिँ देख्दैन रहेछ, तर पनि हामी कस्तो छौ के छौ भन्ने चाहिँ सबै परमेश्वरलाई थाहा छ है। अनि कति परमेश्वरलाई मन नपर्ने कामहरू गरेको छ होला, बोलेको छ होला, अनि उहाँलाई कति हृदय दुखाएको छ होला, प्रभु मलाई क्षमा गर्नुहोस् भन्न चाहन्छु। अनि गुने फेम परिवार हजुर रहेछ पनि क्षमा माग चाहन्छु, अनि बोल्ने ढङ्ग छैन मेरो,
0: एकदम राम्रो छ, एकदमै
3: बोलेको हुन्छु है, अनि हजुरलाई पनि यो कुरा चाहिँ नबोले हुन्थ्यो जस्तो लाग्थ्यो होला कति कुरा अरे। हजुर पनि क्षमा माग चाहन्छु, जो जतिले गुनेले सुन्नुहुन्छ, अनि मैले बोलेको कुरा अरे कसैको हृदय दुखेको छ, अनि मैले बोलेको मन नपरेको छ भने पनि म क्षमा माग्न चाहन्छु।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद र चन्द्रमा एकदमै खुसी लाग्यो र तपाईँले बोलेर धेरैजनालाई उत्साह दिने गर्नु भएको छ कार्यक्रम मार्फत, र यसरी नै अगाडि बढ्नुहोस् है पनि भन्न चाहन्छौ। र अहिलेलाई चाहिँ हामी छुटौ चन्द्रमायाजी। जयमसी। हाम्रो चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले आफ्नो जयमसी अभिवादन व्यक्त गरेर जानुभएको थियो र गीतको साथ दिन चाहन्छु म, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो म्याम,
0: जय मसी
1: माया मगर।
0: मैले चिने मैले हाम्रो मायाजीलाई ठ्याक्कै चिने। कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, म एकदम
0: ठिक छु। एकदमै ठिक छौ हामी पनि। र मायाजी, आज भन्दा पनि अब यी दिनहरूमा व्यस्त हुनुहुन्छ तपाईँ है?
1: हजुर म्याम, कहिले त फोन, अहिले पनि बाबामा छ सात बजी लागिसक्यो फोनै कन्ट्याक्ट नहुने। बल्ल बल्ल आज
0: हजुर, प्रभुलाई धन्यवाद भएको। हजुर हुन्छ मायाजी, तपाईँको जयमसी अभिवादन, न्यानो सम्झना एकमुष्टमा राख्न सक्नुहुनेछ यो समयमा।
1: हजुर, परमेश्वरलाई धन्यवाद होस् यो समय दिनुभयो। हजुरहरूलाई पनि एकदमै धन्यवाद। कतिचोटि सुनि त राखे हुन्छ गर्नु, कहिले फोन लाग्दैन, कहिले त्यतिखेरै गेस्टहरू आइरहेको हुन्छ बच्चाहरूलाई यता नास्ता सास्ता बनाउने,
0: अहिले पनि
1: बनाउँदैछु तर पनि हान्दै गरे त लाग्यो। मैले जयमसी भन्नुपर्दाखेरि चाहिँ हाम्रो छोरी चन्द्रमा आएर जस्तो सबै भट्याउनु त मलाई आउँदैन, तर पनि सुनिराख्नु भएकोहरूलाई जति पनि सुनिराख्नु भएको छ, विशेष गरी चाहिँ म गोटी परिवारलाई नै म एकदमै धन्यवाद दिन्छु। सर म्याम, अब्राम सर होइन, म्यामलाई, ज्ञानी म्यामलाई, अनि अरू सर म्यामहरू जति पनि हुनुहुन्छ, मलाई छट्टै अरू बेलामा नाम सम्झिरहेको हुन्छ, बोल्ने बेलामा आउँदैन, तर हाम्रो नाम चाहिँ लिएन भनेर चित्त नदुखाइस होला। सबै परिवार, गुड न्युज सबै परिवारलाई म एकदमै धन्यवाद दिन्छु। यति राम्रो राम्रो कार्यक्रम गरिसिन्छ म धन्यवाद दिन्छु। राम्रो साथीहरू जतिजनाले फोन गर्नुभएको छ उहाँहरूलाई पनि एकदमै धन्यवाद दिन्छु। र क्षमा माग्नु पर्दाखेरि चाहिँ अब हामी मानिसौँ, कतिचोटि बोल्दै गर्दाखेरि कतिजनालाई ठेस पुग्ने बोली वचनबाट भएको छ भने त्यस्तो त नभन्दै हुन्थ्यो जस्तो लागेको छ भने उहाँहरूलाई पनि म क्षमा माग्छु, अनि विशेष गरेर त परमेश्वरलाई नै क्षमा माग्छु, किनभने हाम्रो बोली वचनले उहाँको हृदय दुखाइराखेको हुन्छ परमेश्वरलाई। र हाम्रो कतिचोटि हाम्रो परमेश्वरको हृदय दुखाएको कारण हाम्रो जीवनमा कतिचोटि आदि तुफानहरू पनि आइरहेको हुन्छ, ती सबै कुरालाई ज जसले पनि चित्त दुखाउनु भएछ भने म क्षमा माग्छु, अनि परमेश्वरसँग विशेष क्षमा माग्छु। प्रभुले अनुग्रह गर्नुभएको छ, उहाँले क्षमा दिनुभएको कारण नै हामीले यो जीवन पाएका हौँ। अनि सम्पूर्ण साथीहरूलाई म क्षमा माग्छु। अब कतिजनाले प्रार्थना माग्नुहुन्छ, बाहना गरिरहेको हुन्छ, अनि कतिखेर त्यो प्रार्थनामा पनि उहाँले चाहिँ प्रार्थना नगरिदिए हुन्थ्यो जस्तो लाग्छ भने उहाँहरूलाई पनि क्षमा माग्छु होइन, प्रार्थना गरिराखेको हुन्छ। र सम्पूर्ण टिमलाई नै म एकदमै, साथीहरू बाहिर विदेशबाट गर्नुहुन्छ, हाम्रो दाजुभाइहरूले नाम मैले सबैलाई नभने पनि, अनि परमेश्वरलाई एकदमै धन्यवाद सबैले सुनिराख्नु भएको हुन्छ। र म हृदयबाट सबैलाई धन्यवाद पनि दिन्छु र क्षमा पनि माग्छु, विशेष गरेर परमेश्वरसँगै क्षमा माग्छु म्याम।
0: हुन्छ,
1: म्याम सरहरूलाई पनि चित्त दुखाएको छ भने क्षमा माग्छु म्याम, क्षमा माग्छु।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद।
1: फोन लाग्यो, म खुसी, एकदमै आशीर्वाद भए।
0: हजुर, हामीलाई पनि एकदमै खुसी लाग्यो मायाजी, आज तपाईँसँग कुराकानी गर्न पाउँदा, र प्रभुले धेरै आशिष दिनुभएको होस् र यसरी नै बेला बेलामा कुराकानी गर्न पाइरहौ हामी आशा गर्दछौ। र अहिलेलाई चाहिँ हामी छुटौँ मायाजी, जय मसी। हजुर, हाम्रो माया मगरजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा न्यानो अभिवादन जयमसी व्यक्त गरेर जानुभएको छ र क्षमा लिएर दिएर जानुभएको छ, र कार्यक्रम मार्फत हामी यसरी नै तपाईँलाई साथ दिँदै आइरहेको छौं। एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र हामीले विदा मान्नुपर्ने बेला भइसकेको छ र आज कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जयमसीबाट यो समयमा पुनः विदा हुन्छु।

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन हो।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति पुरा हप्ता।

0: एबीए वासिङ मेसिन 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
1: यहाँको दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
0: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ताबन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
0: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
0: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनु नि दाई, हेर्नुहोस् न देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधा युक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
0: लौ न एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यस्तो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
0: हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखु डोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
3: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
1: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
1: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
7: र 98-18-25-12-40, 98-18-25-12-40।

0: ज्ञानका कुरा,
1: जीवनका कुरा,
0: सफलताका कुरा
1: अनि दर्शनका कुरा कार्यक्रम
0: ज्ञान दर्पण।
2: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गुड न्युज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
7: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज फिल्मसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा म विभिन्न कलाकार र प्रतिभाहरूसँग जोडिने गर्छु कार्यक्रममा, र आज भने म केही महत्वपूर्ण कुरा, केही व्यक्तित्वहरूको बारेमा म तपाईँलाई बताउन गइरहेको छु, र एकदमै यो कार्यक्रम अर्थपूर्ण रहनेछ। यसको निम्ति चाहिँ तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। र हामी देख्न सक्छौ कुनै पनि मान्छे सफल हुनुको पछाडि उसको परिश्रम र प्रार्थना एकदमै महत्वपूर्ण कुरा हुन्छ। मान्छे जब सफलतामा पुग्छ नि, त्यो सजिलै उसले त्यो सफलताको अवार्ड पाइरहेको हुँदैन। त्यो पाउनको लागि उसले कयौं संघर्षहरू पार गरेको हुन्छ, कयौं दुःखहरू, कयौं भोकहरू, कयौं तीर्खाहरू पार गर्दै ऊ अगाडि बढेको हुन्छ र सफलताको सिंढीमा पुग्छ। र एउटा मान्छे सफल हुनमा धेरै कुराको हात पनि चाहिन्छ। र श्रोता, कार्यक्रम शुरूआत भने गर्न चाहन्छु म यो अर्थपूर्ण संगीतबाट।

आदरणीय श्रोता कार्यक्रम वरदानमा आज एकजना बहु प्रतिभाशाली प्रभुको छोरीको बारेमा म तपाईँलाई केही जानकारी दिँदैछु। चित्रकलाबाट अन्तर्राष्ट्रिय पहिचान बनाउँदै रुथ दाहाल अमेरिकाको लस एन्जलस शहरमा एउटा चर्चित आर्ट्स अर्गनाइजेशनले गत मे 4 तारीकदेखि कलाकारहरूको प्रतिस्पर्धा आयोजना गरेको छ। उक्त द पिपुल्स आर्टिस्ट कम्पिटिशनमा नेपाली चेली केतस्मनी एयरपोर्ट चर्चका पास्टर टेक दालकी छोरी रुथ दालले पनि सहभागिता जनाएकी छिन्। हलिउडका चर्चित कलाकार जनी डिपले होस्ट गरेको यस आर्ट्स कम्पिटिशनमा सहभागी हुन पाउँदा आफू निकै हर्षित रहेको र परमेश्वरले यस्तो अवसर जुटाइदिनु भएकोमा उहाँप्रति धन्यवाद व्यक्त गर्दै आर्टिस्ट रुथ दाहालले खुशी साट्नुभयो। हाल तेस्रो चरणमा पुगेकी रुथलाई नेपालीले भोटिङ मार्फत उत्साह दिइरहेका छन्। अमेरिकाको लस एन्जलसमा आयोजित यस प्रतिस्पर्धामा सहभागी मध्ये प्रथम हुने कलाकारको पेन्टिङ आर्ट्स म्युजियममा प्रदर्शनीको लागि राखिनेछ। साथै अमेरिकाको चर्चित म्यागजिनले समेत कभरेज गर्नेछ। विजेताले 25,000 अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने व्यवस्था रहेको छ। नेपालबाट यस प्रतिस्पर्धामा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै रुथले सबैको हौसला उत्साह प्रेरणा प्रार्थना र भोटिङको साथ पाएकोमा आफू मात्र नभई नेपाल देशकै नाम उच्च हुने आशा व्यक्त गरेकी छिन्। यही आशा सहित रुथले भनेकी छिन्, म रुथ दाहाल अमेरिकामा भइरहेको प्रतिष्ठित प्रतिस्पर्धामा सहभागी भएको थिए। यहाँहरू सबैले प्रार्थना र भोट मार्फत दिनुभएको साथ र सहयोगको कारण म अहिले टप 20 पर्न सफल भएको चरणमा प्रवेश गरेको छु। यसको लागि सम्पूर्ण हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अब शुरू भएको चरण भनेको सेमी फाइनल राउण्ड हो। यस चरणमा पनि उहाँहरूको प्रार्थना साथ र भोटको अपेक्षा राख्दछु। तपाईँहरूले मलाई भोट दिन सक्नुहुन्छ। तपाईँको एक भोटले नेपाली कलाकारलाई विजयको नजिक पुर्याउन सक्छ। एक नेपाली छोरीको विजय भनेको सम्पूर्ण नेपालीहरूको गर्व र विजय हो। हरेक 24 घण्टापछि पुनः भोट दिन सकिने भएकोले निरन्तर साथ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। रुथले कसरी यो क्षेत्रमा पाइला टेकिन् त? रुथलाई बाल्यकालमा चित्र कोर्न त्यति मन पर्दैन थियो। अहिले जुन पेसामा उनी रुचिको साथ लागेकी छिन्, पहिले उनको त्यसमा थोरै पनि रुचि थिएन। विगत सम्झिँदै रुथ भन्छिन्, एक दिन मेरो स्वर्गीय हजुरबा सपनामा देखा पर्नुभयो। म उहाँलाई हेरेर मुस्कुराइरहेको थिए। उहाँ पनि मलाई हेरेर मुस्कुराइरहनु भएको थियो। हजुरबाले मलाई केही सुझाव दिइरहनु भएको थियो। त्यही छेउमा एउटा बोर्ड देखे अनि मैले त्यो बोर्डमा हजुरबाको चित्र कोरेको याद छ। सपनामा हजुरबासँग भएको भेटले रुथलाई चित्रको कोर्न प्रेरित गर्यो। सपना देखेको करिब 6 महिनासम्म उनले त्यसबारे सोचिरहन्। उनलाई परमेश्वरले आफूलाई कुनै क्षमता दिनुभएको भए हुन्थ्यो जस्तो लाग्थ्यो। समय बित्दै जाँदा रुथले पहिलो पटक एउटा फूलको पेन्टिङ बनाइन् र त्यसपछि उनको पेन्टिङ यात्रा शुरू भयो। बिस्तारै उनलाई चित्रकलामै रुचि बस्दै गयो। रुथलाई कथामा आधारित चित्र बनाउन मनपर्छ। उनी भन्छिन्, बाटोमा मकै पोलेर गुजारा चलाउने दिदी बहिनी लगायत संघर्षको कथा बोकेका दाजुभाइ दिदी बहिनीहरूको चित्र कोर्न मन लाग्छ। आर्टिस्ट बन्ने रुचिले अमेरिकामा आईटी पढिरहेकी रुथलाई कला शिक्षातर्फ आकर्षित गर्यो। हाल उनले अमेरिकाबाटै आर्ट्समा ब्याचलर पूरा गरेकी छिन्।

पास्टर तेग दालले छोरीले अमेरिकामा आयोजित द पिपुल्स आर्टिस्ट कम्पिटिशनमा भाग लिएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँको अनुसार सबैको प्रार्थना साथ र सहयोगबाट छोरी रूप प्रथम भएमा नेपालको नाम उच्च हुने र परमेश्वरको महिमा हुने विश्वास छ। अहिले पनि उहाँले धेरैलाई छोरीको लागि प्रार्थना गर्दिन र भोटिङ मार्फत सहयोग गर्दिन आग्रह गरिरहनु भएको छ। छोरीको बाल्यकाल सम्झदै पास्टर दाल भन्नुहुन्छ, छोरी सानैदेखि निकै तेज दिमागकी थिइन्। आफूले पाएको काम जिम्मेवारीपूर्वक सम्पन्न गर्थिन्। बाल्यकालदेखि नै उनीमा परिपक्वता र वफादारीता देखिन्थ्यो। पास्टर तेग दालका अनुसार रूपले सानोमा बेकरी सञ्चालन गर्ने इच्छा व्यक्त गर्थिन्। त्यति बेला पेन्टिङमा उनको कुनै रूचि थिएन, तर उहाँको चाहना छोरीलाई एक कुशल बाइबल शिक्षिका बनाउनु थियो। पछि रूपले आर्ट्समा राम्रो प्रगति गरिन्। अमेरिकामा आईटी पढिरहेकी छोरीले बीचमै पढाइ छोडेर अमेरिकाको क्वीन्स कलेजबाट आर्ट्समा ब्याचलर गर्दा शुरूमा भट्टेकदारलाई केही दुःख लागेको थियो। उहाँ भन्नुहुन्छ, मैले नेपालको अवस्था सम्झेर आर्ट्स पढेकोमा त्यति खुशी भएको थिइन, तर जब अन्तर्राष्ट्रिय स्तरमा आर्टिस्टहरूको डिमाण्ड बुझ्दै गए छोरीले राम्रो निर्णय गरेको महसुस भयो। रूथले आर्ट्समा आफ्नो करियर देखेपछि नेपालको चर्चित दैनिक पत्रिका द काठमाडौँ पोस्टले समेत उनको कभरेज गरेको थियो। उसले परिवारलाई अझ उत्साहित बनाएको छ। पास्टर दाहालका अनुसार रूथको योजना कफी सप सञ्चालन गर्ने र आफूले बनाएका आर्ट्स प्रदर्शन गर्ने हो। व्यापारमा पनि उनको विशेष रूचि छ। अमेरिकाको न्यूयोर्कमा यस्तो योजना अघि बढाउने सोच रहेको उहाँ बताउनुहुन्छ। साथै सेवकाई प्रति पनि उनको गहिरो इच्छा छ। सेवकाई गर्दा बुवा आमाले भोग्नु भएको संघर्ष र पीड़ा देखेर सेवामा आर्थिक रूपमा पनि सक्षम हुनुपर्छ भन्ने सोच उनले बनाएकी छिन्। रूथले नेपालमा नोभेम्बर 8-12 तारीक 2025 होटल रोयल सिंगी दरबार मार्गमा काठमाडौँमा एकल प्रदर्शनी गरेको थिइन्। त्यसपछि डिसेम्बर 6 कुपन्डोली स्थित हिमालय जाबामा पनि उनका आर्ट्स प्रदर्शन गरिएको थियो। त्यहाँबाट राम्रो प्रतिक्रिया प्राप्त भएको थियो। पहिलो दिनमै प्रदर्शनमा राखिएका अधिकांश आर्ट्स बिक्री भएका थिए भने कतिपयले अग्रिम बुकिङ समेत गरेका थिए। बाल्यकालदेखि नै दयालु स्वभावकी रूप तैले पनि परमेश्वरको कमाईलाई विशेष महत्व दिन्छन् र विशेष गरी युवाहरूमाझ सेवा गर्ने उनको इच्छा छ। बाइबल कलेजबाट एमडी गरेर अझ परमेश्वरको काममा समर्पित भएको देख्न पाए हुन्थ्यो भन्ने बुवाको चाहना छ। अहिले द पिपुल्स आर्टिस्ट कम्पिटिशनको फाइनल चरणमा पुग्दा परिवारमा थप खुशी आएको छ। छोरीको सफलताको अपेक्षा सहित परिवारका सदस्यहरूले पनि सबैलाई भोटिङ मार्फत सहयोग गर्न आग्रह गरेका छन्। नेपाल आउँदा पनि रूथ युवाहरूसँग संगतिमा सहभागी भएर वचन बाँड्ने गर्छन्। मण्डलीका युवाहरूलाई परमेश्वरको वचनबाट उत्साह दिन्छन्। राष्ट्रिय मण्डली संगति एनसीएफ अन्तर्गत युवा संगतिको आयोजना गरेको कोशी प्रदेश क्रिश्चियन युवा आयोजित 2082 असोज 16 कोशी प्रदेश क्रिश्चियन युवा सम्मेलनमा युवा टेक दालसँगै वचनको सेवकाई पनि गरेकी थिइन्। श्रोता, मैले कार्यक्रम प्रधानमा आज एकजना प्रभुको छोरी जो अन्तर्राष्ट्रिय स्तरमै एउटा पहिचान बनाउँदैछिन् रूथ दाहालको बारेमा तपाईँलाई जानकारी दिए। अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: बाजे कोटा
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चारो ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी पताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छोडे छ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510 74236 9510 74236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: ल है ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याप्कै पारेर
4: नमस्कार स्वयंसेविका दिदी
5: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
5: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
5: हो त
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
5: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
2: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org अटेन पुस्तकालय लाइब्रेरी पुस्तक दान गरौं ज्ञान बाँडौं शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ
3: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना
2: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच बीटीएच एमडी पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ
3: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला
2: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ
3: अधिक जानकारीका लागि
2: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
8: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेनन्?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र कार्यक्रम वर्धानमा आज निकै नै एउटा उत्साहजनक एउटा प्रभुको छोरीको गवाई तपाईँको निम्ति मैले राखे, जो अमेरिकामा अहिले एउटा क्षेत्रमा आपद्ध भए अगाडि बढ़िराख्नु भएको छ र आफ्नो देशलाई संसारभरि चिनाउने एउटा अठोट पनि लिनुभएको छ। र अब म एउटा के महत्वपूर्ण कुरा जोड्दैछु भने हाम्रो लागि के महत्वपूर्ण कुरा, तपाईँ र मेरो वरिपरि पनि त्यस्ता प्रतिभाशाली भाइ बहिनीहरू हुन सक्छन्, तपाईँका आफन्तहरू हुन सक्छ, तपाईँको मण्डलीमा हुन सक्छन्, कुनै पनि क्षेत्रमा एउटा बच्चा अलिकति अब्बल देखियो अनि अलिकति प्रतिभावान देखियो भने त्यस्ता बच्चाहरूलाई हामीले तुरन्तै अगाडि बढाउनुपर्छ, उनीहरूलाई सम्बन्धित ठाउँमा लगेर यो बच्चामा चाहिँ यस्तो क्षमता छ भनेर चिनाउन सक्यो, बुझाउन सक्यो भने त्यो बच्चाले स्थान पाउन सक्छ र भोलि यो देशकै लागि एउटा गहना बन्न सक्छ, भन्न संसार चिनाउने व्यक्ति पनि बन्न सक्छ। र केही समय अगाडि मैले एउटा न्युज हेरिरहेको थिएँ, संसारको टप एप्पल कम्पनीमा एकजना नेपाली हुनुहुँदो रहेछ, त्यहाँनिर ठूलै पोजिसनमा उहाँले अन्तर्वार्ता दिइराख्नु भएको थियो, म एप्पल कम्पनीको यस्तो पोजिसनमा छु भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। मैले यो किन जोडेँ भने नेपालीहरू विभिन्न ठाउँमा विभिन्न पोजिसनमा छन् र कतिलाई थाहा छ कतिलाई थाहा छैन, तर त्यो ठाउँमा पुग्नको लागि कसै न कसैको साथ, सपोर्ट र प्रार्थना पक्कै पनि हुन्छ, त्यो व्यक्तिहरूप्रति पनि हामी धन्यवादी हुनुपर्छ। आज तपाईँ र मैले पनि त्यस्ता तपाईँको छोराछोरी हुनुहुन्छ, त्यस्तो तपाईँको आफन्त छिमेकी हुनुहुन्छ भने त्यस्ता बच्चाहरूको लागि हामीले लगानी गरौं, किनभने त्यो बच्चाहरूले भोलि यो देशको लागि ठूलो काम गर्न सक्छन्, त्यो तपाईँ र मलाई थाहा छ। यो देशले कयौं त्यस्ता व्यक्तिहरूलाई के बाध्य बनाइरहेको छ कि विदेशीमा बाध्य बनाइरहेको छ, यहाँ राष्ट्रिय स्तरकै खेलाड़ीहरू पनि विदेशीमा बाध्य भइरहेका छन् काम गर्नको लागि, अनि राम्रा गीत गाउने कलाकारहरू विदेशीमा परिरहेको छ काम गर्नको लागि, अनि राम्रा खेलाड़ीहरू पनि बाहिरिरहेको अवस्थाहरू छ, त्यस्ता बहुप्रतिभाशाली मानिसहरू अनि आफ्नो घर धान्नको लागि गाह्रो भएर विदेशीमा बाध्य भएको अवस्था छ, ती मानिसहरूको लागि पनि हामीले प्रार्थना गर्नुपर्छ कि नेपाल सरकारले त्यस्ता बहुप्रतिभाशाली मानिसहरूलाई चाहिँ सरकारले नै राखेर होइन एउटा ठूलो उपलब्धि नै उसले हासिल गर्न सक्छ। यो कुरा एकदमै महत्वपूर्ण लाग्छ मलाई। कति देशमा हामी देख्छौं त्यस्ता प्रतिभाशाली व्यक्तिहरूलाई चाहिँ सरकारले नै राखेर उसलाई त्यही सम्बन्धी शिक्षा दिएर एकदमै अब्बल बनाएका कयौं घटनाहरू छन् र हुनु पनि पर्छ भन्न चाहन्छु। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

बाटो सत्य जीवन यीशु सबले बुझ्नुपर्छ किनभने परमेश्वरको वचन स्पष्ट रूपले भन्दछ बाटो सत्य र जीवन मै हुँ किनकि प्रभु बाहेकहरू कोही पनि छैन हामीलाई स्वर्गसम्म पुर्याउने किनकि उहाँले नै तयार गर्नुभएको सबै कुराहरू र उहाँले भन्नुभएको छ म चाँडै तिमीलाई लिन आउनेछु एउटा आशामा बाँचेका छौँ हामी र त्यो आशालाई परमेश्वरले यथार्थमा बदल्ने परमेश्वर हुनुहुन्छ र तपाईँ र मैले पनि जुन परमेश्वरलाई विश्वास गरेका छौँ त्यो मनैदेखि विश्वास गर्नुहोस् अनि परमेश्वरले तपाईँ र मेरो जीवनमा चाहिँ अचम्म र उदेका कामहरू पक्कै पनि गर्नुहुनेछ र कार्यक्रम वरदानमा तपाईँ हुनुहुन्छ एउटा उत्साहका कुराहरू गरिरहेको छु एकअर्कालाई उत्साह दिने एकअर्कालाई जस्तो मण्डलीसम्म लाने अथवा एकअर्कालाई कसरी हुन्छ हामीले अगाडि बढाउनु चाहिँ एकदमै आवश्यक छ उत्साहका कुराहरू क्या हामी चाहिँ कस्तो स्वभाव हुन्छ भने आफू मात्रै खाऊ आफू मात्रै लाऊ आफू मात्रै अगाडि बढौँ यो स्वभावले तपाईँले मरेर लानु केही पनि छैन कम्तीमा पनि तपाईँ मरेर जाँदा पनि त्यो श्रद्धाञ्जलीको दिन पनि मानिसहरूले मनाउँछ यो मान्छेले मेरो जीवनमा यति धेरै गुण लगाएको छ त्यस्ता कयौँ मानिसहरू निस्कुन्न त्यो प्रकारको मान्छे हामी बन्नु आवश्यक छ होइन कति त गर्नुहुन्छ मानिसहरूलाई सहायता गर्नुहुन्छ हेल्प गर्नुहुन्छ होइन परेको खण्डमा होइन धेरै नै सहायता गरेका कयौँ प्रभुका जनहरू पनि छन् त्यो त्यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई र अहिलेलाई मैले राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो एसई पनि सकियो,
1: मेरो प्लस टूको इक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
3: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
0: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
2: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदै छ नि।
2: कहाँ छ?
3: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
4: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
4: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
2: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
10: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
9: अनि यी सबै कहाँ पाउने त दाई?
10: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
9: कार्यक्रम मुक्तिको मार्ग?
10: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
11: मुक्तिको मार्ग जहाँ छ जीवनको उत्तर।

रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। Raise your voice and shout, come on.

song to make.

0: गुड न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
4: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
5: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
4: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
5: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
4: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
6: बेथलेहेम गेस्ट हाउस,
4: हाम्रा सेवाहरू
5: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
4: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
5: पार्किङ र ग्रीन गार्डन भएको,
4: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
5: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
4: एकमात्र

0: सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस नक्कुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ मोबाइल 9849424189 9849424189।
2: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यसैले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: जय मसी म सृजना बोहरा हजुर म त खुसी छु आनन्दित छु प्रभुमा आशिषित छु तपाई पनि खुसी हुनुहोस् आनन्दित हुनुहोस् साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो
2: हजुर कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जमा

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पक्नुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: लो दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
10: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
9: अनि यी सबै कहाँ पाउने त दाई?
10: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
9: कार्यक्रम मुक्तिको मार्ग?
10: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
11: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
12: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
13: साथै मण्डलीमा सेवा

0: गतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ, अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
1: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98-5-10-9-6-25, 98-5-10-9-6-25 र 98-62-24-82-10, 98-62-24-82-10।
1: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
5: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आग लागि सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मार्टिन लुथर सुधारवादी ईश्वर शास्त्री साथै लेखक भन्नुहुन्छ। सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।
1: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नुहोला।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्कुलमा बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

जयमा श्री अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह

0: नि र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरूमाझ लिएर आएका हौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ
1: सालोम मण्डलीका एल्डर सेत तामाङ।
0: अब सुनौ परमेश्वरको जीवित वचन।
2: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टे अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 20 अध्यायको 29 देखि 34 पदहरूलाई यहाँको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् यसरी हामी पाठ गर्नेछौ। उहाँहरू यरियोबाट जाँदै गर्नुहुँदा एउटा ठूलो भीड उहाँको पछि लाग्यो। बाटोको छेउमा बसिरहेका दुईजना अन्धहरूले यीशु त्यो बाटो जाँदै हुनुहुन्छ भन्ने सुनेर यसो भनी चिच्याए, हे प्रभु दाउदको पुत्र, हामी माथि दया गर्नुहोस्। भीड़ले तिनीहरूलाई चुप लाग भनी हकायो, तर तिनीहरू यसो भन्दै झन साह्रो कराए, हे प्रभु दाउदको पुत्र, हामी माथि दया गर्नुहोस्। तब यीशु अडिनु भयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, तिमीहरू के चाहन्छौ, म तिमीहरूको निम्ति के गरिदिऊ। तिनीहरूले उहाँलाई भने, हे प्रभु हाम्रा आँखा खोलिदिनुहोस्। यीशुले टिछाएर तिनीहरूको आँखा छोइदिनु भयो र उतिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँका पछि लागे। यो पाठमा हामी देख्दाखेरि मानिसहरूको पुकारहरूलाई परमेश्वरले सुनिदिनुहुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ र मानव जातिले कसलाई पुकारा गर्ने, कसले मानव जातिको पुकारा सुनिदिनुहुन्छ भन्ने प्रश्न आज परमेश्वरले मात्र मानव जातिको पुकारालाई सुनिदिनुहुन्छ, उहाँले सुन्नुहुन्छ। र यहाँ यस्तो घटना हामी यहाँ देख्छौ, दुई अन्ध मानिसहरूले दृष्टि पाएको घटनालाई यहाँ उल्लेख गरिएको छ। अब कसरी यिनीहरूले भनौं छुटकारा पाए, कसरी उनीहरूले दृष्टि पाए, यो बारेमा हामी यो खण्डलाई हेर्दै जाँदाखेरि उहाँहरू यरियोबाट जाँदै गर्नुहुँदा एउटा ठूलो भीड उहाँको पछि लागेको हामी देख्छौ। यीशुको पछि भीडहरू लागेकै थियो। यीशु जहाँ जहाँ जानुहुन्थ्यो भीडले यीशुलाई पछ्याइरहन्थ्यो र भीड चाहिँ यीशुको पछि लाग्नुको कारण चाहिँ यीशु प्रभुले चङ्गाइदिनुहुन्थ्यो, यीशु प्रभुले भूत प्रेत लागेकाहरूलाई छुटकारा दिनुहुन्थ्यो, यीशु प्रभुले स्वर्ग राज्यका कुराहरू उहाँले शिक्षा पनि दिनुहुन्थ्यो र उहाँको शिक्षा उहाँको कामहरू आश्चर्यजनक भएको थियो। त्यसैले पनि भीड यीशुको पछि लागिरहन्थ्यो र भीड उहाँको पछि लागिरहेकै बेला बाटोको छेउमा बसिरहेका दुईजना अन्धहरूले यीशु त्यो बाटो जाँदै हुनुहुन्छ भन्ने सुनेर अनि यसो भने चिचाए, हे प्रभु दाउदको पुत्र, हामीमाथि दया गर्नुहोस्। र यी बाटोमा भिख मागेर बसिरहेका यी अन्ध मानिसहरू दुवैजना बाटोमा भिख मागिरहेको अवस्था थियो। तर बाटोमा भीड यीशु प्रभु र भीड त्यही बाटो भएर गइराखेको कुरा सुनिसकेपछि उनीहरूले यीशुको बारेमा पहिला पनि सुनेको हामी देख्छौ, किनभने यीशुको बारेमा यीशुले अन्धोहरूलाई आँखा दिनुभएको कुरा, कुष्ठ रोगीहरूलाई भनौँ निको पारेको कुराहरू र आश्चर्य कर्महरू यीशुले गर्नुहुन्छ। उहाँले रोगीहरूलाई निको पार्नुहुन्छ, अन्धहरूलाई आँखा दिनुहुन्छ भन्ने कुरा यिनीहरूले सुनेको देखिन्छ। किनभने विश्वास चाहिँ सुनाइबाट आउँछ, सुनाइ चाहिँ परमेश्वरको वचनबाट आउँछ। र यीशु प्रभुको बारेमा चारैतिर हलचल फैलिएकोले, हल्ला फैलिएकोले यीशु प्रभुबाट चङ्गाई पाउन, दृष्टि पाउन र हर किसिमका रोगहरूबाट चङ्गाई पाउनका लागि मानिसहरूले चाहना गरिरहेको हामी देख्छौं। र यी दुई अन्धहरूले पनि बाटोमा यीशु प्रभु आइराख्नु भएको छ भन्ने सुनिसकेपछि उनीहरूको हृदयमा विश्वास आयो र यीशुले चाहिँ उनीहरूको खाँचो पूरा गर्छन् भन्ने कुरा, उनीहरूको खाँचोहरू पुकारहरू सुनिदिन्छन् दिनुहुन्छ भन्ने कुरा यी व्यक्तिहरूले मनमा विश्वास गरेको देखिन्छ। विश्वास नभइकन उनीहरूले यीशुलाई पुकारा गर्न सक्दैन, परमेश्वरलाई पुकारा गर्न सक्दैन। परमेश्वरलाई पुकारा गर्नु छ भने त्यो व्यक्तिको जीवनमा त विश्वास आउनुपर्छ र त्यो विश्वासले मात्र भनौ उनीहरूले पुकारा गर्ने शक्ति पाउँछ। अब यहाँ हेर्नुहोस् उहाँले कसरी पुकारा गरेछ, हे प्रभु दाउदको पुत्र, र दाउदको पुत्र भनेर उनीहरूले यो सम्बोधन किन गर्यो भन्दाखेरि यीशु प्रभु चाहिँ दाउदको वंशबाट आएको भनेर पुरानो करारमा मसीहा आउनुपर्ने व्यक्ति उहाँ नै हुनुहुन्छ भन्ने कुरा पनि प्रचार भएको थियो र अगम वक्ताहरूले यीशु प्रभु आउनुहुन्छ दाउदकै घरानाबाट, दाउदकै वंशबाट यीशु प्रभु जन्मिनुहुनेछ यो संसारमा भन्ने कुरो भविष्यवाणी गरिएको थियो र यो कुराहरू यी दुई अन्धहरूले सुनेको देखिन्छ, बुझेको देखिन्छ र सुनेर उनीहरूमा विश्वास आएको देखिन्छ। जब उनीहरूले उनीहरूमा विश्वास आयो तब उनीहरूले पुकारा गर्ने शक्ति पाए। यो चाहिँ बडो महत्वपूर्ण पाठ छ र उनीहरूले पुकारा गर्दाखेरि भीडले तिनीहरूलाई चुप लाग भनी यो रोक्न थाल्यो, हप्काउन थाले, हप्कायो। तर तिनीहरू यसो भन्दै झन् साह्रो कराए। यसको अर्थ यो पनि हो कि झन् यिनीहरू कराउन थाले। कसरी? उनीहरूमा विश्वास अझै बढ्यो किनभने सुनाई चाहिँ सुनाईबाट विश्वास आउँछ र यीशु प्रभु दाउदको पुत्र हुनुहुन्छ भने उनीहरूले विश्वास गरेको देखिन्छ र यही विश्वासद्वारा उनले पुकारा गर्ने शक्ति पाए र उनले जब पुकारा गर्यो र उनीहरूले फेरि झन् चर्को स्वरले हे प्रभु दाउदको पुत्र, हेर्नुहोस् न यहाँ प्रभु भन्ने शब्द पनि प्रयोग गरेका छन्, यीशुलाई उनीहरूले प्रभु भनेर सम्बोधन गरिएको छ, उनीहरूले विश्वास गरेको छ र विश्वासको साथ उनीहरूले पुकारा गरेको छ। तब यीशु अडिनु भयो र तिनीहरूलाई बोलाएर भन्नुभयो तिमीहरू के चाहन्छौ। अनि यहाँनिर उनीहरूको उत्तर छ, हे प्रभु हाम्रो आँखा खोलिदिनुहोस्। आज मानव जातिले जब यो खाँचो देख्छ, जब उनीहरूले त्यो खाँचोलाई परमेश्वरको अगाडि भन्छन् तब परमेश्वरले त्यो खाँचो पूरा गरिदिनुहुन्छ। यीशुले तिछाएर तिनीहरूको आँखा छोइदिनु भयो, तिछाएर यीशुमा त्यो दयाको हृदय, यीशुमा त्यो प्रेमको हृदय, यीशुमा भएको त्यो करुणामय हृदयले ती व्यक्तिहरूलाई छुनुभयो र छोएर उतिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँका पछि लागे। त्यो आश्चर्य कर्म यीशु प्रभुले गर्नुभयो, उनीहरूको कुरा परमेश्वरले सुन्नुभयो, यीशुले सुन्नुभयो। यीशु परमेश्वर हुनुहुन्छ र आज हरेक व्यक्तिले यीशुलाई पुकार गरेन आफ्नो खाँचोहरू प्राप्त अथवा आफ्नो खाँचोहरूको समस्या समाधान हुन सक्छ। यीशु कहाँ आउनुपर्छ, यीशु कहाँ पुकार गर्नुपर्छ अनि उसले त्यो पुकारा, उसको पुकारा परमेश्वरले सुन्नुहुन्छ। हरेक मानिसको आफ्नो आफ्नै खाँचोहरू हुन सक्छ, आफ्नो आफ्नो आवश्यकताहरू हुन सक्छ। यी दुईजनाको त आँखा दृष्टि पाउनु थियो, उनीहरूले त्यही दृष्टिको लागि बिन्ती गरे, पुकार गरे, पाए। आज मानव जातिको अरू पनि खाँचोहरू हुन सक्छ। आदरणीय श्रोताहरू, यहाँहरूको पनि खाँचोहरू, आवश्यकताहरू बेग्ला बेग्लै हुन सक्छ, तर यहाँहरूले पनि यीशुलाई पुकार गर्नुभयो भने बाधाहरू आउन सक्छ। घरको बाधा होला, विभिन्न किसिमको बाधा अवरोधहरू हुन सक्छ यीशुलाई विश्वास गर्नलाई, यीशुलाई पुकार गर्नलाई भनौ रोक्ने कतिवटा बाधाहरू आउन सक्छ। तर त्यो बाधाहरूलाई पनि पन्छाएर जसरी यी दुई अन्धहरूले झन् चर्कोसँग पुकार गरे अनि प्रभु यीशुले उनीहरूको पुकार सुन्नुभयो र उनीहरूको खाँचोहरू पूरा गरिदिनु भयो, आवश्यकताहरू पूरा गरिदिनु भयो। त्यसरी नै यहाँहरूको जीवनमा पनि बेग्ला बेग्लै खाँचोहरू होला, आवश्यकताहरू होला, यहाँहरूले पुकार गर्नु भयो भने तपाईँको पुकारलाई पनि प्रभु यीशुले सुन्नुहुनेछ र उत्तर दिनुहुनेछ। के यहाँहरूले यीशुलाई आज पुकार गर्न चाहनुहुन्छ? के यहाँहरूको आवश्यकताहरू पूरा भएको देख्न चाहनुहुन्छ? यीशुलाई विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नको लागि परमेश्वरको वचन, धर्मशास्त्र, बाइबल राम्रोसँग पढ्नुहोस्। परमेश्वरको वचन, बाइबल, धर्मशास्त्रलाई राम्ररी पढिसकेपछि यीशुको बारेमा यहाँहरूले देख्नुहुनेछ, बुझ्नुहुनेछ। प्रभु दाऊदको पुत्र भनेर यिनीहरूले बुझे र उनीहरूले यीशुलाई परमेश्वर आउनुपर्ने मसीहाको रूपमा विश्वास गरे र उनीहरूले विश्वासद्वारै उनीहरूले पुकार गरे, पुकार गरेर उनीहरूले आफ्नो आवश्यकताहरू पूरा भएको पूरा पाए अथवा उनीहरूको आवश्यकताहरूलाई पूरा गरिदिनु भयो यीशुले। र यहाँहरूले पनि विश्वास गर्नु आवश्यक छ। विश्वास गरिसकेपछि उहाँलाई पुकार गर्नुपर्छ। उहाँलाई पुकार गरिसकेपछि उहाँले यहाँहरूको खाँचोहरू पूरा गरिदिनु हुनेछ। आउनुहोस्, उहाँलाई विश्वास गर्नुहोस्। उहाँलाई विश्वास गर्नका लागि बाइबल, धर्मशास्त्रबाट राम्रोसँग बुझ्नुहोस् उहाँको बारेमा। उहाँलाई बुझेर उहाँलाई पुकार विश्वास गर्नुहोस् र उहाँलाई पुकार गर्नुहोस्। तपाईँले उद्धार र मुक्ति पाउनुहुनेछ र तपाईँको अरू खाँचोहरू पनि पूरा गरिदिनुहुनेछ। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया, सल्लाह, सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि सम्पर्क मोबाइल नम्बर 98510 38516 मा जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौ। श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस्त, जय मसीह।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
2: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिनको 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबल को सान्दर्भिकताको विषयमा हामी कुराकानी गर्ने गर्दछौ र जहाँ हाम्रो जीवनमा पवित्र धर्मशास्त्र बाइबल कतिको सान्दर्भिक छ र किन सान्दर्भिक छ भन्ने विषयमा हामी कुराकानी गर्ने गर्दछौ। श्रोता, पवित्र धर्मशास्त्र बाइबल मात्र एउटा यस्तो पुस्तक हो जसले पूर्ण इमानदारीताका साथ मानिसहरूलाई सत्यको बाटोतर्फ उजागर गर्ने गर्दछ र कोही मानिसले ज्ञान प्राप्त गर्न चाहन्छ, सत्यता प्राप्त गर्न चाहन्छ जुन निष्पक्ष छ भनेदेखि उसले पवित्र धर्मशास्त्र बाइबललाई अध्ययन गर्न सक्नेछ। प्रेसवता, हामी देख्दैछौ कि आज कतिपय मानिसहरू जो इसाई होइनन् तर आफूलाई विभिन्न प्रकारका अभियन्ताहरू बताउँछन् र उनीहरूले पनि जनचेतनाको लागि भनौं अथवा आफ्नो कुरालाई पुष्टि गर्नको लागि पवित्र धर्मशास्त्र बाइबलका घटना परिघटनाहरूलाई अप्रत्यक्ष अप्रत्यक्ष रूपले लिएर प्रचार गर्ने गरेको मैले सुन्दै आइरहेको छु। र यसको अर्थ के हो भन्दा पवित्र धर्मशास्त्र बाइबल मात्र यस्तो पुस्तक हो जसले संसारमा भएका कुनै पनि मानिसहरूलाई बिना भेदभाव ज्ञान दिन्छ, दृष्टान्त दिन्छ र मानिसको दृष्टिकोणलाई उसले अझ स्पष्ट पार्न सक्दछ। प्रेसवता, यो बाइबल धर्मशास्त्र तपाईँ यीशुलाई विश्वास गर्ने व्यक्ति हुनुहुन्छ वा विश्वास नगर्ने व्यक्ति हुनुहुन्छ, सबैको लागि समान रूपले व्यवहार गर्ने पुस्तक हो पवित्र धर्मशास्त्र बाइबल। यसैले हामी देख्न सक्छौ कि पवित्र धर्मशास्त्र बाइबल संसारको लगभग 95% भन्दा बढी मानिसहरूको हात हातमा पुगिसकेको कुराको अनुमान हामी लगाउन सक्दछौ। प्रेसवता, यिनै कुराहरू र यी यस्तै कुराहरू हामी तपाईँको बीचमा कुराकानी गर्ने गर्दछौ र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नु होला। आदरणीय श्रोता, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। लौ त श्रोता, अब भने आजको कार्यक्रमलाई औपचारिक रूपमा हामी अगाडि बढाउन चाहन्छौ। श्रोता, बाइबलको धर्मशास्त्रको विषयलाई हामीले हेर्छौ भनेदेखि संसारमा असल कुन हो र खराब कुन हो र कसरी असल गर्न सकिन्छ र के गर्यो भने खराब हुन्छ भन्ने कुराको पहिलो स्पष्ट मार्गचित्र दिने र मानिसको समुदायलाई सभ्यतातर्फ लिएर जाने एउटै मात्रै प्राचीन पुस्तक पवित्र धर्मशास्त्र बाइबल हो। यही बाइबलले नै मानिसहरूको बीचमा एउटा नीति नियमको जग बसाल्न सक्यो र साथसाथै यही बाइबलमा उल्लेख भएका कुराहरू जो छ ती अन्य धर्मशास्त्रहरूको मुख्य विषयवस्तु र सन्देश बन्न सकेको हामी देख्न सक्दछौ। प्रेसवता, बाइबल धर्मशास्त्रमा यो यो काम असल हो, यो यो खराब हो भनेर कसरी उल्लेख गर्न सकियो भन्ने तपाईँको मनमा जिज्ञासा आउन सक्ला र त्यसको लागि सृष्टिकर्ता परमेश्वर आफै सिनाई पर्वतमा उपस्थित भएर ढुङ्गामा दुईवटा शिलापाटीमा 10 आज्ञा लेखेर मोसालाई दिनु भएपछि ती कुराहरू इसरायलहरूको बीचमा प्रचार भयो र त्यसपछि तिनैद्वारा अरू मानिसहरूले ती कुराहरूलाई थाहा पाएर अनि यसरी एउटा मानव समुदाय सभ्यताको मार्गमा हिँडेको हामी देख्न सक्दछौ। त्यसभन्दा अगाडिका मानिसहरू आफूलाई जे उचित लाग्छ, आफूलाई जे राम्रो लाग्छ त्यही काम गरेर एउटा स्वेच्छाचारी जीवन बिताउने एउटा परिचालन थियो, एउटा प्रवृत्ति त्यहाँ थियो। प्रेसवता, त्यही कारणले गर्दा सृष्टिकर्ता परमेश्वरको नजरमा सम्पूर्ण पृथ्वी भ्रष्ट र अनैतिकतामा डुबेको भए तापनि तिनै भ्रष्ट व्यक्तिहरूको समुदायबाट एउटा समुदायलाई चुन्नु हो, त्यो हो इसरायलको समुदाय र इसरायलको समुदायलाई परमेश्वरले असल र खराब के हो भनेर छुट्याउनको लागि आफ्नो एउटा नियम दिनुभयो र जसलाई 10 आज्ञा पनि भनेर भनिन्छ। र आज यिनै दश आज्ञाहरू हरेक धर्मशास्त्रको विषयवस्तु बनेको छ र हरेक नियम कानून बनाउने एउटा आधार बनेको छ। सायद यो दश आज्ञा समाजमा अपरिचित थियो भने आज बन्दै गरेका नियम कानूनहरू पनि असल हुने थिएनन् र सायद अन्य धर्मशास्त्रहरूको त अस्तित्व नै देखिँदैन थियो होला, किनभने सिङ्गो संसारलाई अज्ञानताले ढाकेको थियो र त्यही अज्ञानताको बलमा सिङ्गो मानव समुदाय असभ्यतामा जिरहेको कुरा हामी संसारको इतिहासलाई हेर्दै जाँदाखेरि थाहा गर्न सक्दछौ। त्यसै कारणले गर्दा यो बाइबल धर्मशास्त्रका दश आज्ञा हिजोको दिनमा पनि सान्दर्भिक थियो र आजको दिनमा पनि सान्दर्भिक छ र भोलिको दिनमा अनि सदा सर्वदा उत्तिकै सान्दर्भिक भइ नै रहन्छ र दश आज्ञालाई कहिले पनि तोडमोड गरेर मोडिफाई गरिराख्नु पर्ने आवश्यक छैन, किनकि यो सृष्टिकर्ता परमेश्वरको मुखबाट निस्किएको र उहाँकै हातको औंलाले कोरेको व्यवस्था हो र जो सदा सर्वदाको लागि सिद्ध र पवित्र छ। जसलाई पालन गर्छ जुन व्यक्तिले, त्यो व्यक्तिले युग न युगसम्म सुख शान्ति र समृद्धिलाई भोग्दछ र उसको सन्तानले पनि उन्नति प्रगति गर्न पाउँदछ। तर जसले यसलाई तुच्छ ठान्दछ त्यो व्यक्ति दण्डित हुन्छ र दण्डको साथसाथै त्यो व्यक्ति र त्यसको घरना श्रापित भएको कारण उसको हजारौं हजार पुस्तासम्म उसले विभिन्न प्रकारका नराम्रा दण्डहरू भनौ नराम्रा परिणामहरू भोगिराख्नु पर्ने हुन्छ। त्यसकारणले गर्दा बाइबल धर्मशास्त्र सबै मानिसहरूको निम्ति सान्दर्भिक छ र सबैले पालन गर्नुपर्छ। जतिले बाइबल धर्मशास्त्रका यी दश आज्ञाहरूलाई अक्षरशः पालन गर्दछ भने उसले संसारमा भएका सबै धर्मशास्त्रका नियम कानूनहरूलाई पालन गरेको हुन्छ र संसारभरि जुनसुकै देशमा गए तापनि ऊ दश आज्ञामा स्थिर छ भने जतिसुकै कडा कानून भएको देशमा पनि ऊ अपराधी ठहरिने छैन। ऊ एउटा इमान्दार र असल मानिसको रूपमा उसले आफ्नो परिचय स्थापित गर्नको लागि उसले चाहिँ आफैलाई सफल पार्नेछ। आदरणीय श्रोता, औ भने यो पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख भएको दश आज्ञा के हो भन्ने विषयमा तपाईँको बीचमा बताउने समय भइसकेको छ र यो दश आज्ञा हामी प्रत्येक एपिसोडमा बताउँछौ, किनभने यो दश आज्ञा धेरै महत्वपूर्ण छ र हामी चाहन्छौ तपाईँ सुन्ने श्रोताहरूले यसलाई पूर्ण रूपले कण्ठस्थ गर्नुभएको होस्। यसै कारण हामीले हरेक एपिसोडहरूमा यसलाई प्रस्तुत गर्दै आइरहेका छौ। आदरणीय श्रोता, यो दश आज्ञा प्रस्थान 20 अध्यायको 3-17 पदसम्म छ र म तपाईँको निम्ति पढेर सुनाउन गइरहेको छु। लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु र आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर दाहा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निर अपराध ठहराउनु हुने छैन। सबात दिन चाहिँ पवित्र मान्नुपर्छ भनेर याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर 7 औं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न गाई बस्तुले, न मूल ढोकाभित्र भएका परदेशीहरूले नै केही काम गरोस्, किनकि 6 दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो, तर 7 औं दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यसमा तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, तर आफ्नो छिमेकीको लालच घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। यति चाहिँ 10 आज्ञाहरू हुन् र जुन 10 आज्ञाले हाम्रो जीवनलाई पूर्ण र सिद्ध बनाउन सक्दछ। तादनी श्रोता, अब भने हामी सदा झैं हितोपदेशको पुस्तकबाट केही कुराहरू हेर्न गइरहेका छौं र म तपाईँको निम्ति हितोपदेशको पुस्तकबाट केही महत्वपूर्ण ज्ञानहरू लिएर आइसकेको छु र हामी हितोपदेशको पुस्तकको श्रृंखलाबद्ध अध्ययन गर्ने क्रममा आज हामी हितोपदेशको पुस्तक 13 अध्यायको 17 पदमा आइपुगेका छौं र आज हामी 18 पददेखि नयाँ कुराहरू हेर्नेछौ। तादनी श्रोता, हाम्रो हितोपदेश पुस्तक 1-17 पदसम्म के हेरियो त त्यस विषयमा हामी तपाईँको निम्ति केही कुराहरू बताउन गइरहेका छौ। सरसर्ति त्यसलाई हामी तपाईँको बीचमा सुनाउन गइरहेका छौ। र सबभन्दा पहिले हामीले हेरेका थियौं, बुद्धिमान छोराले आफ्नो बुवाको अर्थीमा ध्यान दिन्छ तर खिल्ली उडाउनेले हत्की सुन्दैन भन्ने विषयमा चर्चा गरेका थियौं। त्यसै गरी मानिस आफ्नो ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ तर बेइमानले हिंसाको लालसा गर्छ भन्ने विषयमा पनि हेरेका थियौं। त्यसै गरी आफ्नो ओठको रखवाली गर्नेले आफ्नो जीवन सुरक्षित पार्छ तर असावधान बोलीले सर्वनाश ल्याउँछ। अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन तर लगनशीलका इच्छाहरू पर्याप्त रूपमा पूरा गरिन्छन् विषयमा हेरेका थियौं भने 5 पदमा धर्मीले झुटलाई घृणा गर्छ तर दुष्टले लाज र बेइज्जती ल्याउँछ। 6 पद इमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ तर दुष्टताले पापीको संहार गर्छ। 7 पद कोही मानिस धर्मी भइटो पल्छ तापनि त्यससँग केही हुँदैन, कोही चाहिँ कंगाली भइटो पल्छ तापनि त्यससँग प्रशस्तै सम्पत्ति हुन्छ। 8 पद सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला तर गरीब मानिसले धम्की सुन्नु पर्दैन। 9 पद धर्मी मानिसको बत्ती चकिलो भएर बल्छ तर दुष्टको बत्ती निभाइन्छ। 10 पद घमण्डले केवल झगडा पोस्दछ तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। 11 पद बुद्धिमानसँग कमाएको धन अर्थात् बेइमानसँग कमाएको धन घट्दै जान्छ तर अलिअलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ। आशा विलम्ब हुँदा मन मर्छ तर इच्छा पूरा हुनु जीवनको रोग हो। 13 पद अर्थीलाई तिरस्कार गर्नेले यसको मूल्य चुकाउनु पर्छ तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। 14 बुद्धिमानको शिक्षा जीवनको फुहरा हो जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ। 14 असल समझदारीले निगाह प्राप्त गर्दछ तर बेइमानको मार्ग चाहिँ कठिन हुन्छ। 16 पद प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ तर मूर्खले आफ्नो मूर्खताको तमासा देखाउँछ। 17 पद दुष्ट सन्देश बाहक दुःखमा पर्छ तर विश्वसनीय दूतले चंगाई लिएर आउँछ भन्ने विषयसम्म हामीले हेरिसकेका छौँ भने आज चाहिँ हामी 18 पदबाट हेर्नेछौ जहाँ लेखेको छ अनुशासनलाई अवहेलना गर्ने माथि दरिद्रता र लाज आइपार्छ तर सुधार गतिलाई ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। आमेन। आदरणीय श्रोता, हामीले यस खण्डलाई राम्रोसँग विचार गर्ने हो भने यहाँ दुई तरिकाको मान्छेहरूको कुरा गरिएको छ। त्यसो त हितोपदेशको पुस्तक भने नै हामी तुलनात्मक रूपमा दुई थरीका मानिसहरूको बारेमा नै सुन्ने गर्दछौ र त्यहाँ यसो गर्नेले यस्तो पाउँछ, यस्तो गर्नेले यस्तो पाउँछ भनेर लेखिएको पनि हामी पाउँदछौ र यहाँ 18 पदमा पनि ठ्याक्क त्यही दुई प्रकारका मानिसहरूकै तुलनात्मक रूपले कुरा गरिएको छ। पहिलो अनुशासनलाई अवहेलना गर्ने मानिस, दोस्रो सुधारलाई ध्यान दिने व्यक्ति, दुई प्रकारका मानिस छ। अनुशासनलाई अवहेलना गर्ने व्यक्ति आफैमा एउटा घमण्डी हुन्छ र उसले कहिले पनि आफ्नो गल्ती मानिलिँदैन। उसले जे गरे पनि अरू कसैले जायज हो भनेर भनिदिँदा ऊ खुसी हुन्छ तर यो तपाईँले गलत गर्नुभयो भनेर भनिदियो भने उसले विभिन्न तर्क कुतर्कहरू गरेर आफ्नो गल्तीलाई ढाकछोप गर्न खोज्छ र अर्थ दिने मानिसलाई रेसिस्ट गर्न सक्छ, बाधा पुर्याउन सक्छ, बाधा पुर्याउन खोज्दछ। यो उसको स्वभाव हो, कृत्रता। अनि जब ऊ यसरी आफूलाई विद्वान साबित गर्नको लागि काम गर्छ तब ऊ असफल हुन्छ अनि त्यसपछि ऊ दरिद्रता र लाजमा पर्छ। किन दरिद्रतामा पर्छ? किनभने उसले आफूलाई एउटा घमण्डी उसमा राखेर एउटा घमण्डी बनाएर काम गरेको कारण उसले धेरै गल्ती गरिपठाउँछ र त्यो गल्तीलाई सुधार्नको लागि उसले प्रशस्त मात्रामा आफ्नो धन सम्पत्ति खर्चिनु पर्ने हुन्छ। प्रिय श्रोता, अनि त्यति मात्र नभएर त्यो व्यक्ति दिन प्रतिदिन असफलताको कारणले गर्दा समाज र मानिसको अगाडि लाज र शरममा पर्दै जान्छ। र त्यो व्यक्ति जो अनुशासनलाई अरूले दिएको सुधारलाई इन्कार गर्दछ, जो अनुशासनको दायरा भन्दा बाहिर रहेर आफ्नो जीवन जिउन चाहन्छ, त्यो व्यक्ति पूर्ण रूपले असफल हुन्छ र यो एउटा विश्वव्यापी सत्यता समान नै हो। त्यसकारणले गर्दा बाइबल धर्मशास्त्रले भन्छ, तपाईँ सफल हुन चाहनुहुन्छ र तपाईँले कुनै पनि कुराको उपलब्धि गर्न चाहनुहुन्छ भने तपाईँले त्यससँग सम्बन्धित नियमहरू जो अनुशासित रूपले पालन गर्नै पर्ने हुन्छ। आदरणीय श्रोता, यदि तपाईँले त्यहाँ लापरवाही गर्न लाग्नु भयो भने तपाईँको जीवनमा ठूलो दुर्घटना आउन सक्दछ र तपाईँमाथि गरिबी र अनन्त शर्म र तिरस्कारको शिकार बन्नुपर्ने हुन्छ, जसले गर्दा तपाईँ र मेरो जीवन पूर्ण रूपले एक्लो र निराशिलो जीवन हुन पुग्दछ। तर हामीले देख्छौ अर्को एक थरी व्यक्ति छ जसले सुधार गर्दा ध्यान दिन्छ। त्यो यस्तो व्यक्ति हो जसले आफू सिद्ध त हुँदैन, उसले ज्ञान पाएको पनि हुँदैन, तर उसले अरूको सल्लाह सुन्छ, अरूको बुद्धि सुन्छ र आफैलाई त्यसतिर ढल्काउँछ। वास्तवमा हामीलाई सद्बुद्धि दिने व्यक्तिहरू भनेको नै कुनै पनि मण्डलीका पास्टर र अगुवाहरू नै हुन्। आदरणीय श्रोता, जसले मण्डलीका पास्टर र अगुवाहरूसँग सल्लाह लिएर काम गर्छ त्यो व्यक्ति पक्कै पनि सम्मानित हुन्छ र उसले ठूलो प्रकारको उपलब्धि पनि हासिल गर्न सक्दछ। प्रिय श्रोता, यसकारणले गर्दा तपाईँ कस्तो व्यक्ति बन्ने, सुधारलाई ध्यान दिने व्यक्ति बनेर सम्मान र इज्जत प्राप्त गर्ने अथवा अनुशासन अथवा सुधारलाई घृणा गरेर दरिद्र र लाजमा परेको व्यक्ति बन्ने। श्रोता, अनुशासनले जहिले पनि हामीलाई सुधार्ने काम गर्छ। अनुशासनमा बसेर कहिले पनि हामी हाम्रो मति बिग्रिएको छैन। आदरणीय श्रोता, त्यसो हो भने अब तपाईँ र मैले जहिले पनि आफैलाई आत्मा अनुशासनमा राखेर काम गर्नको लागि तयारी राख्नु पर्दछ। जब हामी यसरी अनुशासित भएर काम गर्छौ त्यसपछि हाम्रो जीवनमा सृष्टिकर्ता परमेश्वरको पवित्रता त छँदैछ, साथसाथै भौतिक सुरक्षा र सफलताले पनि हामीलाई पछ्याउने गर्दछ। श्रोता, हामीले यो खण्ड मात्र यी कुराहरू हामी देख्न सक्दैनौ। त्यसै गरी हितोपदेश 1:7 पनि भनिएको छ, परम प्रभुको भय नै ज्ञानको शुरूआत हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छ भनेर भनिएको छ। श्रोता, आफूले अनुशासनलाई प्रेम गर्नु र आफैलाई नम्र पारेर सिकिलिने मन लिनु त्यो चाहिँ ज्ञानको अझै भनौ सृष्टिकर्ता परमेश्वरको डर भएमा कुनै पनि मानिसले काम गर्छ भने त्यो चाहिँ ज्ञानको शुरूआत हो र त्यो मानिस विद्वान हो भनेर बाइबल धर्मशास्त्रले भन्छ। तर जसले अनुशासनलाई तुच्छ ठानेर एउटा अटेरी हुन्छ त्यो व्यक्ति चाहिँ मूर्ख हो भनेर पवित्र धर्मशास्त्र बाइबलले भनेको छ। त्यसकारण गर्दा तपाईँ हामीले आफ्नो स्वेच्छाचारी निर्णय गरेर कहिल्यै पनि मूर्खता गर्नुहुन्न भन्ने कुराको सन्देश आजको खण्डले दिन चाहन्छ। श्रोता, हितोपदेश 12:1 पनि भनिएको छ, ताडनालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ तर सुधारलाई घृणा गर्ने व्यक्ति अबुझ हो भनेर भनेको छ। श्रोता, र अनुशासन राख्ने क्रममा हामीलाई ताडना पनि पर्न सक्छ र त्यो ताडना कहिले पनि सुखद हुँदैन र केही कष्टकर हुन सक्छ। यद्यपि त्यही कष्टकर ताडनाको बीचमा नै हाम्रो सफलता लुकेको हुन्छ। श्रोता, अनि भजन संग्रह 141:5 पदले भन्छ, धर्मी मानिसले मलाई हिर्काउन् त्यो त मेरो निम्ति दया हुनेछ, तिनले मलाई हप्काउन् त्यो मेरो शिरको निम्ति तेल हुनेछ, मेरो शिरले इन्कार गर्ने छैन तापनि मेरो प्रार्थना सधैँ कुकर्मीहरूका विरुद्धमा हुन्छ। श्रोता, यो खण्डलाई ध्यान दिउँ, धर्मी मानिसले मलाई हिर्काउन् भन्नुको मतलब, तिनीहरूले मलाई हप्काउन् भन्नुको मतलब, त्यस धर्मी मानिसहरूले चाहिँ जहिले पनि असल सल्लाह दिन्छन्, असल ज्ञान दिन्छन् र असल बाटो देखाउँछन्। र यसरी धर्मी मानिसको हप्कीद्वारा जो सुध्रन्छ त्यो व्यक्तिले आफूलाई उनीहरूले दया गरेको ठान्नेछ र त्यो तिनीहरूको निम्ति शिरको तेल हुनेछ। प्रेसता, यसकारणले गर्दा धर्मी मानिसको हप्काई सुखद नलाग्न सक्छ, तपाईँलाई तितो लाग्न सक्छ, तर त्यसको परिणाम असल हुन्छ। यसकारणले गर्दा जो कोही व्यक्तिले आएर तपाईँलाई असल सल्लाह दिन्छ भने तपाईँले त्यसलाई लिनु पर्दछ। अनि मात्रै तपाईँको जीवन सफल हुन सक्छ। श्रोता, हितोपदेश 25:12 भनेको छ, सुनको कुण्डल र निखुर सुनको गहना चाहिँ बुद्धिमान मानिसको हत्की सुन्ने कानको लागि हुन्छ। प्रिय श्रोता, सुनको कुण्डल र निखुर सुनको गहना जस्तै बुद्धिमान मानिसको हत्की सुन्ने कानको लागि त्यो हुन्छ। अर्थात जो बुद्धिमान मानिसले सल्लाह दिन्छ अथवा ताडना दिन्छ अथवा केही भन्छ भने त्यसलाई स्वीकार्नु र जीवनमा नम्र भएर त्यसलाई पालन गर्नु, त्यो चाहिँ उसको निम्ति सुनको कुण्डल र निखुर सुनको गहना चाहिँ शोभायमान हुन्छ भनेर भनिएको छ। श्रोता, किन यसो भनियो? किनभने धर्मी जनले कहिले पनि गलत सल्लाह दिँदैन। उसले जाने बुझेसम्म सबै कुराहरू परमेश्वरबाट सोधेर बुझेर र उसको भविष्यलाई विचार गरेर उसले सल्लाह दिइरहेको हुन्छ। श्रोता, त्यसकारणले गर्दा त्यस्ता मानिसहरूको सुधारलाई हामीले सुन्नु पर्ने हुन्छ। उपदेशक 7:5 भन्छ, बुद्धिमान मानिसको हप्काईलाई ध्यान दिनु मूर्खहरूको संगीत सुन्नु भन्दा अझै असल हो भनेर भनिएको छ। आदरणीय श्रोता, बुद्धिमान मानिसको हप्काईलाई ध्यान दिनु चाहिँ मूर्खहरूको गीतलाई सुन्नु भन्दा पनि अझै असल हो भन्नेको मतलब, मूर्खहरूको मनोरञ्जनले कहिले पनि तपाईँ र हाम्रो उन्नति गर्दैन, प्रगति गर्दैन। तर सृष्टिकर्ता परमेश्वरको डर भए र उहाँका मानिसहरूको साथ र सहयोग अनि सल्लाहले तपाईँ र मलाई राम्रोसँग उन्नति र प्रगतिको बाटोमा हिँडाउन सक्दछ भनेर भन्दछ। यसकारणले गर्दा तपाईँले आफ्नो जीवनमा कसैलाई पनि सल्लाहकार राख्दाखेरि धर्मी मानिसलाई राख्नु पर्यो, उनीहरूको सल्लाहलाई सुन्नु पर्यो र परमेश्वरको भयलाई मानेर अगाडि बढ्नु पर्यो। आदरणीय श्रोता, अनि साथसाथै हामीले कहिलेकाहीँ आफ्नो अनुहार आफैले हेर्न सक्दैनौ र हामी जबसम्म ऐनाको अगाडि जाँदैनौ तबसम्म हाम्रो अनुहारको स्थिति के छ हामी जान्दैनौ। तर जब हामी ऐनाको अगाडि जान्छौ त्यसपछि त्यो सिसामा हाम्रो प्रतिबिम्ब देखेपछि हाम्रो गल्ती अथवा हाम्रो अनुहार कहाँ छेउ बिग्रेको रहेछ, कहाँ छेउ कुरूप रहेछ, कहाँ छेउ दाग लागेको रहेछ भनेर हामी देख्न सक्छौ। श्रोता, सृष्टिकर्ता परमेश्वरको अगाडि जानु अथवा धर्मी जनसँग सल्लाह लिनु पनि त्यस्तै हो। हामीले हाम्रो नजरमा सबै कुरा सही नै गरेको जस्तो देखिन सक्छ, तर हामीले कहाँ कतिखेर कसरी गल्ती गर्दैछौ भन्ने कुरा चाहिँ धर्मी जनहरूले देखिरहेका हुन्छन्, बुद्धिमान मानिसहरूले देखिरहेका हुन्छन्, परमप्रभुको भय मानिसहरूले देखिरहेका हुन्छन्। त्यसकारणले गर्दा ती व्यक्तिहरूले कसैले हामीलाई सल्लाह दिन्छन् भने हामीले गरेको निर्णयलाई हामीले पुनः विचार गर्नु पर्दछ र यदि त्यो गलत साबित भए पुनः विचार गर्दा पनि भनेदेखि हामीले त्यस हाम्रो निर्णयलाई बदल्नु पर्दछ। आदरणीय श्रोता, कहिलेकाहीँ हामीले हाम्रो निर्णयको पुनर्विचार गर्दाखेरिमा त्यसमा कुनै खराबी नभेट्न सकिन्छ, तर त्यसको लागि हामीलाई सल्लाह दिने मानिससँग छलफल गरेर आफ्नो तर्क र उसको तर्क हामीले सुन्न सक्छौ। श्रोता, उसले किन हामीलाई यो काम नगर्नको लागि भन्दैछ भनेर जब उसले तर्क दिन्छ, यदि त्यो असल लाग्यो भने हामीले त्यो काम गर्नु हुँदैन र यसरी हामीले अनुशासनलाई आदर गर्दछौ र यसरी हामीले सम्मान प्राप्त गर्न सक्छौ। श्रोता, मैले जान्ने मैले सुन्ने भन्छौ भने हामीले आफूमाथि शर्म दरिद्रता र लाजलाई निम्ताइरहेका हुन्छौ। भन्दै अब नि आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँलाई आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्था श्रोता, अब आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्था, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि? के भयो, सन्चो भएन?
5: होइन, यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो? केको हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना नेपाल सरकार विज्ञापन बोर्ड।

जय मसीह साथै हार्दिक स्वागत गर्दछौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई आटेन पुस्तकालयद्वारा प्रस्तुत कार्यक्रम पुस्तक र जीवनमा आदरणीय श्रोता, यस कार्यक्रम मार्फत तपाईँले प्रत्येक हप्ता मंगलबार बेलुकी ठिक 5 बजेदेखि 5:30 बजेसम्म विभिन्न लेखकहरूद्वारा लिखित पुस्तकहरूको पुस्तक पाठ, पुस्तक समीक्षा साथै विभिन्न पुस्तकहरूको सारांश पनि सुन्न सक्नुहुनेछ। र यस कार्यक्रम मार्फत आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक इस्तर राईज्यूले तपाईँलाई साथ दिन गइरहनु भएको छ। र यो समय हामी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ र गीतपछि विषयवस्तु सहित उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ र अब चाहिँ ढिला नगरिकन हामी कार्यक्रमको विषय वस्तुतर्फ अगाडि बढ्नेछौ र यो समय म आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूलाई दिन चाहन्छु।
1: जय मसी, नमस्कार। कार्यक्रम पुस्तक र जीवनमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता एस्तर राईको तर्फबाट एक हप्तापछि फेरि यहाँहरूको माझमा म उपस्थित हुन पाउँदा अति नै खुसी छु र आशा गर्दछु यहाँहरू सबैजना आरामै हुनुहुन्छ होला भनेर। यहाँहरूको गत हप्ता राम्रोसँग बित्यो भनेर म आशा गर्दछु। मेरो पनि एकदमै राम्रोसँग बित्यो र म पनि आरामै छु। कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा प्रसारण गरिएको कार्यक्रम हो। आटेन पुस्तकालय चाहिँ नयाँ बानेश्वर बुद्ध नगरमा छ र यो एउटा सबैभन्दा ठूलो इसाई पुस्तकालय पनि हो र यस पुस्तकालयको बारेमा थप यहाँहरूलाई केही जानकारी लिन मन छ, सल्लाह सुझाव छ, जिज्ञासा छ भने हामीलाई यस कार्यक्रमको अन्त्यमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। कार्यक्रम पुस्तक र जीवनको बारेमा बताउनु पर्दा, कार्यक्रम पुस्तक र जीवनमा हामीले यहाँहरूको माझमा विभिन्न पुस्तकहरूको बारेमा लिएर आउँदछौ। पुस्तकको बारेमा ज्ञान, पुस्तकका विषयमै चर्चा हामी गर्दछौ। पुस्तक पढ्न किन आवश्यकता छ, पुस्तक पढाइले हाम्रो जीवनहरूलाई कसरी बदल्दछ, पुस्तक पाठले हाम्रो जीवनलाई कसरी जीवन दिदछ भन्ने प्रकारको कुराहरू नै विषयहरू नै हामी यहाँहरूको माझमा छलफल गर्छौ। यहाँहरूले यदि विगतको समयदेखि नै यस कार्यक्रमलाई सुन्नु भएको छ भने यहाँहरू धेरै नै यस कार्यक्रमबाट लाभ लिँदै हुनुहुन्छ भनेर जस्तो मलाई लाग्छ। तर यदि तिनीहरूको यो फर्स्ट चोटि हो भने, पहिलोचोटि हो भने चाहिँ यस कार्यक्रम प्रत्येक मंगलबार 5 बजे आउँछ, सुन्न नभुल्नुहोला गुड न्युज 7 बाट। कार्यक्रमतिर अगाडि बढौं। आज नयाँ श्रृंखला लिएर, नयाँ विषय लिएर यहाँहरूको माझमा म उपस्थित भइसकेकी छु र आजको नयाँ विषय रहेको छ यहाँहरूको माझमा जीवन गवाही र नेपालमा हाम्रा अग्रजहरूको जीवन गवाहीहरू लिएर मैले यहाँहरूको सामु आएको छु र आज विशेष व्यक्तिको जीवन गवाही यहाँहरूको माझमा राख्न चाहन्छु र त्यो व्यक्ति हुनुहुन्छ डाक्टर रमेश खत्री। र डाक्टर रमेश खत्रीको बारेमा सुनौ है त, र यो उहाँको जीवन गवाही उहाँले कहाँ लेख्नु भएको छ भन्दाखेरि एउटा मनका कुरा भन्ने पुस्तक छ, जहाँ चाहिँ नेपालका 40 जना भन्दा बढी पास्टरहरूको जीवन गवाहीहरूको एउटा संगालो रहेको छ, समेटिएर लेखिएको छ। त्यही पुस्तकमा लेखिएको डाक्टर रमेश खत्रीको जीवनी यहाँहरूको माझमा राख्दछु। कृपया ध्यान दिएर सुनिदिनुहोला र कार्यक्रम छोडेर कतै नजानुहोला। र उहाँको जीवन गवाहीको शीर्षक छ, परमेश्वरले मलाई दृष्टि दिनुभयो। म रमेश खत्री हुँ। मेरो जन्म काठमाडौँको न्यू रोडमा 2009 भएको हो। हाल म काठमाडौँको आरूबारीमा बस्छु। म हिन्दू परिवारमा जन्मे र हुर्के। म 9 वर्षदेखि नै 2 कक्षाबाट सेन्ट जेभियर्स स्कूलमा पढे। सेन्ट जेभियर्स स्कूल रोमन क्याथोलिक स्कूल भएको कारण येशु ख्रिष्टको बारेमा पढ्न पाए। उनीहरूको सिद्धान्त चाहिँ आफ्नो जुन धर्म छ सकेसम्म त्यही धर्ममा राम्रो गरौं र त्यसैबाट मुक्ति पाइन्छ भन्ने हो। म 5 कक्षामा पढ्दा 11 वर्षको थिए। परिवारबाट हिन्दू विधि अनुसार मेरो बाल विवाह गर्ने योजना तयारी भयो। यदि मैले बाल विवाह स्वीकार नगरेमा मेरो हुनेवाला श्रीमती विधवा जस्तै भएर बस्नु पर्दथ्यो। यसरी निर्दोष केटीको जिन्दगी बिगार्नु हुँदैन भनेर मन नपरी नपरी मैले विवाह गरे। र डाक्टर रमेश खत्रीज्यूले उहाँले प्रभुलाई कसरी चिन्नु भयो भनेर यसरी लेख्नुहुन्छ, मेरो विवाह भएको कुरा बिस्तारै मेरो स्कूलको साथीहरूले थाहा पाए। त्यसपछि मलाई डिप्रेसन शुरू भयो, किनकि ती सबै कुराहरू मेरो इच्छा विपरीत थियो। मलाई धेरै चिन्ता लाग्थ्यो र रात 2 बजेदेखि नै निन्द्रा लाग्दैन थियो। मैले स्कूल छोड्न र भारत जाने विचार गरे, तर बुबाले मलाई भारत जानु दिनु भएन। मैले त्यसै स्कूलबाट सिनियर क्रेबिस पहिलो डिभिजनमा पास गरे। त्यसपछि म आनन्दकुटी कलेजमा विज्ञान विषय लिएर पढ्न थाले, तर मलाई आँखाको समस्या भयो र 5 मिनट पनि पुस्तक पढ्न सक्दिन थिए। अस्पतालबाट डाक्टरले औषधि दिनुभयो तर निको भएन। मलाई चिन्ता लाग्न थाल्यो। पढ्न नसक्दा मैले अम्बर गुरुङसँग संगीत र गिटार पनि सिके। मलाई धेरै डिप्रेसन भइसकेको थियो। मैले अब 2-3 दिनमा आत्महत्या गर्ने विचार गरे। त्यो समयमा मलाई पहिलो सेन्ट जेभियर्स स्कूलमा पढेको कुरा याद आयो। येशु ख्रिस्टले धेरै रोगी बिरामीहरूलाई निको पार्नुभयो, सँगै गर्नुभयो। पछि उहाँलाई क्रुसमा टाग्यो, मारियो, गाडियो र तेस्रो दिनमा बौरी उठ्नुभयो। अहिले पनि येशु ख्रिस्ट जीवित हुनुहुन्छ। पहिला म स्कूलमा राति प्रार्थना गर्थे। त्यो स्कूलमा पढेको आधारमा उहाँलाई मैले भने, येशु तपाईँ साँचो परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि मलाई थाहा छैन। पहिला म तपाईँसँग प्रार्थना गरे पनि त्यसको जवाफ चाहिएको थिएन, तर अहिले चाहिँ अनि मलाई साँच्चै प्रार्थनाको जवाफ चाहिएको छ, किनभने म 5 मिनट पनि पढ्न नसक्दा त मेरो जिन्दगी अध्ययारो भयो। तपाईँले मरेकाहरूलाई त जीवित पार्नु भएको थियो र तपाईँ आफै पनि जीवित हुनुहुन्छ भन्ने मैले पढेको छु, र यदि तपाईँ जीवित हुनुहुन्छ भने मलाई निको पारिदिनुहोस्, म तपाईँको पछि लाग्नेछु र तपाईँकै चेला बन्नेछु। यो प्रार्थना गरेपछि मेरो मनमा शान्ति आयो। त्यसको 2-3 दिनमा मैले लगातार 1 घण्टा पुस्तक पढ्न सके। त्यसपछि मैले सम्झे पहिला 5 मिनट पनि पढ्न नसक्ने, तर अहिले यसरी पढ्न सके भनेपछि त येशूले मेरो प्रार्थना सुनवाई गर्नुभएछ। मलाई येशू ख्रिस्ट प्रति विश्वास लाग्यो। त्यो समयमा मैले विज्ञान विषय पढ्न सक्दिन भनेर प्राइभेट आर्ट्स विषय लिएर पढेको थिएँ, र मैले 2 महिना लगातार पढे र पास गरे। त्यसपछि येशू ख्रिस्ट नै सत्य हुनुहुन्छ भनेर मैले थाहा गरे। त्यो समयमा धेरै मण्डली र विश्वासीहरू पनि थिएनन्। मैले चिनेको भनेको नै रोमन क्याथोलिकहरू हो, जो म स्कूलमा पढ्दा चिनेको थिए। म साइकलबाट गोदावरी फादरलाई भेट्न गए र उहाँलाई भने येशू सत्य हुनुहुँदो रहेछ, मेरो प्रार्थनाको जवाफ दिनुभयो, त्यसकारण म प्रभु येशू ख्रिस्टको पछि लाग्न चाहन्छु र मलाई बप्तिस्मा दिनुहोस्। फादरले भन्नुभयो, तिमीलाई नेपालको कानूनको बारेमा थाहा छ। नेपालमा बप्तिस्मा दियो भने सरकारले थुन्छ र तिमीलाई बप्तिस्मा दिनको लागि हामी भारत जानुपर्छ। यदि तिमी साँच्चै परमेश्वरमा विश्वास भएमा अथवा बप्तिस्मा दिने हो भने भारतमा चाहिँ हामी मिलाउन सक्छौ। फादरको यो कातर पर्ने गर्दा रोमन क्याथोलिक हुन मन लागेन। त्यसको केही हप्तापछि म पुस्तक किन्न भनेर निस्के र पुतली सडकको शान्ति बुक स्टलमा पुगे। त्यहाँ मैले दक्षिण भारतीय आइजेक दाईलाई भेटे। मैले परमेश्वरको बारेमा लेखेको केही पर्चा र बाइबल किने र पढ्न थाले। जति बाइबल पढे मैले सत्य कुरा थाहा पाए। अर्को हप्ता म फेरि सोही पुस्तक पसलमा गए। मलाई आइजेक दाईले पिटर राजनकोमा लग्नुभयो। उहाँले मलाई एउटा पुस्तक दिनुभयो। त्यो किताबमा यस्तो चित्र देखे, एउटा ठूलो खाडल थियो र त्यसभित्र एकजना मानिसलाई कसैले निकालिरहेको थियो। उहाँले त्यो चित्र देखाउँदै भन्नुभयो, हामी मानिसहरू पनि यसरी नै पापको खाडलभित्र थियौं र येशू ख्रिस्टले विश्वास गर्यौं भने उहाँले हामीलाई पनि यसरी नै खाडलबाट निकाल्नुहुन्छ। त्यसपछि पिटर राजनले मलाई नेपाल इसाई मण्डली ज्ञानेश्वरका रेभरेन्ड पास्टर रोबर्ट कार्थकोमा लैजानुभयो र मेरो 1972 पिता र पुत्र र पवित्र आत्मामा पानीको भयो। त्यो बेलामा म फादरकै सम्पर्कबाट अमेरिकन एम्बेसीको स्विमिङ पुलमा काम गर्थे। मेरो बुबा आर्मीको मेजर हुनुहुन्थ्यो र म सिंहदरबारमा आर्मीको क्वार्टरमा स्विमिङ पुल नजिक भएकोले बुबासँग बस्थे। मलाई बप्तिस्मा रेभरेन्ड पास्टर रोबर्ट कार्थकले सुन्दरी जलमा दिनुभएको थियो। बप्तिस्मा भएको दिन म बुबाको क्वार्टरमा आए। सधैँ म स्विमिङ गरेर मेरो सानो कट्टु मात्र भिजेको हुन्थ्यो, तर त्यो दिन बप्तिस्मा लिँदा पानीले लामो पेन्ट भिजेको थियो। यो देखेर बुबाले भन्नुभयो, छोरा तिम्रो यो लामो पेन्ट पनि कसरी भिज्यो? मलाई लाग्यो जे सत्य छ त्यो प्रष्ट कुरा सुरुमा बताइदिएमा राम्रो होला भनेर मैले भने, बुबा म आजदेखि प्रभु येशू ख्रिस्टको पछि लागे। यो पेन्ट भिजेको चाहिँ बप्तिस्माको निम्ति पानीमा डुब्दा भिजेको हो। त्यसैले मलाई तपाईँको यो पूजागिरी धर्म रीतिथिति अबदेखि म मान्दिन, तर तपाईँ र म मलाई सक्दो प्रेम गर्छु। त्यसपछि बुबा बौला जस्तै कौशीमा बरबराउँदै हिँड्नुभयो। बुबाले कतै नराम्रो काम गरिहाल्नुहुन्छ होला कि भनेर म उहाँको पछि पछि लागे। करिब रातिको 3 बजेतिर उहाँ ओछ्यानमा आएर सुत्नुभयो। 1 घण्टा जति उठेर घर आरोबारीमा आउनुभयो। म पनि दिउँसो भएपछि घरमा आमालाई केही भइहाल्छ कि भनेर आए। आमाले मलाई देख्न साथ मेरो कपाल लुच्नुभयो र घरको 3 तलामाथि बारदलीमा गएर हाम फालेर मर्ने प्रयास गर्नुभयो। मैले कुदेर गएर उहाँको लुगा समाएर ताने। आमाले मलाई गाली गर्नुभयो र रुनुभयो। त्यसपछि म बुबासँग ब्यारेकमा बस्ने कुरै भएन र म घर नै बस्न थाले। जाडो महिना शुरू भएपछि स्विमिङ पुल पनि बन्द भयो। म आफै मण्डली जान्थे। घरमा भने बुबा र मुमाले धेरै धर्म र पाठ पूजा गर्नुभयो। उहाँहरूको उद्देश्य सकेसम्म हिन्दू धर्ममा मलाई फर्काउने थियो। क्रिसमस आयो, मण्डलीमा रमाइलो तरिकाले मनायौं र वर्ष 1973 पनि शुरू भयो। जनवरीको 3 तारिकका दिन म संगति प्र्याक्टिस गरिरहेको थिए। बुबा आउनुभयो र भन्नुभयो, त मेरो घरमा बस्नु पर्दैन, यहाँबाट निस्किएर जा। यति भएपछि म बगलीमा 5 रुपियाँ लिएर घरबाट निस्के। म पहिला नै एकपटक अस्ट्रेलिया गएको थिएँ र आउँदा एउटा टेप रेकर्ड ल्याएको थिएँ। त्यो टेप रेकर्ड र गिटार बोके र म कहाँ जाने हो त्यो पनि मलाई थाहा छैन। त्यसपछि पास्टर निकुनर तामाङको घरको पन्डोलमा गए। मैले टेप रेकर्ड उहाँलाई दिए। उहाँले हेर्न साथ मलाई के भयो भनी थाहा पाइहाल्नु भयो। मैले मेरो सबै वृत्तान्त बताए। त्यसपछि उहाँले भन्नुभयो, तिमी मसँग बस। उहाँसँग बस्न थाले। काम छैन, एकजना विदेशी नजिकै बस्नुहुँदो रहेछ र निकुनर तामाङ त्यहाँ खाना खानुहुँदो रहेछ। निकुनर तामाङसँग त्यहाँ म पनि खाना खान थाले। मेरो मेरो भाइ मोहन मलाई लिनको लागि आएको थियो तर म घर गइन। खाना खाएकोमा पास्टर निकोनर तामाङले महिनाको 100 रुपियाँ तिर्नु हुँदो रहेछ। यो कुरा मैले थाहा पाए र मलाई अशान्ति भयो किनकि मसँग खानाको लागि तिर्ने पैसा थिएन। त्यसपछि म रातिको 2 बजे उठे र प्रार्थना गर्न थाले र भने, प्रभु येशु तपाईँ जीवित हुनुहुन्छ भने मेरो पैसाको खाँचोलाई पनि पूरा गर्नुहोस् किनकि म अरूले सित्तैमा दिएको खाना चाहन्न। यसरी प्रार्थना गर्दा गर्दै बिहानको 8 बजिसकेको थियो। त्यसै समयमा शान्ति बुक स्टलको पसले आइजेक दाई आउनुभयो। उहाँले म घरबाट निकालिएको कुरा सुन्नुभएछ। उहाँले मलाई बाइबलबाट धेरै सान्त्वनाको कुरा र उत्साहको वचन पढेर सम्झाउनु भयो। मेरो लागि प्रार्थना गरिदिनु भयो र जाने बेलामा एउटा चिठीको खाम छोडेर जानुभयो। उहाँ गएपछि मैले त्यो खाम खोलेर हेर्दा भारूहरू 100 रुपियाँ थियो। भारू 100को नेपाली 160 रुपियाँ भयो र मैले 100 रुपियाँ खानाको लागि तिरे र 60 रुपियाँ बच्यो। मलाई यति खुसी लाग्यो कि साँच्ची नै परमेश्वरले मेरो पनि प्रार्थनाको जवाफ दिनुभयो। एकजना नर्वेको क्रिस्टियनसँग भेट भयो। उहाँले मेरो बारेमा, म एक विवाहित भएको, कलेजमा पढिरहेको र घरबाट बुबाले निकालेको कुरा सबै थाहा पाउनु भएछ। त्यसपछि उहाँले मलाई बीए पढ्नको लागि छात्रवृत्ति दिने र श्रीमतीलाई पनि साथैमा ल्याएर बस्ने सल्लाह दिनुभयो। उहाँले त्यति गरी बापत मैले अरू नर्वेली केटाकेटीहरूलाई नेपाली भाषा सिकाइदिनु पर्ने भयो तर श्रीमतीलाई पनि साथैमा ल्याएर बस्ने प्रभु येशूको आज्ञा मान्नलाई 20 दिन जति अटेरी गरे। फेरि उहाँ मका आएर भन्नुभयो, एउटा कुरा खोज र तिम्रो श्रीमतीलाई ल्याएर सँगै बस, म सबै तिरिदिनेछु। अझ पनि मैले निर्णय गर्न सकेको थिइन। त्यसपछि परमेश्वर मसँग प्रष्टै बोल्नुभयो, तैले मेरो आज्ञा मानिनस् भने क्रिस्चियन जीवन अघि बढ्ने छैनस्। त्यसपछि मैले एकजना अमेरिकन मिसिनरीसँग गाडी मागेर मेरो श्रीमतीलाई लिन घर गए। घरमा मेरो बुबा मुमाले चाहिँ मलाई सरापेको सरापेकी हुनुहुन्थ्यो। मेरो बाल विवाह गराउनुको उद्देश्य पनि एउटा काम गर्ने नोकर्नी ल्याउने थियो। विवाह गरेको 2-4 महिनापछि नै अर्को विवाह गरे हुन्छ भन्नुभएको थियो। मैले मेरी श्रीमतीलाई लैजाँदा एकजना घरमा काम गर्ने मानिस गुम्यो। त्यसपछि श्रीमतीलाई मैले मण्डलीमा लगे र उनीले पनि 1 महिनामा नै परमेश्वरलाई ग्रहण गरिन्। 1 वर्षमा पानीको बप्तिस्मा पनि लिइन्। म त्यो समयमा बीए पढ्दै थिए। मेरी श्रीमती चाहिँ मात्र 4 कक्षामा पढेकी थिइन् किनकि उनको आमा हुनुहुन्थ्यो र उनको बुबाले छोरीको विवाह गरी अर्काको घरमा पठाउँदै राम्रो होला भनी विवाह गरिदिनु भएको थियो। उनी 4 कक्षा मात्र पढेकी छिन् र म बीए पढेको छु, कसरी जीवन बिताउन सकिन्छ भन्ने लाग्थ्यो। तर अचम्मको कुरा, त्यस बेला श्रीमतीले प्रभुको वचन बाइबल पढ्न सक्छिन् र त्यसमै म धन्यवादी छु भनेर मलाई सन्तुष्ट भयो। र डाक्टर रमेश खत्री, उहाँका तालिम र सेवाकायहरू 2074मा प्रभुको लागि काम गर्छु भन्ने अगुवाई भयो। मैले 2 वर्ष ज्ञानेश्वर मण्डलीमा सेवा गरे। 2076मा तानसेनमा गुड फ्राइडे र इस्टर सन्डेको समयमा प्रचारमा जाँदा डाक्टर बिल गोल्डले बाइबल कलेज जाने प्रेरणा दिनुभयो। मैले प्रार्थना गरे र 1 हप्तापछि अगुवाई भयो र छात्रवृत्ति पनि मिल्यो। तर छोरा र श्रीमतीलाई लान चाहिँ नमिल्ने भयो। मैले छोरा र श्रीमतीलाई मेरो हिन्दू बुबा आमासँग छाडेर जान पनि सक्दिन थिए। हामीले प्रार्थना गर्यौं। त्यसपछि परमेश्वरले बाइबल कलेजमा सबै परिवारको निम्ति बस्ने घर मिलाइदिनु भयो। 1 महिनापछि हामी यावत मल महाराष्ट्र भारतमा बाइबल कलेजमा गयौं। मेरी श्रीमतीलाई अंग्रेजी नआउने भएको कारण मैले मिशन विषय सिकाउने प्रोफेसरको श्रीमतीलाई मेरी श्रीमती अंग्रेजी सिकाइदिनको लागि अनुरोध गरे। त्यसपछि त्यो कुरा थाहा भयो र उनी जस्ता अंग्रेजी नआउने अरू श्रीमतीहरू धेरै रहेछन्, तिनीहरूले पनि अंग्रेजी सिक्ने मौका पाए। मेरी श्रीमतीले अंग्रेजीमा नै बाइबल पढ्ने र बोल्न सिकिन्। मैले चाहिँ ब्याचलर अफ डिभिनिटी पूरा गरी हामी 1979मा नेपाल फर्क्यौं। बाइबल कलेजको स्थापना, नेपाल फर्केपछि बैंककमा 1 सम्मेलनमा जाने मौका पाए। एकजना विदेशी बिशपले मलाई नेपाल बाइबल कलेज शुरू गर्ने प्रेरणा दिनुभयो। नेपाल फर्केपछि मैले एनसीएफमा प्रस्ताव राख्दा उहाँहरू मंजूर हुनुभयो। त्यसपछि काठमाडौँको जोरपाटीमा 1981मा नेपाल बाइबल इन्स्टिच्युट भनेर शुरू गर्यौं। सन् 2011मा सो बाइबल स्कूलमा घर जग्गा खान त्यहीको पूर्व प्रिन्सिपल र उसका लोभी मित्रहरूले मुद्दा हाले तर हामीले जित्यौं र अहिले त्यहाँ नेपाल एबेनेजर बाइबल कलेज छ। सतावट बाइबल स्कूल खोलेपछि त्यहाँका गाउँलेहरूले विरोध गरी धेरै पटक बौद्धको प्रहरी चौकीमा उजुर गरे। त्यसै बेला प्रधान पञ्चको चुनाव आयो। नयाँ प्रधान पञ्च हुन चाहने भनेछ, यदि मलाई तपाईँहरूले जिताउनु भयो भने यी क्रिस्चियनहरूलाई यो गाउँबाट निकालिदिनेछु र तिनीहरूले बनाएको त्यस भवनलाई सबै गाउँलेहरूले पढ्ने सरकारी स्कूलमा परिणत गरिदिनेछु। त्यस विचारलाई नै चुनावी नारा बनाएर चुनावमा विजय पनि भए। जितेपछि नयाँ प्रधान पञ्चले बाइबल स्कूलको घर जग्गा जफत गर्न अड्डा अड्डा पुगेछ। त्यो जग्गा 3 जना मंगलमन महर्जन, शान्ति जागिर र मेरो व्यक्तिगत नाउँमा थियो। यसरी व्यक्तिगत जग्गा भएको कारण जफत गर्न नपाउने कानून थियो र त्यसलाई जफत गर्न पाएन। जम्मा 5 रोपनी जग्गा थियो। परमेश्वर पाटोको आश्चर्य कामहरू। जोरपाटीमा मेरो धेरै विरोधी गर्ने एकजना मानिस थियो। उहाँको घरमा एउटा कुकुर पालेको थियो। त्यसलाई ढिँडो दिँदा हातमा टोकेछ। त्यो कुकुरलाई रेबिज लागेको थिएछ र 3 महिनामा त्यो मानिसको मृत्यु भयो। अर्को, म प्रत्येक बिहान हेर्ने गर्थे। एक दिन मलाई सधैँ जाने बाटोबाट नजाने आवाज आयो र अर्कैतिर गएर घर फर्के। पछि मलाई थाहा भयो म सधैँ जाने बाटोमा मेरो विरोधीहरू मलाई पिट्ने उद्देश्यले बसेका रहेछन् र 2-3 घण्टा पनि नआएको देखेपछि उनीहरू घर फर्केछन्। अर्को एक रात गाउँलेहरू मलाई पक्रनको लागि मेरो घरमा आएछन्। तिनीहरूले मेरो घरको वरिपरि सिपाहीहरू देखेछन्। त्यो समयमा मेरो बुबा आर्मीको कर्नेल हुनुहुन्थ्यो। भोलिपल्ट हल्ला भयो। हामीहरू रमेश खत्रीलाई पक्रन गएको थियौं। कर्नेलले घरको वरिपरि सिपाही पो राखेको थियो। बुबाले के को सिपाहीहरू राख्ने? म क्रिस्चियन भएकोमा रिसाइरहनु भएको थियो। यसो ख्रिस्टले स्वर्गदूतहरू मेरो घर वरिपरि खटाउनु भयो कि। 1983 नेपालगंजमा 1 महिने बाइबल तालिम दिनको लागि गएको थिएँ। मेरो कार्यालयको भाइ बालकृष्ण मलाई लिन आउनुभयो र भन्नुभयो तपाईँलाई काठमाडौँमा पुलिसले बोलाएको छ। रत्न पार्कको सिडिओ कार्यालयमा गए। त्यसपछि सिडिओले भन्यो तपाईँ ठाउँ ठाउँमा क्रिस्चियन बनाउँदै हिँड्ने, तपाईँलाई हामीले अहिले नै थुन्न सक्छौ। नथुनिने भए जोरपाटीको भवनमा बाइबल सिकाउदिन भनेर कागजमा सही गर्नुपर्छ। मैले प्रार्थना गरे, त्यसपछि कागजमा सही गरेर निस्के अनि बाग बजारमा कोठा खोजेर बाइबल स्कूललाई सार्यौं। 1984 डडेलधुराको टिम मिशन अस्पतालमा 1 महिने बाइबल तालिम दिनको लागि गएका थियौं। त्यहाँ हिन्दू र क्रिस्चियन बीच झगडा भएको रहेछ, जुन कुरा हामीहरूलाई थाहा थिएन। हिन्दूहरूले हाम्रो विरूद्धमा प्रहरीलाई उजुरी गरेछन्। 1 हप्तापछि प्रहरी आए र हामीहरू 11 जनालाई पक्रेर चौकीमा लगे। कोठा यति सानो थियो कि राति सुत्दा एउटाको टाउकोमा अर्कोको खुट्टा पर्थ्यो। प्रहरीले ओर्डरको लागि मन्डी दिएको थियो तर त्यसमा उपियाहरू थियो। काठमाडौँबाट 2 जना क्रिस्चियन मित्रहरू हामीहरू चौकीमा छौ भनेर भेट्न आउनुभयो। प्रहरीले उहाँहरूलाई पनि क्रिस्चियन हो भनेर थाहा पाएपछि उनीहरूलाई पनि हामीहरूसँगै राखिदियो र हामी 13 जना भयो। 1 हप्तापछि हामीहरूले उपवास बसेर प्रार्थना गर्ने निर्णय गर्यौं। प्रहरीहरूलाई चाहिँ अब यिनीहरूले भोक हडताल पो गर्न लागेछन् भन्ने लागेछ। उपवास प्रार्थनाको उत्तर आयो र हामीहरूको निम्ति पनि पछि फिर्ता दिने गरी टिम मिशन अस्पतालको धरोटी दिए। 1 वर्ष भरि अदालतमा मुद्दा चल्यो। निर्णय भयो 6 महिनासम्म थुनामा राख्ने, तर वकिलले माथिल्लो अदालतमा अपिल गर्ने सल्लाह दिए। तालिमहरू मुद्दा फैसला भइसकेको थिएन। 1986 बेलायतमा पीएचडी पढाइ शुरू गर्ने मौका परमेश्वरले दिनुभयो। अदालतमा मुद्दाको कारण त्यसलाई मैले सार्वजनिक गरिन र गोप्यमा नै राखे। मैले अक्सफोर्ड पीएचडी गरे भने श्रीमतीले चाहिँ अंग्रेजी भाषा सिकिन् र 5 वर्षपछि हामी नेपाल फर्क्यौं। आटेन पुस्तकालय 1993 मलाई UMN र INFले सभामा बोलाए र भने नेपालमा थुप्रै बाइबल कलेजहरू भए, त्यसलाई स्तरमा ल्याउनुपर्छ। मैले पनि यही कुरा नै चाहेको थिएँ। त्यसपछि हामीहरू एसोसिएसन अफ बिब्लिकल एजुकेशन इन नेपाल शुरू गर्यौं। सरकारसँग दर्ता भएपछि यो आटेन भयो। पहिला साधारण पुस्तकालय बनायौं। हाल यहाँ बाइबलको विषयमा र अन्य गरी 30,000 पुस्तकहरू छन्। आटेनद्वारा सन् 2006 नेपाल प्राप्त अभियान र क्षमा र मिलापको कार्यक्रम शुरू गर्यौं। अहिले क्षमा र मिलापको सेवा अरूहरूले नै लिए भने नेपाल प्राप्त अभियान चाहिँ विश्वव्यापी भइरहेको छ। मैले आटेनमा सेवा गरेको 25 वर्ष भयो। यो संस्था आफ्नै खुट्टामा उभिएको क्रिस्चियन संस्था हो। आटेनले भाडामा दिएको घरको आमदानीले यो संस्था चल्छ। लेखनहरू यसो ख्रिस्टलाई विश्वास नगरी नै मैले पहिला नै पुस्तक मुर्दाको तलासमा निकालेको थिएँ भने, त्यसपछि बाइबल सम्बन्धी पहिलो पुस्तक मिलाप रोमीको पुस्तकको टिप्पणी, दोस्रो चट्टानमाथिको घर, तेस्रो चाखलाग्दो बाइबल व्याख्या, चौथो प्रभावशाली व्याख्यात्मक उपदेश, 5 शहादत पछि विजय जो प्रकाश पुस्तकको टिप्पणी हो, र 6 स्वतन्त्रता गलातीको पुस्तकबाट टिप्पणी र अङ्ग्रेजीमा एउटा उपन्यास लेखेको छु। र आशिषहरू शुरूदेखि अहिलेसम्म मेरो जीवनमा र प्रभु येशूको सेवामा सहयोग गर्ने मेरी श्रीमती शान्ति हो। उनलाई म आशिषको रूपमा लिन्छु। सायद प्रभुलाई नपाएको भए अर्कै विवाह हुने थियो होला, किनकि मेरो परिवारले मेरो अर्कै विवाह गर्ने सोचिसकेको थियो। जेठु छोरोको परिवार यही काठमाडौँमा छन् भने कान्छो छोरो अमेरिकामा पीएचडी सिद्ध्यायो। परमेश्वरले मलाई पढ्न सक्ने आँखा दिनुभयो र 5 मिनट पनि पढ्न नसक्ने मान्छेलाई अहिले पीएचडी पढेर येशूको सेवा गर्ने बनाउनु भएको छ। यो कुरा येशू ख्रीष्टमा मात्र सम्भव भयो। डिप्रेसन भएर मर्न आँटेको मानिसलाई येशूले नयाँ जीवन दिनुभयो। यी सबै मेरो जीवनमा भएका कुराहरू परमेश्वरको योजना भित्र मात्र भयो। अहिले मेरो जीवनमा शान्ति, आनन्द र लक्ष्य छ। मैले विश्वास गरेको परमेश्वर जो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ उहाँको नै महिमा होस्। बाचुन्जेल म र मेरी श्रीमती मिलेर परम प्रभु येशु ख्रीष्ट र परमेश्वर पिताकै महिमा, प्रशंसा र सेवा गर्नेछौ भन्दै डाक्टर रमेश खटुजीको जीवन गवाई, उहाँले कसरी प्रभुलाई चिन्नुभयो, उहाँको जीवन कस्तो भयो, कति सतावटहरू भोग्नु भयो भन्ने कुराहरू संक्षिप्तमा मैले यहाँको माझमा पाठ गरेर सुनाइसकेको छु र आशा गर्दछु डाक्टर रमेश खतुरज्यूको जीवनीबाट यहाँहरूलाई परमेश्वरले कसरी एउटा 5 मिनट पनि पढ्न नसक्ने व्यक्तिलाई पीएचडी, त्यो पनि अक्सफोर्ड युनिभर्सिटीमा गएर पीएचडी गर्ने अवसर दिनुभयो भन्ने कुराहरू धेरै आशिषको कुराहरू रहेको छ। र यदि भन्दै आजको कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। कार्यक्रम पुस्तक र जीवनमा अर्को हप्ता मंगलबार फेरि पुनः एकदम विशेष अग्रजको, अर्को अग्रजको जीवन गवाई ल्याउने बाचा गर्दै र अर्को हप्तामै फेरि भेट्नेछौ भन्ने आशा गर्दै यहाँहरूबाट म सञ्चालिका कार्यक्रम प्रस्तोता एस्तर राई बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
0: आदरणीय श्रोता, आज कार्यक्रम मार्फत प्रस्तुत गरिएका कुराहरू तपाईँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम प्रति केही प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा आटेन पुस्तकालय प्रति तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो ठेगाना रहेको छ आटेन लाइब्रेरी, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौँ। फोन नम्बर 98317947 र हाम्रो इमेल आईडी रहेको छ esterrai747@gmail.com esterrai747@gmail.com। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रम पुस्तक र जीवनको लगभग अन्तिमतिर आइसकेको छौं र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय पुनः भेट्ने आशाका साथ हामी विदा हुन्छौ। जय मसीह, नमस्कार।
2: कोरस नम्बर 142।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसी। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। यस कार्यक्रमले एकमात्र सत्य जीवित परमेश्वरको सत्यताको बारेमा जानकारी गराउँदछ, साथै संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी येशुख्रिष्टको प्रेम र उहाँको बलिदानको विषयमा हेर्नेछौ। बाइबलले भन्दछ, येशूले संसारलाई महान प्रेम गर्नुहुन्छ, यसै कारण मानिसको खातिर येशुख्रिष्ट संसारमा आएर क्रुसमा बलिदान हुनुभयो। प्रिय श्रोता, आज हामी यही विषयमा अझै धेरै बुझ्नेछौ। येशुख्रिष्टको प्रेम र बलिदानको विषयमा सत्य जीवित पवित्र धर्मशास्त्र बाइबलबाट तपाईँ हामीलाई विस्तृत र स्पष्ट रूपमा जानकारी दिनको लागि आदरणीय दाई विक्रम दुबे तपाईँ हाम्रो माझमा उपस्थित भइसक्नु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दमा म विक्रम दुबेको नमस्कार, जय मसी तथा अभिवादन। आज हामी परमेश्वरको वचनबाट केही कुराहरू सिक्नेछौ। आज हामी ख्रिस्टको प्रेम र उहाँको बलिदानको विषयमा बाइबलले के भन्छ भन्ने विषयमा हामी हेर्नेछौ। यसको लागि हामी यसैयाको पुस्तकबाट हामी केही कुराहरू हेर्नेछौ। यसैयाको पुस्तक 53 अध्यायको 1-12 खण्डहरू, हाम्रो समाचार कसले विश्वास गरेको छ र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो, उहाँको सामु कलिलो बोट जस्तो र सुक्खा जमिनबाट निस्केको जरो जस्तो बढ्यो, उसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न ता महत्व नै थियो, उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित, ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्, ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गनेनौ, निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं, तर ऊ त हाम्रा अपराधहरूका निम्ति छिडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौं, हामी सबै भेडा झै बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ, ऊ थिचोमिचोमा पर्यो र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन, मारिनलाई लगेको थुमा जस्तै ऊ डोर्याएर लगियो, आफ्नो उन कत्रनेको सामु भेडा मौन भए झैं उसले पनि आफ्नो मुख खोलेन, अत्याचार र इन्साफद्वारा ऊ लगियो, उसका सन्तानका बारेमा कसले विचार गर्न सक्छ, किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो र मेरो प्रजाका अपराधको निम्ति उसमाथि कुटाइ पर्यो, उसको चिहान दुष्टहरूसित बनाइयो र मृत्युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो, तापनि उसलाई चकनाचुर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो र परमप्रभुले उसको प्राणलाई दोष बलि चाहिँ बना भए तापनि उसले आफ्ना छोराछोरीलाई देख्नेछ र आफ्नो दिन बढाउनेछ र परमप्रभुको इच्छा उहाँकै हातमा उन्नत हुनेछ, उसका प्राणको वेदना पछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ, आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ र उसले तिनीहरूका अधर्म बोक्नेछ, यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु र उसले लुटको माल सामर्थ्यहरूसित बाँड्नेछ, किनभने उसले आफ्नो जीवन मृत्युमा खन्यायो र ऊ अपराधीहरूको गन्तीमा गनियो, किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो। परमेश्वरले वचन पढाइमा आशिष दिनुभएको होस्। बाइबल कुनै मानिसको बुद्धिले लेखिएको पुस्तक नभएर पवित्र आत्माको शक्तिले लेखिएको जीवित वचन हो। बाइबलमा लेखिएका हरेक वचन सत्य छ। सम्पूर्ण बाइबल परमेश्वरको प्रेम पत्र हो भन्दा फरक पर्दैन। अहिले भर्खर पढेको खण्डले ख्रिस्टको प्रेम र उहाँले हाम्रो निम्ति के गर्नुभयो भने उहाँको बलिदानको विषयमा प्रष्ट रूपमा बताइदिएको छ। यसैया 53:1 प्रश्नबाट शुरू गरेको छ। यसैया अगमवक्ताले प्रश्न गरेका छन्, येशु ख्रिस्टको समाचार कसले विश्वास गरेको छ र परमप्रभुको शक्ति कसले देखेको छ, कारण येशू ख्रिस्ट एउटा यस्तो व्यक्ति हुनुहुन्थ्यो जो परमेश्वर भएर पनि संसारबाट र उहाँले प्रेम गर्नुभएको देश इजरायलबाट नै इन्कार गरिनुभयो। येशूले इजरायलमा ठूला ठूला काम गर्नुभयो जुन सबै मानिसहरूले देखेका थिए। येशू ख्रिस्टले पानीलाई दाख मध्येमा परिणत गर्नुभएको मानिसहरूले देखेका थिए। पाँचवटा रोटी र दुईवटा माछाबाट 5,000 अघाउने गरी खुवाएर पनि 12 डाला उगारेको घटना मानिसहरूकै आँखा अघि भएको घटना हो। 38 वर्षदेखि हिँड्न नसक्ने व्यक्ति आफै हिँडेको, मरेको लाजरस 3 दिनपछि जीवित भई उठेको सबै घटना यसले मानिसहरूकै अगाडि गर्नुभएको थियो। विश्वास गर्नको लागि यी घटनाहरू पर्याप्त थिए, तर पनि इजरायलले ख्रिस्टमाथि विश्वास गरेन। थोरै मात्रामा मानिसहरूले उहाँमाथि विश्वास गरेका थिए, तर बहुसंख्यक मानिसहरू अविश्वासी र विरोधी थिए। हिजोका इजरायली जस्तै आज हामी पनि कतै ख्रिस्टको कुरालाई इन्कार गरिरहेका त छैनौ? ख्रिस्टको शक्ति देख्दा देख्दै आफ्नो मुख ख्रिस्टबाट मोडेका त छैनौ? एकछिन विचार गरौं। ख्रिस्ट मानिस जस्तो हुनुहुन्न। मानिस आफूलाई प्रेम गर्नेलाई प्रेम गर्छ, आफ्नो खेदो खन्नेलाई सखा पार्न भरमग्दुर प्रयास गर्छ। तर ख्रिस्ट संसारमा प्रेम प्रकट गर्न आउनुभयो। उहाँलाई स्वीकार गरी उहाँको बाटो पछ्याउनेलाई पनि र उहाँको विरोध गरी हेर्ने नरुचाउने र नाम सुन्ने मन नगर्नेहरूलाई पनि उहाँले यस्तो किसिमले आफ्नो प्रेम प्रकट गर्नुभयो कि जससँग कसैले पनि तुलना गर्नै सक्दैन। परमेश्वरको वचनले भन्दछ, परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो। के यो वाक्यले परमेश्वरको प्रेमलाई प्रकट गरेको छैन र हामीले जानी नजानी गरेका पापलाई धुनका लागि येशू ख्रिस्ट तपाईँ र मेरो निम्ति क्रुसमा मर्नुभयो? बाइबलले भनेको छैन कि ख्रिस्टले उहाँलाई प्रेम गर्नेलाई मात्र प्रेम गर्नुभयो र उहाँको आज्ञा पालन गर्नेहरूका लागि मात्र मर्नुभयो? प्रियहरू, तपाईँले ख्रिस्टलाई प्रेम नगरे पनि, हजारौं पटक तपाईँले ख्रिस्टको आज्ञा उल्लङ्घन गरी उहाँलाई क्रुसको भागी बनाए पनि उहाँले तपाईँलाई निष्खोट प्रेम गर्नुहुन्छ। बाइबलले बताउँदैन कि तपाईँले ख्रिस्टलाई प्रेम गरेपछि मात्र ख्रिस्टले तपाईँलाई प्रेम गर्नुहुन्छ। प्रियहरू, येशू ख्रिस्ट मानिस जस्तो हुनुहुन्न। येशू ख्रिस्ट आफू कहाँमा बसेर तपाईँ र मलाई फूलमा सजाउने प्रभु हुनुहुन्छ। तपाईँ र मैले भोग्नु पर्ने क्रुसको मृत्यु सहेर तपाईँ र मेरो लागि स्वर्गको बाटो तयार गर्ने प्रभु हुनुहुन्छ। राम्रो र असल व्यक्तिका लागि दुःख भोग्न धेरै तयार हुन्छन्, तर खराब र पापीका लागि भने कोही पनि अघि सर्दैन। येशू ख्रिस्ट धर्मीको लागि क्रुसमा मर्न आउनु भएन, वा उहाँले पहिले तिमी धर्मी हो त्यसपछि मात्र म तिम्रो लागि मर्छु भन्नु भएन, तर हामी जस्तो छौँ त्यस्तै अवस्थामा स्वीकार गर्नुभयो, राम्रो लागि क्रुसमा मर्नुभयो। के तपाईँको अपराध जान्दा जान्दै पनि तपाईँलाई प्रेम गरी तपाईँको अपराधको सजाय भोग्ने र तपाईँको लागि मर्ने कोही संसारमा भेट्नु भएको छ त? संसारमा हामीले जति खोजे पनि हाम्रा सारा अपराध जान्दा जान्दै हाम्रो अपराधको निम्ति आफूले सजाय भोगेर हाम्रो लागि मर्ने येशू ख्रिस्ट जस्तो व्यक्ति कतै भेट्दैनौ, किनकि येशू ख्रिस्टले तपाईँ र मलाई अति प्रेम गर्नुहुन्छ। ख्रिस्टले संसारलाई प्रेम गर्नुभयो, तर संसारले ख्रिस्टलाई घृणा मात्र गरिरह्यो। ख्रिस्टले संसारलाई र असंख्य पाप गर्ने पापी मानिसहरूलाई प्रेममा स्वीकार गर्नुभयो, तर संसारले ख्रिस्टलाई इन्कार गर्यो र उहाँदेखि आफ्नो मुख फर्कायो। तपाईँले प्रेम गरेको व्यक्तिले तपाईँलाई इन्कार गर्यो वा तपाईँबाट मुख फर्काएर अर्को बाटो मोडियो भने के तपाईँ फेरि उसलाई पहिलेको जस्तो प्रेम गर्नुहुन्छ? मलाई लाग्दैन कि हामी एकचोटि इन्कार भइसकेपछि फेरि प्रेम गर्न सक्छौ, तर येशू ख्रिस्टले गर्नुभयो। येशू ख्रिस्टले हाम्रा सबै निर्बलताहरू बोक्नुभयो र हाम्रा दुःख भोग्नुभयो। बाइबलले यो वाक्यको अघि एउटा शब्द प्रयोग गरेको छ, निश्चय नै। यसको मतलब येशू ख्रिस्टले बोक्नुभएका हाम्रा सबै निर्बलताहरू र हाम्रा सबै दुःखहरू साँच्चीकै हुन्, बनावटी, झुटा वा कल्पना होइनन्। सारा संसार पापको सागरमा चुर्लुम्म डुबेको थियो। संसारमा चारैतिर पापले जरा गाडेको थियो। संसारमा जीवित परमेश्वरलाई छोडेर अन्य वस्तुलाई पुज्ने, मूर्ति पूजा गर्ने, आमा बुबाको अनादर गर्ने, हत्या गर्ने, अपशब्द प्रयोग गर्ने, व्यभिचार, चोरी, झुटो गवाही दिने र लोभ लालचको डोरीले बन्धनमा बाँधेको छ। यही पापमय बन्धनबाट छुट्नका लागि वा भनौ पाप मोचनका लागि आवश्यक पर्ने दण्ड ख्रिस्टले सारा संसारको लागि भोग्नुभयो र हामीले बोक्नु पर्ने सबै दुःख उहाँले बोक्नुभयो। के तपाईँलाई लाग्दैन यी सबै कुराबाट परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ? कार्यक्रममा अब पालो साङ्गीतिक विश्रामको हामी एउटा गीत सुन्नेछौँ। छ। परमेश्वरको वचनको लागि

0: बाइबलले बताउँछ ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो। यहाँ ऊ भन्ने शब्दले यीशु ख्रीष्टलाई संकेत गर्दछ, साथै यस वाक्यले गहिरो सत्यता प्रकट गरेको छ। यीशु ख्रीष्ट तपाईँ र मैले गरेका हर अपराधको निम्ति क्रुसमा छेडिएको, पेलिएको र हामीले भोग्नु पर्ने दण्ड ख्रीष्टमाथि परेको सत्यता यहाँ प्रकट हुन्छ। ख्रीष्टको हात खुट्टामा काँटी छिडियो, हाम्रो अपराधको कारण ख्रीष्ट मृत्युको लागि पेलिनुभयो, हाम्रो अधर्मको कारण र ख्रीष्टमाथि दण्ड पर्यो हामीमा शान्ति ल्याउनका कारण। हाम्रो शरीरमा सानो टुक्रा काँडा बिजो भने मात्र पनि हामी कति रुन्छौ, व्याकुल हुन्छौ भने ख्रीष्टको हात खुट्टामा त झन् काँटी छेडिएको छ, त्यो पनि तपाईँ र मेरो कारणले। के यो प्रेम होइन र? बुझ्नुपर्ने कुरा, हामी ख्रीष्टको लागि भौतारिन्छौ, दुःख गर्छौ, भाकल गर्छौ, तर शान्ति त ख्रीष्टमा मात्र छ, ख्रीष्टले सहनु भएको कोराको चोटमा मात्र छ। बाइबलले बताउँछ ख्रीष्ट थिचो मिचोमा पर्नु भयो, उहाँलाई कष्ट पर्यो, तापनि उहाँले आफ्नो मुख खोल्नु भएन। मारिनलाई लगेको थुमा जस्तै ख्रीष्ट कलवरी क्रुस सम्मै जानुभयो। आफ्नो उन कत्रनीको सामु भेडा मौन भए चाहिँ ख्रीष्टले पनि आफ्नो मुख खोल्नु भएन, तर सबै सहनु मात्र भयो। हामी निर्दोष हुँदा हुँदै पनि कसैले दण्ड दियो भने हामी विद्रोही हुन्छौ, रिसले आगो हुन्छौ, हाम्रो धैर्यता गुम्छ। तर प्रियहरू ख्रीष्टलाई हेरौं, ख्रीष्ट पवित्र हुनुहुन्थ्यो, उहाँले कहिल्यै पाप गर्नु भएन। यहाँसम्म कि ख्रीष्टलाई पाप के हो भन्ने पनि थाहा छैन, र पनि तपाईँ र मेरो लागि नाङ्गो पिठ्यौमा 39 र सहनुभयो, शिरमा काँडाको मुकुट लगाइयो, लज्जित बनाइयो, र पनि ख्रीष्टले आफ्नो धैर्य गुमाउनु भएन। किन? किनकि यीशु ख्रीष्ट प्रेममा धनी, कृपालु र रिसाउनमा एकदम ढिलो परमेश्वर हुनुहुन्छ। ख्रीष्ट हाम्रो लागि लज्जित हुनु पर्यो र पनि धैर्यशील हुनुभयो। निर्दोष हुँदा हुँदै पनि उहाँमाथि अत्याचार भयो, र पनि उहाँले सबै अत्याचारहरू चुपचाप सही रहनुभयो। उहाँले गल्ती गरेको कारण होइन, तपाईँ र मलाई उहाँले प्रेम गर्नुभएको कारण र उहाँ मानिस प्रति धैर्यशील हुनुभएको कारण उहाँ चुपचाप रहनुभयो, सबै कष्ट सहनुभयो। यद्यपि उहाँले गर्दै नगर्नु भएको पापको दोष उहाँमाथि परेको थियो, त्यति मात्र नभएर तपाईँ र मैले गरेका हर अपराध कुटाई पाप नचिन्नुहुने पवित्र र निर्दोष ख्रीष्टमाथि पर्यो। यहाँ ख्रीष्टको प्रेम र उहाँको बलिदानको प्रमाण अझ हामी भेट्न सक्छौ, किनकि परमेश्वरको वचनले भन्दछ उसले आफ्नो जीवन मृत्युमा खन्यायो र ऊ अपराधीहरूको गन्तीमा गनियो। उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति स्वर्गसम्म पुग्नलाई मध्यस्थता गर्यो। प्रियहरू, कसले आफ्नो जीवन मृत्युमा खन्याउन सक्छ? जसले बेहद रूपमा प्रेम गर्छ त्यही व्यक्तिले मात्र। संसारमा यीशु ख्रीष्ट जस्तो तपाईँ र मलाई बेहद रूपमा प्रेम गर्ने र बिना शर्त आफ्नो जीवन मृत्युमा खन्याउने प्रेमी न त थियो, न छ, न त भविष्यमा नै हुन सक्छ। त्यही ख्रीष्ट आज तपाईँ र मेरो लागि मध्यस्थताको काम गर्दै हुनुहुन्छ। उहाँकै माध्यमबाट मात्र भएर हामी स्वर्गमा प्रवेश गर्न सक्छौ। यदि आज तपाईँ ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ भने उहाँ तयार हुनुहुन्छ तपाईँलाई पापको दलदलबाट तानेर स्वर्गमा बसाउनका लागि। ख्रीष्टले तपाईँलाई हात दिँदै हुनुहुन्छ। यदि आज तपाईँले पनि आफ्नो हात ख्रीष्टलाई दिनुभयो भने उहाँले तपाईँलाई बचाउनुहुन्छ। ख्रीष्टलाई हात दिनुमा 3 कदम पर्दछन्। पहिलो, पापबाट पश्चाताप। दोस्रो, यीशु ख्रीष्ट नै प्रभु र मुक्तिदाता भनी हृदयले विश्वास। र तेस्रो, मुखले स्वीकार। पश्चाताप सहितको प्रार्थना गरेर तपाईँ आज ख्रीष्टलाई आफ्नो हृदयमा स्वागत गर्न सक्नुहुन्छ र आफ्नो नाम जीवनको पुस्तकमा लेखी अनन्तको दण्ड अर्थात नरकुण्डको आगोबाट बच्न सक्नुहुन्छ। यदि तपाईँ चाहनुहुन्छ भने मसँगै यो प्रार्थना दोहोर्याउन सक्नुहुन्छ। प्यारो प्रभु, तपाईँको प्रेमको लागि धन्यवाद। मेरो पापको लागि तपाईँले भोग्नु भएको सम्पूर्ण दुःख कष्टको लागि धन्यवाद। मैले जानी नजानी तपाईँको विरुद्धमा पाप गरेको छु भने म मानिलिन्छु र तपाईँ यीशु ख्रीष्टलाई नै मेरो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी मेरो हृदयले विश्वास र मुखले स्वीकार गर्दछु। आज नै मेरो हृदयको ढोका खोल्दछु, आएर मेरो हृदयको सिंहासनमा बस्नुहोस् र मलाई आशिष दिनुहोस्। यीशुको नाममा आमेन। यो प्रार्थना सँगै तपाईँ आज ख्रिस्टमा नयाँ गरी जन्मनु भएको छ, तपाईँको नयाँ जन्मको लागि तपाईँलाई बधाई भन्न चाहन्छौ। अब तपाईँ नजिकको चर्चमा गएर बुझ्न सक्नुहुन्छ वा अधिक जानकारीको लागि तपाईँ हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। परमेश्वरले प्रत्येकलाई आशिष दिनुभएको होस्। धन्यवाद
1: धन्यवाद दाई विक्रम दुबेललाई। आजको वचनले भने जस्तै यीशु ख्रीष्टले दिएको जस्तो प्रेम संसारको कुनै पनि मानिसले हामीलाई दिन सक्दैन। उहाँको प्रेम अतुलनीय र अवर्णनीय छ। आजको वचनबाट हामी यो बुझ्न सक्छौ कि यीशु ख्रीष्ट त्यो व्यक्ति हुनुहुन्छ जसले हामीलाई नरक जानबाट बचाएर अनन्त स्वर्गीय राज्यसम्म पुर्याउने एकमात्र सत्य बाटो हुनुहुन्छ। तसर्थ श्रोता, हामीले यही समयमा उहाँको त्यो महान प्रेमलाई आफ्नो जीवनमा प्राप्त गर्ने कोशिश गरौं, जुन प्रेममा हाम्रो निम्ति बलिदान छ, जुन पूर्ण छ, जुन प्रेममा उहाँको शान्ति, आनन्द, खुशी र मुक्ति छ, जसले हाम्रा सबै पीड़ा र कष्टहरूबाट उन्मुक्ति दिन्छ। त्यो प्रेमलाई रोजौं र त्यो प्रेमदाताको बुलावटलाई सुनौ जो हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँले संसारका प्रत्येक व्यक्तिलाई त्यो अवर्णनीय प्रेम, शान्ति र मुक्ति दिन चाहनुहुन्छ। उहाँको नजिक आजै जाउ अनि मात्र हामीले हाम्रो जीवनको अर्थ, मूल्य र साँचो प्रेमलाई बुझ्नेछौ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ वा कार्यक्रमको बारेमा अझै धेरै बुझ्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374-54। सम्पर्क नम्बर फेरि एक पटक दोहोर्याउन चाहन्छु, 9860-2374-54। र त्यसै गरी तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँले हामीलाई इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा, अनुग्रह र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

पास्टर हेमराज बरालद्वारा रचित देउडा भाकामा क्रिस्टियन गीत एल्बम सुसमाचार भाग एक यसमा संगीत रहेको छ उदयमान संगीतकार बिहानी बिक र स्वरमा साथ दिँदै हुनुहुन्छ नव गायिका रत्ना बराल र बिहानी बिक यो एल्बम निकाल्नको लागि प्रार्थना सहित सहयोग गरिदिनु भएकोमा सुसमाचार मण्डली नेपालगंज तथा जीएनएन परिवारलाई धन्यवाद।

0: आया आया उफ, आज 60 वर्षको हुँदासम्म पनि मरिमरि काम गरिएकै छ र पनि हुन सक्दासम्म धर्म कर्म पनि गरिएकै छ, तर पनि न त घरमा शान्ति छ न त आशिष छ, जस्ताको त्यस्तै।
1: होइन आमै, के एक्लै गुनगुनाइरहनु भएको छ? तपाईँको नाति स्कुल गएनन् क्या र? मैले त देखिनँ त।
0: मास्टर बाबु कताबाट आउनुहोस्? आउनुहोस् बाबु।
1: होइन आमै, तपाईँको मनमा के रहेछ मैले बुझे, यसको समाधान मैले जानेको छु, तपाईँ सुन्नुहुन्छ?
0: ए बाबु ल भन्नुहोस् त, त्यो के रहेछ?
1: हाम्रा साँचो ईश्वरले उहाँको जीवित वचनमा यसरी भन्नुभएको छ, हे सबै थाकेका र बोझले दाबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसैले आमा, साँचो ईश्वरलाई माग्न जानेनौ भने दिनभरि करायो दक्षिणा हरायो हुन्छ। त्यसैले एकमात्र मुक्तिदाता येशूको नाउँमा एकमात्र सत्य ईश्वर परमेश्वरलाई पुकार्न सिकौं, तब जीवनमा मुक्ति सहितको शान्ति र आशिष हुन्छ, तब तपाईँको यो बोझ हट्नेछ आमा। त्यसैले पहिला साइनो चिनौ, तब मात्रै सम्बोधन गरौं। सुसमाचार सबैका लागि।

आएको छ। धेरै पटक हामी ती चिजहरूको लागि प्रार्थना गर्छौ जुन हामीलाई चाहिन्छ जस्तो लाग्छ, तर हामीले सोध्नुपर्ने प्रश्न यो हो कि परमेश्वरलाई थाहा छ कि हामीलाई त्यो चाहिन्छ। योहन्नाको पुस्तक 5:30, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहरछ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, जब हामी आफूलाई खुसी पार्ने प्रयास गर्छौ यसले हामीलाई त्यस्तो कुराको पछि लाग्न बाध्य पार्न सक्छ जुन हाम्रो लागि उत्तम छैन। परमेश्वरबाट आउने बुद्धि हाम्रो आफ्नै बुद्धि भन्दा धेरै ठूलो छ र परमेश्वरले हाम्रो जीवनमा प्राय त्यस्ता ढोकाहरू बन्द गर्नुहुन्छ जुन ढोकाबाट भएर जाँदा हामीले हानि र असफलता भोग्नु पर्ने हुन सक्छ। हामीले खोजिरहेको यो कुरा सफल नभएकोमा हामी निराश हुन सक्छ, तर हामी वास्तवमा कृतज्ञ हुनुपर्छ किनकि यसको अर्थ परमेश्वरले हामीलाई गल्ती गर्नबाट रोक्नु भएको छ र उहाँसँग हाम्रो लागि राम्रो योजना छ। पहिलो राजाको पुस्तक 17:7-8, केही समयपछि देशमा पानी नपरेकोले त्यो खोलाको पानी सुक्यो, तब परमप्रभुको यो वचन तिनीहरू कहाँ आयो। यो खोला सुक्नुले बन्द ढोकालाई जनाउँछ। कहिलेकाहीँ परमेश्वरले हाम्रो जीवनमा खोलाहरूलाई सुकाउनुहुनेछ किनभने उहाँ चाहनुहुन्छ कि हामीले त्यो खोला वा व्यक्तिलाई छोडौं जुन यो खोलाले प्रतिनिधित्व गर्दछ र त्यसको सट्टा अरू कोही खोजौं। यो त्यस्तो परिस्थिति हुन सक्छ जहाँ तपाईँ त्यस्तो सम्बन्धमा हुनुहुन्छ जुन तपाईँको लागि गलत छ। परमेश्वरले तपाईँलाई त्यो कुरा त्याग्न लगाउन खोजिराख्नु भएको हुन सक्छ ताकि उहाँले तपाईँलाई फरक बाटोमा लैजान सकुन्। तपाईँको वर्तमान परिस्थितिमा काम नगर्नुको कारण यो हुन सक्छ कि परमेश्वरले तपाईँलाई उहाँको लागि भएको अर्को कुरामा भुलाइराख्नु भएको छ र तपाईँले विश्वासमा त्यो अर्को कदम चाल्नु भएपछि उहाँले तपाईँलाई ठूलो आशिष प्रदान गर्नुहुनेछ। पहिलो राजाको पुस्तक 17:9, अब झट्टै सिदोनमा सारपदमा गएर त्यहाँ बस, तलाई खुवाउन मैले त्यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु। यहाँ एलियालाई परमेश्वरले उनको पालन पोषण गर्न लाग्नु भएको नयाँ ठाउँमा जान आज्ञा दिँदै हुनुहुन्छ। उहाँले एलियालाई त्यो पुरानो कुरालाई छोड्न, परमेश्वरले बन्द गर्नुभएको ढोका र नयाँ कुरामा पाइला चाल्न भनिराख्नु भएको थियो। कहिलेकाहीँ परमेश्वरले जानी जानी तपाईँको जीवनमा खडेरी पर्न दिनुहुन्छ किनभने उहाँ चाहनुहुन्न कि तपाईँ अहिले जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थामा रहनुहोस्। इफिसीको पुस्तक 3:20, उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरसँग तपाईँको लागि एउटा महान योजना छ, एउटा योजना जसमा धेरै आशिषहरू समावेश छन्। तर जबसम्म तपाईँ त्यो पुराना ठाउँमा बस्न चाहनुहुन्छ तबसम्म उहाँले तपाईँलाई ती आशिषहरू दिन असमर्थ हुनुहुन्छ। मानिसहरू प्राय आफूलाई परिचित र सहज हुने ठाउँहरूमा घुम्न मन पराउँछन्। जब हामीलाई विकल्प दिइन्छ हामी सम्भवतः हामी जहाँ थियौं त्यही बस्ने छनौट गर्छौं, चाहे त्यो हाम्रो लागि राम्रो नहोस्। अनि मानिसहरू नयाँ ठाउँ राम्रो छ भने ग्यारेन्टी नदिएसम्म फरक दिशामा जान पनि हिचकिचाउँछन्। परमेश्वरले हामीलाई 5 इन्द्रियहरूको ग्यारेन्टी दिनुहुन्न। हामीसँग भएको एक मात्र ग्यारेन्टी भनेको उहाँको वचनमा भएका प्रतिज्ञाहरू हुन्। उहाँ हामीबाट विश्वासद्वारा हिँड्ने अपेक्षा गर्नुहुन्छ, दृष्टिले होइन। उहाँ चाहनुहुन्छ कि हामी नयाँ ठाउँतर्फ कदम चालौं, त्यसपछि उहाँले हाम्रो जीवनमा यस कदमको फाइदाहरू प्रकट गर्नुहुनेछ। भजन संग्रहको पुस्तक 32:8, म तलाई शिक्षा दिनेछु त कुन मार्गमा हिँड्नु पर्ने सो तलाई सिकाउनेछु, म तलाई परामर्श दिनेछु र तमाथि नजर राख्नेछु। अनिश्चित भविष्यले तपाईँलाई डराउन नदिनुहोस्, तपाईँको लागि परमेश्वरको योजनाहरूमा भरोसा राख्नुहोस्। चाहे त्यसको लागि तपाईँले आफूलाई आरामदायी ठाउँबाट टाढा लैजानु परोस् जहाँ तपाईँ बस्नु भएको छ, तपाईँको भविष्य परमेश्वरका प्रतिज्ञाहरू जत्तिकै उज्जवल छ। आजको वचन सुनाइद्वारा
परमेश्वरले तपाईँ

0: हामीलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

आदरणीय श्रोता मित्र जयमसी नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि तपाईँलाई उत्साह दिनको लागि म उपस्थित भइसकेको छु। रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथन आवर मिस्ट्री नेपालले तयार पारेको यस कार्यक्रमबाट तपाईँको निराशमय जीवन र दुःखदायी जीवन र अप्ठ्यारो परिस्थितिको जीवनलाई पवित्र धर्मशास्त्र बाइबलमा रहेका केही उदाहरणीय व्यक्तिहरूको जीवनीबाट अझै केही उत्साह दिन चाहन्छु र पवित्र धर्मशास्त्र बाइबलले यस्ता दुःख पीड़ा संघर्ष र अप्ठ्यारो परिस्थितिहरूलाई अझ सहज साथ अगाडि बढ्नको लागि मदत गर्दछ र पवित्र धर्मशास्त्र बाइबलसँग आधारित रहेर हामी तपाईँलाई उत्साह दिँदै आइराखेका छौं। यो रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथरन आवर मिस्ट्री नेपालले तयार पारेको हो र आज म तपाईँसँग कुनै पनि व्यक्ति इमान्दारिता हुनुपर्छ र त्यो इमान्दारिताले पार्ने प्रभाव र इमान्दारिताको कारणले गर्दाखेरि तपाईँको जीवनको तपाईँको व्यक्तित्व विकास र तपाईँ व्यक्तिले इमान्दारिताको कारण तपाईँले प्राप्त गर्ने खुशी र तपाईँले प्राप्त गर्ने असल कुराहरूको विषयमा पवित्र धर्मशास्त्र बाइबलसँग आधारित रहेर केही उत्साह दिन चाहन्छु। इमान्दारिताले नै जीवनलाई अझ सहजसाथ अगाडि बढ्नको लागि प्रेरित गर्दछ। आजको कार्यक्रमको मुख्य विषय वस्तुतर्फ जानुभन्दा अघि आउनुहोस् आज समधुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

प्रिय श्रोतागण, आजको कार्यक्रममा म तपाईहरूसँग इमानदारीताको विषयमा बाइबलमा आधारित रहेर केही महत्वपूर्ण विचार बाँड्न चाहन्छु। इमानदारीता भन्नाले सत्य बोल्नु, धर्ममा अडिनु, विश्वासमा अडिनु र विश्वास योग्य रहनु र छल कपट नगरी जीवन बिताउनु हो। बाइबलमा धेरै ठाउँमा इमानदारीतालाई जीवनको मेरुदण्ड र आशिष प्राप्त गर्ने बाटो भनेर सिकाइएको छ। पवित्र धर्मशास्त्र बाइबलको हिब्रू 13 अध्यायको 18 पदमा लेखे अनुसार हामीले निरन्तर प्रार्थना गर्नुपर्ने हुन्छ, किनकि हामीलाई थाहा छ कि हाम्रो विवेक शुद्ध छ र हामी सबै कुरामा इमानदारीपूर्वक चल्न सक्छौ र चाहन्छौ भन्ने विषयमा यहाँ प्रस्तुत गरेको छ। तपाईँले अझै यो हिब्रू 13 अध्यायको 18 पद पढ्नुभयो भने अझ विशेष गरी तपाईँले थाहा पाउनुहुनेछ। यस वचनले देखाउँछ कि इमानदारी जीवनको आन्तरिक गुण हो, यो चाहिँ मनको गुण हो, कि इमानदारीता मनको गुण भएको कारणले, आन्तरिक गुण भएको कारणले अझ हाम्रो जीवनलाई सहजसाथ अगाडि बढ्नलाई प्रेरित गर्दछ, जसले हाम्रो विवेकलाई शुद्ध राख्छ र परमेश्वरसँग मेल गराउँछ, किनकि इमानदारीताले हाम्रो विवेकलाई पनि शुद्ध गराउँछ भन्ने कुरा हामीले थाहा पाउनु पर्ने हुन्छ। इमानदारीता केवल धार्मिक जीवनको लागि मात्र होइन, सामाजिक जीवनको लागि पनि अपरिहार्य छ। इमानदारीता मानिसले समाजमा विश्वास जित्छ, उसको बोलीमा तौलो हुन्छ र उसको जीवनले अरूलाई उदाहरण दिन्छ। इमानदारीता भन्नुको मतलब तपाईँ कुनै पनि धर्ममा आस्थावान हुनुहुन्छ, हिन्दू धर्ममा, क्रिश्चियन धर्ममा अर्थात् अन्य विभिन्न धर्ममा तपाईँ इमानदारीता गर्नुभयो र तपाईँको ईश्वर खुसी हुन्छन् भन्ने सोचले मात्र त्यो परिपूरक हुँदैन, किनकि तपाईँको इमानदारीताले तपाईँको जीवनलाई सहजसाथ अगाडि बढाउनको लागि इमानदारीतामा समाज जोडिएको हुन्छ, आफन्तहरू जोडिएका हुन्छन्, सबै व्यक्तिहरू जोडिएका हुन्छन्। त्यो व्यक्ति जोडिनुको मुख्य कारण चाहिँ तपाईँ सफल हुनु, इमानदारीताले तपाईँलाई सहजसाथ अगाडि बढ्नलाई सहायता गर्दछ। बाइबलमा एक प्रसिद्ध कथा छ, तपाईँले सुन्नु भएको छ होला, योसेफ भन्ने व्यक्ति छन् जसले निकै आफूलाई इमानदारीता प्रमाणित गरेका छन्, किनकि योसेफ भन्ने व्यक्ति असाध्यै असल व्यक्ति थिए जसले आफ्नो जीवनलाई परमेश्वरमा सुम्पेको थिए। यसैले उसका दाजु भाइहरूले घृणा गरेर मिश्र देशमा दासको रूपमा बेचेका थिए। मिश्रमा उनी पोतिफरको घरमा कामदारको रूपमा रहेका थिए। त्यहाँ पोतिफरकी पत्नीले उनलाई प्रलोभनमा पार्न खोजिन्, तर योसेफले इमानदारीतालाई आत्मसात गरे र उनले इमानदारीतालाई बेचेनन् र इमानदारीता छोडेनन्। उनले भने, म कसरी यस्तो ठूलो दुष्टता काम गर्न सक्छु र परमेश्वरको विरुद्धमा पाप गर्न म सक्दिन भनेर उनले बडो गजबले भनेका छन्। पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 39 अध्यायको 9 पदमा तपाईँले त्यहाँ हेर्नुभयो भने अझ विशेष गरी तपाईँलाई त्यहाँ याद हुनेछ। उनले झुटो आरोप लाग्दा पनि आफ्नो इमानदारीता छोडेनन् र जेल हालिए र जेल गए, तर पनि उनले आफ्नो इमानदारीतालाई छोडेनन्। तर परमेश्वरले योसेफलाई समय आएपछि मिश्रकै प्रधानमन्त्री बनाइदिनुभयो। हेर्नुहोस् त प्रिय मित्र, कति गजबको एउटा इन्ट्रेस्टिङ कथा छ जसले हामीलाई अझ प्रेरणा दिन्छ, किनकि जसले इमानदारीतालाई आत्मसात गरेका छन्, इमानदारीतालाई अझ सहजसाथ अगाडि बढाएका छन्, उनलाई परमेश्वरले पछि मिश्र देशको प्रधानमन्त्री समेत बनाइदिनुभयो। उनले देशलाई भोकमारीबाट बचाए र आफ्नै परिवारलाई पनि जीवन दिए। यस कथाले देखाउँछ कि अस्थायी कठिनाईमा इमानदारीताले कष्ट दिन सक्छ, तर अन्तत इमानदारीताले सम्मान, सफलता र ठूलो आशिष दिदछ। तपाईँ हामीले यी कुराहरू बुझ्नुपर्ने हुन्छ। इमानदारीतालाई आत्मसात गर्दाखेरि कहिलेकाहीँ आफूलाई असहज हुन्छ, आफूलाई दुःख हुन्छ। इमानदारीतालाई हामीले महसुस गराउँदाखेरि हामीलाई कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति हुन्छ, दुःख हुन्छ, तर पनि त्यसबाट पाउने प्रतिफल अझ सहज हुन्छ। तपाईँले कतिपय व्यक्तिहरूलाई ढाँट्नुभयो, कतिपय व्यक्तिहरूलाई असहजता साथ तपाईँले महसुस गराउनु भयो भने पछिको दिनहरूमा तपाईँलाई त्यही ढाँटेको कारणले गर्दाखेरि, त्यही अनेक कुराहरू गरेको कारणले गर्दाखेरि तपाईँलाई पछि अप्ठ्यारो पार्न सक्छ। त्यसकारणले हामी इमानदारीता हुनुपर्छ भन्ने कुरालाई अझ विशेष प्रोत्साहन गरेको छ। पवित्र धर्मशास्त्र बाइबलको हितोपदेश 12 अध्यायको 22 पदमा पनि लेखिएको छ कि झुटो बोली परमप्रभुको लागि घृणित हो, तर इमानदार मानिसहरू उहाँलाई प्रिय ठान्छन्। यो वचनले प्रष्ट देखाउँछ कि इमानदार मानिस मात्र परमेश्वरको प्रिय बन्छ जसको बोली र काममा इमानदारीता हुन्छ। उसले जीवन समाजका लागि प्रकाश हुन्छ। झुट, बेमानी, धोका, भ्रष्टाचारले क्षणिक लाभ दिन सक्छ, तर
दीर्घकालीन दृष्टिले त्यो विनाशतर्फ लैजान्छ। जब समाजमा मानिसहरू बेइमानीतर्फ लाग्छन् त्यहाँ विश्वासको संकट उत्पन्न हुन्छ, शान्ति हराउँछ अनि विकास सम्भव हुँदैन। तर जब मानिसहरू इमान्दारीतामा अडिन्छन् त्यहाँ न्याय, मेलमिलाप र विश्वास बलियो हुन्छ र समाज समृद्धतर्फ अघि बढ्छ। तपाईँलाई थाहा छ नेपालमा धेरै व्यक्तिहरू इमान्दार नभएको कारणले गर्दा देशमा दुःख पाइराखेको छ। धेरै व्यक्तिहरू भ्रष्टाचारको कुराहरू आउँछ अनि अलगनशीलताको कुराहरू आउँछ, त्यसले गर्दाखेरि धेरै व्यक्तिहरूले दुःख पाइराखेको हुन्छ। त्यस कारण हामी इमान्दार भयौँ भने यो देशका सबै नेताहरू, कर्मचारीहरू र जनताहरू, नागरिकहरू चाहिँ इमान्दारी त भयो भने देश पनि समृद्ध बन्छ, त्यो दुई मत छैन। त्यस कारणले तपाईँ हामी इमान्दारीता भयो भने त्यसले कुप्रभाव चाहिँ कति पर्दो रहेछ भन्ने कुरा यहाँ बुझ्न सक्छौ। येशू ख्रीष्टले पनि इमान्दारीतालाई जीवनमा अत्यन्त महत्वपूर्ण रूपमा लिनुभएको छ, त्यो कुरालाई पनि हामीले बुझ्नुपर्ने हुन्छ। येशू प्रभुले स्वयं आफैले भन्नुभएको छ कि हो भन्ने कुरालाई हो भन्नुपर्छ, होइन भन्ने कुरालाई होइन भन्नुपर्छ भन्ने कुरालाई पनि पवित्र धर्मशास्त्र बाइबलमा प्रभु येशूले अझ विशेष तरिकाले भन्नुभएको छ। पवित्र धर्मशास्त्र बाइबलको मत्ती 5:37 तपाईँले त्यहाँ पढ्नुभयो भने इमान्दारिताको विषयमा अझ विशेष गरी थाहा पाउनुहुनेछ। यसपछि हामीलाई स्मरण गराउँछ कि हामीले बोली र काम दुवैमा स्पष्टता र सत्यता र इमान्दार हुनुपर्छ। आधा सत्य, छली बोली वा जोडले हाम्रो व्यक्तित्वलाई कमजोर बनाउँछ, तर इमान्दारीले हाम्रो जीवनलाई बलियो र सम्मानित बनाउँछ भन्ने कुरा हामीले बुझ्नु पर्ने हुन्छ। यदि तपाईँ इमान्दार हुनुभएन, छली गर्नुभयो, जाल ढाँट गर्नुभयो भने तपाईँलाई असहजता महसुस बनाउँदछ, किनकि तपाईँ सम्मानित भएर अगाडि बढ्नुपर्छ। तपाईँ सम्मान साथ बाँच्नको लागि तपाईँले कसैको अपेलना गर्नु हुँदैन, कसैलाई पनि डाँट्नु हुँदैन। त्यस कारणले तपाईँ इमान्दारिताको महत्वपूर्ण भूमिका खेल्दछ। प्रिय श्रोताहरू, इमान्दारिताले समाजमा गहिरो सकारात्मक प्रभाव पार्छ। जब व्यक्तिले इमान्दारीलाई आफ्नो जीवनको आधार बनाउँछ, उसले परिवारमा विश्वासको वातावरण सृजना गर्छ, साथीहरू बीच आपसी निष्ठा बढ्छ, कार्यालयमा तपाईँ काम गर्दै हुनुहुन्छ भने पारदर्शिता र विश्वास बढ्छ र देशमा उत्तरदायित्व महत्वपूर्ण शासन सम्भव हुन्छ। किनकि इमान्दारिता तपाईँ हुनुभयो भने एउटा इमान्दार शिक्षकले विद्यार्थीलाई सही बाटोमा लान सक्छ, एउटा इमान्दार व्यापारले ग्राहकसँग न्याय गर्न सक्छ, एउटा इमान्दार नेताले राष्ट्रलाई शान्ति र विकासतर्फ डोर्याउन सक्छ। त्यसैले इमान्दारिता केवल व्यक्तिगत गुण मात्र होइन, यो समाजको मेरुदण्ड हो। इमान्दारिताले समाजलाई अझ सहजसाथ अगाडि बढ्नको लागि सहायता गर्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने, प्रेमित्र, इमान्दारिता अभ्यास गर्न सजिलो छैन, तर यसलाई गर्नै पर्ने हुन्छ। प्रलोभन, दबाव र कठिन परिस्थितिले हामीलाई बेमानीतर्फ धकेल्न सक्छ, तर बाइबलले सिकाउँछ कि धर्मी मानिस आफ्नो इमान्दारितामा चलेर हिँड्छ, उसको पछि आउने सन्तान धन्य हुन्छन्। हितोपदेशको 20:7 तपाईँले पढ्नुभयो भने अझ विशेष गरी थाहा पाउनुहुनेछ। यसपछि देखाउँछ कि इमान्दारीमा हिँड्ने मात्र होइन, उसको भावी पुस्ता समेत आशीर्वाद हुन्छन्। तपाईँले अहिले अपनाएको इमान्दारिताले तपाईँको आउने भावी पुस्तालाई पनि अझ सहसाथ अगाडि बढ्नलाई सहायता गर्दो रहेछ। त्यसैले हाम्रो इमान्दारिताले केवल हाम्रो जीवनमा मात्र होइन, भविष्यको पुस्तामा पनि सकारात्मक प्रभाव पार्न सक्छ, पार्दो रहेछ। अन्तत प्रिय मित्र, तपाईँको जीवनमा तपाईँले इमान्दारितालाई अझ प्राथमिकता दियो भने सहज हुन्छ र हामी इमान्दारिताको कारणले हाम्रो देशलाई अझै असल तरिकाले अगाडि बढाउन सक्छौं। प्रिय श्रोता मित्र, इमान्दारी जीवनको आधार हो र यो परमेश्वरको आँखामा प्रिय गुण पनि हो, समाजको दृष्टिमा सम्मानित गुण पनि हो र हाम्रो विवेकको दृष्टिले शान्ति दिने गुण पनि हो। झुट, छल र भ्रष्टाचारले अकल्पनीय र बेफाइदाको कामहरू गर्न सक्छ, विनाश ल्याउन सक्छ, तर इमान्दारीले कठिनाई भए पनि अन्तत आशिष, सफलता र सम्मान ल्याउँछ। त्यसले हामी सबैले इमान्दारितालाई जीवनको मूल मूल्य बढाउनु पर्ने हुन्छ। बोलीमा इमान्दार, व्यवहारमा इमान्दार र विश्वासमा इमान्दार भएर जीवन बिताउनु पर्छ, किनकि इमान्दार मानिस परमेश्वरको प्रिय हुन्छन् र इमान्दार समाजले मात्र दीर्घकालीन शान्ति, विश्वास र समृद्धि अनुभव गर्दछ। प्रिय मित्र, तपाईँले आफ्नो जीवनलाई सहजसाथ अगाडि बढाउनको लागि, इमान्दारिताको काममा अगाडि बढाउनको लागि तपाईँले आफ्नो जीवनलाई सधैँ इमान्दारितामा
महसुस गर्नु। पवित्र धर्मशास्त्र बाइबलले तपाईँलाई उत्साह दिँदछ। प्रेमी त तपाईँसँग रहेर मिठो कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो इमेल रहेको छ lsmnepal@gmail.com र त्यसै गरी हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9845554418 मा हामीलाई तपाईँले तपाईँको प्रश्न, तपाईँको जिज्ञासा पठाउन सक्नुहुन्छ। हामी चाँडै तपाईँको प्रतिक्रिया पठाउन कोसिस गर्नेछौ। जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशलै हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: यो निरन्तरको अध्ययन यात्राले हामीलाई परमेश्वरको महानता प्रकट गरिरहेको छ। अय्यूबको जीवनको घटनाबाट हामी परिवर्तन, धैर्यता र भरोसाको शिक्षा सिकिरहेका छौं। त्यसैले आदरणीय श्रोताहरू, कृपया यस अध्ययन यात्रामा निरन्तर रूपमा हामीसँग जोडिनुहोस्।
1: हामीले अघिल्लो अध्ययनमा चाहिँ परमेश्वर अय्यूबसँग बोल्नु भएको र उहाँलाई शिक्षा दिनुभएको कुराहरू चाहिँ हेर्दै थियौं। आजको अध्ययनमा चाहिँ हामी कुन विषय होलमा रहेर चाहिँ आजको अध्ययनलाई हामी अगाडि बढाउनेछौ?
2: भाइ, आजको अध्ययनले अघिल्ला दिनहरूको अध्ययनलाई पूर्णता दिनेछ, किनकि आज हामी परमेश्वरले अय्यूबको सुदिन कसरी फर्काउनु भयो भन्ने विषयमा अध्ययन गर्नेछौ।
1: भाइ, तपाईँले भन्नुभयो अय्यूबको सुदिन फर्काइएको कुरा, यो चाहिँ कसरी सम्भव भयो? के आजको अध्ययनमा हामी त्यसबारे विस्तृत रूपमा चाहिँ जान्नेछौ त?
2: अवश्य पनि भाइ। जब परमेश्वर अय्यूबसँग बोल्नुभयो तब अय्यूबले परमेश्वरको महानतालाई बुझ्न सके। उनले साँचो पश्चाताप गरे र त्यसपछि परमेश्वरले विभिन्न स्रोत र मानिसहरूलाई प्रयोग गरेर अय्यूबको जीवनमा पुनर्स्थापना गर्नुभयो।
1: दैत्य स्रोतहरू चाहिँ के थिए? के अय्यूबले फेरि पहिले जस्तै धन, मान, इज्जत र आशिष पाए त?
2: भाइ, तपाईँको उत्साहलाई देख्दा म अत्यन्त हर्षित भएको छु। हो, अय्यूबको जीवनमा परमेश्वरले अद्भुत पुनर्स्थापना गर्नुभयो, तर त्यसका लागि उनको जीवनमा के परिवर्तन भए त्यो हामीले यो आजको अध्ययन मार्फत बुझ्न आवश्यक छ। त्यसैले आउनुहोस् हृदयको तयारीका साथ हाम्रो यो मुक्तिको मार्ग अध्ययन यात्रालाई अगाडि बढाऊ।
3: मित्र, आज हामी बाइबल अध्ययन अय्यूब 40 42 अध्यायबाट देख्न गइरहेका छौं। अनि यो म तपाईहरूलाई बताउन चाहन्छु कि अय्यूबबाटको हाम्रो अध्ययन आज अन्तिम हो। अर्को दिनदेखि हामी नयाँ पुस्तकबाट अध्ययन गर्नेछौ। म आशा गर्दछु तपाई सबैले यस पुस्तकको अध्ययनबाट धेरै धेरै आत्मिक लाभहरू प्राप्त गर्नुभयो। मित्र, अघिल्लो दिनमा देख्यौं कि परमेश्वरले अय्यूबलाई तिनको कमजोरीको देखाउन आरम्भ गर्नुभयो, अनि यही विषयलाई हामी आगे निरन्तर बढाउँछौ। अय्यूब 40:1-2 पदमा भनिएको छ, फेरि परमप्रभुले अय्यूबलाई भन्नुभयो, सर्वशक्तिमानसँग वाद विवाद गर्नलाई के मानिस हटी हुनुपर्छ र परमेश्वरसित बहस गर्नेले जवाब फर्काउनु पर्छ र? अर्को शब्दमा परमेश्वरले अय्यूबलाई सोधिरहनु भएको छ, अय्यूब, के तिमी परमेश्वरलाई पाठ यानि शिक्षा दिने स्थानमा छौ? वास्तवमा अय्यूब, तिमी बिना ज्ञान बिना समझ बोलिरहेका छौ। मित्र, अय्यूबले परमेश्वरलाई शिक्षा दिन प्रयत्न गरिरहेका थिए। उसले परमेश्वरलाई केही कुरा बताउन प्रयत्न गरिरहेका छन्, अनि अय्यूब त्यो गर्न कुनै स्थितिमा वा कुनै पनि स्थानमा छैनन्, किनभने उसले कुनै समझ र ज्ञान बेगर बकबक मात्र बोलिरहेका थिए। अहिले परमेश्वर अय्यूबबाट उत्तर चाहनुहुन्छ, भन्नुहुन्छ, सर्वशक्तिमानसँग वाद विवाद गर्नलाई के मानिस हटी हुनुपर्छ र परमेश्वरसित बहस गर्नेले जवाब फर्काउनु पर्छ र? अनि आगे 3-5 पदमा भन्नुहुन्छ, तब अय्यूबले परमप्रभुलाई यसो भनेर जवाब दिए, म जाबोली तपाईँले के जवाब दिन सक्छु र? म मेरो हात मेरो मुखमा राख्दछु, मैले एकैपल्ट बोलिहाले अब म फेरि जवाब दिने छैन, मैले दुईपल्ट बोले औ अब म फेरि कहिले त्यसो गर्ने छैन। मित्र, अयु भन्छन् मैले चुपचाप रहनु पर्ने थियो, अहिले म देख्छु कि म जाबो रहेछु, तुच्छ रहेछु। के यो उही त्यो व्यक्ति होइनन् जसले भनेथे कि चाहे जेसुकै उसको जीवनमा घटोस्, उसले आफ्नो इमानदारिताको दावी गर्ने काम कायम राख्नेछन्? के यो उही त्यो मानिस होइनन् जसले भनेथे ऊ धर्मी मानिस थिए, निर्दोष मानिस थिए, त्यसकारण उसको जीवनमा जुन विपत्ति घटेको थियो त्यो हुन दिने काममा परमेश्वर गलत हुनुहुन्छ? अहिले यही मानिस भनिरहेका छन् ऊ त जाबो रहेछन्, तुच्छ रहेछन्। कसैले भनेका छन् यदि हामीले आफै स्वयंलाई देख्छौ भने, जस्तो कि परमेश्वरले हामीलाई देख्नुहुन्छ, हामी आफै स्वयं खड़ा हुन सक्दैनौ। जब हामी परमेश्वरको उपस्थितिमा प्रवेश गर्छौं हामीले थाहा पाउने छौं कि हामी जाबु हौ, तुच्छ हौ, हामी कमजोर छौ। अयुब कहाँ परमेश्वरको यो प्रकटताले उसमाथि तीन खालको प्रभाव पारेथ्यो। यसले परमेश्वरसँग उसको सम्बन्धमा प्रभाव पारेको थियो अनि उसको सम्बन्धमा आफै स्वयंसँग प्रभाव पारेको थियो अनि उसका साथीहरूसँग उसको सम्बन्धमा प्रभाव पारेको थियो। यो नै मानिस हुन् जो बिना ज्ञान बिना समझ बोलेका थिए। उसका शब्दहरू बोलीहरू बिना बुद्धिका मूर्ख जस्ता व्यर्थका कुरा थिए। अहिले ऊ कामना गर्दछ, उसले आफ्नो मुख बन्द गरेको भए त हुने थियो। ऊ एक्कासी निशब्द चुप हुन्छन्, उसले आफ्नो मुख हातले छोप्दछन्। छदेखि आठ पदमा भन्छन्, तब परमप्रभुले आँधी बेरीबाट अयुब कहाँ फेरि यसो भनेर जवाब दिनुभयो, कम्मर कस र मर्द झैं खड़ा हो, म तलाई प्रश्न सोध्नेछु र तैले तिनको जवाब दे, म धर्मी छु भन्ने कुरालाई के त अस्वीकार गर्न साहस गर्छस् र त आफै चाहिँ ठिक हुनलाई मलाई गलत सम्झन्छस्? अति नै भयानक आँधी बेरीले स्थान लिन्छ त्यहाँ र त्यसबाट परमेश्वर बोल्नुहुन्छ। उहाँले अयुबलाई आफ्नो अपिललाई निरन्तर जारी राख्नुहुन्छ। परमेश्वर अयुबलाई भनिरहनु भएको छ कि तिमी मलाई यो भन्न कोसिस गरिरहेका छौ कि म गलत छु? निश्चय नै परमेश्वर गलत हुनुहुन्न। अन्त्यमा अयुब परमेश्वरलाई भन्नेछन्, अयुब 42 अध्यायको दुई पदमा, तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, अब कुनै काम पनि तपाईँको शक्तिको बाहिर छैन। अयुब लामो बाटोदेखि आउन गइरहेका छन्। अमित्र वास्तवमा अयुब पहिले नै यो कुराको निम्ति बढ़िरहेका छन्। उसले आफै स्वयंको बारेमा थाहा पाएका थिएनन्, तर अहिले त्यो पोइन्टमा आइसकेका छन् जहाँ उसले पत्ता लगाउँछन् कि उनी त तुच्छ जाबो पो रहेछन्। जब मानिसले त्यस कुराको पत्ता लगाउँछ, ऊ लामो बाटोदेखि आएको हुन्छ। यो नै पहिलो कदम अयुबले लिन्छ जब ऊ परमेश्वर कहाँ आउँछ। परमेश्वरले फेरि अयुबलाई आफ्नो सृष्टिको आधारमा अपिल गर्नुहुन्छ, वरिपरि चारैतिर हेर, त्यहाँ धेरै कुराहरू छन् जुनको तिमी जान्दैनौ, कसरी तिमी यो विश्वको मेरो नैतिक सरकार र मलाई इन्साफ गर्न सक्छौ? मित्र, आज धेरै मानिसहरू परमेश्वरको सम्बन्धमा केही मूर्ख कथनहरू लिएर आउँछन्। मैले कोही ख्रिस्टियनले प्रभुको बारेमा केही मूर्ख कुरा भनेको सुनेको छु। मित्र, हामी परमेश्वरको बारेमा के भन्दछौ सो कुरामा धेरै होसियार हुन आवश्यक छ। हाम्रा वचनहरू, हाम्रा बोलीहरू परमेश्वरको वचनको आधारमा हुनुपर्छ। यो स्पष्ट छ कि अयुबलाई वास्तवमा परमेश्वर लाई जान्दैनथे, अयुबले परमेश्वरलाई जान्दैनथे। उसले बिना ज्ञान बिना समाज बोलिरहेका थिए। जब परमेश्वर उसलाई व्यक्तिगत रूपमा भेट्नुहुन्छ, उहाँले केही धेरै प्रश्नहरू सोध्नुहुन्छ। अनि 41 अध्याय 1-2 पदमा भनिएको छ, के तैले बल्छीले समुद्रको बृहत जन्तुलाई तान सक्छस्, अथवा त्यसको जिब्रोमा पासुको डोरी लगाउन सक्छस्? के तैले त्यसको नाक छेडेर डोरी लगाउन सक्छस्, अथवा त्यसको बङ्गारामा अङ्कुश लाउन सक्छस्? आयु वास्तवमा समुद्रको बृहत जन्तुको बारेमा के जान्दछौ भनेर परमेश्वर सोध्नुहुन्छ। आज विभिन्न पश्चिमेली मुलुकहरूमा महान बृहत जन्तु व्हेलहरूको बारेमा अध्ययन र अनुसन्धान गरिरहेको छ। तिनीहरूले धेरै अनुसन्धान गरिरहेका छन् र तिनीहरूको बारेमा धेरै कुरा पत्ता लगाउन कोसिस गरिरहेका छन्। मित्र, अयुबको दिनदेखि अहिलेसम्म आजको दिनसम्म पानीमा रहने ती बृहत जन्तुहरूको बारेमा अति नै कम जानिएको छ। हामी तिनीहरूको बारेमा धेरै जान्दैनौ। हामी डाइनोसरको बारेमा के जान्दछौ? मैले संग्रहालयमा म्युजियममा एकजना गाइडद्वारा भीड़हरूलाई यो हाँसोर्दो लेक्चर भनिरहेको सुनेको थिए। जब ती भीड़हरू डाइनोसर भएको नजिकमा आए, उसले तिनीहरूलाई भने, यो डाइनोसर 2 करोड र 6 वर्ष पुरानो हो। अनि एकजना व्यक्तिले झट्टै यो प्रश्न सोधे, गाइड, म त्यो 2 करोड वर्षलाई त स्वीकार गर्नेछु, तर तिमीले त्यो 6 वर्ष चाहिँ कहाँबाट ल्यायौ? गाइडले उत्तर दिए, जब म यहाँ काम गर्न आए, त्यो डाइनोसर 2 करोड वर्षको थियो। अहिले म यहाँ 6 वर्षदेखि काम गरिरहेको छु, त्यसकारण डाइनोसरको उमेर 2 करोड 6 वर्ष भयो। मैले फेरि उसलाई सोधे, तिमीले डाइनोसरहरूको बारेमा वास्तवमा के जान्दछौ? तिमी कुनै क्षेत्रको कुनै खास विद्वानहरूलाई सोध्न सक्छौ। उसले यो स्वीकार गर्नेछ, ऊ ठोक्वा दिएर भन्न सक्दैन। उसले बरु यो भन्नेछ कि उसले यसको बारेमा अध्ययन गर्न मात्र आरम्भ गरिरहेका छन्। म तपाईँलाई भनौँ, कुनै मानिस पनि परमेश्वरमा इन्साफ गर्ने स्थितिमा छैन। त्यही नै परमेश्वरले अयुबलाई भनिरहनु भएको छ। यसपछि हामी देख्छौं कि अयुब पश्चाताप गर्दछन्। अहिले अयुबमाथि भएको असरको हेर्नुहोस्। अयुब 42:1-2 पदमा भनिएको छ, तब अयुबले यसो भनेर परमप्रभुलाई जवाब दिए, तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, अब कुनै काम पनि तपाईँको शक्तिको बाहिर छैन। अनि आगे 3 पदमा भन्छन्, तर मैले त म आफैले नजानेका महान कामहरूका विषयमा भनेको छु, मैले जान्न नसक्ने साह्रै अचम्मका कुराहरू। अयुबले मानलिन्छन्, स्वीकार गर्छन्, उसले त्यही कुराहरूको बारेमा कुरा गरिरहेका छन् जुनको बारेमा ऊ कति पनि जान्दैन। उसले बिना ज्ञानको कुरा बिना समझको कुरा गरिरहेका छन्। अनि आगे 4-6 पदमा भनिएको छ, तपाईँ बोल्नुहुँदा ध्यानसित सुन्नु र तपाईँका प्रश्नहरूका जवाब दिनलाई तपाईँ तयार हुन भनी तपाईँले मलाई भन्नुभएको थियो। त्यस बेला त सुनेको कुराले मात्र मैले तपाईँलाई चिन्दथे, तर अब त म तपाईँलाई आफ्नै आँखाले देख्दछु। यसै कारण म आफूलाई तुच्छ ठान्छु, म धुलो र खरानीमा बसेर पश्चाताप गर्दछु। मित्र, अहिले यस मानिस अयुबसँग परमेश्वरको बारेमा नयाँ धारणा छ। ऊ कुनै पनि कुरा जुन परमेश्वर गर्नुहुन्छ त्यसमा उहाँलाई प्रश्न गर्ने स्थितिमा स्थानमा छैन। उसले उहाँलाई विश्वास गर्नु पर्दछ र विश्वास गर्दछन्। ऊ नयाँ सम्बन्धमा छन्। सबभन्दा पहिले उसले आफ्नो वास्तविक स्थितिको अवस्थाको देख्छन् र ऊ आफै स्वयंसँग नयाँ सम्बन्धमा आए। सबभन्दा पहिले उसले आफै स्वयंको निज तुच्छको रूपमा देखे, उसले आफै स्वयंको घृणा गरे। अहिले अयुब आफूलाई परमेश्वरसँग नयाँ सम्बन्धमा देख्छन्। ऊ धुलोमा र खरानीमा बसेर पश्चाताप गर्दछन्। यहाँ खास वास्तविक पश्चातापको कदमहरू छन्। यो पश्चाताप हो जुन विश्वासमा छ। सबभन्दा पहिले तपाईँ आफैलाई निज तुच्छको रूपमा देख्नुपर्छ। दोस्रो, तपाईँ आफैले आफैलाई निन्दा घृणा गर्नुपर्छ। सम्भव तपाईँले चराहरूले सिनो खाइरहेको देख्नु भएको छ होला। जब तपाईँ आफैलाई भरोसा गर्न छोड्नुहुन्छ र आफू स्वयं रूपी मरेको पुरानो सिनोमा रहने कामलाई छोड्नुहुन्छ, त्यो नै खास पश्चाताप हो। ओ, यो कति सुन्दर कुरा हो। अयुबले परमेश्वरको सर्वोच्चताको सर्वभौसत्ताको थाहा पाउँछन्। उसले आफ्नो पापको पश्चाताप गर्छन् र मित्र, परमेश्वरले अयुबको जीवनमा आफ्नो उद्देश्यको पूरा गर्नुभएको छ। अयुबले यो देख्छन् कि परमेश्वरले उसलाई दुःख कष्टहरू भोग्न अनुमति दिनुभएको कारण उसलाई पश्चातापमा ल्याउनु रहेछ। उसले आफै स्वयंलाई परमेश्वरको उपस्थितिको ज्योतिमा देख्छन्। अनि पहिलो युहन्ना 1:6-7 पदमा भनिएको छ, यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमा नै हिँड्छौ भने त हामी ढाँट्छौ र त्यसमा चल्दैनौ। तर जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ, हामी पनि ज्योतिमा हिँड्छौ भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। त्यसपछि अन्तिममा हामी पत्ता लगाउँछौ कि अयुब आफ्ना साथीहरूसँग नयाँ सम्बन्धमा आउँछन्। 42:7-9 पदमा भनिएको छ, जब परमप्रभु अयुबसित बोलिसक्नुभयो तब उहाँले एलिपज तेमानीलाई भन्नुभयो, त र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अयुबले मेरो विषयमा भने झै तिमीहरूले भन्नुपर्ने कुरा भनेनौ। यसैले अब 7 साढे र 7 भेडा लिएर मेरो दास अयुबका जाऊ र तिनीहरू आफ्नो निम्ति होम बलि चढाऊ र त्यसले तिमीहरूका निम्ति अन्तर्विन्ती चढाउनेछ। आऊ, तिमीहरूले पाउनुपर्ने योग्यको निष्ठुरता नदेखाएर म निश्चय त्यसमाथि निगाह गर्नेछु, किनभने अयुबले झैं मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौ। तब एलिपज तेमानी, बिल्दत सुही र सोपर नमातीले परमप्रभुको आज्ञा अनुसार गरे र आफ्ना मित्रहरूका निम्ति अयुबले अन्तर्विन्ती गरिदिँदा परमप्रभुले अयुबमाथि निगाह गर्नुभयो। मित्र, अयुबका साथीहरूको विरूद्धमा झगडा गर्नको सट्टामा र तिनीहरूसँग बहस गर्नको सट्टामा उनी तिनीहरूको निम्ति प्रार्थना गर्न, अन्तर्विन्ती गर्न गइरहेका छन्। ऊ तिनीहरूको निम्ति बलिदान चढाउन गइरहेका छन्। आज हामीले धर्मको बहस गर्नु हुँदैन वा आफै स्वयंको बीचमा झगडा गर्नु हुँदैन। त हामीले के गर्नुपर्छ? पाउलले लेख्छन् गलाती 6:1 हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकहरू चाहिँ नम्रताको आत्माले यस्ताको सुधार गर। अयुबसँग आफै स्वयंसँग परमेश्वरसँग र उसका साथीहरूसँगको नयाँ सम्बन्धमा आउँछन्। अहिले परमेश्वरले अयुबको निम्ति केही गर्नुहुन्छ। 10 हेर्नुहोस्, यहाँ भनिएको छ, यसरी परमप्रभुले अयुबको सुदिन फर्काइदिनुभयो र तिनका सबै धन सम्पत्ति दुई गुणा बढाइदिनुभयो। अहिले कसरी परमेश्वरले दुई गुणा दिनुभयो? उहाँले मानव साधनहरूको प्रयोग गर्नुभयो। 11 पदमा भनिएको छ, त्यसपछि अयुबका सबै दाजुभाइ दिदी बहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे र परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै दुर्दशाका निम्ति तिनीहरूले तिनलाई सम्वेदना र सान्त्वना प्रकट गरे औ हरेकले तिनलाई एक एक टुक्रा चाँदी र एउटा एउटा सुनको औठी दियो। यही नै तरिकामा उसको उज्जवल शुरूआतको आरम्भ भयो। यी साथीहरूले उसलाई फेरि नयाँ आरम्भको नयाँ सम्बन्धको शुरूआतको बिन्ती गरे र परमेश्वरले उसलाई पहिलेको भन्दा दुई गुणा ज्यादै आशिष दिनुभयो। आगे 12 र 13 पदमा भनिएको छ, त्यसबाहेक परमप्रभुले अय्युबको जीवनको आखिरी समयमा शुरूको समयभन्दा बढी आशिष दिनुभयो औ तिनका 14,000 भेडा बाख्रा, 6,000 ऊँट, 1,000 हल गोरु र 1,000 गधा भए। तिनका 7 छोरा र छोरी 3 छोरी भए। सबै जनावरहरू पशुहरू दुई गुणा बढे अय्युबको। तर यहाँ यो पनि भनिएको छ उसले 7 छोरा र 3 छोरीहरू पाए। कसैले भन्ला परमेश्वरले तिनीहरूलाई दुई गुणा गर्नु भएन त? हाँ, उहाँले दुई गुणा बढाइदिनुभयो। देख्नुभयो अय्युबले ती मर्ने छोरा र छोरीहरूलाई गुमाएनन्। तिनीहरू अझै उसका हुन्, उनी तिनीहरूसँग हुन बाँकी थिए अनि आज अय्युब तिनीहरूसँग छन्। मित्र, हामी आफ्ना प्रियहरूलाई मृत्युमा गुमाउँदैनौ यदि हामी सत्य विश्वासीहरू हौ भने। एकजना प्रचारकले भनिरहेका थिए जसको दुई छोरी थिए अनि पहिलो छोरी चाहिँ मर्यो र एउटा मात्र बाँकी बचेको थियो अनि उसले अरूलाई भन्ने गर्थे, मसँग दुई छोरीहरू छन् अनि ती अन्य मानिसहरूले खालि घरमा चाहिँ एउटा मात्र देख्थे र यो सोच्थे कि यस प्रचारकको दिमाग ठिकमा छैन। तर उसको कुरा बिल्कुल सत्य हो, उससँग एकजना बच्ची स्वर्गमा छ अनि उसले गर्वसाथ भन्ने गर्छन् कि स्वर्गमा हुने त्यस छोरीको निम्ति म कति पनि चिन्तित छुइन, कारण त्यहाँ आनन्दले रहेकी छिन्, बिना दुःख, बिना कष्ट, बिना आँसु। तर बरु यस पृथ्वीमा मसँग हुने छोरीको बारेमा चिन्तित छु। हा मित्र, हामी विश्वासीहरूको नाताले हाम्रा प्रियजनहरूलाई मृत्युमा गुमाउँदैनौ किनकि तिनीहरू अझै हाम्रा प्रियहरू हुन्। एक दिन हामी स्वर्गमा तिनीहरूलाई भेट्नेछौ। ओ, यो कति सान्त्वनाको कुरा छ ती व्यक्तिहरूको निम्ति जसले आफ्ना प्रियहरूलाई प्रभुमा गुमाएका छन्। अनि 14 र 15 भनिएको छ, तिनले जेठीको नाउँ यमीमा, माइलीको नाउँ कसिया र कान्छीको नाउँ क्यारेन हपुक राखे। सारा देशमा अय्युबका छोरीहरू जतिकै सुन्दरी अरू कोही थिएनन् औ तिनका पिताले तिनीहरूलाई तिनीहरूका दाजुभाइ सर पैतृक अधिकारको हिस्सा दिए। अनि 16-17 पदमा भनिएको छ, त्यसपछि अय्युब अरू 140 वर्षसम्म बाँचे औ तिनले आफ्ना छोराहरू, नातिहरू र खनातीसम्म देखे। आखिरमा तिनी पूरा बुढेसकालमा दीर्घायु भएर मरे। हामीलाई भनिएको छ त्यसपछि अय्युब 140 वर्ष बाँचे। यसले उसलाई पछाडि कुलपतिहरूको युगमा समयमा राख्दछ। मतलब अय्युब कुलपति अय्युब, अब्राहम, इसाक र याकुबका समयका थिए किनकि त्यस बेला मानिसहरू यति लामो आयुसम्म बाँचे। उसका जीवनमा ती तमाम घटना घटेपछि पनि उसले आफ्ना छोरा, नातिहरू खनातीसम्म देखे अनि ऊ बुढेसकालमा दीर्घायु भएर मरे। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियोस्।
1: आजको दिन एकदमै धेरै आशिषमय रह्यो दाइ। यसले हामीलाई सिकाएको छ कि परमेश्वरले आफ्नो समयमा हाम्रो जीवनमा आफ्नो योजना चाहिँ अवश्य पनि पूरा गर्नुहुन्छ। त्यसका लागि हामीले धैर्यपूर्वक चाहिँ उहाँमा भरोसा राख्नुपर्दछ।
2: हो नि त भाइ, जब हामी आफ्नो अवस्था परमेश्वरको हातमा सुम्पन्छौ र उहाँलाई हाम्रो जीवनमा काम गर्न दिन्छौ तब हामी उहाँको आशिषलाई अनुभव गर्न सक्छौ। अय्युबको जीवनबाट हामीले यही शिक्षा पाएका छौँ।
4: अनि अर्को कुरा के छ भने त यो अध्ययनले हामीलाई यो पनि सिकाएको छ कि जब हामी परमेश्वरको उपस्थितिमा रहन्छौँ तब उहाँले हाम्रो जीवनमा नयाँ काम गर्नुभएको अनुभव पनि हामी गर्न सक्छौँ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। हो, परमेश्वरले जसरी अय्यूबको सुदिन फर्काउन मानिसहरू र विभिन्न स्रोतहरू प्रयोग गर्नुभयो त्यसरी नै आज पनि उहाँले हाम्रो पक्षमा विभिन्न माध्यमहरूबाट काम गर्न चाहनुहुन्छ। त्यसका लागि हामीले आफ्नो ज्ञान र बुद्धिमा होइन तर परमेश्वरको महानतामा भरोसा गर्नुपर्छ र पश्चतापी हृदय लिएर उहाँ कहाँ आउनुपर्छ।
4: साँच्चै नै दाइ, जब हामी पश्चताप गर्छौ र परमेश्वरलाई पहिलो स्थान दिन्छौ तब उहाँले हाम्रो सम्बन्धहरूलाई पूर्ण स्थापना गर्नुहुन्छ र आफ्नो सुन्दर योजनामा चाहिँ हामीलाई सहभागी गराउनुहुन्छ।
2: त्यसैले हामीले पश्चतापी जीवन जिउनुपर्छ र परमेश्वरको महानतालाई स्वीकार गर्नुपर्छ तब उहाँले हाम्रो जीवनमा पनि सुदिन फर्काउनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, के हामी परमेश्वर कहाँ पश्चतापी हृदय लिएर आएका छौं?
4: साँच्चै नै र आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँहरूलाई आशिषित बनाएको छ अथवा महसुस गराएको छ भने कृपया हामीलाई त्यो आशिष साझा गर्नको निम्ति नहिचकिचाउनुहोस्। साथै तपाईँहरूको प्रार्थनाको विषयहरू पनि हामीलाई बताउनुहोस्, हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौं।
2: र अब भने हामी आजको अध्ययनलाई यही समापन गर्दैछौ र फेरि अर्को दिन नयाँ अध्ययन र नयाँ पुस्तक सहित तपाईँहरूको माझमा उपस्थित हुनेछौ। तबसम्मको लागि परमेश्वरको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह र पवित्र आत्माको शान्ति हामीहरू सबैसँग रहिरहोस्।
4: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209797.
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मदिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौडधूपको बीचमा रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा

परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो ख्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: श्रोताहरू, नयाँ आशा रेडियो कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई जय मसीह। मित्रहरू, आज हामीले पाँच वाक्य अन्तर्गत सन्तान अर्थात छोराछोरीहरूको आफ्ना अभिभावकहरूप्रतिको कर्तव्य अर्थात दायित्व के हुन् भनेर पवित्र वचनबाट केलाउनेछ। अध्याय शुरू गर्नु अघि आउनुहोस् एउटा प्रार्थना गरौं। हाम्रा पिता आज स्वर्गमा हुनुहुन्छ, जसले आज हामीले आजको यस महत्वपूर्ण विषय छोराछोरीहरूको कर्तव्य आफ्नो अभिभावकहरू प्रति

भएर अध्ययन गर्नेछौ। हामी चाहन्छौ प्रभु, हामी निवेदन गर्दछौ तपाईँले आफ्नो पवित्र आत्मा हामी मा पठाउनुहोस्, म बोल्ने वक्त र सुन्ने श्रोताको साथमा हुनुहोस् यीशुको नाममा, आमेन। मित्रहरू, आफ्ना बुबा र आमालाई आदर गर भन्ने आज्ञा हो। एफिसी 6:1-2 पदमा पावलले यसको अर्थलाई बताउँछ। छोराछोरी हो, प्रभुमा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनकि यो उचित हो। आफ्ना बुबा र आमाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा। हामीले प्रष्ट रूपले आफ्ना बुबा आमा प्रति छोराछोरीहरूको कर्तव्यलाई जान्न सक्छ। परमेश्वरको वचनले हाम्रा सामु तीनवटा विचारहरू स्थापित गर्दछ, प्रष्ट विधि विधान, पूर्ण नमूना र कृपालु प्रतिज्ञा। पहिलो, परमप्रभुले हामीलाई प्रष्ट विधि विधान प्रदान गर्नुहुन्छ। उहाँले भन्नुभयो, आफ्ना बुबा र आमालाई आदर गर, आफ्ना बुबा र आमालाई प्रेम गर भनेर किन वचनले भन्दैन भनेर कोही मानिसहरू आश्चर्यचकित परेका छन्। सबै धर्मशास्त्रमा छोराछोरीको लागि तिनीहरूका आमा बुबालाई प्रेम गर भनेर वास्तविक आज्ञा भने छैन। अहिले हामी होसियार हुनु पर्दछ कि हामी निष्कर्ष निकाली हाल्दैनौ कि वचनले आफ्ना बुबाहरू र आमाहरूलाई प्रेम गर भनेर छोराछोरीलाई सिकाउँदैन। जब वचनले हामीलाई हाम्रो छिमेकीलाई प्रेम गर्न सिकाउँछ, जसमा प्रष्ट रूपले हाम्रा आमा बुबालाई पनि समावेश गर्दछ, र जसै हामीले देख्छौ आदरले वास्तविक प्रेमको विचारलाई समेटेको हुन्छ। आमाको कोमल अनुभव प्राप्त गरेर हामीले हाम्रो प्रेमको विचारलाई राख्न सक्षम हुन्छौ। तर परमेश्वरले हामीलाई हाम्रो आमा बुबालाई आदर गर्नु भनेर भन्नुहुन्छ। हामी तिनीहरूतर्फ कस्तो महसुस गरेको कारण गर्दा होइन, तर किनभने उहाँले यसलाई आज्ञा गर्नुहुन्छ। हिब्रू 12:9 पदमा रहेको पावलको वाक्यांशले आदर भन्ने शब्दको बल बुझ्न हामीलाई सहायता पुर्याउँछ। यसबाहेक हामीलाई ताडना दिने हाम्रो शारीरिक बुवा थिए र हामीले तिनको आदर गर्यो। के झन उही हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौ? स्पष्ट रूपले यसमा आदर, प्रेम, ईश्वर भक्तिको डर, आज्ञा पालना, समर्पणता र हाम्रो आमा बुवाको हेरविचार संलग्न हुन्छ। हिब्रू शब्द आदरको अर्थ भारी वा बोझा भन्ने हुन्छ। यस प्रकारले हाम्रा आमा बुबालाई आदर गर्नु भनेको चाहिँ उनीहरूको व्यक्तित्व, स्थान, प्रतिष्ठा, शिक्षा र न्यायमा सम्मान दिनु। यो तिनीहरूलाई हलुका रूपले गरेको व्यवहारको विपरीत हो। घन्ती 21:17 पदले कडा दण्ड उद्घोष गर्दछ। जस जसले आफ्ना आमा बुबालाई हलुका रूपले व्यवहार गर्दछन्, जसले आफ्ना बुबा र आमालाई श्राप्छ, त्यो मारिने पर्छ। यहाँ हिब्रू शब्द श्रापलाई हलुका ठान्नु वा मान्नु भनेर अनुवादन गर्यो, अथवा जसरी जोकिम डुमाले यसको अर्थ असभ्य अथवा निज रूपमा व्यवहार गर्नु हो भनेर सुझाव दिन्छ। यो मजबुत वाक्य हो। त्यसमा प्रष्ट रूपले अनाज्ञाकारिताको सामान्य कामहरू भन्दा धेरै नै अर्थ रहेको छ। यसको मार्गमा आज्ञाकारिता चाहिँ डर लाग्दो व्यवस्था। मित्रहरू, परमेश्वरको छोडिएका मानिसहरू भनेर हामीले अध्ययन गर्दछौ। 5 आज्ञाको दुस्साहस अवज्ञालाई समावेश गरेर समाजको छापहरू यस न्यायको अधीनमा उल्लेख गरिएको छ। बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, हीन, अहंकारी, व्यभिचार, दुष्ट कुरा रची हिँड्ने, बुबा आमाको आज्ञा पालना नगर्ने। पावल तिमोतीलाई भने कि विशेष गरी अन्तिम दिनहरूमा यो पाप प्रबल हुनेछ, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, पैसाको मोह गर्ने, घमण्डी, हटी, बदनाम गर्ने, आमा बुबाको आज्ञा पालना नगर्ने, बैगुनी र अपवित्र, दोस्रो तिमोती 3:2। यो साँच्चै आमा बुबा पालना नगर्ने भनेको कुरा चाहिँ परमेश्वरको विरुद्धमा विद्रोह हो। यो स्वभावले प्रकृतिको पूजक मानिस हो, त्यो परमेश्वरको विरोधी हो, यसले प्रभुको न्याय ल्याउँछ। यस्ता काम गर्नेहरू मृत्युको योग हुन्छ भनेर रोमी 1:32 उल्लेख गरेको छ। परिवारको लागि धर्मशास्त्रीय नमूनाको यस प्रतिमा पूजकको अवज्ञा विपरीत परमेश्वरले हामीलाई आदेश गर्नुहुन्छ, आफ्नो बुबा र आमालाई आदर गर। कृतज्ञताका साथ हामीले तिनीहरूलाई प्रेम, आदर र आज्ञा पालना गर्नु पर्दछ। जब हामी जवान हुन्छौ, हामी हाम्रा आमा बुबालाई आदर गर्नुपर्ने कुराबाट विस्थापित हुनुहुँदैन। हामीलाई यस संसारमा हाम्रा बुबा र आमाले जन्माउनु भयो, हामीलाई पालन पोषण गर्नुभयो, खुवाउनु
लुगा फाटा दिनुभयो र आश्रय दिनुभयो। हाम्रा आमा बुबाहरूको मेहनत र परिश्रमको कारणले गर्दा हामी यस अवस्थामा छौँ। यदि हाम्रा निम्ति तिनीहरूले काम नगरेका भएदेखि हामी जीवित रहन सक्ने थिएन। यहाँ दुःख लाग्दो कुरा पनि छ, धेरै बुबा आमाहरूले आफ्ना छोराछोरीहरूको निम्ति केही गरेका छैनन्। तिनीहरूले संसारमा छोराछोरीहरू जन्माएका मात्र छन्, तिनीहरूका सन्तानलाई तिनीहरूबाट छुटकारा दिनुपर्छ। यो यस्ता आमा बुबाको निम्ति साँचो कुरा हो, तर दुष्टको सबभन्दा दयालु काम पनि निर्दयी हुन्छ। हितोपदेश 12:10। दुष्ट जति सधैँ वृद्धि हुन्छन्, जसले छोराछोरीलाई याद गराउँछन्, जो उत्तम व्यवस्थामा आनन्दित हुन्छ। मुख्य गरी जसका आमा बुबालाई इसाई छन्, बुबा इसाई छन् कि जोहरू उनीहरूसित भएका धेरै कुराहरूमा धन्यवादी छन्। तिनीहरूले कृतज्ञताका साथ प्रत्युत्तर दिनुपर्दछ। कुनै बालक अथवा जवान मानिस जससित इसाई बुबा आमाको आशिष छ भने तिनीहरूलाई परमेश्वरको वचनको ज्ञानबाट राम्ररी सिकाउँछ, निश्चय बनाउनु पर्दछ। हितोपदेश 4:1-4 पदले भन्दछ, हे मेरा छोराहरू, आफ्नो बुबाको अर्थ सुन, यसमा ध्यान देऊ र समशक्ति प्राप्त गर। म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु, यसै कारण मेरो अर्थलाई नत्याग। जब म आफ्नो बुबाको घरमा एक ठिटो थिएँ, कलिली अवस्थाको र मेरी आमाको एक मात्र छोरो उहाँले मलाई शिक्षा दिनुभयो र भन्नुभयो, तेरो पूरा हृदयले मेरो वचन पक्रिराख, मेरो आज्ञाहरू पालन गर र त जिउनेछ। फेरि हितोपदेश 7:1-3 पदमा हामीले पढ्छौं, हे मेरो छोरो, मेरो वचनहरू पालना गर, मेरा आज्ञाहरू त भित्र भण्डार गरिराख, मेरो आज्ञाहरू पालना गर र त जीवित रहनेछस्, मेरो अर्थीहरू तेरो आँखाको नानी जस्तै जोगाइराख, तिनलाई तेरा औलीमा औठी जै लगाइराख, मनको पाटीमा ती लेखिरा। छोरा छोरीहरूका निम्ति यस्ता बुबाहरू र आमाहरू पाउनु यो ठूलो अवसर हो, जसले तिनीहरूलाई परमेश्वरको वचन सिकाउँछ। यस्तो अवसर प्रति एक मात्र उचित र ईश्वरीय प्रत्युत्तर हो उनीहरूको प्रेमको सेवा प्रति आदरणीय आज्ञाकारितामा समर्पण भएर यी बुबा आमालाई आदर गर। दुष्ट सिद्धान्तहरू र अभ्यासहरूका साथ तिनीहरूलाई घृणा नगर, जसले आमा बुबाले गर्नुपर्ने कर्तव्य पूरा गरेका छन्। छोराछोरी भएको नाताले कृतज्ञ प्रेम र आदरका साथ तपाईँका आमा बुबाहरूलाई आदर गर्नुहोस्। जब हामी वृद्ध हुन्छौँ, त्यही पनि हाम्रा बुबा र आमाहरूको स्थान र सरसल्लाहलाई लगातार आदर दिनुपर्दछ। बुद्धिमान बुबा आमाहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूको आफ्नै जीवन जिउन सक्षम बनाएर पालन पोषण गर्दछ र तिनीहरूको आफ्नै परिवारका निम्ति असल निर्णयहरू गर्न सक्ने बनाउँछ। यस कुरामा मानिस आफ्ना बुबा र आमालाई छोडेर आफ्नै स्वास्नीसँग मिलिरहन्छ। मर्कुस 10:7। परमेश्वरको वचनको ज्ञानमा बुबा आमाले तिनीहरूका छोराछोरीहरूले निर्णय गर्ने तालिम दिनुपर्दछ। जब यी छोराछोरीहरू वयस्क हुन्छन्, बुबा आमाहरूले आफ्नो जीवन लगातार चलाउन सक्दैन, तसर्थ छोराछोरीहरूले आफ्ना बुबा र आमालाई सहयोग गर्नुपर्दछ। छोराछोरीले आफ्ना बुबाको सल्लाह र सुझाव बमोजिम काम गर्नु राम्रो हुन्छ। उनीहरूसित माग्नु वा सुन्नु पनि एक प्रकारको आदर हो। छोराछोरीले बुबा र आमालाई सम्मान गर्नुपर्दछ। यस्तो अवस्थामा जहाँ वयस्क छोराहरू अथवा छोरीहरू अझै पनि आमा बुबाको रेखदेखमा नै जिउँछ भने उनीहरूले महसुस गर्नुपर्दछ कि त्यस घरको मापदण्डका निम्ति तिनीहरूले विशेष गरेर लगातार आदर प्रस्तुत गर्नुपर्दछ। तिनीहरू 20 वा 30 वर्ष पुगे भन्नेमा तिनीहरूले पाँचौं आज्ञाहरूलाई बिर्सनु हुँदैन। फेरि यदि उनीहरूका आमा बुबाहरूले आफ्नो कार्य राम्रो गरेका छन् भने ती जवान वयस्कहरू असल निर्णयहरू गर्न सुसज्जित हुनेछ अनि पारस्परिक आदरको वातावरणमा तिनीहरू आमा बुबाहरूसित जिउनेछ। यदि तिनीहरूले यसो गर्न अस्वीकार गर्दछन् भने बुबा र आमाहरूले याद गर्नुपर्दछ कि तिनीहरूको आफ्नै घरका निम्ति तिनीहरूसँग अझै नियमहरू बनाउने अधिकार छ र यिनीहरू नियमहरूको अवज्ञामा आवश्यक अधिकार प्रयोग गर्न सक्छ। जब सबै छोराछोरीहरूले आमा बुबालाई छोडेर स्वतन्त्र जीवन जिउँछन् भने घरमा भएका बुढा बुढी आमा बुबाहरूले आफूलाई एक्लोपनको महसुस गरेर नराम्रो अनैतिक कुराहरूमा फसेका पनि छन्। तिनीहरू आफ्नै घरमा कैदीहरू नै बन्छ। यसैले आमा बुबालाई वृद्ध अवस्थामा एक्लै छोड्नु हुँदैन। उनीहरूसित
सित हामीले समय बिताउनु राम्रो हुन्छ। श्रोताहरू, विशेष गरी आमा बुबाहरूलाई आदर गर्ने कर्तव्यले वास्ता फिक्री सहायता र छुटकारा तिनीहरूको बुढेसकालमा ती बुबा आमाहरूलाई समावेश गर्दछ। जागिर खाने छोरा छोरीहरूसित आमा बुबाहरू छन् जो पारिवारिक घरमा जिउँछ भने तिनीहरूले परिवारको खर्चमा सहयोग गर्नुपर्दछ। बुद्धिमान आमा बुबाले प्राय जसो आफ्नो छोरा छोरीहरूमा आर्थिक जिम्मेवारीहरूलाई सुझाव दिन्छ। यसले भन्नुभयो, किनभने परमेश्वरले भन्नुभएको छ, आफ्नो बुबा र आमाको आदर गर र बुबा वा आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ त्यो चाहिँ निश्चय मारिनुपर्छ। तर तिमीहरू चाहिँ भन्दछ, जसले आफ्ना बुबा वा आमालाई भन्छ तपाईँले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो सो परमेश्वरलाई चढाइएको छ, त्यसले आफ्नो बुबाको आदर गर्नु पर्दैन। यो कर्तव्य वृद्धि हुन्छ। जसै आमा बुबाहरू वृद्ध हुन्छ, बुढो उमेरमा तिनीहरूलाई पैसाभन्दा बढी माया, निश्चयता र तिनीहरूतिर ध्यान आकर्षणको आवश्यकता चाहिन्छ। यी आवश्यकताहरू पूरा गरेर तिनीहरूका छोरा छोरीहरूले तिनीहरूलाई सम्मान दिनुपर्दछ। पावलले प्रष्ट अर्थ दिन्छ, कुनै विधवाका छोरा छोरी वा नाति नातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकुन्, किनकि यो परमेश्वरको दृष्टिकोणमा ग्रहण योग्य हुन्छ। यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्दछ र विश्वास नगर्नेहरूभन्दा खराब हुन्छ। आजभोलि धेरै परिवारहरूले महसुस गर्दछन् तिनीहरूले वृद्ध माता पितालाई हेरचाह गर्न नसकिने बताउँछ, अथवा तिनीहरूका निम्ति स्थान छैन, अथवा घरमा तिनीहरूको आवश्यकता पूरा गर्न सकिँदैन, विशेष गरी जहाँ लोग्ने र स्वास्ने दुवै जागिर खान्छ। धेरै ईश्वरभक्ति परिवारहरू पनि कसरी यसलाई समाधान गर्ने भनेर कष्ट भोगिरहेका छन्। हामीले के बुझ्नु पर्दछ भने, वयस्क छोरा छोरीहरूले परमेश्वरले दिनुभएको सेवामा आफ्ना माता पितालाई सहायता र रेखदेख गर्नुपर्दछ। घरमा धाइयामा राखेर तिनीहरूको लुगा धुने, नुहाइदिने, खुवाउने काम गरेर मात्र तिनीहरूले बिल्कुलै उत्तरदायित्व पूरा गर्न सक्दैन। धाइयामा राखेर वा हेरविचार गर्नु राम्रो हो, तर हामीले हाम्रा वृद्ध माता पिताहरूलाई हाम्रो सदस्य आदर, प्रेम र संगति दिनुपर्दछ। हामीले जे गर्न सक्छौ त्यो गर्नुपर्दछ। कुनै शंका छैन कि हाम्रो खुबीहरू र स्रोत साधनहरूको उत्तमका निम्ति तिनीहरूको वृद्ध उमेरमा हामीले हाम्रा बुबा आमाको आदर गरेर आज्ञा पालना गरिरहेका हुन्छौँ। छोरा छोरीहरूको कर्तव्यलाई यो उल्लेख गर्न सजिलो छ, धार्मिक विधानलाई कार्यमा ल्याउनु अर्को कुरा हो। कोही आमा बुबाहरूले थोरै ज्ञान वा धर्मशास्त्रीय बुद्धि प्रस्तुत गर्दछ, कहिले काहीँ तिनीहरू अपमानजनक हुन्छन् र आदर गर्न कठिन हुन्छ। त्यही पनि पाँचौं आज्ञा अझै आफ्नो सिद्धान्तमा जोडिन्छ। हामी धन्यवाद हुन सक्छौ कि परमेश्वरको वचनले हामीलाई विधि विधान मात्रै दिँदैन तर यसको पूर्ण पालनको उदाहरणहरू पनि दिएको छ। यस प्रकारले दोस्रो कुरा हामीले विचार गर्नुपर्छ कि त्यो हो प्रभुले हामीलाई पूर्ण नमूनाको रूपमा प्रभु येशू ख्रीष्टलाई दिनुभयो। यस विषयलाई लिनुहोस्, हामीले हाम्रा बुबा र आमालाई हेरविचार गर्नु पर्दछ भनेर हेरिरहेका छौ। वयस्क छोरा छोरीहरूले आफ्ना आमा बुबालाई हेरविचार गर्नुपर्दछ। यहाँ मुक्तिदाताले हामीलाई आमा बुबा सम्बन्धी हेरविचारको पूर्ण उदाहरण प्रदान गर्नुहुन्छ। जसै उहाँको मृत्यु सारा कष्टहरूका बीचमा उहाँ क्रुसमा टाँगिनु भयो, उहाँले आफ्नो आमा मरियम र तिनको मुख्य आवश्यकतालाई सम्झनु भयो। अहिले तिनले आफ्नो जेठो पुत्र गुमाइरहेकी थिए, यसैले प्रभु चेला सायद नजिकको नातेदार कहाँ तिनलाई समर्पण गर्नुभयो। कुरा यो हो कि यसोले आफ्नै आमालाई आमाको हेरविचारलाई गम्भीर रूपले लिनुभयो अनि उहाँको व्यक्तिगत कष्टमा पनि उनीप्रति उहाँको कर्तव्यलाई कायम राख्न होसियार हुनुभयो। अन्तत श्रोताहरू, यसरी उहाँले अर्थात् यसोले यस नमुनालाई लगातार गरिरहनु भएको, जुन उहाँले आफ्नो पृथ्वीको माता पितासित उहाँको सम्बन्ध शुरूबाट स्थापित गर्नुभएको थियो। हामी उहाँको विषयमा 12 वर्षको बालकबाट थाहा पाउँछौ। जब उहाँ तिनीहरूसित नासरत जानुभयो र तिनीहरूका आज्ञाकारी पुत्र भई बस्नुभयो। यस प्रकारले प्रभुले आफैलाई मरियम र युसुफको अधीनमा सुम्पिनु भयो। उहाँले उनीहरूको आज्ञा पालन गर्नुभयो अनि तिनीहरूप्रति आफैलाई वशमा राख्नुभयो। उहाँले तिनीहरूलाई आदर गर्नुभयो। हामीले होसियारीपूर्वक यस सम्बन्धलाई विचार गर्नुपर्दछ। यसबाट हामीले अनमोल ज्ञानहरू प्राप्त गर्नेछौँ।
कसरी हामीले हाम्रा पिता र माताहरूलाई आदर गर्न कठिनाइहरू भयो भनेर हामीले उहाँबाट ठूलो पाठ सिक्न सक्छौं। आमेन। मित्रहरू, हामीले आफ्ना आमा र बुबालाई कृतज्ञताका साथ उनीहरूलाई प्रेम आदर र आज्ञा पालन गर्नुपर्दछ भन्दै मलाई पनि आजको कार्यक्रमबाट ओझेल हुने अनुमति दिनुहोस्। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष दिनुभएको होस्। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट बिदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: हो यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
1: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
0: कहाँ छ?
1: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
2: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
1: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
2: र सरिता महर्जन 9841191094, 9841191094।
0: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: पनि सकियो,
1: मेरो एसी पनि सकियो,
2: मेरो प्लस टूको एक्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
3: सही हो।
4: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
1: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: टाइम चेक, यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जेमिसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ, के यीशुले तपाईलाई आफ्नो मित्र भन्न सक्नुहुन्छ? मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग 26। हामी सबै गल्ती गर्छौं। यो जीवन
2: सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।

एकाही हामी आफ्नो लागि राखेका लक्ष्यहरू पूरा गर्न असफल हुन्छौं, तर सबैभन्दा धेरै निराशा तब हुन्छ जब हामी आफूले माया गर्ने र वास्ता गर्नेहरूको अपेक्षाहरू पूरा गर्न असफल हुन्छौ। गिरफ्तार गरिएपछि पत्रुसले यीशु ख्रीष्टलाई चिन्ने कुरालाई निरन्तर अस्वीकार गर्दा पनि त्यस्तै भएको थियो। भजन संग्रहको पुस्तक 73 अध्यायको 25 पद, स्वर्गमा तपाईँ बाहेक मेरो अरू को छ र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईँ बाहेक अरू कोही छैन। हामी प्रत्येक हाम्रो शरीरमा कमजोर छौ। क्रिस्चियन हुनुले हामीलाई यसबाट मुक्त गर्दैन। कहिलेकाहीँ हाम्रा गल्तीहरूले हामीले माया गर्ने सम्बन्धहरूलाई असर गर्छ। मर्कुसको पुस्तक 14 अध्यायको 27 पद, यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै पछि हटि जानेछौ किनकि यस्तो लेखिएको छ, म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तित्तर बित्तर हुनेछन्। जकरियाको पुस्तक 13 अध्यायको 7 भएको भविष्यवाणीबाट यीशुलाई थाहा थियो कि एकपटक उहाँ पक्राउ पर्नुभयो र मुद्दा चल्यो भने उहाँका चेलाहरूले उहाँलाई त्याग्नेछन्, जसमा पत्रुस पनि सामेल छन्। मर्कुसको पुस्तक 14 अध्यायको 21, मर्कुसको पुस्तक 14 अध्यायको 29-31 पद, पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन। तब येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आज राति भाले दुई पटक पास्नु अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ। तर तिनले झन जोड दिएर भने, तपाईसँग म मर्न परे तापनि म तपाईलाई इन्कार गर्ने छैन। अनि तिनीहरू सबैले त्यस्तै भने। पत्रुसले विश्वास गर्थे कि उनी येशूलाई कहिल्यै इन्कार गर्ने छैनन्, तर ती शब्दहरूलाई समर्थन गर्न आवश्यक पर्ने कार्यहरू भन्दा शब्दहरू भन्न धेरै सजिलो छ। येशूलाई पक्राउ गरिसकेपछि जब पत्रुसलाई सोधियो कि उनी येशूलाई चिन्छन्, उनी डराए कि उनीहरूले उनलाई के गर्न सक्छ, त्यसैले उनले सार्वजनिक रूपमा येशूलाई चिन्ने कुरालाई अस्वीकार गरे। लुकाको पुस्तक 22 अध्यायको 61-65 पद, अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो, आज भाले बाँच्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद आयो र तिनी बाहिर निस्केर धुरु धुरु रोए। पत्रुसले तीन पल्ट येशूलाई इन्कार गरे। येशूलाई असफल गरेकोमा उनलाई गहिरो पछुतो थियो। उनी आफैमा लज्जित थिए। यस कारणले गर्दा पत्रुसले सोच्यो कि ऊ अब सेवकाई गर्ने योग्य छैन। युहन्नाको पुस्तक 21 अध्यायको 3 पद, सिमोन पत्रुसले तिनीहरूलाई भने, म माछा मार्न जाँदैछु। तिनीहरूले उनलाई भने, हामी पनि तिमीसँग आउँछौ। तिनीहरू गएर डुङ्गामा चढे, तर त्यो रात तिनीहरूले केही पक्रेनन्। येशूले पत्रुसलाई सेवकाई गर्न बोलाउनु भन्दा पहिले माछा मार्ने काम उनको पेसा थियो। आफ्नो मनमा पत्रुसले सोचिरहेको हुन सक्छन्, मैले येशूलाई असफल बनाए, म भरपर्दो व्यक्ति होइन, म भरपर्दो छैन। पक्कै पनि येशूले उहाँको सेवा गर्न म भन्दा राम्रो अरू कसैलाई भेट्टाउन सक्नुहुन्छ, म मेरो माछा मार्ने व्यवसायमा फर्कनेछु। प्रियो हो, हामी सबै जो ख्रीष्ट येशूका समर्पित सेवकहरू हौ कहिलेकाहीँ लड्छौ। जब त्यस्तो हुन्छ, हामी आफ्नो लागि दया महसुस गर्न प्रलोभित हुन्छौ। हामी चाहन्छौ कि हाम्रो असफलताको कारण अरूले हामी माथि दया गरून्। तर येशूले पत्रुसप्रति कुनै दया देखाउनु भएन, बरु उहाँले उनलाई प्रेम दिनुभयो जुन परमेश्वरबाट आएको थियो। युहन्नाको पुस्तक 21 अध्यायको 12 पद, येशूले तिनलाई भन्नुभयो, आएर खाओ, चेलाहरू मध्ये कसैले पनि तपाईँको हुनुहुन्छ भनी सोध्ने आँट गरेन, किनकि तिनीहरूले उहाँ प्रभु हुनुहुन्छ भनी जान्दथे। यो येशू मृत्युबाट पौरू उठ्नु भएपछिको कुरा हो। येशूले आफ्नो चेलाहरूलाई किनारमा पर्खिराख्नु भएको थियो, जहाँ उहाँले दाउरा जम्मा गर्नुभएको थियो, आगो बाल्नु भएको थियो र तिनीहरूका लागि खाना पकाउनु भएको थियो। येशूले पहिले नै तिनीहरूलाई सिकाउनु भएको थियो कि सबैभन्दा ठूलो अगुवा बन्नका लागि तपाईँ सबैको सेवक हुनुपर्छ। यहाँ उहाँले तिनीहरूलाई राम्रो खाना उपलब्ध गराएर त्यो सत्यतालाई प्रदर्शन गर्दै हुनुहुन्थ्यो। उहाँले यो खाना आफैले तयार पार्नु भएको थियो। युहन्नाको पुस्तक 21 अध्यायको 15 पद, जब
तिनीहरूले खाइसके तब येशूले सिमोन पत्रोसलाई भन्नु

0: भन्नुभयो, युहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरू भन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाओ। यीशुले पत्रुसलाई सोध्दै हुनुहुन्थ्यो कि उनले उहाँलाई साँच्चै प्रेम गर्नुहुन्छ, कि पत्रुसले यीशुलाई आफ्नो माछा माने व्यवसाय भन्दा बढी प्रेम गर्थे, कि पत्रुसले यीशुप्रतिको प्रेम यति ठूलो थियो कि यीशुले उहाँलाई गर्न भन्नुभएको काम गर्न, जुन आफूभन्दा कमजोरीहरूको हेरचाह गर्नु थियो, आफ्नो व्यक्तिगत इच्छाहरू त्याग गर्नुपर्ने थियो। यीशु चाहनुहुन्थ्यो कि पत्रुसले हराएकाहरूलाई भेट्टाउन् र तिनीहरूको आत्मिक जीवनको लागि सही बाटोमा डोर्याउन्। पत्रुसले जवाफ दिएनन्, बरु उसले यीशुलाई भन्छन्, तपाईँलाई थाहा छ कि पत्रुसले जवाफ दिएनन् बरु उसले यीशुलाई भन्छन् तपाईँलाई थाहा छ कि म तपाईँको मित्र हुँ। पत्रुस चिन्तित छन् कि यीशुलाई पहिले अस्वीकार गरेको कारणले उनीहरूको मित्रतामा समस्या आएको हुन सक्छ। उनी यीशुसँग पहिलेको सम्बन्धलाई मिलाउन हतार गरिरहेका थिए। युहन्नाको पुस्तक 21 अध्यायको 16 पद, उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, युहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरो भेडाहरूको हेरचाह गर। फेरि यीशुले सोध्नुभयो कि साँच्चै उनले उहाँलाई प्रेम गर्छन्। यीशुले पत्रुसबाट त्यस्तो प्रतिबद्धता खोज्दै हुनुहुन्छ जसले उनीहरूको मित्रताको मूल्यलाई साँच्चै प्रदर्शन गर्नेछ। साँचो प्रेमको लागि कार्य आवश्यक छ। यीशुले पत्रुसलाई यीशुले आफ्नो लागि मनमा राख्नुभएका योजनाहरू पूरा गरेर उनीहरूको मित्रताको प्रतिक्रिया दिन चुनौती दिँदै हुनुहुन्छ। यीशु चाहनुहुन्छ कि पत्रुसले आफ्नो विश्वासमा संघर्ष गरिरहेका क्रिश्चियनहरूलाई मार्गदर्शन, सुरक्षा र निर्देशन प्रदान गरोस्। युहन्नाको पुस्तक 21 अध्यायको 17 पद, उहाँले तिनलाई त्यस्तो पल्ट भन्नुभयो, युहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए किनकि उहाँले त्यस्तो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु, तपाईँ सब कुरा जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्दछु भने तपाईँलाई थाहा छ। यीशुले तिनलाई भन्नुभयो, मेरो भेडाहरूलाई खुवाओ। यस पटक यीशुले पत्रुसलाई उनीहरूको साथीको सम्बन्धको बारेमा सिधै भन्नुहुन्छ। उहाँले पत्रुसलाई सोध्नुहुन्छ, के तिमी मलाई प्रेम गर्छौ? यीशुले पत्रुसलाई जागा रहन र प्रार्थना गर्न भन्नुहुँदा पत्रुस निधाएका थिए। पक्राउ परेपछि पत्रुसले यीशुलाई त्यागेका थिए अनि अब पत्रुसले आफ्नो जीवन सेवामा समर्पित गर्नुको सट्टा माछा मार्ने व्यवसायमा फर्कने योजना बनाइरहेका थिए। धेरै पटक हाम्रा विगतका असफलताहरूबाट हामी निस्कने सबैभन्दा राम्रो तरिका भनेको कसैले हामीमा विश्वास गरोस् भन्नु हो र हामीलाई अर्को मौका दिनु हो। यीशुले पत्रुसको लागि त्यो गरिराख्नु भएको थियो। उहाँले पत्रुसलाई आफ्नो जीवनमा साँच्चै विशेष केही गर्ने अद्भुत अवसरको साथ चुनौती दिँदै हुनुहुन्थ्यो। यीशुले पत्रुसलाई परमेश्वरका मानिसहरूलाई पालन पोषण गर्न, आफ्नो जीवन समर्पित गर्न आग्रह गर्दै हुनुहुन्थ्यो। तिनीहरूलाई परमेश्वरको प्रेम र उहाँको वचनले खुवाउन। युहन्नाको पुस्तक 15 अध्यायको 13-14 पदमा यसरी लेखिएको छ, आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु ती तिमीहरूले गर्यो भने तिमीहरू मेरा मित्र हौ, प्रिय हो। साँचो मित्रतामा प्राय विगतका गल्तीहरू क्षमा गर्नु समावेश हुन्छ। यीशुले पत्रुसलाई उनका सबै कमजोरीहरूको लागि क्षमा गर्नुभएको थियो। क्षमा भनेको त्यो कुञ्जी हो जसले हामीलाई कसैसँगको मित्रता नवीकरण गर्न ढोका खोल्छ। जब चीजहरू गलत हुन्छन्, हामी हाम्रो जीवनमा यीशु भन्दा राम्रो साथीको लागि सोध्न सक्दैनौ। क्रुसमा आफूलाई बलिदान दिँदा उहाँले हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण साथी बन्ने आफ्नो ठूलो इच्छा प्रदर्शन गर्नुभयो। मित्रको रूपमा हामीलाई सेवा गरेर हाम्रा सबै विगतका पापहरू पूर्ण रूपमा तिरिएका छन् र क्षमा गरिएका छौं। हितोपदेशको पुस्तक 18 अध्यायको 24 पद, धेरै साथीहरू भएको मानिस पनि सर्वनाश हुन सक्छ तर कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छ। कसैसँग मित्र बन्न चाहनु र यो मित्रता बलियो र दिगो बनाउन आवश्यक त्यागहरू गर्न इच्छुक हुनु यी दुई फरक कुरा हुन्। येशूले पत्रुसलाई सेवामा बोलाउनु भएर आफूलाई समर्पित गरेर आफ्नो मित्रता प्रमाणित गर्न चुनौती दिइराख्नु भएको थियो। येशूले पत्रुससँगको आफ्नो मित्रताको सम्बन्ध निरन्तर रहोस् भन्ने चाहनुहुन्थ्यो र त्यो हुनको लागि पत्रुसले ख्रिस्ट येशूको सेवा गर्न येशूको यो अनुरोधलाई प्रतिक्रिया दिन आवश्यक थियो। यूहन्नाको पुस्तक 21 अध्यायको 18 पद, साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ जाँदथ्यौ, तर जब तिमी बुढो हुनेछौ तब तिमीले आफ्नो हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ। जब हामी येशूको साथी बन्न रोज्छौ तब बाटोमा धेरै चुनौती र कठिनाईहरू आउने आशा गर्न सक्छौ। के तपाईँ येशूको घनिष्ठ मित्र बन्न इच्छुक हुनुहुन्छ र उहाँको सेवा गर्न इच्छुक हुनुहुन्छ, चाहे त्यसको मूल्य चुकाउन परोस्। पहिलो योन्नाको पुस्तक 4 अध्यायको 10 र 11 पद, प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका लागि आफ्नो पुत्र पठाउनुभयो। हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एकअर्कालाई प्रेम गर्नुपर्छ। येशूसँगको बलियो सम्बन्धका लागि हामीले हाम्रो स्वार्थी इच्छाहरूलाई एकातिर राखेर उहाँले हामीलाई बोलाउनु भएको सेवा गर्न इच्छुक हुनुपर्छ। हामीलाई सधैँ हाम्रो सेवाको जिम्मेवारी पूरा गर्ने मन लाग्दैन तर परमेश्वरले क्रुसमा आफ्नो पुत्र येशू ख्रिस्टको बलिदान मार्फत हामी प्रति देखाउनु भएको प्रेमबाट प्रेरित भएर हामी जे भए पनि गर्छौ। योहन्नाको पुस्तक 14 अध्यायको 21 पद, मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालना गर्दछ, अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ र म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यस कहाँ प्रकट गर्नेछु। पत्रुसले येशूलाई ठूलो असफलता दिएका थिए। येशू पक्राउ परेपछि पत्रुसले उहाँलाई चिन्न अस्वीकार गरे। येशूले पत्रुसको दुःखसँग कसरी व्यवहार गर्नुभयो भन्ने कुराले हामीलाई हाम्रो नेतृत्व र मार्गदर्शनमा कसैलाई मद्दत गर्ने उचित तरिका देखाउँछ जसले हामीलाई कुनै न कुनै रूपमा निराशा पारेको छ। येशूले पत्रुसलाई ठूलो अंगालो हालेर भन्नु भएन, ठिक छ पत्रुस नराम्रो नमान। बरु येशूले पत्रुसलाई सेवाको जिम्मेवारीहरू चुनौती दिएर निन्दाको भावनाबाट बाहिर निस्कन मद्दत गर्नुभयो। तपाईँले कसैलाई तिनीहरूप्रति दया गरेर मद्दत गर्नुहुन्न, तपाईँले तिनीहरूलाई तिनीहरू परमेश्वरको लागि कति महत्वपूर्ण छन् र उहाँको लागि तिनीहरूले गर्नुपर्ने सेवा हो भनेर बुझाएर तिनीहरूलाई मद्दत गर्नुहुन्छ। येशूले दिनुभएको चुनौतीको जवाब पत्रुसले दिए। उनी प्रथम शताब्दीको मण्डलीको पहिलो साँचो अगुवा बने। प्रेरित 2 अध्यायमा सार्वजनिक उपदेश दिने पत्रुस नै थिए जसको परिणाम स्वरूप लगभग 3,000 मानिसहरूले मुक्ति पाए। प्रेरित 3 अध्यायमा मन्दिरको ढोकामा लङ्गडो मानिसको चमत्कारी निको पार्ने काम शुरू गर्ने पत्रुस नै थिए र प्रेरित 3 अध्यायमा नै अर्को सार्वजनिक उपदेश दिने पत्रुस नै थिए जसको परिणाम स्वरूप लगभग 5,000 मानिसहरूले विश्वास गरे। लुकाको पुस्तक 9 अध्यायको 61-62 पद, अर्काले पनि भन्यो, प्रभु म तपाईँको पछि लाग्नेछु तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्। तर येशूले त्यसलाई भन्नुभयो, आफ्नो हात हलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्य हुँदैन। जब किसानले आफ्नो खेत हलोले जोत्छ उसले आफ्नो आँखा सिधा अगाडि केन्द्रित राख्नुपर्छ। यदि उसले पछाडि फर्केर हेर्यो भने गोरुहरू इच्छित बाटोबाट भड्कनेछन्। हामी विगतका गल्तीहरूको लागि आफूलाई दोषी ठहराउन आफ्नो समय खर्च गर्न सक्दैनौ। हामीले पत्रुसले जस्तै परमेश्वरको क्षमा खोज्नुपर्छ र स्वीकार गर्नुपर्छ। त्यसपछि हाम्रो आँखा परमेश्वरले हाम्रो लागि राख्नु भएको भविष्यको योजनाहरूमा केन्द्रित रहन सक्छ। याकुबको पुस्तक 4:4 बेबिचारी मानिस हो संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। प्रिय हो, हामी येशु ख्रिस्टको साथी बन्न र संसारको साथी बन्न रोज्न सक्दैनौ। पत्रुस जस्तै हामी प्रत्येकले येशुलाई हाम्रो मित्र बनाउनु कति महत्वपूर्ण छ भनेर निर्णय गर्नुपर्छ। येशुसँग मित्रता कायम राख्नको लागि हामी हाम्रा व्यक्तिगत इच्छाहरू त्याग्न र परमेश्वरले हामीलाई हिँड्न चाहनु भएको मार्ग अनुसरण गर्न इच्छुक हुनुपर्छ। जब हामी येशुलाई पछ्याउन रोज्छौ यसको मूल्य चुकाउनुपर्छ। तर परमेश्वरले यो गर्न इच्छुकहरूलाई महान अनन्त इनामहरूको प्रतिज्ञा गर्नुहुन्छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय।

0: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।
1: As the heart panteth after the water brooks, so panteth my soul after thee, O God. My soul thirsteth for God, for the living God. When shall I come and

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र दय सन्ध्या र विजयसँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ अनि रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँको निम्ति सदैव खुशी र आनन्द प्राप्ति भइरहेको तपाईँको निम्ति मेरो प्रार्थना यही हुनेछ। तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ आफू खुशी हुनुभएको रहस्यहरूसँग पनि सेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै अनुभव तपाईँले गर्न सक्नुहुनेछ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँको साथमा हुनेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। यस कार्यक्रमलाई तपाईँले काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHzमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्या अनि विजयले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आज एउटा विशेष यस्तो विषयवस्तु तपाईँ सामु ल्याउन प्रयास गरिरहेको छु कि जुन हाम्रो निम्ति एउटा आशिषको कारण बन्न सक्दछ। आज तपाईँ र म जीवनमा धेरैजनाको साथ सहयोगको अपेक्षा राखिरहेका हुन सक्छौं। अवश्य पनि जीवन जिउनका लागि कसै न कसैको साथ सहयोग आवश्यक हुन्छ, तर प्रिय श्रोता, जीवनमा सबै मानिसले तपाईँलाई सधैँ साथ दिइरहँदैनन्। एक दिन मानिसले तपाईँलाई एक्लो बनाउन सक्छन् जब तपाईँको विचार फरक हुन्छ, तपाईँ अलग तरिकाले जब सोच्न थाल्नुहुन्छ, क्रमशः मानिसले तपाईँलाई साथ छोड्दै छोड्दै जान्छन् अनि तपाईँ एक्लो एक्लो महसुस गर्न थाल्नुहुन्छ। तर एउटा सत्य पवित्र शास्त्रले के भन्छ भन्दा, परमेश्वर तपाईँलाई कहिल्यै पनि छोड्नुहुने छैन, कहिले पनि त्याग्नुहुने छैन भनेर प्रतिज्ञा गर्नुहुन्छ। सबैले छोडे पनि म कहिल्यै पनि छोड्ने छैन अर्थात त्याग्ने छैन। कति सुन्दर कुरा छ। सत्यतामा हिँड्दाखेरि तपाईँ एक्लो अनुभव पक्कै गर्न सक्नुहुन्छ, किनभने सत्यको बाटो साँगुरो हुन्छ। साँगुरो बाटोमा भीड अवश्य कम हुन्छ, तर इतिहास साक्षी छ, इतिहासले भन्दछ, परमेश्वरको सुरक्षामा पछि लाग्नेहरू सुरुमा एक्लै एक्लै देखिए तापनि, एक्लै हिँडेको जस्तो लागे तापनि, अन्त्यमा उनीहरू नै विजयी भएको कुरा पवित्र शास्त्रले घोषणा गर्दछ। र आज म तपाईलाई, तपाईँ र म यदि परमेश्वरको पछि लाग्दैछौं भने एक्लो हुन सक्छौ मित्र, तर अन्त्यमा उहाँले विजय दिनुहुन्छ भन्ने कुरामा हामी निश्चिन्त हुनु पर्दछ। यही आशिषमय सन्देश आजको यस कार्यक्रममा म तपाईँसँग सेयर गर्नेछु। संसारले भीड़लाई सम्मान गर्छ, भीड प्यारो लाग्छ संसारलाई, तर परमेश्वरले सत्यको सम्मान गर्नुहुन्छ। मानिसहरू सजिलो बाटो रोक्छन्, किनभने सजिलो बाटोमा जो कोही आरामसँगले हिँड्न सक्छ, तर परमेश्वरको बाटो चाहिँ कठिन हुन्छ, साँगुरो हुन्छ र एक्लै हिँड्नुपर्ने बाध्यता पनि आउँदछ। किनकि पवित्र शास्त्रले यसरी भन्दछ, साँगुरो ढोकाबाट पस, किनकि विनाशमा पुर्याउने ढोका चाहिँ फराकिलो छ। जब फराकिलो बाटो हामी रोज्दछौं, उक्त बाटोले तपाईँ र मलाई विनाशतिर लैजान सक्दछ। त्यसैले यहाँ साँगुरो बाटोबाट पस्ने आह्वान गरिएको छ। कतिपय समयमा धेरै ठूलो जमातले बोलेको कुरा सही होला जस्तो हामीलाई लाग्छ, भीड़ जहिले तहिले सत्य हुँदैन मित्र। लोकप्रियता र परमेश्वरको इच्छा एउटै कुरा कहिले पनि होइन। लोकप्रियताको लागि भीड़ले तपाईँलाई उक्साउन सक्छ, भीड़ले तपाईँलाई नियन्त्रित गर्न सक्छ, भीड़ले तपाईँको मस्तिष्कमा एउटा चुम्बकीय रूपले तपाईँलाई तान्ने काम गर्न सक्छ, तर तपाईँ सही भएर कोही कोही बेला एक्लो भएर उभिन सक्नु पर्दछ। त्यसैले लोकप्रियता
भन्ने कुरा एकातर्फ छ भने परमेश्वरको इच्छा भन्ने कुरा अर्कै तर्फ हुन्छ। भीड़ले ताली बजाउनु भन्दा परमेश्वरले तपाईं र मलाई स्वीकार गर्नु चाहिँ सबैभन्दा ठूलो कुरा हो। भीड़ले तपाईंलाई एकछिन वाह वाह गरेर ताली दिँदा तपाईंलाई बड़ो मजा लाग्ला, तर त्यो क्षणिक आनन्दको कुरा हुन सक्छ भने जब तपाईं परमेश्वरमा स्वीकार्य हुनुहुन्छ त्यहाँ अनन्त अनन्तको खुशी मिल्न सक्छ। प्रिय साथी, एउटा कुरा, एक्लोपन सधैं हारको चिन्ह होइन। हार्नेहरू जहिले तहिले एक्लो हुन्छन्, यो गलत मान्यता हो। त्यो चाहिँ तपाईंलाई एउटा सत्य मार्गमा जीवनका लागि अलग गरिएको एउटा संकेत हो। तर कतिपय मानिसले यसलाई नबुझेको कारणले गर्दा आफूलाई एक्लो महसुस गर्दै आफू एक्लिएको, अब आफूसँग कोही पनि साथ दिने व्यक्तिहरू नभएको अनुभव गर्दै टुक्रिन पुग्छन्। तर बुझ्नुपर्ने कुरा चाहिँ के छ भने जब जब तपाईंलाई परमेश्वरले सही मार्गमा हिँडाउन खोज्नुहुन्छ नि मित्र, त्यतिखेर तपाईंलाई एक्लो भएर जान पनि परमेश्वरले दिनुहुन्छ। हरेक परिस्थितिहरू आउन दिनुहुन्छ तपाईंको जीवनमा। किन परमेश्वरको पछि लाग्दा एक्लो हुनुपर्छ त त्यसो भए? के परमेश्वरले धेरै मान्छेहरूसँग हिँडेको मन पराउनुहुन्न? त्यो कुरा होइन प्रेमित्र। कुरा के हो भने संसारको धेरै मानिसलाई परमेश्वरको सत्य मन पर्दैन। जब तपाईँ सत्यलाई अँगाल्नुहुन्छ अनि तपाईँ एक्लिनुहुन्छ, त्यो चाहिँ सत्य हो। सत्यले मानिसको स्वार्थलाई चोट पुर्याउँछ। उज्यालो जब आउँछ नि अन्धकारलाई असहज हुन्छ क्या, अन्धकार त्यहाँ टिक्दै टिक्दैन। वास्तविकता त्यो हो, किनकि विश्वास गर्ने मानिस फरक सोच राखेर जिउन चाहन्छ। जसले परमेश्वरमा भरोसा राख्छ ऊ पापसँग डराउँछ, पापसँग कहिले पनि ऊ सम्झौता गर्न चाहँदैन। भीड़सँग सललल बग्नु भन्दा एक्लै भएर बिना सम्झौता सत्यतालाई अगाल्न उसले रुचाउँछ। ऊ चरित्रलाई अन्य थोक जुन संसारले दिन्छ नि ती थोक भन्दा माथि राख्न चाहन्छ। अब त्यस्तो व्यक्ति एक्लो हुनु स्वाभाविकै होइन त, अवश्य पनि व्यक्ति यिनै कुराहरूले गर्दा एक्लो एक्लो हुँदै भीड़बाट टाढिँदै जान्छ। किनकि सत्यको रक्षार्थ मानिस एक्लिनु स्वाभाविक हो। त्यहाँ एक प्रकारको आध्यात्मिक युद्ध चलिरहेको हुन्छ। हामी मानिससँग होइन आत्मिक शक्तिहरूसँग युद्ध गर्छौ पवित्र शास्त्रले भन्दछ। मानिसहरू सबै हामी जस्तै हुन्, तर आत्मिकी कुरा जब अगाडि आउँछ नि हो आत्मिकी शक्तिहरूसँग हामी युद्ध गर्छौ। जब मानिसले सत्य रोज्छ ऊ अवश्य पनि अस्वीकृत हुन्छै हुन्छ। समाजले फरक मानिसलाई अलिकति दबाव दिन थाल्दछ। तपाईँले थोरै फरक विचार राख्नुहोस् त, मीडियामा तपाईँ प्रति आक्रमण यति तदारुकताका साथ हुन्छ नि, तपाईँले परिकल्पनै गर्न सक्नुहुन्न। कसैले झस्क एउटा कुरा बोलोस् बाई दुबे, त्यो अलिकति फरक विचार हुने बित्तिकै त्यो व्यक्तिप्रति सारा दुनियाँ खनिहाल्छ एकैछिनमा। तर चरित्रवान मानिसको शक्ति उसको भित्री दृढतामा अडेको हुन्छ, किनकि उसले बाहिरी कुराको कुनै प्रवाह गर्दैन। तपाईँ हातमा पन्जा लाउनुहुन्छ नि, पन्जा के को लागि?
तपाईका हत्केला औलाहरू सुरक्षित हुन् भनेर। तपाईको सम्पूर्ण शरीर यदि तपाई ख्रिस्टभित्र हुनुहुन्छ भने ख्रिस्टले तपाईलाई त्यो पञ्जाको रूपले प्रोटेक्सन गर्नुहुन्छ। त्यो चाहिँ त्यो व्यक्तिले विश्वास राख्दछ। कुनै पनि आक्रमण पहिला तपाईलाई होइन, बाहिर लगाएको पञ्जामा परे जस्तै तपाई यदि ख्रिस्टभित्र हुनुहुन्छ भने त्यो आक्रमण ख्रिस्टलाई पर्दछ। जब तपाई यसो सम्झिनुहोस्, तपाई फरक विचार लिने बित्तिकै तपाईलाई मान्छेले निगरानी राख्न थालिहाल्छ। सबै विद्यार्थीले चिटिङ गर्दैछन्, एउटा विद्यार्थीले चाहिँ इमान्दारिताका साथ लेख्दैछ भने फरक शैलीमा त्यो विद्यार्थीलाई हेरिन्छ। कुनै कार्यालयमा सबैले भ्रष्टाचार गर्छन् तर एउटा मानिस सफा चित्त राखेर काम गर्छ भने ऊ अलिक फरक हुन्छ, ऊ प्रति सबैको ध्यान जान्छ। सबैले नबुझलान् यो कुरा, तर तपाईँ आफ्नै विश्वासमा जब अडिक रहनुहुन्छ, तपाईँ जब आफ्नै विश्वासमा स्थिर रहनुहुन्छ अनि तपाईँको जीवनबाट अलौकिक कामहरू हुन्छन्। पहिला त मान्छे हाँस्छन् तपाईँलाई देखेर, यतिजनाले भ्रष्टाचार गरिरहेछन्, यो बेकुप भ्रष्टाचार नगरिकन जिइरहेछ भनेर हाँस्छन् तपाईँसँग। अरू चिटिङ गर्ने विद्यार्थीहरू त्यो चिट गर्नेलाई देखेर हाँस, चिट नगर्नेलाई देखेर हाँस्छन्, हेर न यो हामी यतिजना चिट चोरिरहेछौँ, यो नचोरिकन पास हुन खोजिरहेको छ। प्रश्न अब उठ्छ, इमान्दारिताको रिवार्ड नि विस्तार आउँछ, छलछाम जालझेल गर्दा परिणाम झट्टै आइहाल्छ अनि मानिस तत्काल खुसी हुन्छ। तर इमान्दारितामा धैर्यतामा जब परिणाम आउँदछ, त्यो परिणाम यति उत्साहजनक, यति आशिषमय हुन्छ नि, त्यसको कुनै कुरासँग तुलना गर्न सकिँदैन। यसर्थ हामीले विशेष जान्नुपर्ने कुरा चाहिँ के हो भने, प्रिय मित्र, परमेश्वरले रुचाउने कुरा त्यो भनेको हाम्रो विश्वास र इमान्दारिता हो। हो त्यही इमान्दारिता र विश्वासलाई त इन्कार गरेर तपाईँ एक्लो हुनुभएको नि, तर परमेश्वरले के प्रतिज्ञा गर्नुहुन्छ, म तिमीहरूलाई कहिल्यै त्याग्ने छैन, कहिल्यै छोड्ने छैन। फेरि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु एकैछिन।

उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतेडाको साथमा प्रविधिमा सन्ध्या अनि पिजाले साथ दिइराख्नु भएको छ। प्रियमित्र, म तपाईँसँग कुराकानी गरिरहेको छु। हामी भीड़सँग एक्लो हुन सक्छौ हाम्रो विश्वासको कारण, सत्यतालाई पछ्याएको कारण, तर परमेश्वरले अन्तिममा विजय दिनुहुन्छ भन्ने कुरालाई मैले तपाईँको सामु राखिरहेको छु। खुङ्खार खडेरी परिरहेको थियो, सुक्खा सुक्खा थियो चारैतिर। परमेश्वरले नुह भन्ने व्यक्तिलाई ठूलो जहाज बनाउने आज्ञा गर्नुभयो। नुहले जहाज बनाउन शुरूआत गर्नुभयो। मानिसहरू अचम्मित भए, यस्तो सुक्खा मौसम छ, के को लागि यो जहाज? अनि नुहले एकदमै खुलेर भन्नुभयो, परमेश्वरको आज्ञा छ, यो जहाज बनाउनु यसकारण जरूरी छ कि महाप्रलय हुँदैछ। मान्छे हाँसे, यस्तो खडेरी छ, यस्तो सुक्खा मौसम छ, कसरी महाप्रलय हुन्छ? बेकुब, सबैजना हाँसे, तर नुहले के गरे? निरन्तर आफ्नो काम गरिरहे, एउटा भव्य जहाजको निर्माण गरे। मानिसहरू हाँसे, उनलाई पागल भने कतिले, तर जब जल प्रलय शुरू भयो नि, नुहको परिवार सहित त्यस डुङ्गामा आएर प्रवेश गर्ने जनावरहरू सहित परमेश्वरले जुरुक्क उठाउनु भयो, सुरक्षित साथ उठाउनु भयो। तर अरू जो हाँसिरहेका थिए नि, उनीहरूलाई एकै गाँस बनायो भेलले, बाढीले। संसारले हाँसेको मानिसलाई, अर्थात जुन मानिसलाई देखेर संसार हाँसिरहेको छ नि, त्यो मानिसलाई परमेश्वरले बचाउन सक्नुहुन्छ भन्ने कुराको उदाहरण हो यो। ती जो हाँसिरहेका थिए, अब हाँस्नेवाला छैनन्। जो अरू हाँसे पनि चुपचाप आफ्नो विश्वासमा अडिग भएर आफ्नो कर्म गरिरहेका थिए, ती अब हाँस्ने छन्। तपाईँ र मैले यस्ता धेरैवटा कथाहरू पवित्र शास्त्रमा पाउँदछौं। ती कथाहरूले हामीलाई आत्मिक शिक्षा दिइरहेका हुन्छन् बारम्बार। जब आत्मिक रूपले ती शिक्षाहरूलाई हामी अन्तर्मनन गर्छौं, हृदयमा विश्लेषण गर्छौं, बुझ्छौं, र ती विषयलाई हाम्रो जीवनमा काम गर्ने मौका दिन्छौं भने परमेश्वरको आशिष हामीमा पक्कै आउँछ। मैले नुहको मात्रै होइन, अर्का एकजना व्यक्ति युसुफको उदाहरण पनि दिन चाहन्छु। यी व्यक्ति यस्ता खालका व्यक्ति छन् जसलाई आफ्नै दाजुभाइले धोका दिएका छन्। मार्ने उद्देश्यले एउटा खाडलमा उनलाई फ्यालेका छन्। त्यति मात्र होइन, फेरि उनीहरूले त्यो खाडलमा फ्यालिएको व्यक्तिलाई फेरि निकालेर बेचिदिएका छन्। त्यति मात्र होइन, दाजुभाइबाट एक्लो त हुनु पर्यो, अलगिनु त पर्यो, त्यो आफ्नै ठाउँमा छ। बिना कसुर फेरि उनी यस्तो ठाउँमा पुग्छन् र यस्तो फन्नामा पर्छन् कि उनीमाथि आरोप लाग्छ। आरोप लागेपछि उनले जेलमा बस्नुपर्ने अवस्था आउँछ, एक्लै एक्लो पर्ने। हेर्नुहोस् न, आरोप पनि यस्तो झुटो आरोप लाग्छ कि उनले जीवनमा सोचेको त हुँदैन। तर के गर्नु, समय, परिस्थिति अनि त्यहाँका मानिसहरू जसले सजिलै कसैलाई आरोप लाउँदछन्,
सजिलै कसैलाई अप्ठ्यारोमा पार्दछन्, सजिलै कसैलाई दोषारोपण गर्छन्। त्यसमा भन्नु के छ र, तर महत्वपूर्ण कुरा तपाई र म आफ्नो सत्य कुरामा कतिको अडिग छौं, कतिको हाम्रो विश्वासले हामीलाई बलियो गरी उभिनलाई मदत पुगिरहेको छ, त्यो महत्वपूर्ण हुन्छ। यसब जेलमा पर्नुभयो, एक्लो एक्लो अनुभव गर्नुभयो, तर थाहा छ परमेश्वरले महान योजना राख्नु भएको थियो त्यो व्यक्तिको निम्ति, किनकि ती व्यक्ति परमेश्वरमा इमानदार थिए, शुद्ध मन र शुद्ध विचारका थिए। एक्लो भएर के भयो त, परमेश्वरले त्यही देशको, जुन देशमा उनले जेलमा बस्नु परेको थियो, उच्च हैसियत भएको व्यक्तिले आरोप लगाएको थियो त्यही देशको राजाले, उनलाई त्यही देशको शासक तुल्याउनु भयो। जसलाई परमेश्वर उठाउनुहुन्छ नि, उसलाई परिस्थिति होइन उद्देश्यले चलाउँछ। परिस्थिति त हरेक किसिमका आउन सक्छन्, परिस्थिति हाम्रो जीवनमा टक्कर दिनलाई आइरहेका हुन्छन्, तर त्यो परिस्थिति होइन उद्देश्य। तपाईलाई कुन उद्देश्यले परमेश्वरले सृष्टि गर्नुभएको छ र कुन उद्देश्यले धरतीमा राख्नु भएको छ, द्याट काउन्ट्स अ लट, त्यसले मायन राख्छ, त्यो महत्वपूर्ण हुन्छ। त्यसैले युसुफ होला केही समय एक्लो निराश भएर जिउनु भयो होला, अन्तत्वगत एउटा देशको सशक्त शासक भएर फेरि आफ्नै दाजुभाइहरूलाई माया प्रेम देखाउन मद्दत गर्न सफल हुनुभयो। अहिलेको दाजुभाइ भएको भए के हुन्थ्यो होला, तिमीहरू मलाई यस्तो गर्ने, तिमीहरू दाजुभाइ, यस्तो खालको विचार आउँथ्यो होला। तर परमेश्वरमा भरोसा राख्ने, जसमा दया र प्रेम सञ्चित थियो हृदयमा, त्यही प्रेमले आफ्ना दाजुभाइहरूलाई फेरि प्रेम गरे, अनिकाल र अभावमा उनी शासक भएको कारणले गर्दा उनीहरूको जीवनमा यति ठूलो आशिष यसद्वारा नै आयो कि उनीहरूले प्रशस्त अन्नहरू प्राप्त गर्न सके। यसकारण परमेश्वरको योजना यति महान हुन्छ कि तपाईं र मैले झट्ट बुझ्न सक्दैनौ प्रिय मित्र, किनभने हाम्रो सोच र विचार सानो छ, साँगुरो मस्तिष्क छ। अर्को यस्तो एउटा उदाहरण म तपाईँलाई फेरि बाइबलबाट शेयर गर्न चाहन्छु, साँच्चै नै घटलाग्दा कथाहरू छन् पवित्र शास्त्रभित्र। दानियल भन्ने एकजना व्यक्ति हुनुहुन्छ जो अर्कै मुलुकमा लगिनु भएको छ, प्रवासीको रूपमा त्यहाँ हुनुहुन्छ, तर उहाँको विश्वास यस्तो छ कि सृष्टिकर्ता परमेश्वरमा उहाँ भरोसा राख्नुहुन्छ, हर समय परमेश्वरलाई धन्यवाद दिनुहुन्छ, प्रार्थना गर्नुहुन्छ। तर त्यहाँको राजा नबुकदनेजरले एउटा यस्तो उर्दी लगाउँछन् कि हर कोहीले राजाको अगाडि झुक्नु पर्दछ, राजालाई सम्मान दिनुपर्दछ। यदि कसैले राजालाई सम्मान दिन छोडेर आफ्नै तौर तरिकाले चल्छ भने राजाको आज्ञा र आदेश कठोर हुन सक्छ, मृत्युदण्ड हुन सक्छ, काली लाग्दो सजाय हुन सक्छ। यद्यपि दानियललाई यो थाहा थियो, तर दानियलले सबैभन्दा ठूलो राजा त परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने कुरामा निश्चिन्त थिए, हृदयमा परमेश्वर प्रतिको विश्वास अटुट थियो, र नबुकदनेजर भनेको त एउटा सानो मुलुकका राजा थिए, सारा सृष्टिका मालिक जसमा दानियल भरोसा राख्थे उनले परमप्रभुलाई नै महिमा दिन छोडेनन्। यो देखेर
राजाका आउरे बाउरेहरूले रिपोर्ट गरे राजालाई, यो दानीहरूले त तपाईँको कुरा नै मानेन, पटक्कै मानेन, अब यसलाई कडा भन्दा कडा सजाय हुनुपर्छ। रिसले चुर भएको राजाले सात दिनसम्म भोकै बसेका सिंहको खोरमा दानीहरूलाई फ्यालदिने निदो गरे। भोक लागेको सिंहले जिउँदो प्राणीलाई भेट्यो भने कसरी लुच्छ होला, कसरी चिथर्छ होला, परिकल्पना गर्नुहोस् न एकैछिन। याद राख्नुहोस् मित्र, परमेश्वरले भोका सिंहहरूको मुख थुन्न सक्नुहुन्छ, किनभने सबै कुरालाई सृष्टि गर्ने र सबै कुरालाई परिचालित गर्ने परमेश्वर हुनुहुन्छ। जब दानियललाई भोका सिंहहरूको खोरमा फालियो, परमेश्वरले उनीहरूको मुख थुनिदिनुभयो। विश्वासले दानियललाई एक्लो बनायो, तर परमेश्वरले कहिले पनि दानियललाई त्याग्नु भएन, दानियलको साथमा रहनुभयो। जब इन्क्वायरी गरियो त्यो जिउँदैछ कि सिंहले खाइसक्यो, हड्डी खुड्डी पारेर खाइसक्यो, अचम्मित राजा तब भए जब जिउँदा दानियल प्रार्थना गरिरहेका थिए, सिंहहरू चुपचाप बसिरहेका थिए। यो सत्यलाई जब राजा नबुकदनेस्सरले थाहा पाए, उनलाई सिंहको खोरबाट निकालेर उनलाई थाहा भयो दानियलले जुन परमेश्वरमा भरोसा राखेको छ, जुन परमेश्वरको आराधना गरेको छ, उहाँ सर्वोच्चको परमेश्वर हुनुहुन्छ भनेर स्वीकार्न बाध्य भए। त्यति मात्रै होइन, अर्को दानियलकै साथीहरू अद्रक मेसक अबेदनगोको कथा पनि छ त्यहाँ सँगसँगै जोडिएको, उनीहरूले पनि त्यो विशाल मूर्तिको अगाडि निहुरने कुनै पनि विचार राखेनन्। तब उनीहरूलाई बलिरहेको आगोको भट्टीमा फाल्ने आदेश दिइयो। तर थाहा छ परमेश्वर उनीहरूको साथमा हुनुहुन्थ्यो, आगोले उनीहरूलाई जलाउन सकेन, यसकारण उनीहरू एक्लो भएका थिए। त्यो बेलामा त्यागिएका थिए, ज्यानको जोखिम थियो, यद्यपि उनीहरूको विश्वास, कहिलेकाहीँ विश्वासले एक्लो बनाउँछ भन्ने कुराको उदाहरण हो, तर परमेश्वरले कहिले पनि त्याग्नु भएन। परमेश्वर महान परमेश्वर हुनुहुन्छ जसले कहिले पनि त्याग्नुहुन्न, हर समय परमेश्वर साथमा हुनुहुन्छ। त्यसैले हाम्रो लक्ष्य उद्देश्य भनेको सत्यमा उभिरहने, सत्यतालाई पछ्याइरहने, धार्मिकतामा जिउने हो। तपाईंलाई चुनौतीहरू अवश्य आउँछन्, हामीले यी कथाहरूबाट स्पष्ट रूपले सिक्न सक्छौं। फेरि पनि म अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु, यतैकै छु।

0: उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्या अनि विजयले साथ दिइराख्नु भएको छ। अझ एउटा महान स्टोरी पवित्र शास्त्रमा छ, जहाँ परमेश्वर स्वयं यो धरतीमा आउनुभयो अनि उहाँ आफै एक्लो हुनुभएको घटना हामी पवित्र शास्त्रमा पाउँदछौं। उहाँलाई आफ्नै मानिसहरूले अस्वीकार गरे, आफ्नै शहरबाट उहाँ अस्वीकृत हुनुभयो, आफ्नै चेलाहरूले उहाँलाई छोडे, क्रुसमा एक्लै टाँगिनुभयो, दुःख सहनुभयो। यतिसम्म कि उहाँको चित्कार यस्तो थियो, हे मेरो परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो। यो एक्लोपनको उदाहरण थियो, तर अन्त्य के भयो थाहा छ? त्यसको अन्त्य उहाँको पुनरुत्थान भयो, उहाँ सशरीर जीवित हुनुभयो, मृत्युमाथि विजय भयो, बिना क्रुसको पुनर्जीवन हुँदैन, पुनरुत्थान हुँदैन भन्ने कुराको प्रमाण भयो, क्षणिक हार जस्तो देखियो। तर परमेश्वरको योजनामा मैले अघि पनि भनिसकेको छु, कहिल्यै हार हुँदैन, जितमा परिणत भयो, अन्तत विजय यसकारण भयो कि ख्रिस्ट मरेको मरे हुनु भएन, जीवित भएर उठ्नु भयो। मृत्युलाई जित्ने परमेश्वर मात्र हुनुहुन्छ, यो सार्थक भयो। आज तपाईँ र मलाई पनि अनन्त जीवन दिने, मृत्यु पश्चात पुनरुत्थान गराउने परमेश्वर हुनुहुन्छ। आजको समाजमा एक्लोपन, विशेष गरिकन धेरै युवा अवस्थाका व्यक्तिहरूले भोग्नु परिरहेको देखिन्छ। सही बाटोमा हिँड्दा साथीहरूले मजाक उडाउलान् कि भनेर एकातर्फ पीर हुन्छ, सोशल मिडियामा या भिडसँग सहभागी नहुँदा या उनीहरूसँग नमिल्दा आफूलाई एक्लो भएको महसुस युवा पिढ़ीले गरिरहेको हुन सक्छ। सत्य बोलूं भने सम्बन्ध पो बिग्रिन्छ कि बरु नबोली बस्नु नै ठिक हो भनेर कति चुपचाप बसिरहेका पनि हुन्छन्। मनोवैज्ञानिक दृष्टिकोणले मानिस सधैँभरि स्वीकारिन चाहन्छ क्या, जहाँ पनि मलाई मानिसले स्वीकार गरून्, मलाई मानिसले जहाँ जाँदा पनि वाह भनून्, त्यो खालको मनोदशा मानिसभित्र हुन्छ क्या। तर आत्मालाई के चाहिन्छ थाहा छ? सत्य हो, यहीँनेरि समस्या हुन्छ, किनभने जब यी दुईटा कुराको तालमेल हुँदैन नि र प्रश्न उठ्छ, अब के म कसलाई खुसी पार्न बाँचिरहेको छु, मानिसलाई खुसी पार्न बाँचेको छु कि परमेश्वरलाई खुसी पार्न बाँचेको छु। तपाईँलाई सत्य खोज्दा ढिलो हुन्छ, मैले अघि पनि भनिसकेको छु, तर गहिरो विचार गर्नुभयो भने जित तपाईँको हातमा आउँछ। एक्लोपनमा परमेश्वरले तपाईँलाई चरित्र निर्माण गर्ने मौका दिनुहुन्छ। सुन शुद्ध छ कि छैन भनेर जाँच्नलाई आगोमा हालिन्छ नि, याद गर्नुभएको छ कि छैन? गरगहना बनाउने ठाउँमा जानुहोस् त एकपल्ट। संघर्षले मानिस निखार निकाल्न सम्भव हुन्छ, मानिसमा संघर्षमा मानिस शुद्ध हुन्छ क्या। सजिलो जीवनले गहिरो विश्वास जन्माउँदैन, सजिलो हुनेबाट जो कोहीले सहज रूपमा विश्वास गरिहाल्थे नि, किन कठिन छ त विश्वास गर्न? विश्वास गर्नेहरूको संख्या किन कम छ त? भविष्यको तयारीको निम्ति पनि हामीले विचार गर्नुपर्ने हुन्छ। युसुफको जेलमा बस्दाको तयारी अवस्था, मोसा मरूभूमिमा तयार भएर जिएको अवस्था, दाऊद एउटा सामान्य गोठालो राजा हुनलाई तयार भएको अवस्था, अब तपाईँले लिँदै जानुहुन्छ अनि तपाईँ आफूलाई पर्ने हुन्छ। त्यो भनेको चाहिँ भीड़ले मलाई सम्झियोस् या नसम्झियोस्, तर स्वर्गले मलाई चिनोस्। आज तिमी एक्लो हुन सक्छौ एउटा प्रसिद्ध भनाई, तर यदि परमेश्वर तिमीसँग हुनुहुन्छ भने तिमी वास्तवमा कहिले एक्लो छैनौ। प्रिय साथी, परमेश्वरको पछि लाग्ने बाटो कहिलेकाहीँ आँसु, अस्वीकृति, एक्लोपनले भरिएको हुन्छ। तर इतिहास, पवित्र शास्त्र अनि त्यहाँभित्र जिएका मानिसहरू, ती जीवनहरूले एउटै कुरा भनिरहेका छन् बारम्बार, अन्त्यमा सत्यको नै विजय हुन्छ। झूठले तपाईलाई केही समय रणभुल्लमा पार्न सक्छ, त्यसैले हरेस नखानुस्। मानिसहरूले साथ छोडे पनि परमेश्वरले तपाईलाई कहिल्यै त्याग्नुहुन्न, छोड्नुहुन्न। जब जब तपाईँ एक्लोपनमा जिरहेका मानिसहरूलाई भेट्नुहुन्छ नि, उत्साह दिनुहोस्, बलको खाँचो हुन्छ। त्यो बल भनेको तपाईँले बोलेको बोली हुन सक्छ, तपाईँले गरेको सानो सहायता हुन सक्छ, तपाईँले दिएको सानो सहयोग हुन सक्छ, केही पनि हुन सक्छ। यस्तो व्यक्तिलाई साहस दिनुहोस्, ढाडस दिनुहोस्, सत्यको मार्गमा दृढ हुनुपर्छ है भनेर सिकाउनलाई पछि नपर्नुहोस्। कसैले अस्वीकृत गरिरहेको छ, तपाईँको स्वीकृति त्यहाँ देखाइदिनुहोस्। तपाईँले त कम्तीमा स्वीकार गर्न सक्नुहुन्छ नि। एउटा मन्दिर बनाएर मन्दिरभित्र मूर्ति राखिदिने मान्छे, त्यही मान्छे अस्वीकृत भएको हुन्छ समाज, त्यस्तो खालको समाज। अनि त्यो समाजमा एकजना मात्रै व्यक्ति जसले स्वीकार गर्यो भने कति आनन्दको कुरा हुन्छ त्यो व्यक्तिलाई। त्यसैले तपाईँको उपस्थिति हर समय स्वीकारका निम्ति है त म तपाईँलाई यो उत्साह दिन चाहन्छु। हाम्रो जीवन अन्त्यमा साक्षी बन्नुपर्छ। कस्तो साक्षी? विजयको साक्षी। भीड़ले साथ दियोस् नदियोस्, भीड़ले साथ दिनु त सफलता होइन, परमेश्वरले साथ दिनु चाहिँ सफलता हो, यो कहिले पनि नबिर्सौं। अनि मैले तपाईँलाई अघि बताइसकेको छु कि प्रिय मित्र, एक्लोपन कहिलेकाहीँ हाम्रो वास्तविक पहिचान प्राप्त गर्नका निम्ति आवश्यक छ। साँच्चै म को हुँ भनेर चिन्नलाई मैले एक्लै हुनु जरूरी छ। अरूले त विभिन्न किसिमले परिभाषा गरिदिइहाल्छन् नि, चिन्ता लिनै पर्दैन। तपाईँ र मेरो बारेमा कुराकानी गर्ने त धेरै छन्, त्यस्ता कुरा गर्ने मान्छेहरूलाई खोजिराख्नै आवश्यक छैन। तर आफ्नै बारेमा, आफ्नै वास्तविकता पहिचान गर्ने बारेमा हामी सजग हुनु जरूरी छ। सत्यको बाटोमा हिँड्ने मानिसले सुरुमा बुझ्दैन क्या, म कसरी हिँडिरहेछु, कहाँ हिँडिरहेछु, मेरो लागि के हुँदैछ, बुझ्दैन क्या। तर जब त्यही नबुझिकन गरिरहेको यात्रामा जब अनौठो किसिमको आशिष आउँदछ नि, अनि मानिस अचम्मित हुन्छ। एउटा कुरा के हो भने नि मित्र, परमेश्वरले ढिलो गर्नुहुन्छ तर गलत गर्नुहुन्न भन्ने कुरा बुझेको हुनु पर्यो। God sees the truth but waits. जति जति अन्धकार हुन्छ नि, उज्यालोको महत्व त्यति त्यति हुन्छ। उज्यालो मूल्यवान हुन्छ हुँदैन भन्ने कुरा अन्धकारमा बस्नलाई थाहा हुन्छ। र मैले अघि पनि तपाईसँग शेयर गरेका विभिन्न कथाहरू जसले हामीलाई एउटा यस्तो बिन्दु डटबाट यस्तो लाइनमा हिँड्नलाई सिकाउँदछ। त्यही डटमा सीमित हुनलाई होइन क्या, एउटा यस्तो लाइन पक्रनलाई सहायता गर्दछ। त्यो लाइन चाहिँ एक ठाउँमा फिक्स भइरहँदैन, यो चाहिँ कोरिँदै जान्छ, तन्किँदै जान्छ लाइन भन्ने कुरा चाहिँ, तर डट चाहिँ त्यही सीमित रहन्छ। तपाईँ त्यही डटमा अल्मलिन चाहनुहुन्छ कि अगाडि लाइनमा तपाईँ हिँड्न चाहनुहुन्छ? सबैले असल कुराको निम्ति, असल कामको निम्ति सोचेकै हुन्छ होला एक किसिमले। एउटा खराब गर्ने मान्छेले पनि केही असल गर्नका लागि खराब गरेको छु भनिरहेको हुन्छ। तर प्रिय मित्र, खराब गरेर असल गर्नुभन्दा असल गरेर झन असल गर्नु राम्रो, इमानदार बन्नु राम्रो। एउटा रुख जो आफ्ना जरा फैलाएर घाम पानीसँग संघर्ष गरिरहन्छ, सामान्य हुरी बतास आउँदाखेरि ढल्दैन, तर हुर्र बढ्ने बुट्यानहरू बढ्न त छिटो बढ्छन्। उनीहरूले न त घाम झरी बर्खा सहन गरेका हुन्छन्, न त उनीहरूले आफ्ना जरा फैलाएका हुन्छन्, उनीहरू पर्लाक पुर्लुक लडिहाल्छन्। संघर्षले कमजोर होइन, गहिरो बनाउँछ, बलवान बनाउँछ, ताकतिलो बनाउँछ। एक्लोपनले निराशा होइन, सचेत बनाउँछ, संघर्षशील बनाउँछ, जागरूक बनाउँछ र जिउने प्रेरणा दिन्छ। अब भने प्रिय श्रोता, मैले कार्यक्रमलाई निचोडतर्फ लानु पर्दछ, त्यसैले म तपाईँलाई फेरि पनि एकपटक जोड दिएर भन्न चाहन्छु, सानो उज्यालो पनि ठूलो अन्धकारभन्दा शक्तिशाली हुन्छ है। त्यसैले हामी विचलित नहौ एक्लो हुँदा, आशा राखौं मेरो साथमा परमेश्वर हुनुहुन्छ। यदि परमेश्वर मेरो साथमा हुनुहुन्छ भने संसारले मलाई के हानि गर्न सक्छ र? यही महान उक्तिसहित अब भने म कार्यक्रमलाई बिट मार्ने तर्खरमा लागेको छु। प्रिय श्रोता, तपाईँले तिनजेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। पक्कै पनि कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ म विश्वास गर्दछु। प्राविधिक मित्र दया, सन्ध्या, विजय दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले कार्यक्रम अवधिभर खटेर कार्यक्रमलाई अन्तिमसम्म एकदमै असल तरिकाले डोर्याउनु भएको छ। तपाईँलाई आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई निसंकोच टेलिफोन सम्पर्क गर्नुहोस्, पत्रचार गर्नुहोस्। हामीलाई टेलिफोन सम्पर्क गर्नको लागि स्टुडियोको नम्बर 01-477-0754 सम्पर्क गर्न सक्नुहुन्छ भने व्यक्तिगत रूपमा मसँग पनि तपाईँ सम्पर्क कुराकानी गर्न सक्नुहुन्छ। टिप्नुहोस् त नम्बर 98-40-80-14-43। यदि तपाईँ पत्राचार गर्न चाहनुहुन्छ भने gnfmprogram@gmail.com पनि तपाईँले पत्राचार गर्न सक्नुहुन्छ। अब भने एकपटक फेरि तपाईँलाई विशेष धन्यवाद दिन्छु प्रिय श्रोता। God bless you all. अब भन्छु छुटौ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त।